0: सम्बन्धित छ, त्यसै गरी एकदम सुरक्षित स्वस्थ खाना पाउने अधिकारको कुरा गर्छौँ, विषादी रहित स्वस्थ पोषणयुक्त खानेकुरा जुन छ अहिले खाद्य स्वास्थ्य मन्त्रालय खाद्य स्वच्छता मन्त्रालय भनेर अब खाद्य स्वच्छताको कुरा उठा छ। त्यस कारण यो अन्तर मन्त्रालयको बिचमा समन्वय ल्याउनु नै एउटा ठुलो चुनौती छ। यसलाई अब अहिलेको अब सरकार अब एउटै पार्टीको र राजनीतिक कमिटमेन्ट पनि भएको हुनाले त्यो समन्वयको लाई निकै अलिकति सहजीकरण हुन्छ र पोलिटिकल कमिटमेन्ट पनि छ जस भन्ने मलाई लाग्छ। र अर्को चाहिँ तिन तहको सरकारको लागि पनि समन्वय गर्नुपर्ने कुराहरू र अन्तरिम निकाय अरू सङ्घ संस्थाहरू जस्ता अब यो निजी संस्था कृषि कृषकहरूको सङ्घ संस्थाहरू होइन यो विकासी सङ्घ संस्थाहरूको बिचमा पनि समन्वय गर्नुपर्ने कामहरू पनि छ। त्यसको लागि पनि अब गर्नुपर्ने होइन यो त्यसमा संरचनागत सुधारहरू गर्नुपर्ने, समन्वयका खाकाहरू तयार पार्नुपर्ने र त्यो प्रोएक्टिभली लाग्नुपर्ने हुन्छ। र यो सबभन्दा ठुलो त यसको लागि लगानी हो, इन्भेस्टमेन्टको कुराहरू छ होइन, इन्भेस्टमेन्ट लगानीको लागि अब ठुलो लगानी नभइकन यो होइन यो कार्यान्वयन हुने अवस्था पनि कठिन छ। त्यसको लागि पनि लगानी जुटाउनु पर्ने, निजी क्षेत्रको लगानी यो ब्याङ्किङ सेक्टरदेखि लिएर निजी र किसानको आफ्नै लगानीदेखि लिएर यो वैदेशिक लगानी पनि को बिना पनि यो अलिक कठिन छ। यो सबै यो यसले नीतिले जुन राखेका उद्देश्यहरू परिपूर्ति गर्नलाई यी सबै कुराहरू गर्नलाई अब जनशक्तिको पनि अब अभाव छ होइन, एकदम अब जनशक्तिको पनि पुरा गर्नुपर्ने यी कुराहरू छन्, चुनौती छन्। तर यसलाई कार्यान्वयनको लागि अब राजनीतिक शक्तिको जुन चाहिँ पोलिटिकल कमिटमेन्ट इच्छा शक्ति नै छ नै भन्ने मलाई लाग्छ। त्यो भयो भने त्यसकोलाई हामीले अब कार्यान्वयन गर्नलाई सकिन्छ भन्ने।
1: अब कृषिमा हामीले सम्भावना खोजिरहँदा कृषिमा लगानी महत्त्वपूर्ण हुन्छ, यहाँले उल्लेख गरिहाल्नु भयो, तिनै तहको सरकारको प्राथमिकता कृषिमा हुनुपर्छ। तथापि अब अहिले हेर्दा सङ्घीय सरकारको बजेट हेर्दा सँगै प्रदेश र स्थानीय तहले ल्याएका उनीहरूको बजेट हेर्दा पनि कृषिमा लगानी गर्ने सन्दर्भ त्यति प्राथमिकतामा नदेखिएको पाइएको छ। सङ्घीय सरकारको बजेट हेर्दा पनि खासै एउटा साना किसानहरूले अनुभूति हुने गरी त्यो बजेटमा ती विषयहरू समावेश गरिएको देखिँदैन। अब ठुला 2-3 करोड लगानी गर्नेहरूलाई केही किसिमको छुट गर्ने व्यवस्था बजेटमा ल्याएको छ। तथापि अब कृषि भन्ने बित्तिकै अब स्वरोजगारी भनौँ न को विषय पनि हुन्छ, त्यहाँ सानो लगानी गरेर आफ्नो जीविका चलाउने विषय पनि हुन्छ। सँगै अब यो नीतिमा युवा पलायन रोक्ने महत्त्वपूर्ण विषय पनि छ। तथापि अब कृषिमा लागेका युवाहरू कृषिमै टिकी नराखेको, टिकिरहन मुस्किल परेका हामीले देखेकै छौँ। अब यो सन्दर्भमा कसरी अब एक हिसाबले तिन तहको सरकारको प्राथमिकता र युवा पलायन रोक्ने सन्दर्भमा युवालाई चाहिँ कृषि कर्ममा कृषिमा टिकाइ राख्ने सन्दर्भमा कसरी अगाडि बढ्नु पर्ला सरकार?
0: एकदम राम्रो कुरा भन्नुभयो। अब एउटा सबभन्दा ठुलो कुरा त यो युवा पलायन सबभन्दा किनभने अहिले ठुलो श्रमको अभाव, कृषिको उत्पादन लागत निकै वृद्धि भइरहेछ, त्यसमा एउटा श्रमको अभावले पनि महँगो भएको छ होइन। एउटा त्यो श्रमको अभाव एकातिर छ भने अर्को उत्पादन लागतमा श्रमको मूल्य को वृद्धि भएको हुनाले त्यो अब त्यसको उत्पादन लागत पनि वृद्धि भएको छ। त्यसको साथै अब यो अरू कृषि सामग्रीको जुन चाहिँ लागत पनि वृद्धि हुने होइन सबै कारणले गर्दा पनि यो यो युवा पलायन हुने समस्या आएको छ। र त्यसमा फेरि खुला अर्थतन्त्र र हाम्रो अहिले युवालाई अब बाध्यकारी बनाउन पनि नसकिने होइन ग्रामीण क्षेत्रमा कृषिमा लगाउन गाह्रो छ, यी कुराहरू समस्याहरू छन्। तर पनि अब अहिले के भने अब अहिलेको अबको नीति भनेको जसरी हुन्छ जसरी भए पनि युवाहरूलाई कृषितर्फ एउटा सम्मानित पेसाको रूपमा यसको आकर्षण बढाउने र सम्मानित पेसाको रूपमा स्थापित गर्ने त्यो नै अहिले मुख्य चुनौती छ र त्यसमा लाग्नुपर्छ भन्ने हो। त्यसमा पनि खास गरेर पहाड र हिमाली भेकमा यो जनसङ्ख्याको एकदम वृद्धि न्यून छ, नेगेटिभ नै हुने गइरहेछ, हामीले यसलाई डिपपुलेसन भनेर भनिरहेछौँ। यो युवा प्लान हुने जनसङ्ख्या पहाड र हिमाली भेक बाँझो जमिन एकदम वृद्धि हुने र युवा प्लानको कारणले अब एउटा श्रम शक्तिको अभाव र उर्वर कृषि भूमि चाहिँ बाँझो रहने र त्यसमा अब वन्यजन्तुको आक्रमण होइन यी विभिन्न कारणले पनि अब जलवायुजन्य सङ्कटले पनि यो कृषि युवालाई झन् यो प्लान हुनुपर्ने बाध्यता छ किन कृषि कर्म गर्नलाई कठिन छ। त्यस कारण अबको रणनीति भनेको कसरी हुन्छ, अब हामीले यो बाँझो जमिनको सदुपयोग गरेर त्यो

0: इन्टिभाइज गर्ने, कृषिलाई कसरी सम्मानित पेसाको रूपमा लिने, त्यसमा खास गरेर कृषि शिक्षामा पनि कृषिको एकदम उत्पादन र व्यवसायीकरण गर्ने खाले त्यो कृषि शिक्षाको पनि विकास गर्नुपर्नेछ। अर्को चाहिँ यो जनशक्तिको, युवा जनशक्तिलाई क्षमता अभिवृद्धि गर्ने, यो खास गरी नवीनतम प्रविधि र पुँजीमा पहुँच ल्याउनुपर्ने, र पूर्वाधारको विकास, खास गरेर यो अहिलेको सरकारको अहिले बजेट बढी चाहिँ पूर्वाधारमा गएको छ। त्यो पूर्वाधार भनेको यो यातायात बजारको पनि विकास बिना पनि कृषिको विकास हुन सम्भव छैन, र सिँचाइको विकास त्यो क्षेत्रमा गएको छ। कृषिको कृषि सँगै कृषि मन्त्रालय मार्फत आउने बजेट चाहिँ न्यून छ, अहिले कम भएको देखिन्छ, तर आगामी दिनमा यसलाई वृद्धि गर्नुपर्ने निकै आवश्यकता देखिन्छ। तर अरू पूर्वाधारमा अलिकति अब भएको सीमित बजेटमा अलिकति पूर्वाधार क्षेत्रमा गएको छ, किनभने पूर्वाधारको विकास बिना, यातायातको विकास बिना बजारीकरण सम्भव नहुने, खर्च जुन उत्पादन लागत चाहिँ र बजारीकरणको लागत पनि घटाउन नसकिने, र त्यो कनेक्टिभिटी र यातायातको र पूर्वाधारको विकास बिना, शिक्षाको विकास बिना फेरि युवाहरूलाई पनि कृषिमा आकर्षण गर्न पनि नसकिने यो अवस्था सृजना भएको छ। त्यस कारण त्यो एउटा पूर्वाधारमा लगानी आवश्यक छ, त्यसको साथै पनि उत्पादन मा पनि लगानी गर्नुपर्ने, र त्यसको बजारीकरण र निर्यात जन्य उच्च मूल्यका कृषि वस्तुहरूको, खास गरेर अहिले उत्तर दक्षिणको राजमार्गहरूको जुन चाहिँ कनेक्टिभिटी, यातायातको सुलभ व्यवस्था भइरहेको छ, हुँदैछ भनौँ न, र पूर्व पश्चिम राजमार्ग, यो पुष्पल्ला राजमार्गको पनि यो सकिने अवस्था छ, होइन, हुलाकी राजमार्ग, यस कारण उत्तर दक्षिण र पूर्व पश्चिम राजमार्गको जुन यातायातको सुविधा हुन्छ, त्यो एरियामा उच्च मूल्यका कृषि वस्तुको व्यवसायीकरण, बजारीकरण गर्ने, र त्यसले गर्दा उत्पादन चाहिँ अलिकति यातायात भएको ठाउँमा उत्पादन लागत कम हुने र बजारीकरण गर्न सकिने त्यो किसिमको नीति ल्याउनुपर्छ। र त्यसमा अब हामी अब यो त्यो खाले आगामी नीतिहरूमा कार्यान्वयनको पक्षमा पनि लागिरहेको छौँ भन्ने कुरा हो। र अर्को यो अर्को चाहिँ लगानी, सबभन्दा ठुलो कुरा इन्भेस्टमेन्टको कुराहरू, अब निजी क्षेत्रको लगानी, ब्याङ्किङ क्षेत्रको लगानी पनि कृषिमा कम छ, किनभने निजी लगानीमा किसानको आफ्नो सीमित साना किसानको अब सेभिङ चाहिँ, जुन चाहिँ आफ्नो खुले आफूले खाना नै खाना खर्च नै पुर्याउन नसकिने अवस्था छ, त्यो त्यस कारण अब यो पुँजीको भनेको ब्याङ्किङ सेक्टर हो ठुलो, र ब्याङ्किङ सेक्टरको संस्थाका जुन चाहिँ लगानी हो एकदम कृषि क्षेत्रमा कम छ, त्यसलाई कसरी आकर्षण गर्ने र सरलीकृत ब्याजमा अनुदान मार्फत सही किसानले त्यो अनुदान प्राप्त गर्न सक्यो भने, जस्तै किसान क्रेडिट कार्डको अहिले यो बजेटको कार्यक्रममा आएको छ, कसरी किसानहरूको सही किसानको सूचीकरण वर्गीकरण गर्न सकियो भने, र त्यो त्यसको आधारमा किसान क्रेडिट कार्डको आधारमा सही किसानले अनुदान पाउने, पुँजी या लोन, कृषि लोन पाउने त्यो व्यवस्था, त्यो संरचनाका सुधार का कुराहरू, कार्यक्रमहरू पनि अब सुधार गर्नुपर्नेछ। र अर्को चाहिँ यो साना किसानको लागि अति, किनभने साना किसानको कृषितर्फ आकर्षण बिना यो हाम्रो यो गरिबी निवारण पनि सम्भव छैन, त्यो कुरा हो केही, त्यो त्यस कारण अब यो कृषि बिमामा विशेष अहिले पनि अब कृषि बिमामा अब सहुलियत दर छ, अहिले पनि व्यवस्था गरिएको छ, त्यसलाई कसरी सही रूपमा किसानहरूको यो जोखिम न्यूनीकरण गर्नलाई, उत्पादन खास गरेर कृषि बालीको उत्पादनमा हुने जोखिम, यो जलवायुजन्य जोखिमदेखि लिएर विभिन्न अरू जोखिमहरूलाई न्यूनीकरण गर्नलाई बिमा अति आवश्यक छ, त्यो बिमामा पहुँच बढाउने र कृषि बिमा र कृषि कर्जाको समन्वय गराएर अब त्यो किसिमको पहुँच बढाउन सक्यो भने अलिकति स्थानीय आफ्नै व्यक्तिगत किसानले पनि साना किसानले पुँजीगत लगानी गर्न सक्ने, र ठुलो अलि लगानी गर्नलाई निजी क्षेत्रको, स्वदेशी निजी क्षेत्र र विदेशमा हुने नेपालीहरू, प्रवासी नेपालीहरूको लगानी पनि कृषिको यो व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकरणमा उहाँहरूको लगानीलाई पनि कसरी आकर्षण गर्ने भनेर त्यो किसिमका अलिकति यो बजेटमा पनि त्यो कुराहरू आएको छ, त्यसलाई कार्यान्वयनमा लग्नुपर्ने देखिन्छ। त्यस कारण अब सबभन्दा ठुलो त कुरा के हो भने, अहिले चाहिँ बाँझो जमिनको प्रयोग गर्ने, कसरी सही प्रयोग गर्ने, अब त्यो चाहिँ त्यसलाई अब भूमि ब्याङ्कको अहिले यो अहिलेको बजेटमा पनि आएको कुरा हो, र अहिले भूमि ब्याङ्कको कृषि, खास गरी भूमि सहकारी र यो सङ्घीय मामिला मन्त्रालय मार्फत यो अहिले यही असारको यही अन्तिमतिर भूमि ब्याङ्कको कार्यविधि पनि, होइन, अब यो पास भएको छ, त्यो मार्फत स्थानीय तहलाई भूमि ब्याङ्क सञ्चालन गर्नलाई पनि अब यसले यो अधिकार स्थानीय तहलाई दिएको छ। स्थानीय किन कृषि भनेको स्थानीय स्तरको हो, स्थानीय सम्भावना स्थानीय विशेषताको आधारमा कुन कुन ठाउँमा निजी जमिन बाँझो छ त्यो बाँझो जमिनमा स्थानीय तहमा अब त्यो जानकारी दिने होइन त्यो दर्ता गर्ने त्यसको आधारमा भूमिहीन गरिब विपन्नलाई त्यो बाँझो जमिनको प्रयोग मार्फत कृषि उत्पादनमा होइन आकर्षण गराउने भन्ने किसिमको यो भूमि ब्याङ्कको कार्यविधि बनिरहेछ होइन। र त्यो मार्फत पनि त्यसमा पनि अझै पनि त्यो कार्यविधिलाई अझ त्यो भने कसरी जे एकीकृत उत्पादनको आधारमा किनभने कृषि उत्पादन मा किनभने एकीकृत रूपमा प्रविधिको पहुँच बजारको सुनिश्चितता र कृषि कर्जा र कृषि बिमाको सुनिश्चितता यी सबै किसिमको सुनिश्चितता भयो भने भूमि बैङ्कको यो बाँझो जमिनमा भूमि बैङ्कको उपयोग हुन सकिन्छ भन्ने त्यो किसिमको भूमि बैङ्कको कार्यक्रम कार्यान्वयन लग्नु पर्ने आगामी दिनहरूमा आवश्यकता छ। त्यस कारण स्थानीय तहकोले अब समन्वय गरेर स्थानीय विशेष कृषि भूमिहरू बाँझो जमिनको उपयोग गर्न सक्यो भने त्यसले अलिकति युवाहरू भूमिहीन खास गरेर महिला भूमिहीन दलित र अलि विपन्न साना किसानहरूको बाँझो जमिनको उपयोगलाई चाहिँ सहजीकरण गर्न सक्छ भन्ने मलाई लाग्छ।
1: अब अघिल्लो नीति 2061 र अहिले यो 22 वर्षमा धेरै परिवर्तन भएको छ, पूर्वाधार विकासमा धेरै अगाडि बढिसकेको अवस्था छ। ग्रामीण भेगमा हेर्ने भने अधिकांश भागमा सडक पुगेको छ, सडकबाट चाहिँ कृषि उपजहरू सहर बजारसम्म ल्याउने वातावरण बनेको छ, बजार पनि बढ्दै गएको छ। सँगै अब प्रविधिको विकासले डिजिटल बजारको खोजी गर्न पनि किसानहरू सक्ने अवस्थामा छन्। अब यो अब नीति कार्यान्वयन आएसँगै अबको 10 वर्षको हाम्रो जुन खालको कृषिको अवस्था छ मुलुकको कस्तो आउला के अनुमान गर्न सकिन्छ अब अन्त्यमा?
0: अब अब यसो छ अब आगामी दशकको कृषि भनेको अब युवा केन्द्रित नै हुनुपर्छ र युवालाई आकर्षण बिना र युवा खास गरेर यान्त्रिकरण र व्यवसायीकरण र कृषिमा अलिकति त्यो आधुनिक प्रविधिको नवीनतम प्रविधि नव प्रवर्तन मार्फत नै कृषिलाई लग्नु पर्ने हुन्छ। त युवा आकर्षणको लागि त्यो अब जस्तो डिजिटल प्रविधिको प्रयोग एकदम समुच्चय र अहिले खास गरेर जस्तो डिजिटल प्रविधि मार्फत बजारीकरण गर्ने र डिजिटल प्रविधि मार्फत सूचनाको बजारको सूचना बजारको मूल्यको सूचनादेखि लिएर यो जलवायु जन्ने होइन मौसमको सूचनाहरू लिने कृषिका प्रविधि र प्राविधिक सेवा दिने कार्यक्रमहरू त्यसलाई डिजिटल प्रविधिबाट डिजिटल सूचना प्रविधि मार्फत नै लाग्नुपर्छ र अर्को चाहिँ युवाहरूलाई एक आकर्षण बिना चाहिँ यो कृषिलाई मा आधुनिकरण विशेषीकरण गर्न कठिन छ। त्यस कारण नवीनतम प्रविधिहरूको जस्तो अहिले यान्त्रिकरणका उच्चतम प्रयोग मार्फत यो श्रमको कम श्रमबाट पनि लागत घटाउने लागतको न्यूनीकरण र यो प्रोफिटेबिलिटी होइन त्यसको लागि अलिकति हामीले दिगो कृषि जस्तो यो पर्यावरणीय कृषि यसमा कृषि नीतिमा भन्छ अलि अर्ग्यानिक उत्पादनमा र उच्चतम मूल्य भएका यो हाम्रो कम्पेरिटिभ एडभान्टेज भन्छौँ तुलनात्मक लाभ भएका वस्तुहरू जहाँ जहाँ सडक यातायात पुगेको छन् उत्तर दक्षिण सडक अनि जस्ता उच्च मूल्यका उत्पादनमा फोकस गर्ने र त्यसलाई व्यवसायीकरण गरेर इभन निराशसम्म गर्ने र त्यो खाले संरचनाको विकास मार्फत खास गरेर यो अर्ग्यानिक उत्पादन स्वच्छ होइन विषादीरहित पोषणयुक्त खाने र मौलिक उत्पादनको ब्रान्डिङ प्याकेजिङ गरेर बिक्री वितरण गर्ने डोमेस्टिक र इन्टरनेसनल मार्केटमा गर्न सकियो भने यो कृषि र युवाको आकर्षण पनि हुने र युवा केन्द्रित पनि हुने र कृषिको दिगो उत्थानशील बनाउन सकिन्छ र यसले आत्मनिर्भर उन्मुख कृषिलाई होइन दोहोऱ्याउन सकिन्छ र यो कृषि भनेको यो खालि उत्पादन र आयातलाई प्रतिस्थापन गर्ने मात्र होइन यो त राष्ट्रको खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हुनाले यो राष्ट्रले नै सबैले यसको यो कृषिमा को विकासमा ध्यान दिनुपर्ने हुन्छ किनभने एकीकृत रूपमा कुनै पनि मन्त्रालयको पनि यसको विषय हो किन खाना भनेको अब स्वच्छ खाना स्वस्थ खाना र होइन हामीले यो दिगो कृषि बिना चाहिँ यो राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिँदैन, त्यो उत्थानशील कृषि अर्थतन्त्र र समतामूलक कृषिको विकासको लागि पनि यो यसको लागि लगानी र यसमा अब यसको कार्यान्वयन यो नीतिको कारण गर्न जरुरी छ भन्ने मलाई लाग्छ। र त्यसमा पनि हाम्रो राष्ट्रिय योजनाले यो खाद्य प्रणालीको रूपान्तरणको कुरा गरेको छ, त्यो भने अन्तर मन्त्रालय यो किनभने विशिष्ट कृषि उत्पादन मात्र होइन यो यो खाने प्रशोधनदेखि लिएर यो होइन सबै एकीकृत रूपमा इन्टिग्रेटेड रूपमा जानुपर्छ भनेर यो गरेको यो प्रयास छ। यसमा यो राष्ट्रिय योजना आएको यो स्वर योजनाको कुराहरू पनि यसमा समावेश भएका छन् यो नीतिमा, त्यस कारणले नै यो यसलाई कमिटेड रूपमा सरकारले यो लगानी उचित लगानी जनशक्तिको विकास र आवश्यक संरचनागत सुधार गर्न सकियो, समन्वय तिन तहको सरकारको विषयमा समन्वय गर्न सकियो भने यसले केही योगदान पुऱ्याउँछ भन्ने मलाई लाग्छ।
1: हुन्छ हुन्छ त, आजका लागि हामीसँग समय यति नै रह्यो, कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनसँग। यो सँगै आजको अन्तर्सम्वाद यति नै। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सुनसरी र सिराहामा गोली लागेर मृत्यु तथा घाइते भएकाहरूको परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। आयात प्रतिस्थापन र निर्यात प्रवर्धन मुख्य लक्ष्य। निरन्तरको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन। युक्रेनको कीवमा भएको रुसी आक्रमणमा कम्तीमा 21 जनाको मृत्यु। र सन् 2027 3 दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक।

0: आउनुहोस्। नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइते हुनेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 मृत्यु भएको छ। त्यसै गरी मन्त्री परिषदको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्गी उकियाब, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सदस्य सचिवमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसै गरी बालबालिका सम्बन्धी विधेयक पहिलो संशोधन 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार पारिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आयमा अभिवृद्धि, कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारेमा धारणा राख्नुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नयाँ नीति ल्याइएको जानकारी दिनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिँचाइ तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि नीतिगत व्यवस्था गरेको मन्त्री चौधरीले बताउनुभयो। नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोतको परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौं अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको साउन 13 गतेको निर्णयअनुसार साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरमा अभियान सुरु गरिने पार्टीका सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन 2 केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको सहमहामन्त्री ढकालले बताउनुभयो। प्रतिनिधि सभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा हिजो छलफल भएको छ। प्रतिनिधि सभाको आगामी क्यालेण्डर संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्य प्रणालीलाई थप सुदृढ बनाउने उपायबारे हिजो छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अपनाउनुपर्ने पोसाक सम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय एवं सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान अन्तर्गत हिजो राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यता सम्बन्धी कार्यशालामा त्यसबारे जानकारी दिएको छ। पार्टीको जनतासँगको सम्बन्ध स्थापना गर्ने र संगठनलाई तल्लो स्तरमा गतिशील बनाउने उद्देश्यका साथ कार्ययोजना सार्वजनिक गरिएको पार्टी सचिव डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजहरूलाई प्राकृतिक र अन्य सङ्कटबाट जोगाउन एवं कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको जानकारी दिनुभयो। लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। सिन्धुपाल्चोकको अरनीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिकाको 4 कोदारी र लिपिङमा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी अविरल वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशुलीको मैलुङ स्याप्रोबेसी सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ। त्यस्तै बागलुङको जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मनाङको नासो गाउँपालिका 3 धारापानीमा पहिरो जाँदा चामे बेसी सहर सडक खण्ड एकातर्फी रूपमा अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 तल्लो घाँसामा पहिरो जाँदा बेनी जोमसोम सडक खण्ड, त्यसै गरी रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेगाड खोलामा बाढीका कारण भेरी करिडोर को जाजरको डोल्पा सडक खण्ड र मुगुको छायानाथ रारा नगरपालिका 7 बाढीका कारण नागम गमगढी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दोलखाको लामा साँगु रामेछाप राजमार्गमा पनि पहिरोका कारण अवरुद्ध अवस्था छ। त्यहाँ भने वैकल्पिक बाटो खुलाइएको प्रहरीले जनाएको छ। त्यसै गरी मेची राजमार्ग अन्तर्गतको इलामको राजदुवाली सडक खण्डमा पनि वैकल्पिक बाटोको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। काठमाडौँको सीतापाइला धार्के सडक खण्ड र भोजपुरको मध्यपहाडी लोकमार्ग एकातर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देश गरेको छ। समितिको हिजो बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देश गरिएको छ। साथै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन निर्देश गरिएको सभापति राईले बताउनुभयो। समितिमा भएको छलफलमा सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको अभावको समस्या तत्काल समाधान गर्नुपर्ने, ग्यास विक्रेता र डिपोहरूलाई जिम्मेवार बनाउनुपर्ने लगायतका सुझाव दिनुभयो। सांसदहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा विभिन्न सामग्रीमा महँगी, कालोबजारी र कृत्रिम अभावहरू सिर्जना हुने क्रम बढ्दै गएको गुनासो गर्नुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले मध्य पूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र त्यसले खाना पकाउने ग्यास र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति श्रृङ्खला असन्तुलित हुने अवस्था देखिएको जानकारी दिनुभयो। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आधा सिलिन्डर ग्यास वितरण भइरहेको समयमा भरि सिलिन्डर बेच्न सुरु गर्ने बित्तिकै समस्या देखिएको तर त्यो समस्या केही दिनमा समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्रै देशमा 1,00,000 रोजगारी सिर्जना गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा र फ्री टिकट सम्बन्धी कार्यक्रम प्रभावकारी र पारदर्शी नभएकाले सरकारले खारेजीको तयारी गरेको जानकारी दिनुभयो। उहाँले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालयले तयारी अघि बढाएको जानकारी पनि दिनुभयो। बैठकमा सांसदहरूले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च बेहोर्नु परेको भन्नुहुँदै सरकारले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्य जारी गरेको भन्दै त्यस्ता भ्रामक सूचना तत्काल हटाउनुपर्ने बताउनुभयो। मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र मुलुकको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र रहेको बताउँदै बाह्य संस्थाहरूले प्रमाण बिना आरोप लगाउने विषय स्वीकार्य हुन नसक्ने बताउनुभयो। बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देश गरेको छ। बैठकले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेसनल इन्टरनेसनल कमिसन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग्न निर्देश गरिएको समितिकी सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। सांसदहरूले मुलुकको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिको हिजोको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्न सरकारलाई अनुरोध गर्नुभयो। सांसदहरूले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा पनि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्तिको अभावमा पुरातात्विक महत्त्वका सम्पदाहरूको खोजी र अनुसन्धानको कार्य अघि बढाउन नसकिएको बताउनुभयो। नेपाल टेलिभिजनले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानूनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर अडियो भिजुअल र ग्राफिक्स प्रणाली प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरूको खरिद सम्बन्धी गठित छानबिन समितिले हिजो सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा समक्ष प्रतिवेदन बुझाएको हो। गत असार 1 गते डाक्टर सुदीप भट्टराईको समेत जगत्वमा मन्त्रालयले 4 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई नेपाल टेलिभिजनले विभिन्न समयमा खरिद गरेका उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको थियो। यसअघि मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिदबारे गठन गरेको समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा पनि जोखिम मोलेर यात्रा गर्न बाध्य हुनु परिरहेको छ। वर्षौंदेखि यात्रुहरूले सडक खण्डको स्तरोन्नति र दिगो समाधान खोजिरहेका छन् तर त्यसले एउटा आकार पाउन नसकेको पाल्पा संवाददाता विष्णु खनाल बताउँछन्।
3: लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नुपर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सड़कमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नुपर्ने अवस्था रहेको स्याङ्जाबाट बुटवल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
4: फुटबल झर्छौ भनेर फुटबलबाट घर जाँदैछौ भने घरमा चाहिँ हिसाब किताब दिएर नैनिकन पुगेला जस्तो मलाई लाग्दैन।
3: सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सड़क हो। तराईको रूपन्देहीबाट पाल्पा गुल्मी अर्घाँची स्याङ्जा कास्की बागलुङ पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी:
5: हामीलाई दिउँसैमा पनि डर छ, जाम भयो भने त्यहाँ पहिरो गए सबै हेर्न आउँछ। हाम्रो घर यही नजिकै।
3: वर्षाको समयमा सड़क माथिबाट कति बेला ठूल्ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सड़क भाँसिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय डोलकान्त पौडेल:
6: यो बाटो हर साल भत्केको भत्कै हुन्छ अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। इन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
3: सिद्धार्थ राजमार्गको सिद्धबाबा झुम्सा हिउँदे खोला कालीमाटी पिपलडाँडा लगायतका स्थानमा पहिरो खस्ने सड़क भाँसिने जोखिम छ। छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेनाई।
7: विपद ठुलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय, सडक सुरक्षा एकाइ लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्नु पर्यो भने पनि मेसिन हजारहरू चुस्त दुरुस्त अवस्थामा राखिएको छ, सुरक्षा कर्मीहरूलाई अटेन्सन अवस्थामा राखिएको छ।
3: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने, घण्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी जोखिम रहेको 5 किलोमिटर सड़क मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावलीको संकलनमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको हो। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय यसअघि गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरिया बीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा र प्रविधि एवं जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। 3 वर्ष कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका दक्षिण कोरियाका राजदूत पार्क ट्युङसँग हिजो परराष्ट्र मन्त्रालयमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यको प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तर उन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता कार्य जारी राखेको छ। त्यस क्रममा शिव शिखर सहकारीका 14 जना र पशुपति सहकारीका 28 जना बचतकर्ताले पछिल्लो समय रकम फिर्ता पाएका छन्। सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता असुली आरम्भ गरेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले तत्सम्बन्धमा छलफल गर्दै प्रक्रियागत थालनी गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका पदाधिकारीहरूसँग छलफल गर्नुभयो। त्यसक्रममा उहाँले कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड दिनुभयो। नेपालगञ्जको भैयापुर स्थित एउटा इट्टाभट्टामा पर्खाल भत्किँदा 2 मजदुरको मृत्यु भएको छ। गत सोमबार इट्टाभट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारका क्रममा हिजो मृत्यु भएपछि मृत्यु हुनेको संख्या 2 पुगेको हो। पर्खाल भत्किँदा 52 वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखा पार्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। बैतडी संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
8: बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा भाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया 3 का स्थानीय नारद भट्ट।
9: डरै नमान्ने छन्, नयाँ मानसिक डर मान्ने बानर कुकुर उनकी डर, खेतीपाती लाए बढीलाई के फाइदा छैन, जङ्गलको बानरले खेतमा धेरै समस्या छ।
8: वर्षभरि खाने मुख्य बाली नै मकै हो, तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष केशवराज लेखक।
10: बाँदरको आतंकले गर्दा अहिले कृषिमा कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्थै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै औचित्य छैन।
8: बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अप्नाएर पनि बाँदरको संख्या धेरै गरेकाले ती उपायहरू प्रभावकारी हुन सकेका छैनन्। पुरुषहरू विशेष त रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला बालबालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर चारका वडाध्यक्ष जनक बहादुर चन्द।
11: बाँदरको आतंकले गर्दा किसान एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेका छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल र बाँदरले।
8: बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: गण्डकी प्रदेशमा यस वर्ष 99.39% रोपाई सम्पन्न भएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। हालसम्म 93,606 हेक्टरमा रोपाई सम्पन्न भइसकेकाले छिटफुट बाहेक अधिकांश क्षेत्रमा रोपाई सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो। कुल 2,500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि पश्चिम सेती आयोजना अन्तर्गत बझाङ बनलेक प्रसारण लाइन निर्माण हुने भएको छ। 400 केबी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा विवाहिता महिलाहरूले 13 दिनसम्म मनाउने मधु श्रावणी पर्वले मिथिलाका गाउँहरू सांस्कृतिक गीतहरूले गुन्जायमान बनेको हाम्रा जनकपुर समाचारदाताले जनाएका छन्। वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै 7,00,000 रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले धनुषाको जनक नन्दिनी गाउँपालिका 2 रिजवान शेखलाई काठमाडौँ महानगरपालिका 31 पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्य संस्कृतिको विकास एवं शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा हिजो मन्त्री पोखरेलले चालु आर्थिक वर्षदेखि सिकाई चौतारी कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। कैलालीको कैलारी गाउँपालिका 5 बैजपुरमा निर्माण गरिएको 1,500 अस्पतालबाट हिजोदेखि सेवा प्रारम्भ गरिएको छ। 19,05,00,000 रुपियाँको लागतमा निर्माण सम्पन्न भएको अस्पतालबाट बहिरङ्ग सेवा, ओपिडी, एक्सरे, इसिजी, प्रयोगशाला, प्रसूति र फार्मेसी लगायतका सेवा दिन प्रारम्भ गरिएको गाउँपालिकाले जनाएको छ। अब गाउँमै अस्पताल स्थापना भएपछि उपचारका लागि धनगढी, नेपालगञ्ज लगायतका क्षेत्रमा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष राज समज चौधरीले बताउनुभयो। अन्तर्राष्ट्रिय प्रसङ्गमा रसियाले युक्रेनको राजधानी किबमा गरेको वृहत आक्रमणमा कम्तीमा 21 ज्यान जानुका साथै 44 भन्दा बढी घाइते भएका छन्। यस वर्षको सबैभन्दा घातक आक्रमणका रूपमा हेरिएको रसियाको यो पछिल्लो आक्रमणमा ब्यालिस्टिक क्षेपास्त्र एवं ड्रोनहरूको अत्यधिक प्रयोग भएको युक्रेनले जनाएको छ। युक्रेनी सेनाले आक्रमणमा नागरिकको आवासीय भवन तथा गोदामहरू क्षतिग्रस्त भएको जानकारी दिएको छ। युक्रेनको सेनाले उद्धार कार्य अघि बढाइएको र मृतकको संख्या बढ्न सक्ने अनुमान व्यक्त गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अत्याधुनिक हतियारको अभावमा युक्रेनले क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउन अमेरिका सहितका सहयोगी राष्ट्रहरूसँग आफूले माग गरेको पनि जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठन WHOले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपसँग लड्नका लागि विभिन्न तहमा थप सहयोगको आह्वान गरेको छ। आर्थिक अभावका कारण रोगको प्रतिक्रिया गर्ने क्षमतालाई पछाडि पारिरहेको उसले जनाएको छ। WHOका अनुसार प्रकोप अझै पनि नियन्त्रणको क्षमताभन्दा बाहिरतिर विस्तार भइरहेको छ। WHOका प्रवक्ता तारिक जसारेभिकले आर्थिक सन्दर्भमा थप समर्थन चाहिने बताउँदै नियन्त्रण प्रतिक्रियाका सबै क्षेत्रहरू मापन गर्न अन्य स्रोतहरू आवश्यक परेको उल्लेख गर्नुभएको छ। युरोपको दोस्रो लामो डेन्युब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दशौँ जर्मन युद्धपोतहरू त्यहाँ देखिन थालेका छन्। पानीको सतह घट्दै जाँदा नदीमा नौ वहन प्रभावित भएको र ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार मन्त्रालयमा छलफल गर्नुहुँदै राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारीको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो। नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले नेपालको नियामक प्रणालीले नव प्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उपभोक्तालाई बिना झन्झट ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल आयल निगम उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो। टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यका देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइएको छ।
2: बालिका मादेन, अब खेल समाचार।
14: नेपालले आगामी वर्ष आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप खेल्न छनौट प्ले अफ चरणदेखि नै खेल्नुपर्ने भएको छ। ग्लोबल छनौट आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने भएको छ। क्रिक इन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आइसिसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले 12 राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ। सन् 2027 आइसिसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 शहरमा अक्टोबर 4 नोभेम्बर 11 आयोजना हुनेछ।
2: अझै बम अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका साथै मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराईका भूभाग, कोशी प्रदेशका पहाडी र हिमाली भूभाग, मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.10 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27.29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएका तथा घाइते भएकाहरूको परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय, कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन मुख्य लक्ष्य, निरन्तरको वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन, युक्रेनको कीवमा भएको रुसी आक्रमणमा कम्तीमा 21 मृत्यु र सन् 2027 3 दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
15: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
16: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
17: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
16: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
18: नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 बजेको समाचारपछि तपाईँ यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी आन्तरिक तथा बाह्य रोजगारीका अवसर, त्यसका सम्भावना र भइरहेका प्रयासहरूका बारेमा कुराकानी गर्ने गर्छौँ। आज सुदूरपश्चिम प्रदेशतर्फ जाँदैछौँ। बढी मालिका नगरपालिका भन्ने बित्तिकै धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पालिका पनि हो र हरेक वर्ष भारतमा रोजगारीका लागि त्यहाँबाट जाने नागरिकहरूको संख्या रहेको पालिका पनि हो। यसर्थ आन्तरिक रोजगारीका लागि बाह्य रोजगारीको लागि जाने बाध्यता अथवा एउटा प्रचलन छ, एउटा लहर छ, त्यसलाई रोक्न पालिकाले के कस्ता प्रयास गरेका छन् आज हामी कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ बढीमालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्का। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ।
19: धन्यवाद। सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु बढीमालिका नगरपालिकाको तर्फबाट।
18: सुरुमा चाहिँ नगरपालिकामा त्यहाँ रोजगार सेवा केन्द्र छ, रोजगार सेवा केन्द्रले के कस्तो काम गर्छ, कसरी काम गर्दै आएको छ जानकारी गराइदिनुहोस् न।
19: खास गरी रोजगार प्रवर्धन शाखाले हाम्रो बढीमालिका नगरपालिकाको पालिकाभित्रका सम्पूर्ण शाखाहरूबाट हुने कार्यक्रमलाई रोजगार सिर्जना हुने कार्यक्रमसँग कसरी टाइअप गर्न सकिन्छ, खास गरी आन्तरिक रोजगारी र बाह्य रोजगारीसँग सम्बन्धित र वैदेशिक रोजगारमा जाने मान्छेहरूका लागि पनि सहजीकरण गर्ने, त्यसलाई केही समस्या पर्दा अथवा व्यावहारिक हिसाबले समस्या पर्दा त्यसलाई कसरी समाधान गर्न सकिन्छ, आम रूपमा पालिकाको भित्रका नगरपालिकाभित्रका नागरिक र सब नगरवासीहरूलाई त्यो खालको सेवा प्रदान गर्दै आइरहेको।
18: हजुर, बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम पनि स्थानीय पालिकाकै स्थानीय सरकारकै छ, यहाँहरूले तथ्याङ्क सङ्कलन गर्नु भएको छ कि छैन?
19: खास गरी हामीले बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलनको क्रममा चाहिँ हामीले केही डिटेलमा हामीले सङ्कलन गरेका छैनौँ, तर अहिले हामीले रोजगारीको सिलसिलामा बाहिर गएका युवाहरू बाहेक गाउँमै भएका युवाहरूको हकमा चाहिँ उहाँहरूलाई बोलाएर विभिन्न तालिमहरू, सिपमूलक तालिमहरू, विभिन्न रोजगारसँग सम्बन्धित कार्यक्रमहरूमा, क्षमता विकासका कार्यक्रमहरूमा र विभिन्न कृषि भेटनरी लगायतका सिपमूलक तालिमहरूमा चाहिँ उहाँहरूलाई समावेश गर्दै आइरहेका छन्।
18: प्राय जसो यो हरेक वर्ष बर्खे खेती सकिसकेपछि भारत जाने प्रचलन अथवा त्यो लहर रहेछ।
19: हजुरहरूले भनेकोमा पनि कामको सिजनमा आफ्नो काम सकेर काम नभएको बेला चाहिँ भारतको केही ठाउँहरूमा गएर मौसमी कामदारको रूपमा काम गर्ने र त्यहाँबाट फर्किने चलन पनि छ। त्यो संख्या अहिले पहिलाको भन्दा घट्ने प्लस र त्योभन्दा पनि अहिले गाउँमा नबसेर बालबालिका सहित बच्चाहरू सहित वा सपरिवार नै इन्डिया गएर उतै बालबालिकाहरूलाई पढाउने, उतै आफू पनि बस्ने र काम पनि गर्ने एक खालको जनशक्ति छ भने, अर्को चाहिँ बालबालिकाहरूलाई यतै बसाएर आफू चाहिँ श्रीमान श्रीमती नै विदेशमा भारत प्रवास गएर आमदानी गर्ने खालको संख्या पनि छ। यो विविध खालको छ। प्रवास जस्तै भारत आए बाहेक तेस्रो मुलुकमा जानेहरूको संख्या पनि त्यतिकै बढ्दो क्रममा देखिएको।
18: तेस्रो मुलुकको कुरा गरिहाल्नु भयो, अहिले अब स्थानीय पालिकाबाटै श्रम स्वीकृतिका कुरा, श्रम सम्बन्धी त्यो स्थानीय पालिकाबाटै गर्न मिने सहजता पनि बनाइएको छ, प्रविधिले जोडिएको पनि छ, त्यहाँबाट पनि के सम्भव छ, गरिरहनु भएको छ?
19: अहिले हाम्रो पालिकाबाट पनि श्रम स्वीकृति लिनेहरूको संख्या बिस्तारै बढ्दै गइरहेको छ। यो वर्ष, यो आर्थिक वर्षमा पनि केही श्रम स्वीकृति सहजीकरण गरेको हकमा चाहिँ 4 जनाको पालिकाको तर्फबाट गरेको देखिन्छ तथ्याङ्कीय हिसाबले। र बढी मालिका नगरपालिकाबाट गत 2 वर्षको तथ्याङ्क हेर्ने हो भने 215 जनाले राहदानी पासपोर्ट बनाएको र त्यसमा पनि पालिका तर्फबाट कर्मचारी साथीहरूले सहजीकरण गरेको, वैदेशिक रोजगारमा जानका लागि विभिन्न म्यान पावर मार्फत गए कि गएन, अहिले यतै हुनुहुन्छ कि भनेर बेला बेला उहाँहरूसँग वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाहरू दिने सहजीकरण गर्ने कामहरू भइरहेको छ। अब यसमा वैदेशिक रोजगार सम्बन्धी केस व्यवस्थापनका हिसाबले पनि पालिकाले 7 केस व्यवस्थापन गरेको छ। त्यसमा आर्थिक सहायताका कुराहरू 1 जनालाई भएको छ, 1 जना पालिकाकै तर्फबाट विदेशमा गएको मान्छे उतै विभिन्न घटनाले गर्दाखेरि त्यही घटना भएर मृत्यु भएकोलाई शव झिकाउने कार्यमा पनि 1 जनाको र उद्धार तथा खोज तलास एउटा म्यान पावरबाट गयो, त्यो मान्छे अर्को म्यान पावरमा श्रम स्वीकृति नलिकन बसेको हकमा पनि 1 जनालाई खोज तलास गरेर उद्धार गरेको स्थिति छ भने अब उनीहरूलाई घरसम्म ल्याउनका लागि सब चाहिँ घरसम्म ल्याउने कार्यमा पनि हामीले सहजीकरण गऱ्यौँ। अब मृत्युपछि मृत्युको क्षतिपूर्तिको लागि पनि सहजीकरण त्यही व्यक्तिलाई गऱ्यौँ, अर्को 1 जनालाई छात्रवृत्तिको सहजीकरण गऱ्यौँ र आर्थिक सहायता पनि हामीले 6 जनालाई गऱ्यौँ पालिकाको तर्फबाट। अब यसरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धी परामर्श र सूचना गर्ने चाहिँ हामीले नियमित रूपमा सञ्चालन गर्दै आइरहेका छौँ यो तेस्रो मुलुकको हकमा, र खास गरी जिल्लाभरिको राजधानी सहजीकरण गर्ने कुरामा चाहिँ 1157 जना चाहिँ अहिले सामी कार्यक्रम अन्तर्गत हाम्रो बढी मालिका नगरपालिकाकै तर्फबाट 1 जना हामीले कर्मचारी जिल्ला प्रशासनमा राजधानी शाखामा बस्ने गरिकन 1 जना कार्यक्रम कर्मचारी रहेका छन्, र पालिकामा पनि एउटा मनोसामाजिक विमर्शकर्ता रोजगार संयोजक लगायतको हामीले शाखा मार्फत त्यो कामहरू गर्दै आइरहेका छौँ।
13: हजुर, अघि यहाँले तालिमको कुरा गर्नुभयो, सामी परियोजनाले पनि विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ, यद्यपि नगरपालिकाले पनि आफैले स्वरोजगारका लागि अनि सिपमूलक रोजगारीका लागि विभिन्न तालिमहरू गर्ने गर्छ, यहाँहरूले तालिमका विषयहरू छनौट गर्दाखेरि कसरी गर्नुहुन्छ? किनभने एकातिर रोजगारीका लागि भारततिर जाने हुनुहुन्छ, अर्को तेस्रो मुलुकको लागि रोजगारीका लागि जाने हुनुहुन्छ, अरू कोही फेरि स्वरोजगार भएर आफ्नै पालिकामा बस्नेहरू पनि हुनुहुन्छ, तालिमको छनौट कसरी गर्नुहुन्छ नि यहाँ?
19: तालिमको छनौट चाहिँ व्यक्तिको, जुन व्यक्ति हामीले खास गरी वडा स्तरमा चाहिँ वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरू मार्फत त्यहाँ भएको बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन उहाँहरूले गर्नुहुन्छ, र त्यो आधारमा उहाँहरूले सङ्कलन गरेको तथ्याङ्क आधारमा उहाँहरूलाई हामी अन्तर्क्रिया गर्छौँ, तपाईँहरू कुन खालको तालिम, विभिन्न गैर सरकारी संस्था हाम्रै पनि तालिमहरू, उद्यम शाखाको पनि कार्यक्रमहरू, मेजेपको कार्यक्रमहरू हुन्छ, र अन्य हामीले कृषि शाखा, विभिन्न गैर सरकारी संस्थाहरू जस्तै अहिले हामीसँग युनिसेफ लगायतको इडब्लुपिएन भनेर सशक्त महिला समृद्ध नेपाल कार्यक्रम पनि सञ्चालन भएको छ, उहाँहरूसँग सहजीकरण गरेर उहाँहरूको पहिला त व्यक्तिको चाहना के छ, कुन खालको सिप उसले सिक्न चाहिरहेको छ, आधारभूत सिप उसँग के छ, र त्यो आधारमा हामीले तालिमको छनौट गर्छौँ। दोस्रो, त्यो तालिम उहाँले कुनै मान्छेले तालिम लिन खोज्यो अथवा त्यहाँ आफ्नो तालिम लिएको कुरा चाहिँ व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सक्छ कि सक्दैन, अथवा जिल्लामै त्यो सम्भावना छ कि छैन, पालिकामै सम्भावना छ कि छैन, त्यो कुराहरू पनि हामीले विश्लेषण गर्छौँ र त्यो आधारमा तालिममा छनौट गरेर त्यसरी उहाँहरूलाई तालिममा सहभागी गराउँछौँ। र तालिममा सहभागी गराउनु मात्रै ठुलो कुरा होइन, उहाँको निरन्तरताको लागि हामीले बेला बेला अनुगमन गर्ने, उहाँहरूको घर परिवारसँग समन्वय गर्ने, त्यसलाई तालिम पछि पनि हामीले उहाँहरूको रोजगारीको लागि विभिन्न निकायहरूसँग समन्वय गरेर रोजगारीको ग्यारेन्टी गर्ने खालको वातावरण पनि हामीले सँगै गरिरहेका
13: छौँ। नगरपालिकाले 5 वर्षे रोजगार रणनीतिक योजना बनाउने एउटा सुरुवात अथवा त्यो घोषणा पनि गरेको थियो, अहिले यो योजना बनेको छ कि छैन?
19: 5 वर्षे रोजगार रणनीति योजना हाम्रो बनेको छ, त्यसलाई कार्यान्वयन यो वर्षबाट हामीले गत वर्ष बनायौँ, यो वर्षबाट हामीले कार्यान्वयनको चरणमा गएका छौँ, र त्यो गर्दाखेरि चाहिँ हामीले सेक्टर वाइज हिसाबले हामीले छनौट रणनीति बनाउने कुरा गरेको छौँ। जस्तै कृषि र पशुपालनको रोजगारी सिर्जना हुने वातावरणहरू के हुन्छ, जस्तै अब त्यो कृषिलाई तपाईँको यातायात र पर्यटनसँग जोड्नुपर्ने आवश्यकता छ, यातायात नभइकन कृषिको उत्पादन पनि हामीले उत्पादन गर्छौँ, बजारसम्म पुर्याउनका लागि यातायातको व्यवस्था अथवा सडक सञ्जाल छ कि छैन त्यो खालको वातावरणसँग सँगै, र अर्को भनेको कृषिलाई पर्यटनसँग र यातायातसँग पनि जोड्नुपर्ने आवश्यकता महसुस गरेका छौँ। त्यो भएको हुनाले हामीले बढीमालिका नगरपालिकाले कृषि पर्यटन र यातायातलाई जोडेर हामीले कृपया मोडल भनेर भनेका छौँ। कृपया मोडल अन्तर्गत कृषिलाई पर्यटनसँग कसरी जोड्ने, यातायातसँग कसरी जोड्ने, पर्यटनलाई यातायातसँग कसरी जोड्ने र कृषिसँग कसरी जोड्ने भनेर त्यो हिसाबले हामीले गर्न खोजिरहेका छौँ। खास गरी अब बढीमालिका पर्यटकीय सम्भावना भएको अहिले भर्जिन एरिया कृषिको धार्मिक सांस्कृतिक र पुरातात्विक हिसाबले र पर्यावरणका हिसाबले पनि सुन्दर बढीमालिका क्षेत्रमा अहिले पर्यटकहरूको सङ्ख्या आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको छ। त्यसमा हामीले कृषिको हिसाबले चाहिँ गोठहरू छन् माथि लेखतिर, त्यसलाई गोठ सुधार वा खर्क स्टेको रूपमा कार्यक्रम कसरी गर्न सकिन्छ, अथवा त्यो खर्क स्टे भनेको आएका आन्तरिक पर्यटकहरू अथवा बाह्य पर्यटकहरूलाई गोठहरूमा तपाईँको खर्कहरूमा चाहिँ हस्पिटालिटीको कुराहरू, उहाँहरूलाई खानपानको व्यवस्थापन कसरी गर्ने, खानामा कस्तो सुधार गर्नुपर्छ, सबै कुराहरू हामीले त्यसरी जोड्न खोजेका छौँ। पशुपालनसँग त्यसरी जोड्दाखेरि चाहिँ हामीले सहजीकरण हुन्छ। अर्को हाम्रो स्थानीय रैठाने बालीको उत्पादनलाई प्रवर्धन गर्ने, बाजुरा आएको मान्छेले रित्तै नजाओस् अथवा यहाँको सिमी, यहाँको अर्ग्यानिक चिजहरू अथवा तपाईँको रैठाने चिजहरू, कोदो फापर अथवा अन्य चिजहरू लगेर जाओस् भन्ने हिसाबले पनि हामीले जोड्न खोजिरहेका छौँ। एक गाउँ एक कृषि प्राविधिक कार्यक्रम पनि हामीले सञ्चालन गरेका छौँ, र कृषि प्राविधिकलाई चाहिँ त्यो कम्तीमा त्यहाँ किसानहरूको बारीमा पशुपालनमा केही समस्या नआओस् भनेर पनि हामीले त्यो खालको रणनीति लिइरहेका
13: छौँ।
19: अर्को सिप र रोजगारसँग कुरा गरिरहँदाखेरि चाहिँ हामीले युवाहरूलाई, महिलाहरूलाई, दलितहरूलाई र विपन्न तथा रोजगार बेरोजगार नागरिकहरूलाई लक्षित गरेर सिपमूलक तालिमहरू सञ्चालन गरेका छौँ। त्यो सिपमूलक तालिम भनेको अहिले दुईटा कुरा, एउटा चाहिँ महिलाहरूले धेरै जसो सिलाइ कटाइ

0: राजनीति लिएका छौँ। अहिले अब यो प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अहिले नयाँ कार्यक्रमको रूपमा नाम फरक गरेको छ, यसलाई राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम भनेर नेपाल सरकारले संशोधन गरेर 2082 सञ्चालन तथा व्यवस्थापन निर्देशिका भनेर लागू गरेको छ। यसमा पनि खास गरी रोजगारमूलक तालिमहरू, सिपहरू, उद्यमशीलता प्रवर्धन गर्ने खालका स्थानीय स्तरका रोजगारी सृजना गर्ने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिएको हुनाले यसमा पनि हामीले विशेष यही माथि भनेका कुराहरूलाई हामीले लक्षित गरेर कार्यक्रम गरेका छौँ। र विशेष गरी अहिले हामीले पछिल्लो अवस्थामा साना व्यवसायहरू, तपाईँको स्थानीय उद्यम र स्थानीय उद्यम र साना व्यवसाय प्रवर्धनसँग सम्बन्धित जिल्ला घरेलु तथा साना उद्योग व्यवसायसँग सम्बन्धित कार्यक्रमहरू उहाँहरूसँग पनि जोडिएर काम गरेका छौँ। अर्को पछिल्लो अवस्था भनेको डिजिटल सिपसँग जोडेर नयाँ रोजगारीको अवसरका लागि हामीले डिजिटल साक्षरताका कार्यक्रमहरू, कम्प्युटर, इन्टरनेट, डिजिटल अनलाइनसँग सम्बन्धित रोजगारी सिर्जना के गर्न सकिन्छ त्यो कुराहरूलाई पनि अहिले प्रविधिमा आधारित व्यवसायमा कसरी जोड्ने अथवा हामीले स्थानीय उत्पादनलाई अहिलेको प्रविधिमा चाहिँ बजारीकरण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले सँगै जोडेका छौँ। यो वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई पनि पुनः एकीकरणको कुराहरू, उहाँहरूलाई आइसकेपछि सिप पनि ल्याउनु भएको छ, श्रम गर्नुभएको छ, उहाँले पैसा पनि ल्याउनु भएको छ, सिप र सम्पत्तिलाई स्थानीय पुँजीमा पुँजीलाई कसरी बढाउन सकिन्छ भनेर उहाँहरूलाई त्यो खालको वातावरण पनि हामीले सँगसँगै गरिरहेका छौँ। र हामीले बढी मालिका नगरपालिकाले एउटा नमुना कामको रूपमा अब आउने दसैँभन्दा अगाडि अथवा भदौ अथवा असोजको महिनासम्म हामी स्थानीय एउटा कोदो कुकी बिस्कुटको उद्योगको रूपमा हामी इस्टाब्लिसको सामानहरू सबै आइसकेको छ। अब उत्पादन चाहिँ हामी असोजसम्म उत्पादन गर्ने गरिकन लागेका छौँ र स्थानीय उत्पादन भएको कोदो बिस्कुट अथवा जौ अथवा मकै स्थानीय रेसिपी मिलाएर हामीले स्थानीय दिवा खाजासँग कसरी जोड्न सक्छौँ भन्ने हिसाबले लागिरहेका छौँ।
1: हजुर, यहाँले अघि पनि जोडिहाल्नुभयो यो पर्यटनको एकदम प्रचुर सम्भावना बोकेको र प्रविधिको विकाससँगै अहिले बल्ल बढी मालिकालाई विश्वले चिनिरहेको अवस्थामा अब पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमहरू भइरहेको छ, कतिपय होमस्टे सञ्चालनमा होलान्, ट्रेकिङ गाइडका कुरा आउँछ, स्थानीय हस्तकलाका कुरा आउँछ, यी सबै कुरामा जोडिएका जो स्वरोजगार उद्यमीहरू हुनुहुन्छ उहाँहरूलाई सहुलियत कर्जाको आवश्यकता पर्न सक्छ, अनुदान र बजार पहुँचको पनि आवश्यकता पर्न सक्छ, यसको व्यवस्था पालिकाले केही गरेको छ, कसरी उहाँहरूलाई अगाडि सँगसँगै लैजाँदै हुनुहुन्छ नि?
0: यसमा दुईटा कुरो, अब हामीले पालिकाको तर्फबाट ग्लोबल आइएमई ब्याङ्क लगायतका निजी क्षेत्रका ब्याङ्क र सरकारी ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क लगायतसँग समय समन्वय गरेर सस्तो कर्जाको रूपमा पनि कसरी सहजीकरण गर्न सकिन्छ, वित्तीय साक्षरताका कुराहरू र उहाँहरूसँग तपाईँको कतिपय साना व्यवसायहरूलाई बिना धितोको कुराहरूलाई कसरी जोड्न सकिन्छ त्यो कुराहरू पनि हामीले अगाडि बढाएका छौँ। अहिले प्रदेश सरकारले पनि कृषि कर्जाको रूपमा सम्पूर्ण हिसाबले उहाँले कृषि कर्जाको ब्याज अनुदानको व्यवस्था गरेको छ कृषि र भेटनरीको हकमा, उहाँहरूलाई त्योसँग पनि सहजीकरण गरेर हामी अगाडि बढेका छौँ। र कतिपय अवस्थामा चाहिँ धितो पुग्दैन, स्थानीय स्तरमा चाहिँ त्यो धितो नपुगेको हकमा चाहिँ सहुलियत दरको लोनको लागि पनि हामीले सहजीकरण गरेका छौँ। र खास गरी अहिले बढी मालिका क्षेत्रमा चाहिँ होटल क्षेत्रका मान्छेहरूलाई लगानी गर्ने वातावरणका लागि पनि हामीले सङ्घीय स्तरमा पनि त्यो नीति संशोधन गर्नुपर्छ भनेर माग गरिरहेका छौँ। र हामीले ट्रेकिङ गाइडको तालिम गरायौँ, होमस्टेको तालिम गरायौँ, पोर्टरको तालिम गरायौँ र अब यसलाई सूचीकृत गरेर नीतिगत हिसाबले हामीले अगाडि बढाउन खोजिरहेका छौँ। हिजो मात्रै पालिकाको तर्फबाट बढी मालिका क्षेत्रको सांस्कृतिक प्रवर्धन, आन्तरिक पर्यटन, बढी मालिका नगरपालिकाभित्रका 9 पुरातात्विक, सांस्कृतिक, धार्मिक, मठ मन्दिर लगायतका क्षेत्र, देवाल लगाएका क्षेत्रहरूलाई प्रवर्धन गर्न र बढीमालिकालाई मेन पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउनका लागि हामीले बढीमालिका पर्यटन विकास समिति गठन गऱ्यौँ र त्यो मार्फत पनि हामीले पर्यटनका कामहरूलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ र नेपाल

0: सरकारले पनि भर्खरै बढीमालिका क्षेत्रमा टेलिफोनको टावरहरू थिएन, अस्ति भर्खरै मात्रै काठमाडौँ गएर मन्त्रीजीसँग समन्वय गरेर त्यो खालको वातावरणका लागि अब दुई चार दिनमा टावर चाहिँ निर्माण हुन थालेको कुरा यो रेडियो नेपाल मार्फत खबर गर्न पाउँदा खुसी लागेको छ।
1: हजुर, यहाँहरूले यति धेरै सम्भावनाहरू आफ्नो पालिकामा देखेर कार्यक्रमहरू अगाडि बढाइरहँदा वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ, रोजगारीकै लागि भनेर बसाइ सर्ने अथवा तेस्रो मुलुक जानेको संख्या बढिरहँदा पालिकाको सन्देश के होला?
0: दुईटा कुरा चाहिँ, एउटा चाहिँ देशमै अब यो आम रूपमा परेको यो सामाजिक सञ्जाल तथा अहिले नेपालमा केही हुँदैन भन्ने मानसिकता, नकारात्मक कोणबाट मान्छेहरूको मानसिकता विकास भएको छ र हामीले केही गर्न सक्दैनौँ भन्ने, स्थानीय स्तरमा धेरै सम्भावना छन्। पैसाको स्रोत भनेको विदेशमा भन्दा स्थानीय स्तरमा बढी सम्भावना छ, तर त्यो सम्भावनालाई अहिलेको नवयुवाहरूले देखिराख्नु भएको छैन। विदेशमा भएका ठुल्ठुला कामहरू अथवा विदेशमा गएर धेरै डलर कमाउन सकिन्छ भन्ने सपना सामाजिक सञ्जाल मार्फत धेरैको मनोभावना त्यो भएको हुनाले त्यसलाई राष्ट्रिय स्तरमा एउटा सन्देश दिने गरिकन सङ्घ प्रदेश र स्थानीय तह र विभिन्न सरकार निकाय विशेष गरी सार्वजनिक मिडियाहरू यो विभिन्न मिडियाहरू यो सामाजिक सञ्जाल मार्फत र मिडिया मार्फत यसलाई सहजीकरण गर्न अथवा यसलाई प्रभाव यो हो भनेर सम्भावना नेपालमै छ, धेरै सम्भावना छ भन्ने खालको सन्देश नदिएसम्म हामीले स्थानीय तहले जति गरे पनि रोक्न सक्दैनौँ। केन्द्रीय स्तरमा पनि अहिले दुई तिहाईको बहुमतको सरकार छ तर पनि यो सङ्ख्या घटेको छैन। यो मान्छेमा आत्मविश्वासको कुरा चाहिँ सबैभन्दा ठुलो कुरा रहेछ। मे आत्मविश्वास जबसम्म बिल्डअप गर्न सक्दैनौँ, हाम्रो सम्भावना हाम्रै ठाउँमा छ, हामीले गर्नुपर्छ भन्ने खालको चेत जबसम्म पलाउँदैन तबसम्म यी हामीले जति कुरा गरे पनि तथ्याङ्कीय हिसाबले बाहिर जाने सङ्ख्या पनि घट्दैन, बाहिरबाट यता आउने सङ्ख्या पनि बढिरहेको पनि हामीले विश्लेषण गर्न सकेका छैनौँ। त्यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ भन्ने कुरा लाग्छ।
1: हजुर, सूचना नपाएर अथवा सचेतनाका कार्यक्रमहरू नभएर पनि कतिपय चाहिँ बाटो नदेखेर पनि त जान सक्नुहुन्छ नि?
0: पहिलो कुरा चाहिँ हामीले घर परिवारमा नै जनशक्ति कस्तो बनाउँदैछौँ भन्ने कुरा चाहिँ घरबाट सुरु हुन्छ, त्यसपछि समुदाय स्कुलमा जान्छ, समुदायमा जान्छ, त्यसपछि अब पालिका स्तरको कुरा होला, जिल्ला स्तरको कुरा होला। त्यो भएको हुनाले हामीले हरेक नागरिकलाई सचेत बनाउने खालका कार्यक्रमहरू उसलाई सिपसँग जोडेर अब हामीले विद्यालय स्तरदेखि नै विद्यार्थीहरूको मनोबल बढाउने गरी हामीले हाम्रो देशमा हामीले विकास गर्नुपर्छ, हामीले सिपयुक्त जनशक्ति बनाउनुपर्छ र अहिलेको करिकुलमलाई चेन्ज गरेर व्यावसायिक स्रोतसहितको जनशक्ति आफ्नो खुट्टामा आफै उभिने खालको जनशक्ति विकास गर्नका लागि पाठ्यक्रममा पनि परिवर्तन गर्नुपर्छ, त्यसमा अन्य कार्यक्रमहरूमा पनि त्यसमा सुधार गर्नुपर्छ। त्यो भएको हुनाले हामीले एउटा जनचेतनाका कार्यक्रम मात्रै गरिकन हुँदैन, त्योसँग अन्य कार्यक्रमहरू पनि सँगसँगै जोडेर ल्याउनुपर्छ, त्यही कुराहरू हामीले राख्नुपर्छ भन्ने कुराहरू राख्न चाहन्छ।
1: हजुर, अन्तिममा अब नगरको शक्ति भनेको जनसङ्ख्या हो, जनसङ्ख्या जति घट्दै गयो त्यति कार्यक्रमहरू घट्लान अथवा लक्षित नहुन सक्छ। यहाँहरूले धेरै प्रयासहरू गरिरहँदा आफ्नो नगरमा बस्ने नगरवासीहरूलाई रोजगारीका यी सम्भावनाहरू, कार्यक्रमहरू, रणनीतिक योजनाहरू आइरहँदा के भन्न चाहनुहुन्छ नि?
0: हामीले हाम्रो नगर हामीले बनाउने हो, यहाँको नगरवासीको सबैको एउटै नगर प्रमुख अथवा नगर उप प्रमुख अथवा त्यहाँ काम गर्ने जनशक्ति मात्रै पालिकाको मात्रैले गर्न सम्भव छैन। हरेक नागरिकले आफ्नो भूमिका आफ्नो पदीय दायित्व अनुसारको जिम्मेवारी सबैले निर्वाह गर्न सक्यौँ। रोजगारी सम्भावना हाम्रै नगरमा छ, उत्पादन हामीले गर्यो भने उत्पादन हुने हो, हामीले बजारीकरण गर्यो भने बजारीकरण हुने हो। त्यो भएको हुनाले समग्र रूपमा त्यसलाई सकारात्मक कोणबाट हामीले पालिका बनाउने जिम्मा सबै हाम्रो हो भन्ने खालको सन्देश दिन चाहन्छु।
1: हजुर, कार्यक्रमको लागि महत्वपूर्ण समय दिनुभएकोमा यहाँलाई हार्दिक आभार।
0: रेडियो नेपाल परिवारलाई पनि मेरो तर्फबाट र पालिकाको तर्फबाट यी हामीले गरेका कामहरू सन्देश दिने खालको वातावरण बनाउ दिनुभयो, त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हजुरलाई पनि धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का। पालिका भित्रको रोजगारीका सम्भावना र पालिकाले गरिरहेका रोजगारीका कार्यक्रम र प्रयासहरूका बारेमा केही कुराकानी गर्ने प्रयास गर्यौं। आजलाई रोजगारी र अवसर कार्यक्रम यति नै। प्रविधि संयोजनमा साथ दिनुभएकोमा प्राविधिक मित्र रामकृष्ण शाहलाई हार्दिक आभार व्यक्त गर्दै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होस् यार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
4: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछिना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि।
5: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
6: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
5: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
6: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
5: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौ रामकृष्ण ढकालको स्वर, काली प्रसाद रिजालको रचना र आलोकश्रीको संगीतमा रहेको यो स्वदेशकान। स्वदेशकान पछाडि 8 बजे यहाँले सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र रमा वाग्ले अनि म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार यही समयमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले प्रसिद्ध धार्मिक धाम रहेको गुल्मी स्थित रुरु क्षेत्र गाउँपालिकाको नागरिक सेवा प्रवाह र विकास अवस्थाबारे चर्चा गर्दैछौँ। गुल्मी जिल्लामा 2 नगरपालिका छन् र 10 गाउँपालिका गरी स्थानीय तहको संख्या 12 रहेको छ। त्यसमध्ये रुरु क्षेत्र गाउँपालिका महत्वपूर्ण गाउँपालिका मानिन्छ। गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र काली गण्डकीको तटीय क्षेत्रमा रुरु क्षेत्र गाउँपालिका अवस्थित छ। पुनर्संरचना अन्तर्गत साबिका, रुरु, थानापति, ग्वादी, बलेटक्सार, बमघा र रिमुवा गरी 6 गाविसहरू मिलाएर रुरु क्षेत्र गाउँपालिकाको गठन भएको हो। नेपालका प्रसिद्ध 4 धाम मुक्ति क्षेत्र रुरु क्षेत्र, पशुपति क्षेत्र र बराह क्षेत्र मध्येको रुरु क्षेत्र धाम यसै गाउँपालिकामा रहेको र त्यसैको नामबाट नामकरण भएकोले रुरु क्षेत्र खास गरी धार्मिक हिसाबले चर्चित मानिन्छ र यसले छुट्टै महत्व पनि बोकेको देखिन्छ। 67.37 वर्ग किलोमिटर क्षेत्रफल रहेको यो रुरु क्षेत्र गाउँपालिका गुल्मी जिल्लाका 12 स्थानीय तह मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा सानो गाउँपालिका हो। 6 वडामा विभाजित यो गाउँपालिकाको केन्द्र युबेसीमा रहेको छ। आन्तरिक स्रोतका हिसाबले रिडी क्षेत्र, ग्वादीको रुद्रबेनी तथा बमघाको बगाउनी लगायतका ठाउँहरू बाट बालुवा, गिटी, ढुङ्गा महत्वपूर्ण आन्तरिक स्रोतका रूपमा रहेका छन्। साथै विभिन्न वार्डहरूमा ढुङ्गा खानी रहेका छन्। रिडी र बलेटक्सार मुख्य बजार केन्द्रका रूपमा पनि रहेको छ। हरेक माघे संक्रान्तिको मेला लाग्ने ठाउँ पनि रुरु क्षेत्रको रिडी बजार हो। थोर्गाको खुदो र गुड, चिउरेको लिची, बमघाको दुध र आलु मुख्य उत्पादन हुन्। यसका अतिरिक्त कुखुराको अन्डा, दुध, मकै र धानको उन्नत बिउ, त्यस्तै घाँसको बिउ उत्पादनमा गाउँपालिका आत्मनिर्भर देखिन्छ। गाई, भैँसी, बङ्गुर, कुखुराका फर्महरू क्रमशः विकसित हुँदै गएका छन्। बमघा र थनपतिको खुदकामा व्यावसायिक मत्स्य पालन पोखरीहरू पनि रहेका छन्। कृषि र धार्मिक पर्यटन क्षेत्रबाट अति महत्वपूर्ण पालिकाको रूपमा चिनिने रुरु क्षेत्र गाउँपालिकाको पछिल्लो विकास स्थिति र प्रशासनिक सेवामा यो पालिकाले गर्दै रहेको सेवा प्रवाह के कस्तो छ, यो बारे पालिकाका अध्यक्ष यदु गेवाली अहिले हामीसँग कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
3: हजुर, धन्यवाद, नमस्कार।
2: हजुर, अनि यो गुल्मीको अति नै धार्मिक महत्व राख्ने क्षेत्र, विशेष गरी रुरु क्षेत्र, है, रुरु क्षेत्रकै नामबाट फेरि रुरु क्षेत्र गाउँपालिका भनिएको छ। गुल्मीका 12 स्थानीय पालिका मध्येको यो अति नै महत्वपूर्ण गाउँपालिकाको रूपमा लिन सकिन्छ, होइन? यहाँ नेतृत्वमा आइसकेपछि सुशासनको क्षेत्रमा कसरी काम गर्नुभएको छ, यहीँबाट सुरु गरौँ त।
3: रुरु क्षेत्र गाउँपालिकामा हामी निर्वाचित भएर आइसके पछाडि सुशासन र सेवा प्रवाहको कुरा हाम्रो पहिलो प्राथमिकताको कुरा नै हो, होइन? हामीले हाम्रो सबै खरिद प्रक्रियाहरूलाई सकेसम्म हामीले 5 लाख भन्दा माथिको सम्पूर्ण हाम्रो जुन बजेट व्यवस्थापन भएर काम गर्ने कुराहरूमा हामी सबै इभिट गरेर हामी अगाडि बढ्ने हामीले आवश्यक चाहिँ व्यवस्था मिलाएका छौँ। सबै कारोबारहरू चाहिँ ब्याङ्किङ सिस्टमबाट हुनुपर्छ भन्ने मान्यता राख्दै त्यो राज्यका निकायहरूबाट मात्रै होइन कि आम नागरिकहरूले पनि अब डिजिटल वालेटहरू चाहिँ प्रयोग गर्नुपर्छ भन्ने मान्यता बोकेर हामीले स्थानीय स्तरमा गाउँ बस्तीहरूमा सबै ठाउँमा गएर हामीले सचेतनाका कार्यक्रमहरू समेत गरिराखेका छौँ, जसले गर्दाखेरि सुशासन प्रवर्धनको लागि यसले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हामीले महसुस गरेका छौँ भने सुशासनसँगै जोडिएको सेवा प्रवाह जुन चाहिँ नागरिक मैत्री भएर हामीले सेवा सञ्चालन गर्नुपर्ने हुन्छ, नागरिकका गुनासाहरू, नागरिकका समस्याहरू स्थानीय सरकार भनिसके पछाडि साना साना कुराहरूलाई पनि हामीले व्यवस्थापन गर्नुपर्ने हाम्रो दायित्व र हाम्रो जिम्मेवारी हुन्छ। विपद व्यवस्थापनसँग हामी नजिकबाट जोडिएर व्यवस्थापन गर्नुपर्ने कुराहरू हुन्छ। दैनिक रूपमा बाटो सञ्चालनका कुराहरू, ग्रामीण भेदका थुप्रै जटिलताका कुराहरूलाई हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। ती सबै कुराहरूमा रहेर हामीले रुरु क्षेत्र गाउँपालिकामा हामी नेतृत्व गरिरहँदाखेरि हामीले एकदमै मसिनो गरिकन ठुला कुरा ठुला काम भन्दा पनि हामीले चाहिँ साना साना जनतासँग जोडिएका कुराहरूलाई पनि ख्याल गर्नुपर्छ भन्ने हिसाबले हामीले काम गरिराखेका छौँ। जुन कुरा हामीले यहाँको नागरिकहरूसँग हामी एकाकार भएर नागरिकहरूसँग जोडिएर काम गर्दा है त्यो खालको अनुभूति पनि भइरहेको छ।
2: हजुर, गाउँपालिकामा चाहिँ त वृद्धहरू पनि हुनुहुन्छ होला, महिला पनि हुनुहुन्छ होला, होइन, कतिपयहरू चाहिँ हिँड्न डुल्न नसक्ने त्यस्तो किसिमको अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ होला, उहाँहरूले पनि फेरि पालिकामा आएर सेवा लिनुपर्ने बाध्यकारी अवस्था पनि रहन्छ, त्यस्तो व्यक्तिहरूको लागि सेवा प्रवाह गर्दाखेरि
3: होइन हामीले घर घरमा स्वास्थ्य कार्यक्रमदेखि लिएर क वर्गको अपाङ्गहरू र जो अशक्त हुनुहुन्छ, जो दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरूको लागि हामीले चाहिँ घरमै गएर उहाँहरूलाई चाहिँ एकदमै घर दैलो सेवा हामीले दिइराखेका छौँ, होइन।
2: हजुर,
3: क वर्गको अपाङ्ग हुनुहुन्छ, उहाँहरूले क्याथेटर लगाइराख्नु भएको छ, अब त्यो क्याथेटर फेर्ने कुरा यिनी सबै कुराहरू त उहाँहरूले मेडिकलबाट गर्दाखेरि त त्यो खर्चिलो पनि छ, महँगो पनि छ, त्यसैले हाम्रो स्वास्थ्य कर्मी मार्फतै हामीले चाहिँ त्यस्ता कुराहरूलाई हामीले प्राथमिकतामा राखेर हामीले सेवा प्रवाह गरिराखेका छौँ। आर्थिक हिसाबले विपन्न भएको नागरिकको लागि शुल्क एम्बुलेन्स हामीले सेवा दिइराखेका छौँ, गर्भवती सुत्केरीको लागि पनि हामीले त्यो व्यवस्था गरेका छौँ, होइन। त्यसै गरिकन हामीले चाहिँ घरमै गएर अपाङ्ग परिचय पत्रदेखि लिएर सबै कुराहरू हामीले उहाँहरूलाई पालिकामा बोलाउने वा कुनै क्याम्पेन त्यस्तो चाहिँ शिविरहरू गर्दाखेरि शिविरमा बोलाउने भन्दा पनि त्यो गर्दाखेरि पनि उहाँहरूलाई गाह्रो हुने प्लस खर्चिलो पनि हुने, त्यही कारणले गर्दाखेरि पनि हामी कम्तीमा पनि त्यस्ता कुराहरूमा अलिक संवेदनशील हुनुपर्छ र घरमै गएर सेवा दिनुपर्छ भन्ने हिसाबले हामीले तिनी कुराहरूमा एकदमै संवेदनशील भएर हामीले घरमै सेवा प्रवाह गरिरहेका छौँ। नागरिक मैत्री सेवामा चाहिँ रुदु क्षेत्र गाउँपालिका मेरो दाबी मेरो बुझाइ अनुसार चाहिँ अब्बल छ भन्ने हाम्रो चाहिँ बुझाइ हो।
2: हजुर, यहाँको गाउँपालिकाको प्रशासनिक भवन हेर्दा त लाग्छ कि सिंहदरबारको झल्को दिन छ, त्यति राम्रो देखिन्छ, होइन। त्यो अनुरूप सेवा प्रवाह र विकासको गति पनि अगाडि बढेको छ कि भवन चाहिँ आधुनिक तर सेवा प्रवाह सुस्त र विकास प्रणाली ढिला देखिन्छ, कसरी भन्न सकिन्छ?
3: एकदमै हाम्रो भवन चाहिँ अपाङ्ग मैत्री भवन छ, जहाँ हाम्रो चाहिँ सबै वार्डहरूमा चाहिँ लिफ्ट मार्फत ज्येष्ठ नागरिकहरू अपाङ्गहरू सबै चाहिँ जान सक्नुहुन्छ। त्यसै गरिकन हाम्रो टोयलेटहरू सबै कुरा पनि हामीले कम्तीमा पनि हाम्रो व्हील चेयरहरू जान सक्ने गरिकन हामीले प्रबन्ध गरेका छौँ। त्यो भवन त अब पछिल्लो समयमा सेवा प्रवाहको लागि चाहिने अत्यावश्यक कुरा नै भयो, होइन। त्यो सँगसँगै भवनलाई हामीले चाहिँ तुलना गरेर हाम्रा अरू विकास निर्माणका काम गर्दाखेरि त्यो भवन चाहिँ अझै सानो हो भन्ने लाग्छ मलाई चाहिँ। हामीले काम र सेवा प्रवाहको हिसाबले नै मूल्याङ्कन गर्ने हो भने हामीले प्रत्येक वडाहरूमा अब हाम्रो कालोपत्री बाटो चाहिँ वडा पहुँच मार्गको रूपमा हामीले पुर्याइ नै सकेका छौँ। अब हाम्रो 6 नम्बर वडा यस वर्ष सम्पन्न भयो, अब थोरै ढलान 150 मिटर ढलानको काम चलिरहेको छ। त्यसै गरिकन हाम्रो गुवाजी 2 नम्बर वडा अलिअलि समस्या थियो, त्यसको पनि ठेक्का प्रक्रिया अगाडि लाएर कन्ट्राक्टरले कार्तिकसम्म हामीले पिच सकाउँछौँ भनेर उहाँहरूले अहिले नाली र सबेसको काम गरिराख्नु भएको छ। त्यस कारणले हामी यो वर्ष कम्प्लिट हामी कालोपत्रीमा वडादेखि हाइवेदेखि चाहिँ वडासम्म जाने वातावरण हामीले चाहिँ बनाउन सकेका छौँ। त्यसै गरिकन हाम्रो एक घर एक धारा अब करिब 90% भन्दा बढी चाहिँ हाम्रो एक घर एक धाराको चाहिँ कामहरू भइराखेको छ। हाम्रा यहाँका सम्पूर्ण संरचनाहरू जस्तो वडा त्यसै गरिकन शिक्षाका विद्यालयहरू त्यसै गरिकन हाम्रा चाहिँ स्वास्थ्य चौकीहरू सबै कुराहरू हामीले हाम्रा भवनहरू सबै संरचनाहरू तयार भएको छ, जसले गर्दाखेरि सेवा प्रवाहमा कुनै किसिमको समस्या छैन। हामीले विकास चाहिँ त्यो भवनभन्दा पनि धेरै गरेका छौँ, भवनभन्दा पनि देखिने गरी चाहिँ विकास गरेका छौँ भनेर हजुरलाई सिम्बोलिक रूपमा मैले भन्न सक्छु।
2: विकास मात्र गरेर भएन, पालिका स्तरको खर्च प्रणालीको तथ्याङ्क केही समय अगाडि सार्वजनिक पनि भएको थियो, होइन। विशेष गरी यहाँको गाउँपालिकामा त के छ हामी अब अहिले जान्नेछौँ, होइन। धेरै जसो नगरपालिका र गाउँपालिकामा यो यातायात अनि सवारी इन्धन अनि सवारी मर्मत र पाहुना सत्कारमा भारी रूपमा खर्च भयो भन्ने कुरा सुनिन्थ्यो, यसमा सदाचार र पारदर्शितालाई कसरी अपनाइएको, यहाँको गाउँपालिकामा यो अवस्था कस्तो छ?
3: पहिलो कुरा, हामीले रुरु क्षेत्र गाउँपालिकामा हामी निर्वाचित भएर आइसके पछाडि हामीले यो चालु प्रकृतिको खर्चलाई कसरी घटाउन सकिन्छ, जनतासँग जोडिएका खर्च जस्तो एम्बुलेन्स सञ्चालनको खर्च बढोस् त्यसमा हामीलाई कुनै दुःख छैन, न्यूनतम विद्युत महसुल हामीले जनताको तिर्दिने गरेका छौँ, जो आर्थिक हिसाबले विपन्न हुनुहुन्छ उहाँहरूलाई त्यो झन्झटमा पर्न नपरोस् भन्ने हिसाबले हामीले उहाँहरूको विद्युत महसुल हामी तिर्दिन्छौँ। दुध खाने पानी हाम्रो सञ्चालन भएको ठाउँमा हामी चाहिँ दुध खाने पानीको महसुलमा हामी अनुदान दिइरहेका छौँ, होइन। घर घर स्वास्थ्यलाई हामीले प्रभावकारी बनाएका छौँ। त्यसै गरिकन डिजिटल प्रविधि मैत्री शिक्षाको लागि पनि हामीले चाहिँ काम गरिरहेका छौँ। सेवा सत्कार इन्धन अन्य कुराहरू जति पनि छन् त्यस्ता कुराहरूमा कसरी कम गर्न सकिन्छ भन्ने हिसाबले हामी एकदमै मिन ढङ्गबाट हामी त्यसलाई कम गर्ने सन्दर्भमा लागेका छौँ। म त तपाईँलाई भन्न चाहन्छु कि हामीले अघिल्लो पटक जस्तो यो दीर्घ रोगीहरू जस्तो क्यान्सर मृगौला पीडित त्यसै गरिकन हाम्रो यो मुटुको भल फेर्ने यस्तोको लागि एउटा विपद त्यो निर्णय गर्ने एउटा समिति हुन्छ, जो अध्यक्षको संयोजकत्वमा 3 सदस्यीय प्रमुख प्रशासकीय र स्वास्थ्य शाखा प्रमुख यो सङ्घीय सरकारलाई सिफारिस गर्नको लागि एउटा समिति हुन्छ, प्रदेशमा चाहिँ उपाध्यक्षको नेतृत्वमा समिति हुन्छ। ती समितिको बैठक व्यवस्था समेत पहिला चाहिँ भत्ता खाने व्यवस्था रहेछ, त्यस्तो समितिमा बसेर यो यस्तो जनतालाई सेवा दिने र एउटा खालि सिग्नेचर मात्रै गर्ने समितिमा बसेर हामीले भत्ता खानु हुँदैन है भन्ने हिसाबले त्यस्ता कुराहरूमा हामीले चाहिँ कटौती गरेका छौँ, होइन। पहिला चाहिँ खाजा लगायतका कुराहरूमा पनि त्यो हामीले पालिकाबाटै म्यानेज गर्ने खालको त्यस्तो व्यवस्था चाहिँ रहेछ। त्यसलाई पनि यो चाहिँ गर्नु त्यति राम्रो लागेन, मनासिब लागेन भनेर हामीले त्यसलाई चाहिँ घटायौँ होइन। अनि कार्य सम्पादनमा आधारित हामीले चाहिँ प्रोत्साहन भत्ता चाहिँ व्यवस्था गरेका छौँ। जस्तो पहिला चाहिँ 16 डलरमा सबैलाई दिने टाइपको थियो भने अहिले जसले 10-5 भन्दा अगाडि वा पछाडि काम गर्छ र कुनै टास्क लिएर कुनै जिम्मेवारी लिएर काम गर्छ भने त्यसलाई चाहिँ प्रोत्साहनमा आधारित भत्ता दिनुपर्छ। किनभने सबैलाई खुसी गराउने भन्दा पनि काम गर्ने मान्छेले चाहिँ अतिरिक्त काम गर्ने मान्छेले अतिरिक्त सेवा पाउनुपर्छ भन्ने चाहिँ हामीले मान्यता राख्यौँ र सो अनुसार हामीले काम गर्ने वातावरण चाहिँ बनाएका छौँ होइन।
2: हजुर हजुर,
3: त्यसै गरिकन म तपाईँलाई स्पष्ट पार्दैछु, यो हामीले इन्धनको सन्दर्भमा पनि जस्तो हाम्रोमा 2 गाडी छ, एउटा गाडी म आफै ड्राइभ गर्छु, ड्राइभर छैन, हामीले 1.5 लाख रुपियाँमा वीरगन्ज भन्सारमा गएर लिलाम गाडी हामी ल्याएर 1.5 लाखमा ल्याएर त्यो अल्टो गाडी चाहिँ हामी चलाइराखेका छौँ। त्यसमा हामीले ड्राइभर राखेका छैनौँ, त्यो गाडी म नै चलाउँछु। यो रुरुभित्र जाने सन्दर्भमा हामीले अब मेरो पनि अरू साधन स्रोत छैन होइन, स्कुटी मेरो आफ्नो पर्सनल छ, त्यसले सबै ठाउँमा जान भ्याउँदा पनि भ्याउँदैन, सक्दा पनि सकिँदैन। त्यस कारणले यहाँ रुरुभित्रका कामहरू पनि जनतासँग जोडिएकै कामहरू तर अनौपचारिक कामहरू हुन्छन् भने त्यसमा चाहिँ हामी गाडीको प्रयोग मैले चाहिँ गर्छु होइन। नत्र भने हामी बाहिर जाँदाखेरि यो अफिसभन्दा बाहिरका कामहरू बिदाको टाइममा अतिरिक्त गाडी प्रयोग नै गर्नुपर्छ भन्ने मान्यता हामीले पहिला पनि राखेनौँ र अहिले पनि राखेका छैनौँ।
2: गुल्मी जिल्लाकै 12 स्थानीय पालिका मध्येको सबैभन्दा सानो क्षेत्रफलको हिसाबले, जनसङ्ख्याको हिसाबले पनि यहाँले भन्दै गरेको कुरा अनुसार चाहिँ होइन त्यो देखिन्छ। अब 67.37 वर्ग किलोमिटर क्षेत्रफलमा मात्र फैलिएको छ यहाँको यो चाहिँ गाउँपालिका होइन। अनि सानो क्षेत्रफलमा अति नै अति महत्वपूर्ण क्षेत्रहरू पनि रहेका छन् के, जस्तो कि नेपालका 4 धाम मध्ये मुक्ति क्षेत्र, रुरु क्षेत्र, पशुपति क्षेत्र र बराह क्षेत्र, यी मध्ये रुरु क्षेत्र त तपाईँको आफ्नो गाउँपालिका नै हो, धार्मिक हिसाबले पनि अति नै महत्वपूर्ण मानिन्छ। अनि फेरि साबिकका 6 गाविसहरूलाई मिसाएर रुरु क्षेत्र गाउँपालिका गठन गरिएको छ। साबिकका चाहिँ तपाईँको बमघा, बलेटक्सर, ग्वादी, थानपति, रुरु अनि रिमुवा गरी 6 विभक्त गरिएको रहेछ है। धार्मिक क्षेत्रले अति नै महत्वपूर्ण कालीगण्डकीको तटीय क्षेत्रमा यहाँको यो पालिका पर्दछ है। यति महत्वपूर्ण स्थानमा भइसकेपछि त गुल्मीकै नमुना गाउँ बनाउनु पर्ने सन्दर्भ देखिन्छ नि यहाँनिर, यहाँहरूले यतातिर प्रयास गर्नुभयो कि गर्नु?
3: पहिलो कुरो रुरु क्षेत्र गाउँपालिका आफैमा विकास, समृद्धि र हरेक हिसाबले अब्बल गाउँपालिका हो। तपाईँले यो कुरा चाहिँ अब यो मेरो मुखबाट भन्दा पनि तपाईँले स्थानीय हिसाबले र अन्य हाम्रा इन्डिकेटरको हिसाबले चाहिँ यहाँले हेरिदिनको निम्ति मैले अनुरोध गर्न चाहन्छु। हामी विकासको हिसाबले, समृद्धिको हिसाबले, सुशासनको हिसाबले, सेवा प्रवाहको हिसाबले, त्यो सँगसँगै धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने हिसाबले पनि हामीले धेरै काम नै गरिराखेका छौँ। 4 धामका स्थानीय तहहरूसँग हामीले चाहिँ भगिनी सम्बन्ध कायम गर्ने, 4 जो धाम क्षेत्रका छन् त्यहाँका स्थानीय तहका प्रमुखहरूलाई हामी रुरु क्षेत्र ऋणीमा ल्याएर कार्यक्रम गरेर 4 धामहरूलाई अब जोड्ने,
2: जस्तो
3: बराह क्षेत्रको मान्छे रुरु आओस्, रुरु क्षेत्रको मान्छे बराह क्षेत्र जाओस्, पशुपति क्षेत्रको मान्छे मुक्ति क्षेत्र जाओस्, मुक्ति क्षेत्रको मान्छे रुरु आओस्, यस्तो तपाईँको चाहिँ हामीले चेनहरू बनाउन सकियो भने, यसले धार्मिक सर्किटको रूपमा चाहिँ विकास गर्न सकियो भने चाहिँ यसले यहाँको धार्मिक महत्त्वलाई उजागर गर्छ। त्यो सँगसँगै हामीले चाहिँ अहिले यस वर्ष माघमा चाहिँ हामीले महास्नान, एउटा महाकुम्भको रूपमा चाहिँ हामीले यसलाई अगाडि बढाउन खोजिराखेका छौँ।
2: माघे संक्रान्तिको बेलामा चाहिँ त्यहाँ तीर्थ गर्न आउने 1 महिना
3: महास्नान, त्यो महाकुम्भको रूपमा चाहिँ हामीले त्यहाँ गएर रेडी गएर नुहाउँदै गर्दाखेरि एक खालको चाहिँ पुण्य प्राप्त हुन्छ, शान्ति मिल्छ होइन, सबै पापहरू नष्ट भएर जान्छ, यस्तो खालको चाहिँ हामीले मान्यता राखिराखेका छौँ। यो पुर्खौँदेखि चाहिँ चल्दै आएको कुरा पनि छ र यसलाई हामीले अलि भव्य रूपमा व्यवस्थित गर्ने हिसाबले चाहिँ लुम्बिनी प्रदेश सरकार प्लस हाम्रो स्थानीय सरकार, रुरु क्षेत्र गाउँपालिका सहित हामी सबै मिलेर यो महास्थानलाई पनि हामीले अगाडि बढाउँदैछौँ भने, रुरु क्षेत्रमै 3 पुल, एउटा जो नेपालकै नमुना पुल हो, त्यो पुल पनि व्यवस्थित गर्ने, त्यसलाई लाइटिङ राख्ने, त्यसलाई सबै राम्रो गर्ने गरिकन हामीले चाहिँ त्यसको विस्तृत प्रतिवेदन चाहिँ तयार गर्दैछौँ। अब त्यसको थप खरिद प्रक्रिया चाहिँ अगाडि बढ्ने हामी प्रोसेसमा अगाडि बढाएका छौँ। अहिले भर्खरै मात्रै एउटा भोटका र फलाटे जोड्ने 525.1 मिटर लम्बाइको हामीले नेपालकै दोस्रो लामो पुल चाहिँ सम्पन्न गर्ने करिब 95% चाहिँ निर्माण भइसकेको छ, त्यो पनि पुरा हुने चरणमा छ। त्यो सँगसँगै अन्य यहाँका हाम्रा पूर्वाधारको हिसाबले झोलुङ्गे पुलहरू, मोटरेबल पुलहरू, अन्य कुराहरू पनि हामीले पर्याप्त ढङ्गबाट बनाएर केही पहाडी क्षेत्रमा हुने जो भौगोलिक विघटना छन् त्यो कुराहरूलाई समेत जोड्ने गरिकन हामीले आवश्यक काम गर्न खोजिराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। सँगै हाम्रो श्रीनेश्वर धाम एउटा चाहिँ महोत्सवको रूपमा चाहिँ उहाँहरूले अगाडि बढाउनु भएको छ। हामीले त्यहाँ चाहिँ सीताराम मन्दिरलाई व्यवस्थित गर्ने गरिकन विभिन्न स्थानीय तहहरूसँग जस्तो भरतपुरसँग होइन हामीले सहकार्य गरेर हामीले काम गरिराखेका छौँ। अरू रिडीकै घाट व्यवस्थाहरूमा पनि छत्रदेव लगायत रुरुको रेसुङ्गा, दरबार, छत्रकोट लगायतका स्थानीय तहहरूसँग हामीले सहकार्य गरेर हामीले यहाँका संरचना निर्माण गर्ने कुरामा हामी अगाडि बढिराखेका छौँ। त्यसै गरिकन यहाँको एकीकृत बस्ती विकासका कुराहरू, यहाँका अन्य तपाईँको व्यवस्थापनका कुराहरूमा समेत हामीले काम गरिराखेका पाएका छौँ। सौन्दर्यले भरिएको प्राकृतिक हिसाबले एकदमै राम्रो ठाउँहरू पनि रुरल क्षेत्र गाउँपालिकाभित्र पर्छ र ती कुराहरूलाई जोड्ने गरिकन हामीले चाहिँ आवश्यक संरचना निर्माणमा हामीले एकदम तीव्र गतिका साथ हामीले काम गरिरहेका छौँ। करिब हामी निर्वाचित भएर आइसकेपछि 50 किलोमिटरको हाराहारीमा हामीले कालोपत्रे बाटो हामी बनाउन सफल भएका छौँ। अहिले हिउँद बर्खा कहीँ पनि कुनै पनि ठाउँमा हाम्रो गाडी रोकिँदैन, हाम्रा एम्बुलेन्सहरू हाम्रो गाडीहरू सवारी साधनहरू निर्वाध रूपमा चल्छ। अप्ठ्यारो त छ, अब पहाडका बाटाहरू ओह्रालोमा पानी आउँदाखेरि खोलिहाल्छ, त्यस्तो समस्याहरू चाहिँ छन्। तर पनि हामीले चाहिँ एम्बुलेन्स चल्न सक्ने बाटाहरू चाहिँ अप्ठ्यारा ठाउँहरूमा ढलान लगायतका कुराहरू गरेर हामीले कामहरू गरिरहेका छौँ।
2: अब यहाँले यो भन्दै गर्दा तपाईँले गर्दै रहेको विकास कतिको गुणस्तरीय छ, कतिको टिकाउपूर्ण छ? हामी एक वर्षमा चाहिँ विकास देखाउँछौँ, अर्को वर्ष त्यही विकासलाई फेरि भत्किसकेको अवस्थामा भेटाउँछौँ, किनकि बाढी पहिरो हाम्रो त पहाडी भूभागमा रहेको छ नि त हाम्रा गाउँपालिकाहरू चाहिँ त होइन
3: पहाडी बेल्टको। अब त्यो प्राकृतिक कुराहरूसँग त अब कसले के गर्न सक्यो र होइन, तिनी कुराहरूमा त हामीले सकेसम्म एकदमै कम भन्दा कम क्षति हुने वातावरण निर्माण गर्ने हो, विपदबाट कसरी बच्ने भनेर विपद प्रतिकार योजनाहरू बनाउने हो र हामीले निर्माण गर्ने हाम्रा संरचनाहरू पनि सकेसम्म दिगो व्यवस्थित होस् भन्ने हिसाबले नै हामीले बनाउने हो। सो कुरामा हामीले कुनै पनि निर्माणका कुराहरूमा हामीले कम्प्रोमाइज गरेका छैनौँ, गर्दैनौँ।
2: हजुर, जस्तो यहाँको गाउँपालिकामा जम्मा 6 वडाहरू रहेका छन् होइन, 6 वडामा चाहिँ हामीले सडक पूर्वाधारको क्षेत्रबाट हेर्दाखेरि एउटा वडा मात्र बाँकी छ जुन चाहिँ हामीले पिच गर्न बाँकी छ, दुई नम्बर
3: वडा ठेक्का लगाइसकेको छ। हाम्रो अबको दशैँसम्म चाहिँ त्यो सम्पन्न हुने गरिकन हाम्रो 7 करोडको ठेक्काला काम भइरहेको छ।
2: हजुर,
3: हाम्रो निर्माण व्यवसायले चाहिँ दशैँसम्म कम्प्लिट बुझाउँछु भन्ने कुरा उहाँले गर्नुभएको छ, भनेपछि बेस राख्ने काम समेत उहाँहरूले थालिसक्नु भएको छ।
2: कतिपय योजनाहरू हामीले सुरु गर्छौँ तर सम्पन्न हुने ताका चाहिँ समय निकै घर्किसकेको देखिन्छ र बजेट पनि हाम्रो बढेर आएको देखिन्छ, त्यस्तो अवस्था यहाँको गाउँपालिकामा छ कि छैन?
3: हाम्रोमा अब ठ्याक्कै अहिले पछिल्लो समयमा लगाएका जति पनि ठेक्काहरू छन् त्यसमा त्यस्तो धेरै समस्या छैन। हामी पनि आउनभन्दा अगाडि चाहिँ निर्माण दिन कोल्ड स्टोर रेडीमा अलि अलपत्र जस्तो कन्ट्राक्टरको कहिले के विषयमा विवाद कहिले के विषयमा विवाद भएको कारणले गर्दाखेरि हामीले त्यसलाई स्मुथली अगाडि बढाउन सकेनौँ। तर त्यसमा हामीले कानुनी हिसाबले प्राविधिक हिसाबले धेरै नै हामीले त्यसमा छलफल परामर्शहरू गरेर हामी अगाडि बढिरहेको कन्डिसन हो होइन। अब यो चाहिँ यो वर्ष सम्पन्न गर्ने गरिकन कन्ट्राक्टरलाई पनि हामीले सो अनुसार हामी लिखित रूपमा निर्देशन दिएका छौँ र कन्ट्राक्टरले पनि त्यसलाई सम्पन्न गर्ने गरिकन अगाडि बढेको कुरा चाहिँ गरिराख्नु भएको छ।
2: हजुर,
3: अब हाम्रो एउटा औद्योगिक ग्राम चाहिँ हामीले यहाँ कम्तीमा पनि 250 यहाँको ग्रामीण भेगको महिलाहरू जो घरेलु उद्यममा चाहिँ काम गरिराख्नु भएको छ, घरेलु उद्यमहरू गरिराख्नु भएको छ, हामीले उहाँहरूलाई मझौला व्यवसायहरू सञ्चालन गरेर अलि तपाईँको चाहिँ सघन ढङ्गबाट काम गर्ने गरिकन हामीले औद्योगिक ग्रामको कन्सेप्ट ल्याएर हामीले काम गर्नको लागि बजेट व्यवस्थापन गरेर अगाडि बढ्यौँ। त्यसमा कन्ट्राक्टरको ढिला सुस्ती भएको कारणले गर्दाखेरि त्यो हामीले समयमा सम्पन्न गर्न सकिरहेका छैनौँ। हिजो मात्रै हामीले रुल क्षेत्र गाउँपालिकाको कार्यालयमा हामी बसेर हामी छलफल गरेर हामीले उहाँलाई चाहिँ अन्तिम पटक म्याद थप गरेर काम गर्ने गरिकन हामीले उहाँलाई बनाएका छौँ होइन।
2: यसैमा जस्तो यहाँले नेतृत्व गर्नुभएको यो गाउँपालिका कृषिको क्षेत्रको रूपमा हेर्ने हो भने निकै उर्वर मानिन्छ, जस्तो कि गुण पनि त्यही उत्पादन हुन्छ होइन, खुदो पनि त्यही उत्पादन हुन्छ, पशुपालनको क्षेत्रमा पनि धेरै काम भएको देखिन्छ, साथसाथै खेतीयोग्य जमिन पनि यहाँको जति खेतीयोग्य जमिन छ त्यो त्यति धेरै बाँझो जस्तो देखिँदैन र कृषि प्रणालीमा पनि नागरिकहरू जोडिएको देखिन्छ। अब यसलाई उन्नत बनाउनको लागि, बजारमुखी बनाउनको लागि, अझ व्यावसायिकता थप्नको लागि चाहिँ गाउँपालिकाले कस्तो किसिमको कार्यक्रम ल्याएको छ जसले कृषि पेसा अप्नाउनेहरूलाई पनि आत्मनिर्भर बन्न सकोस् र त्यसले बजारीकरण गरेर थप आय आर्जनका बाटाहरू खोल्न सकोस्।
3: हामीले कृषिमा धेरै कुरा गरेका छौँ, हामीले कृषिमा ब्याजमा अनुदान भाडा लिएर काम गर्ने मान्छेको लागि हामी लिज तिर्दिने व्यवस्था, मागमा आधारित गरेर किसानलाई के चाहिएको त्यो कुरा हामीले व्यवस्था गरेका छौँ, दुधमा अनुदान हामी दिएका छौँ प्रति लिटर उत्पादनमा आधारित, अन्डामा हामी अनुदान दिइरहेका छौँ, मासुमा दिने गरिकन हामीले व्यवस्था गरेका छौँ, मासुमा हामी आत्मनिर्भर छौँ, 16,000 भन्दा बढी चाहिँ माउ बाख्रा छन् होइन, हामी अन्डामा आत्मनिर्भर छौँ, हाम्रो यहाँको पोल्ट्री फार्महरूले रुरुमा पुग्ने अन्डा चाहिँ उत्पादन गरिरहेका छौँ होइन, दुधमा तपाईँको चाहिँ हामीले करिब दिनको 2,000 लिटर भन्दा बेसी दुध चाहिँ हामीले यहाँबाट निर्यात गर्छौँ होइन, हाम्रो रैथाने बालीहरू प्रवर्धनका कुराहरू पनि हामीले गरेका छौँ, इरिगेसनको सन्दर्भमा हामीले लवल सिँचाइको काम हाम्रो चाहिँ त्यस्तो समस्याको कुरा कहीँ पनि छैन, हामी 2 लिफ्ट सिँचाइ यो वर्ष सम्पन्न गर्ने चरणमा पनि छौँ भने अन्य ठाउँमा हामीले सिँचाइको प्रबन्ध हामीले गरेका छौँ होइन। त्यस कारणले यदि बजार व्यवस्थापन किसानहरूलाई टुक्री उत्पादनबाट थोरै थोरै गरेको उत्पादनहरू पनि छ भने हामीले बजारसँग समन्वय र सहकार्यको कुरा गरिरहेका छौँ भने यहाँ पैँचे पसलले लामो समयदेखि काम गरिरहेको छ त्यसलाई पनि हामीले नियमन र हाम्रो तर्फबाट यसरी काम गर्नुपर्छ भन्ने कुरा गाइडलाइन दिएर हामीले अगाडि बढाइरहेका छौँ भने अन्य हिसाबले हामी बजारीकरणको सन्दर्भमा किसानहरूसँग हामी आवश्यक समन्वय र सहकार्यको कुरा गरिरहेका छौँ। यो वर्ष हामीले चाहिँ अलिक सघन ढङ्गबाट बुटोलको बजारलाई टार्गेट गरेर हामीले उत्पादनमा अगाडि बढाउने गरिकन हाम्रो यहाँको महिला सहकारीहरू छन् तिनीहरूलाई समेत परिचालन गरेर हामी अगाडि बढ्ने व्यवस्था गरेका छौँ भने गुण खुदो जो गुणको एउटा पहिचानको रूपमा रुरुको पहिचानको रूपमा थोर्गेली गुण रहेको छ त्यसलाई हामीले सहकारी मार्फत उत्पादन गर्ने सघन रूपमा उत्पादन गर्ने गुण उखु प्रवर्धनको लागि चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने जसले बिउमा जैविक मलमा कृषि तपाईँको सडकको रूपमा हामीले उहाँहरूलाई सहयोग गरेर प्रवर्धनात्मक कार्यक्रम गर्ने गरिकन हामी अगाडि बढेका छौँ भने यसको जुन थोर्गेली गुणमा केही समस्याहरू गुणस्तरमा आयो अन्य पालिकाहरूमा उत्पादन भएको गुण पनि थोर्गेली भनेर बेच्दिने जसले गर्दा गुणस्तरीय गुण भएन भन्ने कुरा छ त्यसलाई नियमन गर्ने गरिकन कडा भन्दा कडा हामीले चाहिँ कानुनी कारवाही गर्ने र हामीले चाहिँ नियमन गर्ने कुरामा पनि पटक पटक नियमन नियन्त्रण गरेर हामीले शुद्धता कायम गर्ने गरिकन हामी अगाडि बढेका छौँ जसले त्यसले चाहिँ लाखौँ रुपियाँ चाहिँ हाम्रो रुरुमा एउटा गुणको माध्यमबाट हामीले भित्राउने अवस्था बनिरहेको छ। त्यसै गरिकन लिचीमा हामीले एउटा मौसमी उत्पादनको रूपमा होइन हामीले चाहिँ फलफुलको हिसाबले चाहिँ लिची राम्रो उत्पादन बनिरहेको छ भने त्यसलाई पनि प्रवर्धन गर्ने गरिकन हामीले काम गरिरहेका छौँ। त्यसै गरी गुल्मीको एउटा चाहिँ कफीको रूपमा जुन जिल्ला रहेको छ हामीले सघन रूपमा ठुला कफी बगैँचा हामीले बनाउन सकिरहेका छैनौँ तर हामीले यहाँका केही युवा उद्यमीहरूसँग जोडिएर हामीले यहाँ ठुला ठुला कफी बगैँचाहरू बनाउनुपर्छ कफी सपहरू सञ्चालन गर्नुपर्छ र कफीलाई छुट्टै एउटा पहिचानको रूपमा अगाडि बढाउनुपर्छ भन्ने हिसाबले समेत हामीले यो वर्ष उठु र हामीले यो कफीमा चाहिँ काम गर्ने गरिकन विगत योजना बनाएर हामी अगाडि बढिरहेका छौँ भने किसानहरूले मैले यस्तो गर्छु म यो हिसाबले अगाडि बढ्न चाहन्छु भनेर कसैले केही सोच राखेर उहाँहरू नवीनतम सोच राखेर रुल क्षेत्र गाउँपालिकामा आउनुभयो भने उहाँहरूको भावनालाई उहाँहरूको काम गर्ने हुटुटी र उहाँहरूले काम गर्ने उहाँहरूको यदि चाहिँ काम गर्ने साँच्चीकै मन छ भने त्यो मनलाई चाहिँ हामीले मार्ने अवस्था हामीले बनाएका छैनौँ। तपाईँलाई काम गर्नुहोस् भनेर हामीले प्रोत्साहन गर्ने वातावरण नै हामीले बनाएका छौँ जसले गर्दाखेरि कृषिमा धेरै राम्रो भएको छ तर यो सँगसँगै सबैभन्दा ठुलो च्यालेन्ज हामीलाई वन्य जन्तुको बनिरहेको छ। यदि हामीले चाहिँ कृषिलाई हामीले ग्रामीण क्षेत्रको एउटा अर्ग्यानिक उत्पादनको रूपमा ग्रामीण क्षेत्रको स्वच्छ उत्पादनको रूपमा हामीले यसलाई अगाडि बढाउने हो भने बाँदर नियन्त्रणको कुरा मधेर नियन्त्रणको कुरा र अन्य कुराहरूमा समेत हामीले प्रभावकारी कार्यक्रम गर्ने हो भने अगाडि बढ्न यसले चाहिँ कृषि उत्पादनलाई फोकस गर्न सकिन्छ। रुरु क्षेत्र गाउँपालिकाले सिजनको मकै बचाउनको लागि चाहिँ हामीले बाँदर हेराबु हामीले प्रत्येक वडाहरूमा राखेर चाहिँ हामी अगाडि बढिरहेका छौँ।
2: हजुर, अनि जस्तो कृषिमा यति धेरै सम्भावना बोकेको र कृषि प्रवर्धनका लागि पनि गाउँपालिकालाई चाहिँ निकै सहजीकरण गरेको यहाँकै कुराबाट बुझ्न सकियो। अब यसले रोजगार प्रवर्धनलाई कतिको सहयोग पुगेको देखिन्छ?
3: एकदमै अनौपचारिक रोजगार प्रवर्धनलाई र हाम्रोमा तपाईँको चाहिँ आर्थिक क्रियाकलापहरूलाई चलायमान गराउनको लागि त निकै ठुलो भूमिका निर्वाह गरेको छ। हामीले स्थायी टनलहरू पनि थुप्रै बनाएका छौँ होइन, थुप्रै कामहरू चाहिँ हामीले भित्रभित्र साना प्रचारात्मक हिसाबले हामी त्यति धेरै चाहिँ यो गऱ्यौँ त्यो गऱ्यौँ भनेर डकुमेन्ट्री बनाउने यस्तो भयो उस्तो भयो भनेर त्यो कुरा चाहिँ हाम्रो त्यस्तो धेरै हामीले गरेका छैनौँ। तर हामीले यहाँ किसानहरूसँग जोडिएर स्थानीय सरकार भनेको ठुला कुरा गर्ने ठुला काम गर्ने भन्दा पनि साना कुरा गर्ने साना काम गर्ने जनताका सुख दुःखका कुराहरूलाई बढी फोकस गरेर काम गर्ने सरकार पनि हो। त्यस कारणले त्यो कुरालाई मध्यनजर गरेर कृषकलाई एकदमै हामीले चाहिँ केन्द्रमा राखेर काम गरिरहेको हामीले महसुस गरेका छौँ र कृषकहरूले पनि महसुस गर्नुभएको हामीलाई अनुभूत भइरहेको छ।
2: हजुर, यहाँको पालिकामा चाहिँ 43 विद्यालय अर्थात् शिक्षालय रहेका छन् होइन, जस्तो कि रानीवासमा रहेको स्नातक तहको अध्यापन हुने सिङ्गेश्वर बहुमुखी क्याम्पस तथा रिडीमै रहेको संस्कृत विद्यापीठ पनि यहाँकै पालिकामा पर्दछ। रिडी बहुमुखी क्याम्पस गरी 3 क्याम्पसहरू सञ्चालनमा आएका छन् होइन। माध्यमिक तहको कुरा गर्ने हो भने 7 माध्यमिक विद्यालयहरू छन्। त्यस्तै गरी
3: अब शिक्षामा हामीले एकदमै हामीले स्मार्ट बोर्डहरू व्यवस्थापन गरेर हामीले डिजिटल प्रविधि मैत्री सञ्चालन गर्ने गरिकन आजभन्दा 3 अगाडिबाटै हामीले आवश्यक प्रबन्ध गरेका छौँ जसले गर्दा हाम्रो एससी र प्लस टूको रिजल्टमा पनि धेरै कुराहरू सुधार भएको छ। उल्लेख्य रूपमा पछिल्लो समयमा रुरु क्षेत्रमा यो ड्रप आउटको संख्या पनि एकदमै कम भएको छ। हाम्रोमा केही बोटे माझी गन्धर्व समुदाय केही दलित समुदाय लगायतका ठाउँहरूमा चाहिँ अलिक बढी ड्रप आउटको समस्या चाहिँ थियो, त्यो पनि पछिल्लो समयमा नियन्त्रण भएको छ। जे बच्चा बच्चीहरूले चाहिँ स्कुल जाने र पढ्ने वातावरण सिर्जना भएको छ। हामी गरिब विपन्न र आर्थिक हिसाबले समस्यामा भएका हाम्रा चाहिँ जति पनि विद्यार्थी भाइ बहिनीहरू हुन्छ उहाँहरू विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हिसाबले हामी विद्यालयहरूसँग समन्वय गरेर उहाँहरूलाई ड्रेस लगायतका चाहिँ आवश्यक शैक्षिक सामग्रीहरू त्यसै गरी कतिपय सन्दर्भमा आवश्यक पर्ने तपाईँको चाहिँ केही जो फी लगायतका कुराहरू हुन्छन् ती कुराहरूमा समेत हामीले चाहिँ समन्वय गरेर काम गरिरहेका छौँ र हामीले UWSसँग समन्वय गरेर बोटे गाउँमा हामीले एउटा चाहिँ 10 भवन निर्माण गरेका छौँ भने त्यहाँको शैक्षिक वातावरण सिर्जना गर्नको लागि पनि हामीले चाहिँ आवश्यक काम गरिरहेका छौँ र हामीले रुरु क्षेत्रमा अहिले डिजिटल मैत्री शिक्षा छ। यहाँ तपाईँको चाहिँ डिजिटल कन्टेन्टबाट पढाइ हुने वातावरण चाहिँ हामीले सिर्जना गरिरहेका छौँ। हामीले सिरिङ्गेश्वर क्याम्पस त्यसै गरिकन तरको रिडी क्याम्पस लगायतका क्याम्पसहरूमा पनि पालिकाको तर्फबाट गर्न पर्ने कुराहरूमा हामीले कुनै पनि कसर बाँकी नराखेर हामी काम गरिरहेका छौँ भने विद्यापीठ चाहिँ संस्कृत विद्यापीठ चाहिँ त्यो छुट्टै एउटा युनिभर्सिटी भएको कारणले गर्दाखेरि हामीले त्यसमा चाहिँ खास केही गर्नु मिल्दैन होइन, तर हाम्रो सनातन धर्म हाम्रो एक खालको चाहिँ जुन धार्मिक केन्द्रसँग जोडिएको चाहिँ एउटा क्याम्पस भएको कारणले गर्दाखेरि त्योसँग समन्वय र सहकार्य आवश्यक पर्दाखेरि हुने कुराहरू छँदैछन्। यो शिक्षामा पनि हामीले पछिल्लो समयमा यहाँ चाहिँ प्राइभेट सेक्टरमा गएर पढ्न चाहने विद्यार्थीहरूलाई पनि सरकारी सेक्टरमा चाहिँ गुणस्तरीय र राम्रो शिक्षा छ, हामीले यहाँ पढ्न सक्छौँ, हामीले यहाँ पढ्दाखेरि हाम्रो भविष्य उज्जवल छ भनेर एक खालको विश्वास आर्जन गर्ने वातावरण चाहिँ बनिरहेको छ। जुन शिक्षामा हामीले चाहिँ कर्मिक रूपमा एकदम राम्रो सुधार ल्याएको चाहिँ हामीले यो रिजल्ट लगायतको कुराहरूबाट पनि महसुस गरिरहेको छ।
2: हजुर, अनि यहाँकै गाउँपालिकामा छवटा स्वास्थ्य चौकीहरू पनि छन् होइन, दुईवटा आयुर्वेद औषधालय पनि रहेका छन्। यिनीहरूको स्तर वृद्धि गर्नको लागि र नागरिकहरूले सेवा छिटोभन्दा छिटो लिनका लागि चाहिँ केही वातावरण मिलाएको छ गाउँपालिका सरकारले?
3: एकदमै, हामीले स्वास्थ्यमा हामी एकदमै धेरै काम गरेका छौँ। 1500 हस्पिटल हाम्रो सञ्चालन गर्ने अन्तिम चरणमा छ अब रेडीमा। हामीले रेडीमा चाहिँ डक्टर सहित हामीले त्यहाँ अहिले पनि 3 मेडिकल अफिसर हुनुहुन्छ। त्यसै गरिकन हाम्रो त्यहाँ बर्थिङ सेन्टर छ, ल्याब छ होइन, त्यहाँ हाम्रो चाहिँ अत्याधुनिक हामीले चाहिँ ल्याब सेवा चाहिँ सञ्चालन गरेका छौँ। हामीले त्यसै गरिकन प्रत्येक स्वास्थ्य संस्था प्रत्येक वडामा चाहिँ हाम्रो ल्याब सेवा छ। हामीले त्यहाँ फास्टिङ सुगरको फास्टिङ लगायतका कुराहरू चाहिँ त्यहाँबाट हामीले सेवाहरू दिइरहेका छौँ। आधारभूत परीक्षण गर्न पर्ने कुराहरू पनि हामीले त्यो सेवा चाहिँ प्रत्येक स्वास्थ्य संस्थाहरूबाट हामीले दिइरहेका छौँ। त्यसरी नै एम्बुलेन्स सेवा हाम्रो 24 घन्टा सञ्चालनमा छ। कोही पनि अकालमा चाहिँ मर्न नपरोस् भन्ने हिसाबले चाहिँ हामीले आधारभूत सेवालाई पनि प्रभावकारी बनाउने हिसाबले हामीले काम गरिरहेका छौँ। हाम्रा स्वयंसेविकाहरूलाई पनि हाम्रा जति पनि पब्लिक हेल्थका कुराहरू छन् ती कुराहरूलाई समेत हामीले काम गरिरहेका छौँ। नसर्ने रोगलाई कसरी तपाईँको चाहिँ हामीले नसर्ने रोगबाट कमभन्दा कम क्षति बनाउने, नसर्ने रोगलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा समेत हामीले योगा व्यायामका कुराहरू समेत हाम्रो 2 आयुर्वेद केन्द्र छ तिनीहरूसँग जोडिएर हामीले चाहिँ नियमित रूपमा योगा व्यायामका कुराहरूलाई हामीले अगाडि बढाइरहेका छौँ। हामीले प्रत्येक विद्यालयहरूमा समेत किशोरीहरूलाई हामीले चाहिँ कसरी यो हाइजिन मेन्टेन गर्ने, कसरी तपाईँको चाहिँ किशोरीमा आउने चेन्जका कुराहरूलाई कसरी चाहिँ एक्सेप्ट गर्ने, कसरी फेस गर्ने, कसरी उनीहरूको चाहिँ आत्मबल बढाउने, कसरी उनीहरूको चाहिँ किशोरीको सुरक्षा, यो पछिल्लो समयमा विभिन्न खालका कुराहरू जस्तो विभिन्न खालका चाहिँ बाल विवाह लगायतका कुराहरू छन्, त्यसै गरिकन हाम्रो चाहिँ यो किशोरीहरू एकदमै असुरक्षित हुने होइन, रेपका घटनाहरू पनि एक हिसाबले देशैभरि बढिरहेको कन्डिसनमा चाहिँ हामीले कसरी त्यसलाई कम गर्न सकिन्छ भनेर चाहिँ आत्मसुरक्षाका कुराहरू समेत हामीले जोडेर तलबाट चाहिँ नहोस् भन्नको लागि चाहिँ हामीले उनीहरूको स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई आइरन शक्ति लगायतका कुराहरू वितरण गर्ने लगायतका साना साना कुराहरूमा समेत हामीले स्वास्थ्यलाई प्रभावकारी ढङ्गबाट होइन, बर्थिङ सेन्टरहरू पनि हामीले 3 छ, 3 बर्थिङ सेन्टरबाट हाम्रो चाहिँ त्यहाँ चाहिँ हाम्रो सुत्केरी हुने काम भइरहेको छ भने त्यसलाई पनि हामीले संस्थागत सुत्केरी चाहिँ 100% गराउने कुरामा ठुलो क्षेत्र गाउँपालिका प्रतिबद्ध छ र हामीले घरमा सुत्केरी हुने अवस्था चाहिँ हाम्रो कहीँ पनि छैन। त्यसो भएर शून्य होम डेलिभरी गाउँपालिकाको रूपमा हाम्रो गाउँपालिका रहेको छ र अन्य स्वास्थ्यका इन्डिकेटरहरूमा पनि हामी अब्बल रहेर हामीले काम गरिरहेका छौँ, जुन कुरा हाम्रो यहाँको नागरिकहरूले महसुस गरि नै राख्नु भएको छ।
2: हजुर, यहाँले यति महत्त्वको साथ भन्दाखेरि एउटा कुरो स्वास्थ्य क्षेत्रमा पर्छ कि जस्तो लागेको थियो, यहाँको गाउँपालिकामा पनि त्यो रहन्छ कि परेन कि जस्तो लाग्यो मलाई। धेरै जसो पालिकाहरूमा चाहिँ हामीसँग पर्याप्त औषधि छ, हामीले यसो किसिमको स्वास्थ्य सेवा दिएका छौँ, सुत्केरी गराउनको लागि चाहिँ वातावरण अस्पतालमै अथवा स्वास्थ्य चौकीहरूमा पनि त्यो वातावरण मिलाएका छौँ भन्ने कुरा धेरैको रहन्छ। तर एउटा कुरा के रहँदैन भने मृगौला रोगीहरू पनि धेरै जसो हुनुहुन्छ, दीर्घ रोगी भएर बसेका होइन, मृगौला रोगीका लागि चाहिँ डायलिसिस सेवा प्रवाह गरेको, प्रदान गरेको, त्यो सेवा वितरण गरेको जस्तो धेरै जसो पालिकाहरूमा देखिएन।
3: सेवा प्रभाव विस्तार गर्नको लागि हस्पिटल चाहिन्छ होइन, हामीले त्यो अहिले डायलिसिस सेवा सुरु गर्न सक्दैनौँ। हामीले 15 हस्पिटल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिसके पछाडि हामीले डायलिसिस सेवालाई अगाडि बढाउने गरिकन हामीले सोच बनाएका छौँ होइन। हाम्रोमा अक्सिजन कन्सल्टेटरहरू पनि हामीले कोही पनि तपाईँको चाहिँ सिओपिडीको बिरामीहरू, दमको बिरामीहरू चाहिँ अकाल नमरोस्, उनीहरूलाई समस्या नहोस् भन्नको लागि पनि हामीले यो अक्सिजन कन्सल्टेटरहरू, अक्सिजन सिलिन्डरहरू सहित हामीले व्यवस्था गरेर प्रत्येक स्वास्थ्य संस्थाहरूमा व्यवस्था गरेर त्यस्तो नागरिकहरूलाई हामीले प्रोभाइड गर्ने व्यवस्था पनि हामीले गरेका छौँ। आलोपालो सिस्टममा हामीले जसलाई आवश्यक पर्छ त्यहाँ लैजाने गरिकन पनि हामीले व्यवस्था गरेका छौँ। म उपचार गर्न सकिनँ भनेर कोही पनि मान्छे घरमा चाहिँ आफ्नो रोग पालेर बस्न नपरोस्, आर्थिक हिसाबले साँच्चीकै विपन्न हुनुहुन्छ भने उहाँहरूलाई हामीले चाहिँ उहाँ हस्पिटल जाने र हस्पिटलमा समन्वय गरिदिने गरिकन आवश्यक आर्थिक व्यवस्था पनि हामी गरेका छौँ। भोलिका दिनमा पनि हामी त्यो गर्छौँ। त्यो सँगै हामी निशुल्क स्वास्थ्य बिमा, उहाँ जो चाहिँ गरिब विपन्न नागरिक हुनुहुन्छ उहाँहरूको लागि चाहिँ निशुल्क स्वास्थ्य बिमा कार्यक्रम हामीले पालिकाबाट त्यो समय

0: धार्मिक क्षेत्रहरू पनि यहाँकै गाउँपालिकामा रहेको छ, जसले पर्यटन प्रवर्धन गर्नका लागि पनि निकै ठुलो भूमिका खेल्न सक्दछ होइन। अनि साथसाथै आन्तरिक स्रोत बढाउनका लागि चाहिँ कालीगण्डी तटीय क्षेत्रहरूमा चाहिँ गिटी बालुवालाई पनि हामीले बेचबिखन गरेर पनि गाउँपालिकाको आफ्नो आन्तरिक स्रोतलाई चाहिँ बढावा दिन सक्ने अवस्था पनि छ होइन। यति हुँदै गर्दाखेरि पनि हामीले रोजगार प्रवर्धन अनि कृषिलाई अझ व्यवस्थित गर्ने, व्यावसायिक बनाउने, यतातर्फ गाउँपालिकाले अझ चासो दिन सक्यो र नागरिक अपेक्षाका अझ अपेक्षा भन्दा पनि अझ माथिल्ला स्तरमा रहेर काम गर्न सकियो भने देखि र पर्यटकहरूलाई पनि धार्मिक पर्यटकको रूपमा वा चाहिँ प्राकृतिक पर्यटकको रूपमा संख्या बढाउने गरी दिन लम्ब्याउने गरी बस्ने वातावरण मिलाउने खालका त्यस्ता किसिमका सहज वातावरण गाउँपालिका सरकारले चाहिँ तयार गर्न सक्यो भनेदेखि चाहिँ त गाउँपालिकाको स्तर पनि वात्ते उठ्थ्यो र नागरिकहरूको जीविकोपार्जनमा पनि सघाउ पुग्दथ्यो र न्यून आय भएकालाई पनि हामीले परिचित आयमा ल्याउन सकिन्थ्यो। अब यतातर्फ सोचेर हामीले सुशासन र समृद्धिको आभास दिने हो कि अन्त्यमा भनिदिनुहोस् त।
1: एकदमै तपाईँले गरेको कुरा एकदमै सही छ। हामीले चाहिँ सेवा प्रवाह सुशासनको कुरा, हाम्रा कामहरू जति पनि छन्, संरचनाहरू जति पनि बन्छन्, ती संरचनाहरूले नागरिकको जीवनलाई सहज बनाउने कुरा, नागरिकहरू आर्थिक हिसाबले सबल र सक्षम हुने कुरा होइन, यहाँ सबै हिसाबले चाहिँ यहाँको बजारदेखि लिएर सबै कुरा चलायमान हुने कुरा नै महत्त्वपूर्ण कुरा हो। हामी स्थानीय सरकारको एउटा जनप्रतिनिधिको हैसियतले चाहिँ सबैका कुराहरू बुझेर, सबैका समस्याहरू लिएर होइन, सबैसँग चाहिँ समन्वयात्मक काम गरेर हामीले हाम्रो स्रोत साधनहरूलाई सही ढङ्गबाट परिचालन गरेर एक खालको दिगो व्यवस्थापन गर्ने कुरा र हामीले चाहिँ जुन सङ्घीय सरकारले, प्रदेश सरकारहरूले जुन खालको उद्देश्यहरू राखेको छ त्योसँगै जोडिएर हामी अगाडि जाने र त्यो जोड्दै गर्दाखेरि पनि युवा मैत्री होइन, जस्तो चाहिँ सधैँभरि हाम्रो नागरिक बाहिर गएर बस्ने भन्दा पनि यहीँ बस्ने, यहीँ केही गर्ने वातावरण हामीले सिर्जना गर्नको लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत कुराहरू चाहिँ पुरा गर्दै गएर हामीले चाहिँ यहीँ बस्ने र त्यो सँगसँगै यी पुरा आधारभूत कुराहरू पुरा हुँदै गर्दाखेरि कम्तीमा पनि रोजगारीका कुराहरू समेत हामीले चाहिँ जोड्न सक्ने हो भने त्यो रोजगारीको कुरा फेरि गाउँमा के ठुल्ठुला उद्योगहरू नै अब मल्टिनेसनल कम्पनीहरू नै हामीले खोल्न सक्नु पर्यो र यहाँ भएका तपाईँको चाहिँ हाम्रा पर्यटकीय क्षेत्रहरू जो धार्मिक पर्यटकीय क्षेत्रहरू मुख्य त छन् तिनीहरूलाई पनि हामीले अलिकति व्यवस्थापन गरेर हामी अगाडि बढ्दै गर्दाखेरि चाहिँ हाम्रो गाउँपालिकालाई अझै बढी राम्रो, अझै बढी सुव्यवस्थित, अझै यहाँका नागरिकहरूलाई खुसी चाहिँ बनाउन सकिन्छ, सुखी बनाउन सकिन्छ, आर्थिक हिसाबले सबल र सक्षम बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ।
0: हजुर, नागरिक अपेक्षाका कामहरू चाहिँ त यहाँले जति सक्दो स्रोत र साधनले भ्याएसम्म गर्नुभयो, नागरिकबाट पनि केही अपेक्षा गर्न सक्ने अवस्था रहन्छ नेतृत्वले भनिदिनुहोस् त।
1: नागरिकहरूले अब सहयोग होइन, यहाँका सबै कुराहरूसँग हामी समन्वय नै गरेर काम गरिराखेका छौँ। पहिलो कुरा सबैलाई के अनुरोध गर्छु भने हाम्रो समाज बनाउनको लागि सकारात्मक सोचको जरुरी छ। पछिल्लो समयमा धेरै नकारात्मकताहरू बढिरहेको छ, त्यो जुन कुराले हाम्रो समाजलाई अगाडि लान प्रेरित गर्दैन। हामी सबैले सकारात्मक सोच्ने हो, सकारात्मक कर्म गर्ने हो र मेरो कर्म, मेरो ड्युटी मैले इमान्दारीपूर्वक निभाएँ भने मेरो पार्टबाट त्यो कुरा सकियो। त्यसै गरिकन आम नागरिकले सबैले हामी अनुशासनमा रहेर हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी सबै कुरा हामीले पुरा गर्नुपर्ने हुन्छ। हाम्रो अधिकार चाहिँ खोज्ने भन्छ, तर अधिकार खोज्दै गर्दा हाम्रो कर्तव्य के हो त, हाम्रो जिम्मेवारी के हो त, त्यो कुरा पनि हामीले भुल्नु चाहिँ हुँदैन भन्ने मलाई लाग्छ। मैले जनता नागरिकसँग गुनासो गर्नुपर्ने कुरा केही पनि छैन। म तपाईँको यो कार्यक्रम मार्फत के अनुरोध गर्न चाहन्छु भने यदि रुरी क्षेत्र गाउँपालिकामा अझै पनि हामीले गर्नुपर्ने कामहरू, अझै पनि हामीले चाहिँ जोडिन पर्ने कुराहरू होइन, सेवा प्रवाहको सन्दर्भमा, सुशासनको सन्दर्भमा, अन्य विकास निर्माणको सन्दर्भमा पनि गुनासाहरू छन् नागरिकका, ती गुनासाहरूलाई समेत हामीले चाहिँ सम्बोधन गर्ने सन्दर्भमा यहाँहरूले सल्लाह, सुझाव, सहयोग जनताको लेभलबाट चाहिँ आशा अपेक्षा हामी राखेका छौँ। 24 घण्टा रुरी क्षेत्र गाउँपालिकाको ढोका खुल्ला छ। हामी यहाँहरूसँग संवाद गर्न, छलफल गर्न र यहाँहरूका नवीनतम सल्लाह सुझावहरू लिनको लागि रुरी क्षेत्र गाउँपालिका आतुर भएको कुरा समेत म जानकारी गराउन चाहन्छु।
0: यहाँले गर्नुभएको कुराकानी र प्रदान गर्नुभएको समयका लागि धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: आज हामीले रुरू क्षेत्र गाउँपालिकाको समग्र विकास, स्थिति र सुशासनको क्षेत्रमा कुरा गर्दा यो गाउँपालिका कृषि र पशुपालनबाट आत्मनिर्भर मात्र होइन कि व्यावसायिक उत्पादनमा जोडिएर स्थानीयको जीवन शैलीमा नै परिवर्तन रहेको पाएका थियौँ। साथै गिटी ढुङ्गाको बिक्रीबाट पालिकाको आफ्नै आन्तरिक आर्थिक स्रोत मजबुत हुनका साथै धार्मिक क्षेत्र समेत पर्याप्त हुनुले रुरू क्षेत्र गाउँपालिका समृद्ध हुन सक्ने आधार देखिन्छ। रुरू क्षेत्रको स्थानीय उत्पादनलाई थप व्यावसायिक बनाउँदै मझौला र घरेलु उद्योगमा जान सक्ने गरी व्यावसायिक उत्पादनमा जोडिने गरी पालिका सरकारले सहजीकरण र उचित व्यवस्था मिलाउन सके रोजगार प्रवर्धनमा समेत टेवा पुग्दथ्यो भने रुरू क्षेत्रमा धार्मिक धाम, देवालय, संस्कृत पाठशाला हुनका कारण धार्मिक पर्यटनमा जोड दिएर पर्यटक बढाउन सक्ने गरी पूर्वाधार निर्माणमा अग्रसरता देखाउने गरी विकास कार्यक्रममा जोडिन सक्ने हो भने अवश्य पनि रुरू क्षेत्र गाउँपालिकाले आफ्नो गाउँलाई एक प्रसिद्ध धार्मिक नमुना गाउँ बनाउन सक्ने कुरालाई नकार्न सकिँदैन, जसले स्थानीय उत्पादनको प्रवर्धन, धार्मिक पर्यटकको वृद्धि तथा कृषि तथा पशुपालनको क्षेत्रबाट मनग्य आमदानी सहित रोजगारलाई समेत जोड्न सक्ने थियो। आज हामीले कृषि र धार्मिक पर्यटन क्षेत्रबाट अति महत्वपूर्ण पालिकाको रूपमा चिनिने गुल्मी स्थित रुरु क्षेत्र गाउँपालिकाको पछिल्लो विकास स्थिति र प्रशासनिक सेवामा यो पालिकाले गर्दै रहेको सेवा प्रवाह के कस्तो रहेको छ, यो बारे पालिकाका अध्यक्ष यदु गेवालीसँग कुरा गरेका थियौं। आजलाई सुशासन र

0: समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार आउँदा अर्को सुशासन र समृद्धिको पक्षमा चर्चा लिएर आउनेछौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र रमा वाग्ले र कार्यक्रम संचालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस् त, नमस्कार।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौँ। सुनाउँदैछौँ सूर्य थुलुङ, बिके राणा र साथीहरूको स्वर, कृष्ण प्रसाद भट्टराईको रचना र नातिकाजीको संगीतमा रहेको यो जागरण गीत।

अहिले सुनायौं कुबेर राई र साथीहरूको स्वर, ज्ञानेन्द्र गदालको रचना र मानसिंह थुलुङको संगीतमा रहेको जागरण गीत। अब केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ बिहान 9 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सुनसरी र सिराहामा गोली लागेर मृत्यु र घाइते भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। र हर्मुज जलमार्ग सञ्चालनका सम्बन्धमा ओमानसँग अन्तिम सम्झौता नजिक पुगेको इरानको दावी। अब समाचार विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको थियो। मन्त्री परिषद बैठकले सरकारले लगानी गरेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैङ्कले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 सङ्घीय संसद समक्ष पेश गर्ने, पशु बसाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय पनि भएको छ। यस्तै मन्त्री परिषद बैठकले इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको क्यालेन्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ। सभामुख डोलप्रसाद अर्यालले हिजो डाक्नु भएको बैठकमा प्रतिनिधि सभाको आगामी संसद क्यालेन्डर, संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अपनाउनु पर्ने पोसाक सम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। सङ्घीय शासन प्रणाली अनुसार तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। सांसदहरूले मुलुकको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति जयन्ती देवी राईले जानकारी गराउनुभयो। यस्तै उपभोग्य वस्तुको प्रयोगशाला परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्य संस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि सिकाई चौतारी कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाले विगत वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता तथा कानुनी त्रुटि भएको औल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। नेपाल टेलिभिजनले डिजिटल ट्रान्समिटर, अडियो भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरूको खरिद सम्बन्धी गठित छानबिन समिति 2083ले हिजो सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा समक्ष आफ्नो प्रतिवेदन बुझाएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्र देशमै 1,00,000 रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले निशुल्क भिसा, निशुल्क टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारिजीका लागि तयारी सुरु गरिएको जानकारी दिनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाउनु उचित नभएको बताउनु भएको छ। कानुन न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयले संयुक्त प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै यस्तो भ्रामक सूचना तत्काल हटाउनुपर्ने बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। बाँकेको नेपालगञ्जको भैयापुर स्थित एक इट्टा भट्टामा पर्खाल भत्किँदा 2 मजदुरको मृत्यु भएको छ। गत सोमबार इट्टा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 वर्षीय राम फरेन कोरीको उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसअघि पर्खाल भत्किँदा 52 वर्षीय वर्षादी लोथको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा धुम्रपान सम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। कार्यालयले हिजो जारी गरेको अत्यन्त जरुरी सूचनामा होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोट लगायतका सुर्तीजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले ओमानसँग हर्मुज जलमार्ग पुनः सञ्चालनका लागि भएको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। दुवै देशले उक्त महत्त्वपूर्ण जलमार्गमा जहाज आवागमनका लागि आवश्यक मार्गहरूको समन्वय र सहमति गरेको इरानले बताएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन र तेहरान बीच वार्ता भइरहेको दावी दोहोऱ्याउँदै युद्ध भन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिएको बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभागका र कोशी प्रदेशका हिमाली र पहाडी भूभाग मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा गोली लागेर मृत्यु र घाइते भएकाहरूको परिवारलाई राहत तथा राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। र हर्मुज जलमार्ग सञ्चालनका सम्बन्धमा ओमानसँग अन्तिम सम्झौता नजिक पुगेको इरानको दावी। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।

0: नमस्कार। नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
1: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
0: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
1: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनाऊ र अरूलाई पनि सचेत गरौँ। धन्यवाद। नमस्कार। नागरिक शिक्षा कार्यक्रममा हार्दिक स्वागत छ। कार्यक्रमको यो भागमा आज हामी मानव सभ्यताका प्रभावशाली दार्शनिक ग्रन्थमध्ये एक मानिने श्रीमद् भगवद्गीताका सन्देश, यसको नैतिक र दार्शनिक आयाम तथा आजको नागरिक जीवनमा यसको सान्दर्भिकता बारे छलफल गर्दैछौँ। महाभारतको युद्धभूमिमा अर्जुन र श्रीकृष्ण बीच भएको भनिएको संवादका रूपमा प्रस्तुत गीता केवल धार्मिक ग्रन्थ मात्र होइन, जीवन, कर्तव्य, नेतृत्व, आत्मअनुशासन, निर्णय क्षमता र नैतिक उत्तरदायित्वबारे गहिरो चिन्तन गर्ने दार्शनिक कृति पनि हो भनिन्छ। आजको समाजमा नागरिक उत्तरदायित्व, अनुशासन, सामाजिक सद्भाव, नैतिक नेतृत्व र व्यक्तिगत चरित्र निर्माणका विषयहरू अझ बढी महत्त्वपूर्ण बन्दै गएका छन्। यिनै सन्दर्भमा भगवद् गीताको शिक्षाले मानिसलाई के सन्देश दिइन्छन् यिनै सन्दर्भमा भगवद् गीताको शिक्षाले मानिसलाई के सन्देश दिन्छन् यसका सिद्धान्तहरू आधुनिक समाज र लोकतान्त्रिक नागरिक जीवनसँग कसरी जोडिन्छन्, यिनै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ धर्म दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणि योगी। स्मरण रहोस्, कार्यक्रमको अघिल्लो भागमा पनि हामीले यसै विषयमा उहाँसँग विमर्श गरेका थियौँ। अब सुनौ उहाँसँग गरिएको कुराकानीको अरू सन्दर्भ।
2: खास गरी हामीले त्यो नैतिक नेतृत्व, त्यो नैतिक बल सृजना गर्नको निमित्त गीताको शिक्षालाई कसरी हामीले ग्रहण गर्न सक्ने, कसरी त्यो उपयोगी बनाउन सक्ने व्यवहारमा?
3: हेर्नुहोस्, गीताले त कति सुन्दर सूत्र दिएको छ। अहिले तपाईँको प्रश्नलाई सम्मान गर्दै कति सुन्दर सूत्र दियो, समत्वम योग उच्यते, सुखमा पनि समता, दुःखमा पनि समता। जबसम्म हामी समस्याहरूमा देखाउँछौँ समस्या रहिराख्छ, हामीले समस्या आफूभित्र खोज्दैनौँ। हामी अरूलाई समस्या देखाउन तयार छौँ, आफूभित्रको समस्या खोज्न तयार छैनौँ। हामी अर्काको कमजोरी देखाउन तयार छौँ, आफ्नो कमजोरी खोज्न तयार छैनौँ। हामी अर्कालाई शिक्षा दिन तयार छौँ, आफूभित्रको बोध भयो कि भएन त्यसमा चिन्तन गर्न तयार छैनौँ। हामी अर्कालाई ज्ञान बाँड्न तयार छौँ, आफूभित्र ज्ञानको ज्योति बुद्धको भाषामा अपदीपो भव, दर्शनको भाषामा आत्मानन्द विद्धि, र गीताको भाषामा ज्ञान भन्दा ठुलो कुरा केही छैन है, नहि ज्ञानेन सदृशम पवित्र मिह विद्यते, नथिङ कुड बी प्योरर देन विजडम। त्यो ज्ञानको खोजीका लागि हामी कहाँ लागेका छौँ, त्यही भएर त्यो पनि हामी भित्री त्यो तत्त्वमा जान चाहेनौ, मूल सन्देशमा बोधमा हामी जान चाहेनौ। र तपाईँले सुरुमै भन्नुभएको जुन प्रश्न थियो, यत्रो विश्वव्यापी मार्गदर्शन गर्ने सन्देश भएको गीता हाम्रै अगाडि छ, हाम्रै देशमा छ, हाम्रै आँगनमा छ, हाम्रै घरमा छ, हाम्रै पकेटमा छ। त्यो गीतालाई हामीले एप्लाई गर्न चाहनौ, किनकि गीताको के भन्छ भने गीता सुगीता कर्तव्य, गीतालाई सुगीता बनाउने। त्यो गीता वाचन गर्ने पण्डित भएर, प्रोफेसर भएर, लेखक भएर, रिसर्चर भएर, पिएचडी भएर पनि त्यसले पनि केही केही हुँदैन। तर गीता हेज टु बी एप्लाइड इन यर लाइफ, गीता सुड बी इन यर ब्रेथ, इन योर टोटल लाइफ स्टाइल। गीता सुगीता कर्तव्य, त्यो भइदियो भने हाम्रो जीवनको समस्या, हाम्रो देशको समस्या, हाम्रो परिवार समाजको समस्या, सारा विश्वको समस्या चुटकीमा खत्तम हुन्छ। त्यही भएर सोपेनहावर जस्ता व्यक्तिहरू गीता पढेर रुन्थे, फ्रान्सको त्यो स्पेरिसमा रातिको बेला नाङ्गो खुट्टा त्यो जाडोको बेलामा पनि नाच्थे। यस्तो ग्रन्थ, अमर ग्रन्थ, अमृत ग्रन्थ, मैले यस्तो अमृत पान गरे भनेर नाच्थे। यस्तो गीता हो, यस्तो अद्भुत ग्रन्थ हो यो।
2: अब यो हाम्रा दैनिक जीवनसँग पनि, हाम्रो दैनिक काम क्रियाहरूलाई पनि मार्ग निर्देश गर्न सक्ने अत्यन्त सूक्ष्म चिजहरूमा पनि यसलाई अवलम्बन गर्न सक्दाखेरि अगाडि जाने यो जुन खालको यो ग्रन्थ छ, अब यसबाट यसलाई हाम्रो नेपाली समाजलाई, आजको नेपालको हाम्रो सामाजिक र राजनीतिक परिवेशमा गीताबाट सबैभन्दा बढी सिक्नुपर्ने विषय अथवा त्यसबाट निर्देशित हुनुपर्ने विषय के छ, हामीले त्यसलाई सही ढङ्गले अप्नाउन नसक्दाखेरि हामी उल्झनमा फँसिराखेको कुरा त छँदैछ। तथापि अब हामीले हाम्रो सामाजिक जीवनलाई, हाम्रो राजनीतिक परिवेशलाई, हाम्रा दैनिक पारिवारिक जीवनहरूलाई पनि सुखपूर्ण बनाउनको निमित्त गीताबाट हामीले सिक्नुपर्ने महत्त्वपूर्ण सन्देश के हुन सक्छ, छोटकरीमा भन्नु पर्दाखेरि?
3: धन्यवाद, तपाईँले बडा मार्मिक प्रश्न गरिराख्नु भएको छ, धेरै धन्यवाद छ। सजिलो कुरा छ, हामीसँग विद्या छ, तर विद्या मात्र भएर के हुन्छ? अपरा विद्याले रोटी कमाइन्छ, त्यो कुन ठुलो कुरा हो? परा विद्या, गीताले अपरा विद्या मात्र होइन परा विद्याको कुरा गर्छ। त्यही परा विद्याको अर्को शब्द हो ज्ञान, यानि कि ज्ञान योग हामीलाई चाहियो। वी हेभ नलेज बट नो विजडम, नलेज छ, विजडम भएन भने नलेज नै हाम्रो जीवनको लागि बाधक बन्छ, हाम्रो जीवनको विनाशक कारक बन्छ। त्यही भएर विद्या, अपरा विद्या, परा विद्यामा परिणत हुनैपर्छ। नलेज मस्ट बी ट्रान्सफर इन्टु विजडम। त्यही भएर गीताले भन्छ, अरे भाइ विद्या छ, ज्ञान ल्याऊ, ज्ञान, ज्ञान योग चाहियो। ज्ञान योगमा समुन्नति छ, शान्ति छ, समृद्धि छ, सुख छ, सन्तुष्टि छ। यसै गरी गीताले भन्छ, कर्म गरेर मात्र भएन, कर्म योग चाहियो। निवेदन गर्छु, कर्म योग चाहियो, यानि कि अनासक्ति भाव चाहियो। कर्म योग चाहियो, यानि कि अकर्ता भाव चाहियो। कर्म योग चाहियो, यानि कि निमित्त बुद्धिवाला चाहियो। कर्म योग चाहियो, यानि कि सर्वजन हिताय, सर्वजन कल्याणाय चाहियो। कर्म योग चाहियो, यानि कि कतै पनि कसैलाई जित्ने वाला, कसैलाई हराउने वाला होइन, मात्र स्वधर्म वाला। स्वधर्म भनेको फेरि त्यहाँ चाहिँ कुनै त्यो जाति विशेषवाला, सम्प्रदाय विशेषवाला होइन, स्वधर्म वाला। हरेकको स्व छ, त्यो स्वलाई खोज्नुहोस्, स्वधर्म वाला। यसै गरेर जीवनमा के छ अहिले? डिप्रेसन भनेका छन्, फ्रस्ट्रेसन भनेका छन्, एङ्जाइटी भनेका छन्, डिभोर्स गरेका छन्, के छ? यानि कि त्यो सबै कुराको निदान कहाँ छ? भक्तिमा छ, प्रेममा छ, जीवनको त्यो सुन्दरतामा छ, त्यो श्रद्धामा छ, आस्थामा छ। अरे कोही तो है, कोही सुन रहा है, कोही देख रहा है, कोही समझ रहा है। म किन डिप्रेस्ड हुने? वाइ सुड आई बी नेगेटिभ? वाइ सुड आई बी इमोसनल? भगवान तिमी छौ नि त्यो भगवत भाव। त्यो भगवानको नाम के हो? भगवान दुई हातवाला, चार हातवाला, त्यो गीताको विषय होइन, भगवान चाहिँ ठुलो हात्तीको टाउको जस्तो अथवा के जस्तो, त्यो गीताको विषय होइन। कुनै तत्त्व छ, कुनै आदि शक्ति पराशक्ति छ, त्यसैलाई साइन्सले भन्छ क्वान्टम कन्सियसनेस, कस्मिक एनर्जी, द डिभाइन इन्फिनिट पावर। भनेपछि त्यो पराशक्ति आदि शक्ति पराचेतना आदि चेतनामा त्यो विश्वास, त्यो आस्था भक्ति हो। त्यो भइदियो भने जीवन त रसमय बन्छ, भावमय बन्छ, प्रेममय बन्छ। त्यो रस, त्यो आस्था, द्याट काइन्ड अफ डिभाइन पोजिटिभ स्ट्रङ एटिच्युड, द्याट डिभाइन डिटर्मिनेसन भित्रै भएर जब जाग्छ, अस्तित्व बोध, प्रेम बोध हुन्छ।
2: गीताको मुख्य सन्देशहरू के हुन्छ, त्यो सन्देशलाई हामीले व्यावहारिक जीवनमा अप्नाउन सक्दाखेरि हामीले प्राप्त गर्ने जुन हामीले सुखको कल्पना गर्छौँ त्यो कसरी प्राप्ति हुन सक्छ, र हामीले मोह कसरी त्याग गर्न सक्छौँ, मोह किन त्याग्नुपर्छ, मोह त्याग्न सक्दाखेरिका हुने फाइदाहरू के हुन् भन्ने यावत गीताको जुन मुख्य सन्देश छ, खास गरी नागरिक चेतना जागृत गर्ने र सकारात्मकताको विकास गर्ने, र हाम्रा यी व्यावहारिक जीवनहरूमा, यो सांसारिक जीवनमा यी कति सम्भव छन्, यसमा एकाकार कसरी बनाएर लाने, यो पनि एउटा अत्यन्तै जटिल विषय होला नि योगीज्यू।
3: जटिल त के छ भने जटिल छ, जटिल नहुने होइन। तर सुरुमा मैले भने, अर्जुनले भन्छन् मैले कोसँग युद्ध गर्ने हो, गीताका दुई चारवटा प्रसङ्गले मलाई साह्रै त्यो आप्लावित भन्छ नि, मलाई एकदमै त्यो भित्रैदेखि त्यो बडा भावुक र बडा ऊ बनाउँछ। आशावादी, आस्थावादी, आदर्शवादी, अध्यात्मवादी, आत्मवादी, अथवा मैले वाद भन्ने शब्द पनि मलाई मन पर्दैन भन्नलाई मैले भने, किन वाद शब्दमा अनेकौँ प्रकारका विवाद छन्। एनिवे, अनि लास्टमा गएर गीतामा अर्जुन भन्छन् करिष्ये वचनम् तव, हे भगवान् हजुरले भनेको गर्दछु। बस त्यही हो, कहाँ जटिल छ। त्यही भएर चाहिँ करिष्ये वचनम् तव, हजुरले भनेको गर्दछु। त्यो समर्पण भाव, त्यो प्रेम भाव, त्यो श्रद्धा भाव, त्यो निष्ठा भाव भइदियो भने त सबै सम्भव छ नि। तपाईँले नागरिक नागरिक बार बार भन्नुभयो, हामी नागरिकमा त्यति नागरिक चेतना मैले गर्छु, दिस इज वाट माई ड्युटी, फिनिस्ड। हरेक नागरिकले कुचो लाउने बेलामा फोहोर कहाँ फ्याँक्ने हो, करिष्ये वचनम् तव, बिजुलीको बिल कसरी तिर्ने हो, सडक पार कसरी गर्ने हो, आफ्नो कम्पनीको ट्याक्स कसरी तिर्ने हो, बसमा चढ्ने बेलामा ओर्लिने बेलामा कस्तो व्यवहार गर्ने हो, अनि आफ्नो छर छिमेकी आदि इत्यादिसँग आफ्ना स्कुलमा कलेजमा आफ्नो कम्पनीमा कार्यालयमा पसलमा के कस्तो मान्छेसँग व्यवहार गर्ने हो भन्ने खालको कुरालाई अलिकति बुझिदिएर करिष्ये वचनम् तव, अलमल अलमल परेको अर्जुनले पनि लास्टमा झलमल झलमल, अब केही चिन्ता छैन, शङ्का नास्ति, चिन्ता नास्ति, भय नास्ति, पीडा नास्ति, दुविधा नास्ति, केही छैन, भगवान् हजुरले भनेको गर्दछु। यति भाव जाग्यो भने त नेपाल त त्यो स्वर्ग बन्न लागि 10 वर्षीय पञ्चवर्षीय योजना बनाउनु पर्छ र विश्वका यी युद्धहरू, विश्वका यी मारहरू, विश्वका यी अनेक प्रकारका ती भयानक डरलाग्दा योजनाहरू सारा कुरालाई कन्ट्रोलमा अथवा सिस्टममा ल्याउनुको लागि टाइम लाग्छ र त्यही भएर गीता सर्वमान्य सर्वपूज्य ग्रन्थ हो। सबैले त्यो कुरा बुझिदियो भने बस आनन्दै आनन्द छ। त्यही भएर गीता सारा मानव मात्रको कल्याणको ग्रन्थ हो। त्यही भएर गीताको लास्टमा भन्छ यत्र योगेश्वर कृष्ण यत्र पार्थो धनुर्धर, अरे भाइ कृष्ण चाहियो, अर्जुन चाहियो। फेरि कृष्ण नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, अर्जुन नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, गीता नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, संस्कृत नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि। हामीले सबलाई स्पेस दिनुपर्छ। यो मात्रै भाषा, यो मात्रै ग्रन्थ, यो मात्रै अतिवाद गर्नु हुँदैन। देयर इज नथिङ लाइक ओन्लीइजम। तर यहाँ एउटा प्रतीकात्मक रूपमा जहाँ ज्ञान छ र जहाँ विज्ञान छ, यानि कि कृष्ण भनेका ज्ञान हुन्, अर्जुन भनेका विज्ञान हुन् भन्ने बुझ्नुहोस्। जहाँ ज्ञान र विज्ञानको समन्वय छ सबै कुरा सम्भव छ। यो आर्टिफिसियल इन्टेलिजेन्स होइन, हामीलाई त स्पिरिचुअल इन्टेलिजेन्स चाहियो, एसआई। हामीलाई त इमोसनल इन्टेलिजेन्स चाहियो, इआई। हामीलाई त नेचुरल इन्टेलिजेन्स चाहियो, एनआई। हामीलाई त एन्सेस्टर्स इन्टेलिजेन्स चाहियो, एआई। यानि कि यो जुन एआई छ, इन्टेलिजेन्स लाई पनि आर्टिफिसियल बनाउने गर्दा गर्दा हाम्रा युवाहरू आर्टिफिसियल इन्टेलिजेन्स भन्दा भन्दा आफै आर्टिफिसियल बन्न गए. आर्टिफिसियल थिङ्किङ, आर्टिफिसियल लाइफस्टाइल, आर्टिफिसियल फुड, आर्टिफिसियल बिहेभियर्स, आर्टिफिसियल एक्जिबिसन, प्रोजेक्सन एन्ड अल.

0: बुद्धको भाषामा भवतु सब मङ्गलम हुन्छ, सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, यानि कहिलेको समय ज्ञान र विज्ञानको समय हो।
1: अन्त्यमा म एउटा प्रसङ्ग जोड्न चाहे र छोटोमा म योगीज्यूबाट यसको समीक्षा चाहन्छु। यो अध्यात्म र योगको आदिभूमि भनिन्छ भारतवर्षको यो समग्र क्षेत्र, अझ हिमवत् खण्ड। यस अर्थमा नेपाललाई आरोग्य र अध्यात्म पर्यटनको एउटा मुख्य गन्तव्य, यसको केन्द्र बनाउनको निमित्त के कस्तो पहल हुन आवश्यक होला, अथवा हाम्रा ती प्रयासहरू कतातिर गइराखेको देख्नुहुन्छ यहाँले संक्षेपमा?
0: अरू देशमा के छ के छैन, कसो छ कस्तो हुनुपर्ने, त्यो बारेमा हामी अरूको चर्चा नगरौँ। हामी हाम्रो देशको चर्चा गर्ने बेलामा त हाम्रो त जनकपुर धाम पनि यही हो, लुम्बिनी धाम पनि यही हो, गोरखनाथ धाम पनि यही हो, दमोली तनहुँ वेदव्यास धाम पनि यही हो, हाम्रो तपाईँ गोर्खा गोरखनाथ धाम पनि यही हो, आदि देव राष्ट्र देव पशुपतिनाथ धाम पनि यही हो, र सिङ्गो तपाईँले गीतासँग जोड्नु भएको छ, सिङ्गो महाभारत श्रृङ्खला भएको देश पनि यही हो। यही देशले अष्टावक्र गीतालाई पनि सम्मान गरेको छ, यही देशले तपाईँको श्रीमद् भगवद् गीतालाई पनि सम्मान गरेको छ। त्यसकारण हेर्नुहोस्, यो गीता भन्ने ग्रन्थको माध्यमबाट हामीले अगाडि बढ्न सक्यौँ, हाम्रै तपाईँको चाहिँ गोरख योग सूत्रबाट अगाडि बढ्न सक्यौँ, हाम्रै तपाईँको आदि पशुपतिनाथको सूत्रबाट हामी अगाडि बढ्न सक्यौँ। नेपाल नै शिव भूमि हो, योग भूमि हो, यसको माध्यमबाट अगाडि बढ्न सक्यो भने त नेपाल विश्वका लागि एकमात्र नमुना हो। दुनियाँका ठुला ठुला योग गुरुहरूसँग मेरा पनि कार्यक्रमहरू हुन्छन्, उनले भन्छन् नेपालमा योग गर्नु पर्दैन, नेपालमा बस्दा मात्र पनि योग हुन्छ, नेपालमा भ्रमण गर्दा मात्र पनि योग हुन्छ, नेपालमा श्वास फेर्दा मात्र पनि योग हुन्छ, नेपालको माटोमा योग छ, हावामा योग छ, यहाँका हरेक मन्दिरमा योग छ, यहाँ नेपालका हरेक तपाईँको गुम्बाहरूमा मन्दिरहरूमा यहाँका हरेक तपाईँका हाम्रा चैत्यहरूमा तीर्थहरूमा योग छ। त्यही भएर नेपाल योग भूमि हो, वेद भूमि हो, पुण्य भूमि हो, शिव भूमि हो, गोरख भूमि हो, महाभारत श्रृङ्खलाको नदीहरूको तीर्थहरूको साक्षात भूमि यो हो। हामीलाई अब के चिन्ता, हामी हाम्रै कालीगण्डकीको कुरा गर्छौँ, हामी हाम्रै बुद्धकै कुरा गर्छौँ, त्यसकारण यही देश योग भूमि हो। मात्र योग टुरिज्मको माध्यमबाट पनि, मात्र ध्यान टुरिज्मको माध्यमबाट पनि, मात्र संस्कृति र अध्यात्म टुरिज्मको माध्यमबाट मात्र पनि हामी सारा विश्वलाई मार्गदर्शन गर्न सक्छौँ, नेपाललाई समृद्ध समुन्नत बनाउँदै नेपाललाई सारा विश्वको प्यारो साझा देशका रूपमा, विश्व गुरुका रूपमा बनाउन सक्छौँ है भन्ने मेरो विश्वास हो।
1: हस्, रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम नागरिक शिक्षाको लागि समय दिनुभयो यहाँले। अत्यन्तै महत्त्वपूर्ण विचार सन्दर्भहरूका माध्यमबाट मानव जीवनलाई, हाम्रो जीवन पद्धतिलाई, हाम्रो दैनिकीलाई कसरी सकारात्मकतातर्फ अगाडि बढाउन सकिन्छ र त्यसको एउटा मार्गदर्शक ग्रन्थको रूपमा, दार्शनिक ग्रन्थको रूपमा रहेको श्रीमद् भगवद् गीता, त्यसलाई कसरी अवलम्बन गर्न सक्छौँ भन्ने सन्दर्भमा हामीले विमर्श गऱ्यौँ, महत्त्वपूर्ण विचारहरू राखिदिनु भएको छ। यहाँलाई धेरै धेरै आभारसहित धन्यवाद व्यक्त गर्दछौँ। प्रविधि संयोजनतर्फका मेरा साथी मिनर्भा वज्राचार्यको साथमा भानुभक्त खड्का पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार।
0: भानुभक्तजी नमस्कार, धन्यवाद। रेडियो नेपाल सबैलाई धन्यवाद, जय हो।
2: आजको नागरिक शिक्षा कार्यक्रममा हामीले भगवद् गीता केवल धार्मिक आस्थाको विषय मात्र नभई नैतिकता, कर्तव्यबोध, आत्मअनुशासन, जिम्मेवारी, नेतृत्व र मानव जीवनका गहन प्रश्नहरूमा मार्गदर्शन गर्ने दार्शनिक ग्रन्थका केही पक्षका बारेमा बुझ्ने प्रयास गर्यौँ। नागरिक जीवनमा अधिकारसँगै कर्तव्य, व्यक्तिगत सफलतासँगै सामाजिक उत्तरदायित्व र नेतृत्वसँगै नैतिकताको महत्त्वलाई आत्मसात गर्न सके समाज अझ जिम्मेवार, सहिष्णु र समावेशी बन्न सक्छ। यही सकारात्मक सन्देशका साथ कुराकानीमा हुनुहुन्थ्यो धर्म दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणि योगी। आज नागरिक शिक्षामा हामी कुरा गर्नेछौँ एउटा यस्तो प्राकृतिक प्रकोपको बारेमा जसले वर्षेनी नेपालमा सयौँ मानिस र चौपाएको ज्यान लिन्छ, त्यो हो चट्याङ अर्थात् वज्रपात।

0: सबैभन्दा पहिला चट्याङ भनेको के हो? श्रोताहरू, जब आकाशमा बनेका बाक्ला बादलबीच तीव्र घर्षण हुन्छ, त्यहाँ विद्युतीय चार्ज उत्पन्न हुन्छ। त्यही विद्युतीय शक्ति पृथ्वीमा खस्दा चट्याङ पर्छ। मौसमविदहरूका अनुसार गर्मी बढेसँगै पानीका कण माथि उठेर बादल बन्छन्। ती बादलहरू एक आपसमा ठोकिँदा शक्तिशाली करेन्ट उत्पन्न हुन्छ र चर्को आवाजसहित जमिनतर्फ खस्छ। हो, यही हो चट्याङ अर्थात् वज्रपात। विशेषज्ञहरूका अनुसार चट्याङ मुख्यतः प्री मनसुन अर्थात् चैत वैशाख र जेठ महिनामा बढी पर्ने गर्छ, तर असोजसम्म पनि यसको जोखिम रहन्छ।
1: पहाड र तराईका खुला मैदान, खेतबारी र नदी किनारमा चट्याङ बढी लाग्छ। नेपालमा हरेक वर्ष सरदर 100 जनाको मृत्यु चट्याङबाट हुने गरेको छ। राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार 2071 सालदेखि हालसम्म देशभर 3000 भन्दा बढी चट्याङका घटनामा 1200 भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने चट्याङ लागेर कैयौँ घर पालुवा चौपाय मरेको समाचार मात्र आउँछ, तर तथ्याङ्क नै छैन।
0: विज्ञहरूका अनुसार नेपाल विश्वमै धेरै चट्याङ पर्ने क्षेत्रमध्ये एक हो। विशेष गरी हिमालको फेदी क्षेत्र र नेपालका उच्च पहाडी भूभाग चट्याङका लागि उच्च जोखिमयुक्त मानिन्छ। तर दुःखको कुरा, चट्याङबारे अझै पनि समाजमा धेरै भ्रम र व्यवस्था छ। लेखेको भए जहाँ भए पनि मरिन्छ भन्ने सोचका कारण धेरैले सामान्य सावधानी समेत अपनाउँदैनन्। विशेष गरी खेतबारीमा काम गर्ने किसान, खुला ठाउँमा रहनेहरू तथा माटोका घरमा बस्ने समुदाय बढी जोखिममा पर्ने गरेका छन्। श्रोताहरू, चट्याङ प्राकृतिक घटना हो, यसलाई हामीले रोक्न त सक्दैनौँ, तर सचेत रहेर सही व्यवहार गरेमा यसबाट बस्न सक्छौँ। जस्तो
1: चट्याङबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको सुरक्षित स्थानमा बस्नु हो। बादल गर्जन थालेपछि सकेसम्म घरभित्र बस्नुपर्छ। विद्युतीय उपकरण जस्तै टिभी, कम्प्युटर, मोबाइल चार्जर, आइरन वा मोटर प्रयोग गर्नु हुँदैन। प्लगबाट निकालेर राख्नुपर्छ र सकेसम्म स्विच अफ गर्नुपर्छ। धाराको पानी चलाउने, भाँडा माझ्ने, कपडा धुने वा फलामका सामान छुनु पनि जोखिमपूर्ण हुनसक्छ। यदि घर बाहिर हुनुहुन्छ भने रुखमुनि, टावर वा खुला अग्ला स्थानमा कहिल्यै नबस्नुहोस्।
0: विज्ञहरू भन्छन्, अत्यावश्यक अवस्थामा जमिनमा कुर्कुच्चा जोडेर टाउको निहुराएर बस्दा जोखिम कम गर्न सकिन्छ। खेतबारी, नदी, पोखरी वा जलाशय नजिक जानु पनि खतरनाक हुन्छ। यस्तो जानकारी आफ्नो परिवार, छिमेकी, किसान र विद्यार्थी भाइ बहिनीहरूसँग साझा गर्नुपर्छ। अब चट्याङ लागेको व्यक्तिलाई के गर्ने त?
1: श्रोताहरू, एउटा ठुलो भ्रम छ चट्याङ लागेको मानिसलाई छुनुहुन्न भनेर। यो एकदमै गलत हो। चट्याङ लागेको व्यक्तिको शरीरमा विद्युत चार्ज रहँदैन। त्यस्तो पीडितलाई सुरक्षित ठाउँमा सार्नुहोस् र श्वास चलेको छ छैन हेर्नुहोस्। श्वास बन्द भएमा सिपिआर दिनुहोस् अर्थात् हल्का छाती थिच्ने र मुखबाट कृत्रिम श्वास दिने वा तुरुन्तै स्वास्थ्य चौकी लैजान सकिन्छ।
0: चट्याङ प्राकृतिक प्रक्रिया हो, तर सतर्कता अपनाए धेरै हदसम्म जोगिन सकिन्छ। बादल गर्जन थालेपछि सावधानी अपनाऊ, सुरक्षित रहौँ र अरूलाई पनि सचेत बनाऊ। धन्यवाद।
1: अब छुट्टिने अनुमति चाहन्छौँ। प्राविधिक साथी मोहन राई माझीसँगै संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ एउटा नेपाली चलचित्रको गीत। चलचित्र भाइबाट थुप्तेन भुटिया र शर्मिला बरदेवाको स्वर, रचना धनेन्द्र विमलको, अनि सङ्गीत हो टिका भण्डारीको। र यस गीतपछि ठिक 10 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार।

0: हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। मन्त्री परिषद बैठकले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्नुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। पार्टीको मिसन पार्टी जागरण अभियान अन्तर्गत हिजो राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यता सम्बन्धी कार्यशालामा त्यसबारेमा जानकारी दिइएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा धुम्रपान सम्बन्धी कानुनी व्यवस्था कडाईका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। कार्यालयले हिजो जारी गरेको अत्यन्त जरुरी सूचनामा होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोट लगायतका सुर्तीजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँको गुहेश्वरीमा निर्माण गरिएको गुहेश्वरी ढल प्रशोधन केन्द्रले हाल दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्न थालेको छ। आयोजना कार्यान्वयन निर्देशनालय PID द्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक रूपमा 3,24,00,000 लिटर ढल प्रशोधन गरिरहेको PID का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। कुल 2,500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि पश्चिम सेती आयोजना अन्तर्गत बझाङ बनलेख प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले ओमानसँग होर्मुज जलमार्ग पुनः सञ्चालनका लागि भएको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। दुवै देशले उक्त महत्वपूर्ण जलमार्गमा जहाज आवागमनका लागि आवश्यक मार्गहरूको समन्वयमा सहमति गरेको इरानले बताएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको दावी दोहोर्याउँदै युद्धभन्दा कूटनैतिक समाधानलाई प्राथमिकता दिएको बताउनु भएको छ। यता यमनका हुथी विद्रोहीहरूले रेड सी स्थित यानबु बन्दरगाह नजिक र एडेनको खाडीमा 2 साउदी तेल ट्याङ्करमाथि आक्रमण गरेको दावी गरेका छन्। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिम भन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। लोकगीतमा थाहै नभए पनि लय, छन्द, बिम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू रहेको हुन्छ। लोकगीत गाउने, रचना गर्ने व्यक्तिहरू शिक्षाको पहुँचभन्दा टाढा रहे पनि उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान कम हुन सक्दछ। आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ। वेदनाको तरङ्गले अभिव्यक्तिको सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ। प्रकृति परिस्थितिले हृदयमा जस्तो प्रभाव पार्छ त्यही अनुसारको भाव र रसको उदय हुन्छ। यसरी नितान्त नैसर्गिक रूपमा लोकगीतको मूल फुट्दछ र झरना बनेर झर्दछ। वास्तवमा लोकगीत झरना जस्तै हुन्छ। हजारौँ वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य नयाँ हुन्छ। न कहिले सुक्छ न कहिले रोकिन्छ, बरु उसका जल कल्लोलमा नयाँ नयाँ सङ्गीत र नव नव नृत्यहरू थपिँदै जान्छन् र त लोकगीतले पनि लोकको आवाज गुन्जाउँछ। समाजमा हुने गरेका हरेक घटनाहरू वास्तविक र सुमधुर आवाजमा संसारभरका मानिसहरूले सुन्न सक्ने गरी तरङ्गित हुने गर्दछ भन्दै आजको पहिलो गीत सागर आले र निता थापा मगरको

मायाले मोहनी लायो, रुपैले कटक्कै मन खायो। लोकगीतमा कलाकारहरू आफ्नै शैलीमा आफ्नै लयमा सकेसम्म नयाँ नयाँ सोच नयाँ नयाँ विषयवस्तुमा प्रस्तुत हुन खोजे पनि हाम्रो सामाजिक भोगाई, हाम्रो संस्कार, हाम्रो संस्कृति, रहन सहन प्राय सबैको एकै किसिमको हुनाले लय शब्द फरक भए पनि विषयवस्तु भने मिल्न जान्छ। यहाँ एकले अर्काको वर्णन आफू सिधा साधु भएर हजुरकै प्रशंसा, शिरदेखि पाउसम्मको बोली वचनदेखि राईसम्मको चर्चा परिचर्चा, जहाँ भेटे पनि जहाँ देखे पनि बयानै बयान, यस्तो जोडीको मुस्कान राम्रो नहुने त कुरै भएन। कालो चस्मा लाएर मन बिग्रेको हो वा फुलबुट्टे चोली लाएर मन परेको हो, जे होस् मन त परेकै हो गीतमा मात्र भनेर हो वा वास्तविकता हो, यो त गीत बनाउने र गाउनेलाई नै थाहा होला भन्दै अबको पालोमा खेम सेन्चुरी, प्रकाश सपुत र शान्त रानी परियारको स्वर।

रूपै राम्रो मनै राम्रो जति हेरो झनै राम्रो मनको माया मनैमा सरो रूपै राम्रो भएर राम्रो देखेको हो वा माया बसेर जब एक आपसमा एकले अर्काको रूपको वर्णन भावना र आत्मीयताहरूको कदर र प्रशंसा विश्वास भएपछि जीवनसाथी त बन्नै पर्यो नि अनि त माया नै माया तिमीलाई पूर्णिमाको जुन भन्दा पनि सुनका कुरा सुन भएपछि त उही त हो कुरा कसले मन पराउँदैन र जीवन नै सधाएपछि राम्रो हुने नै भयो त्यसैले त जो माग्न आए पनि आफूले मन पराएको मान्छेलाई छड्के सलाम मन उसैलाई माया उसैलाई जीवन उसैलाई कुरा यस्तो पो आयो यो गीतमा यस्तै होस् सबैको जीवन भन्दै अबको पालोमा निकेश राईको स्वर

गीतमा जीवनका हाँसो आँसु दर्द पीडा स्थिति परिस्थिति भावनालाई आफ्नो सुमधुर स्वर लहरीमा पोख्न खप्पिस हुन्छन् लोककलाकारहरू। यसैले त यहाँ आफू दुखी भए पनि आफ्ना आफन्तीलाई दुःख सुख साँड्दै बात मार्ने कुरा संसारमा मानिसहरू मात्र होइन कुनै पनि प्राणी अजम्बरी हुँदैन। यसैले अजम्बरी खोजेर कहाँ नै पाइन्छ र गीत जस्तो गाए पनि पाइयो त्यसैले लालु मायालाई बोलाएर कस्ता बात मारेर कस्ता कुरा गरे। यस्तै यस्तै हो जीवन, कहिले सन्तुष्टि कहिले असन्तुष्टि कहिले हरेक सेकेन्डका अनुभव अनुभूति दुःख सुखको छ्याडको सङ्गालोलाई यसरी नै कलाकारहरू पोख्ने गर्दछन् भन्दै फेरि पनि सानु केसी रामकुमार खतिवडा र पार्वती खकुरेलको स्वर।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार भोजराज भट्ट र संगीता बडुवालको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। मन्त्री परिषद बैठकले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उख्याब विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 सङ्घीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। सङ्घीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ। सङ्घीय संसद सचिवालयका अनुसार महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा 2 सैनिक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरासिंह महराका अनुसार ग्रिनेड विस्फोट हुँदा सहसेनानी विक्रम कार्की र सैनिक जवान रञ्जित थारू घाइते हुनुभएको हो। हाल 2 नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। आज बिहान गोदावरी नगरपालिका 4 स्थित आर्मी ब्यारेक तेघरीमा सैन्य तालिमका क्रममा ह्यान्ड ग्रिनेड बम विस्फोटन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा धुम्रपान सम्बन्धी कानुनी व्यवस्था कडाईका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। कार्यालयले हिजो जारी गरेको अत्यन्त जरुरी सूचनामा होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोट लगायतका सुर्तीजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ। काठमाडौँको गुहेश्वरीमा निर्माण गरिएको गुहेश्वरी ढल प्रशोधन केन्द्रले हाल दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्न थालेको छ। आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीद्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक रूपमा 3,24,00,000 लिटर ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। कुल 2,500 मेगावाट बराबरको
बिजुली प्रवाहका लागि पश्चिम सेती आयोजना अन्तर्गत बझाङ बनलेक प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसै गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले ओमानसँग होर्मुज जलमार्ग पुनः सञ्चालनका लागि भएको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। दुवै देशले उक्त महत्त्वपूर्ण जलमार्गमा जहाज आवागमनका लागि आवश्यक मार्गहरूको समन्वयमा सहमति गरेको इरानले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन र तेहरान बीच वार्ता भइरहेको दावी दोहोर्याउँदै युद्धभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिएको बताउनु भएको छ। यता यमनका हुथी विद्रोहीहरूले रेड सी स्थित यानबु बन्दरगाह नजिक र एडेनको खाडीमा दुईवटा साउदी तेल ट्याङ्करमाथि आक्रमण गरेको दावी गरेका छन्। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजना प्राविधिक मित्र द्वय पराग पोखरेल र देवकी भण्डारी, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सुर सप्तक। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि कार्यक्रम सेरोफेरो सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20मा विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीतहरू सुनाउनेछौँ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15मा प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सुर सप्तक। कार्यक्रमको साथमा हुनुहुन्छ दिवाकर शर्मा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हाम्रो यस स्टुडियोबाट सुर सप्त कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल भएका सम्पूर्ण दर्शकमा हामी हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छौँ। आज फेरि पनि यो बिहिबारको समयमा हामी सुर सप्त कार्यक्रम लिएर यहाँहरू माझमा उपस्थित भइसकेका छौँ। रेडियो नेपालको यो भव्य अनि सभ्य स्टुडियोमा हामी आज हाम्रा वाद्य वादक साथीहरू मिलेर एकजना सम्मानित गायकलाई यहाँ निम्ताएका छौँ। उहाँका मिठा मिठा गीत सङ्गीतलाई हामी सुन्नेछौँ, आज गुन्जाउनेछौँ सुर सप्त कार्यक्रममा। हजुर, र आज हामी जो लोक सङ्गीतमा एउटा सम्मानित गायक हुनुहुन्छ नवीन ढुङ्गेललाई निम्त्याएका छौँ, जो पूर्वेली गायक हुनुहुन्छ। लामो समयदेखि उहाँले गीत गाउनु भएको छ नेपाली गीत सङ्गीतमा। मिठा मिठा लोकगीत त छैछन्, त्यसमाथि चर्चित अनि ख्याति प्राप्त त्यस्ता गीतहरू छन् जसलाई नवीन ढुङ्गेलले गाउनु भएको छ। मैले थोरै उहाँको परिचय दिनुपर्दाखेरि 2016 साल श्रावण 7 गते उहाँ ओखलढुङ्गामा जन्मिनु भएको थियो। पिता दुर्गाहरी ढुङ्गेल, माता लालकुमारी। त्यही सङ्गीतको पाटोलाई बोक्दै, त्यही सङ्गीतको धुनलाई बोक्दै नवीन ढुङ्गेल पनि बिस्तारै हुर्किनु भयो। र एउटा भनौँ, उहाँ 2035 सालमा नेपाली सेनामा भर्ना हुनुभयो र 2056 सालमा उहाँले अवकाश प्राप्त गर्नुभयो नेपाली सेनाबाट। र 37 सालमा उहाँ गीत गाउँदै हुनुहुन्थ्यो, गीत गाउने कलाकार हुनुहुन्थ्यो सेनाको, भनौँ त्यो आफ्नो गणमा, भनौँ आफ्नो ठाउँमा पनि उहाँले गाउँदै आउनुभएको थियो। र 2037 सालमा चाहिँ 7 गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर परेको थियो। सो अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उहाँ प्रथम हुनुभयो। काँचो कटर म जान्छु रोङ खोला रोक मोटर, त्यो गीतबाट उहाँले नगद पनि पाउनुभयो, पुरस्कार पनि पाउनुभयो, प्रमाणपत्र पनि पाउनुभयो र उहाँले प्रथम श्रेणीको गायकको एउटा प्रमाणपत्र पनि प्राप्त गर्नुभयो। उहाँका चर्चित गीतहरू भन्नुपर्दाखेरि काँचो कटर, माछी मारन, साइकल सरर, तालको माछा, घर त पोखरा, कल्ले काट्यो बर, साली भेना, घुम्तीमा लेट, पारी पाखेमा जस्ता निकै चर्चित गीतहरू छन्। भनौँ उहाँले 100 भन्दा बढी गीत त यही रेडियो नेपालको स्टुडियोमा गाउनु भएको छ। 12 भन्दा बढी एल्बम उहाँका सार्वजनिक भएका छन्। रेडियो नेपाल, नेपाल टेलिभिजन, सांस्कृतिक संस्थान लगायत विभिन्न संस्थाबाट उहाँले पदक तथा सम्मान प्राप्त गर्नुभएको छ। हालसम्म पनि लोकसङ्गमा त्यत्तिकै आबद्ध हुनुहुन्छ, लागि पर्नु भएको छ, अन्त रूपमा गीत सङ्गीतहरू गाइरहनु भएको छ। र उहाँका परिवारमा भनौँ छोराहरू पनि गायक छन्, भनौँ उहाँको परिवार एउटा सङ्गीतमा हुर्केको छ। आज म त्यस्ता व्यक्तिहरूलाई निम्त्याएको छु सुर सप्त कार्यक्रममा, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। रमिन सर नमस्कार छ यहाँलाई, हार्दिक स्वागत छ।
2: नमस्कार। र मैले यो आज जुन अपर्च्युनिटी पाएको छु, उहाँ हाम्रो यो स्टुडियोमा मैले 44 वर्षपछि फेरि गाउने अवसर पाएको छु, यो जुराइदिनु हुने यहाँ दिवाकर सर लगायत सम्पूर्ण हाम्रो युनिटलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: यहाँलाई पनि धेरै धेरै हामी स्वागत गर्न पाउँदा खुसी भएका छौँ। वर्षौँपछि तपाईँ रेडियो नेपाल आउनुभएको छ, होइन? यस अर्थमा तपाईँलाई हामी सर्वप्रथम, तपाईँले भन्नुभयो 44 वर्षपछि रेडियो नेपालको स्टुडियोमा आउनु भएको छ, आज गीत गाउने प्रयत्नले आउनु भएको छ, गीत गाउने मनसाइले आउनु भएको छ, होइन? तपाईँले गाउनुभएको धेरै वर्ष भयो र आज स्टुडियोमा धेरै गीत तपाईँको रेकर्डिङ पनि भइसकेका छन्, आज कस्तो महसुस गर्नुभएको छ?
2: मलाई लाग्छ त्यो बेलाको त म 18-19 वर्षको लड्के केटो र स्वर पनि त्यस्तै बुलेट थियो र अहिले त्यो सम्भव नहोला। अब झन्नै 67-68 वर्षको एजमा अब स्वरले त अलिकति चेन्ज त बाटो लिइहाल्छ, तैपनि म कोसिस गर्नेछु मेरा हाम्रा दर्शक श्रोता र हाम्रो सरस्वतीको मन्दिर रेडियो नेपालबाट मैले फेरि घन्काउन पाउँदा म त्यसै गर्वले गदगद छु। जहाँ सुन लाग्छ मेरो प्रयास म कोसिस गर्नेछु र श्रोता दर्शकले सुनेर यति पछाडि पनि कसरी गाउन सकेको होला भनेर बिग्रेको ठाउँमा पनि साथ दिनु होला हुनेछ र राम्रो कमेन्ट पाउँछु भन्ने आश गरेको छु।
1: एकदमै राम्रो, तपाईँले धेरै राम्रो उत्साह हामीलाई भरिदिनु भएको छ। तपाईँ पक्कै पनि तपाईँका स्वर सुन्दाखेरि अझै पनि तपाईँ त्यत्तिकै सक्रिय हुनुहुन्छ, विभिन्न मिडियामा हामी हेर्छौँ तपाईँ त्यति गीत मिठा गीतहरू गाइरहनु भएको छ, तपाईँको स्वर बुलेट नै छ अहिले पनि, हामी त्यसमा हामी दुविधामा छैनौँ, है?
2: धेरै
1: चर्चित गीतहरू छन्, निकै चर्चित गीतहरू छन्, साह्रै मिठा मिठा गीतहरू छन्। अब हामीले भन्दाखेरि त हामी केही गीतहरू गाउँछौँ आज सुर सप्त कार्यक्रममा, केही छानेका गीतहरू मध्ये भन्नुपर्दाखेरि आज कुन गीत पहिलो गीत सुनाउने, कुन गीत सुनाउनुहुन्छ हाम्रा श्रोता दर्शकलाई?
2: अब ओरिजिनल गायकहरू अब सबै भेला हुन सकिन्न, माछी मारा न हौ
1: साह्रै मिठो,
2: बहिनी छैन नि ढडिया कसो गरौँ नि, यो गीत 2039 सालमा हामीले गाएको हो र आज त्यो गीतमा गाउने हिरा दिदी, तीर्थ कुमारी दिदी र सूर्य भाइलाई सम्झिँदैछु। उहाँलाई धेरै धेरै सम्झना राखेर आज चाहिँ हामी अब हाम्रै स्टुडियोमा हाम्रै भित्रका कलाकारसँग गाएर यसलाई फुल्ली मनोरञ्जन र राम्रो गर्ने कोसिस गर्दैछौँ। सबैले साथ दिनुहोला, धन्यवाद।
1: पक्कै पनि यो मिठो गीत हामी सुन्नेछौँ र सुनाउनेछौँ। भन्नुपर्दाखेरि म आज देख्दैछु हाम्रो स्टुडियोमा हामी आज छेउमा हाम्रो यहाँ सहयोगको लागि गायिकाहरू पनि हुनुहुन्छ, हाम्रा रेडियो नेपालकै कर्मचारी हुनुहुन्छ उहाँहरू, सावित्री केसी र अमिता ढकाल, उहाँले आज साथ दिनुहुनेछ।
2: यो नवीन ढुङ्गेल, सूर्य थुलुङ, हिरा देवी राई र तीर्थ कुमारी,
1: उहाँहरूलाई पनि हामी सम्झना गर्न चाहन्छौँ है आजको कार्यक्रमबाट। र हामी कार्यक्रमको आज सुरुवात गर्दैछौँ यो मिठो गीत, माछी मारा नहो बहिनी, साह्रै मिठो गीत छ यो गीत, धेरै चलेको गीत हो यो। लगभग कति सालमा रेकर्ड भएको?
2: यो 2039 सालको भदौको टाइम जस्तो लाग्छ म। र यसको संकलक मेरो मित्रज्यू नवीन गुरुङ र लय संकलन उहाँको
1: थियो। पक्कै पनि उहाँहरूलाई पनि हामी सम्झिन चाहन्छौँ जो मूल स्रष्टा हुनुहुन्छ। पक्कै पनि त्यो गीतको सिर्जना गर्दाखेरि मूल स्रष्टाले जति गीतहरू गर्नुभएको छ त्यो गीतको अहिले पनि त्यत्तिकै ख्याति छ, त्यत्तिकै पपुलर छ, त्यत्तिकै लोकप्रिय छ। त्यो गीतलाई अब हामी सुन्न चाहन्छौँ र आज हामी पक्कै सबैजनाले साथ दिँदैछौँ तपाईँलाई पनि, हामीले है म पनि साथ दिँदै हुनुहुन्छ, यहाँ हाम्रो सावित्री केसी पनि र अमृता बहिनीले पनि साथ दिँदै हुनुहुन्छ। हामी त्यो गीत यहाँहरूलाई सुनाउँदैछौँ।

0: साह्रै मिठो गीत गायो, मिठो मिठो गीत भयो र गीतमा आज हामीले साथ दिनुहुन्छ सावित्री केसी र अमिता ढकाल बहिनीले। र अनमिन सर, जुन किसिमको यो गीत अहिले भर्खर हामीले माछी मारन भन्दाखेरि पक्कै पनि पश्चिमले गीतको भाका यहाँले जुन किसिमले भन्नुभयो होइन, नवीन राईले गर्नुभएको थियो यसको सङ्कलन,
1: नवीन गुरुङ
0: गुरुङ नवीन गुरुङले गर्नुभएको थियो, नवीन गुरुङ गायक पनि हुनुहुन्थ्यो,
1: गाउनु पनि
0: गीत पनि गाउनुहुन्थ्यो, मिठा मिठा गीत पनि छन्। जस्तो यो गीत गाइसकेपछिको अवस्था हेर्दाखेरि मतलब कस्तो, धेरै लोकगीतहरू उत्पादन हुन्थ्यो, धेरै गीतहरू आउँथे, कमै गीतहरू चल्थे पनि प्रायः गरी होइन, के थियो त्यो बेलामा?
1: त्यो बेलामा अब एउटा रेडियो नेपाल थियो, अब एफएमहरू पनि रेडियोहरू पनि थिएन, केही पनि थिएन, टेलिभिजन त सधैँ थिएन। त्यति बेला रेडियो नेपालले फरमाइसमा यो गीत यति बज्यो, यति बजे, यति गयो, यति हरेक स्कुल कलेज, हरेक हरेक प्रोग्राम, पिकनिकदेखि लिएर हरेक हरेक पल्टन पुलिसका वार्षिक उत्सवहरूमादेखि लिएर आर्मी पुलिसको ब्यान्डले पनि टुँडी खेलमा यो म्युजिकमा परेड खेलाएको नि देखियो, यो अहिले जुन गायो गीत माछी मारन, त्यसले तहल्काइ मचायो। अहिले भएदेखि 6 करोडले नाग्थ्यो होला भ्युअर, त्यति बेला अहिलेको जस्तो समय थिएन। अब हामी त्यसरी ठग्यौँ र हामीलाई अहिले चिन्दैनन्, अब यो ओरिजिनल गायक चिन्दैन, कतिले कपी गरेर गाए, कतिले यसलाई के गरे गरे, तर हाम्रो नाम लिन नै चाहँदैन, हामी चारजनाको नाम लिनै चाहँदैनन्, यो ओरिजिनल गायक कहाँ छ, अनुहार कस्तो छ भन्ने कसैलाई।
0: अनि अहिले जुन किसिमको यो कपिराइटका कुरा तपाईँले निकालिहाल्नुभयो होइन, तपाईँ यस्ता लोकसंस्थाहरू धेरै हुनुहुन्छ होइन, कहिलेकाहीँ अब आफूले पनि तपाईँ युट्युब च्यानल आफ्नो चलाउनु भएको छ, आफ्नै पनि प्राइभेट रूपमा आफूले चलाउनु भएको छ, ढुङ्गा अफिसियल बनाउनु भएको छ अथवा के छ?
1: त्यो मैले नचलाएरै होला, र मेरो साथी मेरो सहपाठी गायिका पुराना गायक गायिकाले नचलाएरै नै होला, त्यो देखिएको छैन। अरू अरूले हालेर युट्युबमा पैसा कमाइसके, हामी ओरिजिनल गाउने चाहिँ अहिलेसम्म नृत्यै छौँ
0: भनेपछि यो समस्या हाम्रो रहिरहेको छ होइन। यसको लागि तपाईँ जस्ता स्रष्टाहरूले यस विषयमा केही कुराकानी गर्ने अथवा यसलाई कमसेकम अलिकति यो किसिमले हामी अन्याय परेका छौँ, यसलाई केही गर्नुपर्छ भने सोच कतैबाट आउँदैन?
1: एकदमै आउँछ। यो चाहिँ मेन कुरो त यो सम्पत्ति रेडियो नेपालको हो, रेडियो नेपालले खर्च गरेर हामी जस्तालाई गायक बनाएर अधिराज्यबाट छानी छानी ल्याएर यो ठाउँबाट जसरी गायक बनाए, गायिका बनाए, यो अब यसको संरक्षण रेडियो नेपालले गर्नुपर्छ जस्तो लाग्छ। जहाँ यहाँ हाम्रा यति गीत, पुराना गीत, हामीभन्दा अगाडिका अग्रजहरूको गीतहरू अनेक ठाउँबाट बजेका छन्, कसरी अब त्यसले अब त्यसले उपायो अथोरिटी पायो त्यो मलाई थाहा छैन। यो हाम्रो सम्पत्ति, रेडियो नेपालको सम्पत्ति, रेडियो नेपालले सिर्जना गरेको सम्पत्तिहरू मलाई चाहिँ लाग्छ यहीँ हुनुपर्छ, र यसै रेडियो नेपाल जस्तो संस्थाले नै यसलाई सम्बोधन गर्नुपर्छ र यसलाई परिचालन गर्नुपर्छ जस्तो लाग्छ।
0: पक्कै पनि राम्रो सोच, यहाँको पक्कै यो सोचलाई हामी भनौँ एउटा भनौँ सार्थक गर्ने प्रयासमा त सबैजना लागेकै पनि छ, लाग्नु पनि पर्छ। तपाईँसँग निरन्तर रूपमा हाम्रो कुराकानी हुन्छ, तपाईँको त मिठा मिठा गीतहरू छन्, ती गीतहरूलाई हामी गीत मर्नु दिल सुन्ने चाहना पनि छ, सुनाउने चाहना पनि छ, र फेरि पनि मेरो हातमा तपाईँले भर्खर एउटा त्यहाँ तालको माछा अघि हामीले हेर्दै थियौँ तपाईँको गीत, त्यो गीत साह्रै मिठो गीत, पारी पाखेमा दिल बस्यो गाजल आँखेमा होइन। अब हामी त्यो गीतलाई सुनाउने कोसिस गर्छौँ, त्यो गीत हामी सुनाउँछौँ पक्कै पनि। यो गीत पनि साह्रै राम्रो, यो पारी पाख्यामा दिल बस्यो गाँजलु आँखामा, यो कति सालमा रेकर्ड भयो गीत थियो?
1: यो गीत यो 2040 सालमा यो रत्न रेकर्डिङ संस्थानमा पनि गयो, यो गीत रत्न रेकर्डिङ संस्थानले पनि लग्यो यो गीत यहाँ रेडियो नेपालमा रेकर्ड गरेर, र रेडियो नेपाल चाहिँ 2040 सालमा गाएको यसको। अब यो सुन्दर श्रेष्ठ हाम्रो स्वर्गमा हुनुहुन्छ, उहाँ र मैले, सुन्दर श्रेष्ठ, नवीन ढुङ्गेल, हिरा राई, सरी तीर्थ कुमारी र रचनाजी सि दिदीहरूले चारजनाले गाएको गीत हो। यसले नि असाध्यै तहल्का पिटो त्यति बेला, तालको माछा छेउलाको छल्काले, आएकोमा त मायाको झल्काले, सुन्दर श्रेष्ठजी यहाँ हुनुहुन्न हामीसँग, तर उहाँले असाध्यै राम्रो राम्रो गीतहरू ल्याउने, असाध्यै उकालीमा पनि हजुर मोटर जाँदो रहेछ भन्ने, अर्को रेशम फिरिरी, त्यो रेशम फिरिरी 1 लाखले नि चोरेर गाइसके होलान्,
0: हजुर
1: 1,000 होइन 1 लाखले, तर ओरिजिनल चाहिँ उहाँ मान्छे नै हो गाउने, तर उहाँलाई कसले चिन्छ र कसले चिन्छ, र अब यस्तै यस्तै भएर हामीहरू जीवन त्यसै व्यतीत भइरहेछ।
0: अब यसमा तपाईँले भर्खर पनि भन्नुभएको छ, कहिलेकाहीँ लोकसङ्गीत कुराकानी आउँछ, यसमा जुन किसिमको ओरिजिनल कुराकानी गर्दाखेरि रेशम फिरीको बुद्धि परिवारको नाम आउँछ, हाम्रो नामको ठाउँमा अर्को नाम समावेश गरियो भन्ने कुरा नै आउँछ। मैले सुने अनुसार रेशम फिरेरी चाहिँ बुद्धि परियार हुनुहुन्थ्यो, र उहाँको सार्वजनिक रूपमा उहाँका धेरै सार्वजनिक पत्र पत्रिका मिडियामा पनि ओरिजिनल सङ्कलक भनौँ उहाँ नै हुनुहुन्छ भन्नुहुन्थ्यो,
1: एकदम
0: स्वीकार्नु पर्छ।
1: उहाँ पुलिस क्लबको डान्सर हो
0: हजुर,
1: बुद्धि परियार दाई
0: हजुर,
1: उहाँ भएर उहाँ पनि स्वर्गमा हुनुहुन्छ
0: हजुर।
1: उहाँले ल्याएको रेडियो नेपालमा र सुन्दर श्रेष्ठ द्वारिकालाल जोशी ओरिजिनल स्वर उहाँहरूले गाएको हामीले
0: सङ्कलनमा नाम भएन भन्ने गुनासो पहिला
1: सङ्कलन चाहिँ होइन. अब मलाई एउटा गुनासो यही बेला गर्न मन लागिरहेको छ के भने अब जति बेला त्यति बेला रेडियो नेपालमा जागिर खान्थे राम्रा हिट हिट चलेका गीतहरू मेटेर अनि साथीहरू सपोज सुन्दर श्रेष्ठ र साथीहरू जो जसले भित्र जागिर खान्थे रेडियो नेपालमा सपोज सावित्री शाह र साथीहरू गीत ल्याउने हामी गाउने हाम्रो डेट हाम्रो भाका ल्याउने हामी हाम्रो चाहिँ साथीहरूमा पुग्ने यो चाहिँ असाध्यै अन्याय भएको छ. अब यो हाम्रो रेडियो नेपाल अब अझै अब यस्तो सुरुवात सुरुमै अब जे गर्नुभएको छ यसको अब यहाँहरूले नीति नियम बनाउनु होला. अब सबैको स्वरको त्यहाँ स्वर परेको छ सबैको नाम लिँदा के नै भएर अब त्यही कारणले अरूले फाइदा उठाइरहेका छन्. अब ओरिजिनल गायकको नामै आउँदैन नामै सुन्दैन गीत हामीले गाएको हुन्छ हामीले ल्याएका हुन्छौँ भाकाहरू. र अर्को कुरा म के भन्न चाहन्छु त्यति बेला त के थियो भने चलेका गीतहरू चारजनाको नाम लेखे पनि नाम काटेर एकजनाको मेट्ने अनि काटेजै फ्यालिदिने काटेज हराउने अनि फेरि अर्को नयाँ काटेजमा सारेपछि त्यो मास्टर कपीबाट नयाँ काटेजमा सारेपछि अनि एकजना मात्रै नाम लेख्ने र साथीहरू कुन साथी न धने का माने श्यामे किस्ने सुनकुमारी मानकुमारी धनकुमारी कुन साथी त्यसरी अन्याय भयो.
0: र पक्कै पनि यी कुराहरू यी विकृति विसङ्गति हट्दै जानेछन् अहिले हटि पनि सकेको धेरै मात्रामा हामी त्यो सोचमा पनि छौँ हटेको छ भन्ने हामीलाई लाग्छ र यो हट्नु पनि पर्छ. जुन मूल स्रष्टा हो जसले जुन किसिमको सृजना गरेको छ त्यो सृजना गर्ने स्रष्टाको नाम रहनुपर्छ र सधैँ अमर र अजर हुनुपर्छ भन्ने कुरा हाम्रो चाहना पनि हो. अब हामी त्यो तालको माछा छेउ लाग्यो छलखोले भन्ने गीत सुनाउन चाहन्छौँ सबैमा वाद्यवादक साथीहरूलाई आग्रह गर्न तयार चाहन्छु. यो गीतको लागि सबै तयार भइदिनुहोस् र हामी यो गीत र फेरि पनि यो गीतको लागि म हाम्रा महिला साथीहरू जस्तो सावित्री केसी र अमिता ढकालको र म पनि स्वयं यो गीतमा साथ दिँदैछौँ आजका हाम्रा सम्मानित गायक नवीन ढुङ्गेलको लागि.

0: साह्रै मिठो, साह्रै मिठो रमेश तपाईँसँग गाउन पाउनु पाउँदा अनि हामीलाई खुसी लागेको छ, हर्ष लागेको छ। यहाँहरूलाई पनि धेरै धन्यवाद, साविद्र केसी र अमिता ढकाल बहिनीलाई धेरै धेरै धन्यवाद छ। आजको हाम्रो सुरु सप्ताह कार्यक्रममा यहाँको जुन साथ र सहयोग रह्यो हाम्रो लागि, यसको लागि धेरै धन्यवाद छ। आज कार्यक्रममा हामी सुरु सप्ताह कार्यक्रममा छौँ र आज हामीले विशेष गरेर नेपाली लोक सङ्गीतमा लामो समयदेखि लागि पर्नुभएका व्यक्तित्व, मिठा गीत सङ्गीत गाउनुभएको छ, सम्मानित गायक हुनुहुन्छ। रेडियो नेपालमा उहाँले सबैभन्दा बढी गीतहरू रेकर्ड गराइसक्नु भएको छ र उहाँले थुप्रै एल्बमहरू निकालिसक्नुभएको छ, सार्वजनिक गरिसक्नुभएको छ, आफ्नो छुट्टै सोलो एल्बमहरू पनि उहाँका आएका छन्। अघि उहाँसँग कुराकानी गर्दै जाँदाखेरि केही कुरा खड्किएको थियो, कहिलेकाहीँ भनौँ गीत सङ्गीतमा एउटा संस्थाको एउटा भनौँ जुन सम्मानित संस्थाले पाउनुपर्ने सम्मान नपाइकन कुनै अब भनौँ त्यो गीत रचना गरे भन्ने कुरा आएको थियो। अब एउटा कुरा मलाई यहाँलाई सोध्न मन लाग्यो, प्रश्न गर्न मन लाग्यो, यहाँ लामो समय विदेश बस्नुभयो, अमेरिका गएर बस्नुभयो है, जागिर छोड्नुभयो, नेपाली सेनामा हुनुहुन्थ्यो होइन, एउटा कर्म थलोमा हुनुहुन्थ्यो, एउटा देशको सुरक्षाको निकायमा तपाईँ खटिनु भएको थियो, यता तपाईँको एउटा मनोरञ्जनको पाटो थियो नेपालीहरूलाई नेपाली लोकसङ्गीत सुनाउने, अर्कोतर्फ तपाईँले एउटा बन्दुक बोकेर चाहिँ नेपालको सिमानाको रक्षा गर्ने एउटा कर्तव्य रूपमा तपाईँ लाग्नुभएको थियो, मैले जागिर छोड्नु भयो र तपाईँ विदेश बस्नुभयो धेरै लामो समय, लामो समय विदेश बस्दाखेरि तपाईँलाई लाग्छ नि कहिलेकाहीँ यो लायक लागेन, मतलब नेपाली सङ्गीतमा जुन मैले गर्नु पर्थ्यो अझै गर्थेँ मैले, अहिले गर्न पाइनँ कि भन्ने कुराले कता कता कुनै कुराले घोच्यो घोचेन मनमा?
1: एकदम एकदम त्यो जब रात पर्दाखेरि घोच्थ्यो मनमा। अब यस्तो लाग्थ्यो कि गीत गाएर, त्यति बेला हाम्रो पालामा गीत गाएर धेरै रोजीरोटीको व्यवस्था केही पनि हुँदैन थियो, जस्तो त्यति बेलाको म केही मेरा साथीहरूलाई सम्झिन चाहन्छु, अब दुःख पारै बित्नुभयो उहाँहरू, परिवारलाई कहिले पनि खान पाउन राम्रो अहिलेको जस्तो लाउन पाउने खान पाउने व्यवस्था नै हुन पाएन। किन भन्दाखेरि अब सुन्दर श्रेष्ठकै कुरा गर्छु, त्यो कृष्ण विक्रम थापा सिन्धुलीगढी घुमेर हेर्दा सुन्तोली माई, अब यस्ता यस्ता गायक अब यति दुःख पाएर बित्नुभयो, अनि रामशरण नेपाली भैर चाहे जम्का भेट, अब यस्तो सारङ्गीको यति किङ रामशरण नेपाली, अहिले छोरो श्याम नेपाली छ, तिनका गीतहरू ती दुःखै पाएर मरे, कहिल्यै पनि अगाउँजी खान पनि पाएनन्, राम्रो लाउन पनि पाएनन्, मेरो आँखाले देखेको कुरा। अब मैले सोचेँ कि अब यो गीतको फिल्डमा लाएर अब रेगुलर हामीले अब हामीसँग आर्जन गर्ने के अरे पैसा पनि थिएन, यसलाई अगाडि बढाउने एउटा कुनै स्रोत पनि थिएन, अनि बालबच्चाको लागि विदेश जानु पर्थ्यो, अनि मैले 56-57 सालबाट म विदेशतिर लागेको, कहिले थाइल्यान्ड पुगेँ, कहिले इराक पुगेँ, कहिले अफगानिस्तान पुगेँ, कहिले सुडान पुगेँ, कहाँ कहाँ पुगेँ पुगेँ। अब त्यो मेरो परिवारलाई पाल्ने र आफ्नो रोजीरोजीको व्यवस्थाको लागि थियो, तर मनमा चाहिँ सङ्गीतको चाहना र इच्छा त हुन्थ्यो नै, तर सकिएन।
0: अब यो कुरा गर्दै जाँदाखेरि तपाईँले भनेअनुसारको त्यो बेला व्यावसायिकता भएको थिएन, एउटा भनौँ होइन, सबैले मेहनत गर्थे, लगनका साथ गीत गाउँथे, त्यो गीतहरू नि राम्रो गीत बन्थ्यो, सबैको मेहनत त्यत्तिकै हुन्थ्यो, अलिक बढीमा त व्यावसायिकता बढी आइदियो र त्यसले हाबी भइदिइसकेपछि, तर केही कलाकारलाई त्यो अवस्थामा रहन बाँच्न केही समस्या अहिले छैन जस्तो लाग्छ हेर्दै जाँदाखेरि राम्रो गर्नेको लागि। तपाईँ भने जस्तो पहिले पनि पक्कै पनि यो पहिलाको समयमा कलाकारहरूले चाहिँ कमसेकम अलिकता अब केही समस्याहरू भोग्नु पर्थ्यो होइन। अब अहिले हामी फेरि पनि तपाईँसँग कुराकानी गर्न धेरै मन लागिरहेको छ, अब फेरि पनि गीत तपाईँका मिठा मिठा गीत त सुन्नै पऱ्यो, कुराकानी त अरू कार्यक्रममा हामी गर्न सक्छौँ, तर आजको समयमा यति हाम्रा वाद्यवादक साथीहरू जुट्नु भएको छ र सबैजना स्रष्टा कलाकारलाई बोलाउँछौँ र आज हामी यो जुन सुरु सप्ताह कार्यक्रममा छौँ र यो अवसरलाई हामी किन गुमाउने त,
1: ठिक छ,
0: सबैभन्दा मिठा मिठा गीत नै सुनौँ भन्ने हाम्रो चाहना पनि छ, यसरी प्रत्यक्ष रूपमा वाद्यवादक बसेर गीत गाउने प्रचलन पनि कम हुँदै गइरहेको छ अहिले
1: होइन,
0: त्यो अवस्थामा हामी चाहिँ तपाईँका गीत नै जतिभन्दा त्यति धेरै सुन्न चाहन्छौँ। र यो अबको गीत छ 2037 सालमा उहाँले प्रथम हुनुभएको गीत छ, फागुन 7 गते जो 37 सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर रेडियो नेपालले राष्ट्रव्यापी लोकगीत प्रतियोगिता, त्यो प्रतियोगितामा उहाँ प्रथम हुनुभएको थियो, काँचो कटेरमा जान्छु रोङ खोला रोक मोटर, आज सो गीत हामी सुन्न चाहन्छौँ। 37 सालपछि भनौँ उहाँले धेरै पटक गाउनु होला, तर आज फेरि पनि यो रेडियो नेपालको हाम्रो स्टुडियोमा फेरि पनि यो गीत गुन्जिँदैछ, त्यो गीत हामी राख्न चाहन्छौँ। यो गीतको सङ्कलन कसले गर्नुभएको थियो?
1: सङ्कलन लय सबै मेरो
0: आफ्नै आफ्नै थियो भने चाहिँ पहिले दिन सङ्कलन गर्नुहुन्थ्यो,
1: धेरै गीतहरू सबै लय सङ्कलन मेरै हुन्थ्यो। अब यो गीतको चाहिँ म आर्मीमा हुँदाखेरि भारी बोकेर म गुल्मी अथवा बुटोलदेखि हिँडेर आउनु पर्थ्यो पाल्पा हुँदै, पाल्पा हुँदै आउँदाखेरि यो गीत चाहिँ मैले रेडियो नेपालमा आउनुभन्दा अगाडि हामी त्यो बाटो जम्प गरेर प्यारासुटबाट जम्प गरेर एक्सर्साइज गर्दै गर्दै अनि वालिङको बाटो हुँदै स्याङ्जा हुँदै आउँथ्यो, त्यो जङ्गलमा चाहिँ घाँस काट्ने बहिनीहरूले स्लो पाराले गाएको सुने मैले,
0: हजुर हजुर,
1: धेरै ढिलो, काँचो काटाएर निराजालाई यसरी गएको थियो. तर मैले चाहिँ अनि त्यसलाई अब त्यति बेला आफूसँग साधन नै थिएन, त्यो कण्ठ पार्दा पार्दै भारी बोकेर हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै आर्मीको त्यो इक्विपमेन्टहरूको साथ हिँड्दा हिँड्दै अनि त्यो कण्ठै बाँधेर अनि यहाँ रेडियो नेपालमा ल्याएर अनि यहाँका त्यति बेलाका नातिगाजी शिवशङ्कर जीवहरूले फतेमानजीवहरूले होइन यसलाई अलिक स्पिडमा लैजाऊ भाइ, यसरी गाऊ, यो धेरै राम्रो गीत छ भनेपछि अनि अलिक स्पिडमा गएर अलिक त्यही त्यही स्पिडमा र त्यही पारामा म गाउँदैछु अनि त्यो त्यसरी मैले अनि त्यो कसलाई राख्ने त अब त्यो सङ्कलन त कोही पनि छैन नि.
0: लोक सङ्गीत भनेकै
1: लोकलाई आफैले गरेर ल्याएको,
0: लोकका शब्दहरूलाई लिने हो र लोक सङ्गीतमा हामी यस्ता गीतहरू जो पाउँछौँ जो हाम्रा फाँट मैदानहरूमा ती लोकगीतहरू सङ्कलन भइरहेका हुन्छन् त्यो गीतलाई टिप्न सक्नुपर्छ, त्यसका लयलाई टिप्न सक्नुपर्छ र गाउन सक्नुपर्छ. त्यही खुबीलाई उतार्नु भएको थियो नमिन ढुङ्गेलले र त्यो गीतलाई अब हामी राख्दैछौँ.

धेरै मिठो गीत काँचो कटर निर्माया यो बोलको गीत जुन थियो यो गीत हामीले भर्खरै सुन्यौँ। यो गीत 2037 सालमा नेपालले राष्ट्रव्यापी रूपमा आयोजना गरेको लोकगीत प्रतियोगिता प्रथम हुनुभएको थियो ढुङ्गेल। आदरणीय श्रोता, यतिखेर यहाँहरू सुरु सप्त कार्यक्रम सुनिरहनु भएको छ। प्रत्येक बिहिबार हामी 11 बजेको समाचारपछि यो कार्यक्रम लिएर यहाँ माझमा

0: मात्रै भनिन्छ भन्ने गुनासो धेरै आउँछ। अब यहाँ जस्तो पुरानो संस्कार जुन किसिमले लामो समय लोकसङ्गीतमा लाग्नुभयो, मिठा मिठा गीत सङ्गीतमा बसेर गीत गाउनुभयो, तपाईँलाई के लाग्छ यतिखेर यी कुरा सुन्नु पर्दाखेरि?
1: होइन, दुःख लाग्छ, कति राम्रो क्वेसन गर्नुभयो दिवाकरजी, थ्याङ्क यू सो मच। के भन् म त अहिले कस्तो लाग्छ भने अहिले मान्छे जाँगरिला पनि छन्, चाहना पनि गर्छन्, नयाँ गीतहरू निकालिरहेका हुन्छन्, मेहनत नि गरेको देख्छु, तर उहाँहरूले अलि पुराना गीतहरूलाई दुई तिनवटा जोड्ने, एउटाको टुप्पो जोड्ने, एउटाको फेद जोड्ने, एउटाको गिँड माझको भाग जोड्ने, अनि नयाँ गीत। अब उसमा मात्रै नभन्नुहोस्, यो फिल्मी क्षेत्रमा पनि गीत सुन्नुहोस्, एउटाको टुप्पो, एउटा गीतको टुप्पो चोरेको छ, एउटा गीतको पुछार चोरेको, फेद चोरेको छ, एउटाको गिँड जोडेको छ, त्यसरी नयाँ गीत बनाएका छन्। दुःख लाग्छ, त्यस्तो किन गर्नु, नयाँ गीत नयाँ सिर्जना गर्नुहोस्, निकाल्नुहोस्, सधैँ चलिरहने, सधैँ बजिरहने, सधैँ सदाबहार रहने गीत बनाउनुहोस्। अब त्यो 15 दिन एक महिना वर्र आउँछन् भ्युअर र त्यो लाइक कमेन्ट मात्रै खाने, अनि त्यहाँबाट सर्लकै त्यो गीत फेरि बज्दैन, हराउँछ। अनि मलाई लाग्छ अब यी पुराना गीतहरूले नचोरिदिनुहोस् प्लिज। यो रेडियो नेपालको सम्पत्ति हो, अब रेडियो नेपालले अब खोलेर खुलेर मन खोलेर नीति नियम बनाएर कारवाही गर्नुपर्छ। अब पुराना गीतहरू, यति राम्रा गीतहरू, अब मेरै अगाडि यहाँ खड्गजी हुनुहुन्छ, अब उहाँहरू कति राम्रा गीत गाउनु हो पहिलादेखि पुराना गीतहरू। अब अहिले अब त्यो नयाँ गीतमा केही मिठापनै छैन, अब हत्तै आउने, भ्युअर बढाउने, अब मञ्च तताउने, मञ्चमा गएर बुरुक बुरुक उफ्रिने खालको गीत गाइदिए, बजाइदिए, अब मेलोडी छैन, अब गीत सङ्गीतमा अलिकति स्केल थाहा छैन, शब्दहरू पनि हेर्दैनन्, मन परि
0: कमजोरी के छ, कसको छ, सरकारको राज्य पक्षको
1: कमजोरी,
0: कलाकारको पक्षको कि
1: बन्नुपर्छ, विधान बन्नु, मिडियाले त आफ्नो प्यानलको मान्छेलाई तन्काउनलाई जराक जुरुक पारेर उसले अगाडि मात्रै हालिरहेको हुन्छ, अब मिडियाको त कामै त्यही हो। अब एउटा संस्थाले, एउटा कुनै पनि आधिकारिक संस्थाले यसलाई कन्ट्रोल गर्नुपर्छ जस्तो लाग्छ, र नयाँ गीत र अलि राम्रा भाकाहरू आउँछन् भने त्यसलाई जोगाउने प्रयास गर्नुपर्छ। छन् भाकाहरू चाहिँदो निस्किन्छन् गाउँ ठाउँमा अझै पनि, अब हामी पो बुढा भयो, एकदमै मेहनत गर्न परिपाटी कम भयो, र मेहनत गरेर ल्याएका गीतहरूलाई चोर्नेको बढी ऊ भयो, चोर्नेहरूको बढी जगजगी भयो, यो यसले गर्दा गीत सङ्गीत बिग्रियो। म यहाँ कति कति सङ्गीतकारहरूलाई भन्छु, धेरैका गीत चोरेर सङ्गीतमा हालेका छन्, हाम्रो नाम आउँदैनन्, त्यो अरूका कसका गीत बजाएका छन्, के अरे चोरेर बनाएका छन्, नाम तिनीहरूको आउँदैन, उनीहरूको हाई हाई आउँछ, उनीहरूको सबै उनीहरूको हुन्छ, हामीलाई चिन्दा नि चिन्दैन पुराना गायक गायिकालाई। अब हाम्रो न भिजुअल छ, न त्यति बेला केही थियो, न अहिले, अब हामीले कसैले मञ्चमा बोलाउँछन् गीत गाउन, न कसैले काहीँ गएर हामीले स्टेज प्रोग्राममा हामीलाई कार्यक्रममा दिइन्छ, त्यो कारणले अब यो पुराना अब गीत छन् गाउँठाउँमा, तर मिहिनेत गर्नु पर्यो, अर्काको गीत चोर्नु भएन, एउटा किबोर्ड कोठामा लिएर अनेक ट्याङट्याङ र टुङटुङ पारेर बाजा भाका निकालेर गाउनु भएन जस्तो मलाई लाग्छ।
0: पक्कै पनि ती हामीले सोचे जस्तो भनौँ, अलिकता गीत सङ्गीतमा चाहिँ अलिकता हामीले आफ्नै फनलाई दिन सकेदेखि राम्रो, आफ्नो संस्कृति, आफ्नो लोकसङ्गीत भएका कुराहरूलाई र लोक समाजमा हामी जे देख्छौँ ती कुरालाई हामीले भनौँ यथेष्ट रूपमा दिन सकेदेखि लोकसङ्गीत हुन्छ भनिन्छ। लोकको एउटा भाकालाई बोक्ने, लोक समाजमा हाम्रो देखिने त्यो हामीसँग भएका बोलीचालीका भाषालाई सरल रूपमा ल्याउनु नै लोकसङ्गीत हो भन्छौँ हामी, र लोकसङ्गीत सबैको जनजीवनमा झुन्डिएको छ, र हाम्रो प्राचीन हेर्दाखेरि हाम्रो आफ्नो सङ्गीत भन्न पनि रुचाउने हामीले लोकसङ्गीत नै हो, त्यसपछिका अरू सङ्गीतहरू पनि आएका छन्। त्यसले गर्दाखेरि अब फेरि पनि गीत अब सुनाउन तपाईँलाई म आग्रह गर्न चाहन्छु है, अब कुन गीत चाहिँ सुनाउनुहुन्छ होला?
1: अब यो साइकल सरर, यो 2040 सालमा गीत गाएको हो, यो मेरै सङ्कलन, मेरै लय शब्द, यसको एरेन्जरबाट स्वर्गीय गणेश परियार उहाँ हुनुहुन्न अहिले, खुसी लाग्यो, उहाँको छोरा गिटारिस्ट हुनुहुँदो रहेछ रेडियो नेपालमै, धेरै खुसी लाग्यो। जति मैले रेकर्ड गरेँ, यो रेकर्ड के अरे मैले गरेका गीतको रेकर्डिस्टमा हाम्रो उहाँ हुनुहुन्थ्यो वासुदेव रायमाझीजी, उहाँको
0: सुपुत्र
1: उहाँको छोरा, अब यही पुराना गीतमा उहाँको बाउले रेकर्ड गरेको गीतमा छोराले रेकर्ड गर्न पाउँदाखेरि म त झनै खुसी भइरहेको छु। हामी भनेपछि कति बुढा भइएछ, कति पुराना भइएछ,
0: सबै रगतमा आउँछ।
1: अब यही सिलसिलामा म साइकल सरर आउन कान्छी सँगै बसी जौन हरर भन्ने गीत गाउन
0: भनेपछि यो गीत तपाईँले युगल गाउनु भएको थियो कि
1: युगल युगल सूर्य थुलुङ
0: सूर्य थुलुङ
1: त्यो रेडियो नेपालमै कर्मचारी थिए त्यति बेला

0: साह्रै मिठो गीत, साह्रै मिठो गीत, साइकल सरार तिम्रो चोखो सिउँदोमा
1: सिउँदो सिन्दुर
0: फरार भने चाहिँ यो 40 सालतिर गाउनु भयो,
1: 40 सालमा
0: है जवानी।
1: अहिले अब दुईजनाले छोप्थ्यौँ सुरे थोलुङ र मैले, त्यो एकजनाको मात्रै भएर
0: धेरै मिठो धेरै मिठो
1: कारोबार।
0: हामी सुशब्द कार्यक्रम यति मिठा गीतहरू सुनिरहेका छौँ। आज नवीन ढुङ्गेल हुनुहुन्छ हाम्रो साथमा, जो विगत लामो समयदेखि रेडियो नेपालमा गीतहरू उहाँले गाउनुभएका छन्, उत्कृष्ट गीतहरू गाउनु भएको छ, निकै चलचित्र गीतहरू गाउनुभएको छ, चाहे त्यो काँठे होस्, चाहे पूर्वेली होस्, चाहे पश्चिमेली होस्, मिठा गीतहरू गाउनु भएको छ र नेपाली कलाकार भनौँ लोकसङ्गीतका वरिष्ठ व्यक्तित्वहरूसँग उहाँले गीत गाउनुभएको छ। र ती व्यक्तित्वलाई हामीले निम्त्याएका थियौँ सुर सप्त कार्यक्रममा। मिठो गीत सुन्दा सुन्दै समय गएको पत्तै भएन नवीन सर,
1: थ्याङ्क
0: यू। यसरी बस्दा रात पनि बित्थ्यो होला, दिन पनि बित्थ्यो होला है। अब हामी करिब करिब कार्यक्रम आज अन्त्यमा आउन लागिसकेका छौँ। अब यो कलाकार तपाईँ प्रायः गरी विदेशी बस्नुहुन्छ भने चाहिँ के योजना थियो अब आगामी दिनमा लोकसङ्गीतको लागि गर्न सक्ने तपाईँका सोच सपनाहरू योजनाहरू के छन् अहिले?
1: सोच सपना त नभए त मान्छे मरिहाल्छ
0: मरिहाल्छ।
1: अब सपना सोच छन् तर विविध कारणले गर्दाखेरि र आफ्नो स्वास्थ्यले पनि गर्दाखेरि राम्रो दिन पाइएन।
0: हजुर हजुर।
1: एक नम्बर कुरो, हामीले गाएका गीतहरू अहिले सुन्न छोडे, भर्खर भर्खरका सेलिब्रेटीलाई हेरे,
0: हजुर हजुर,
1: त्यसले धोका दियो। दोस्रो नम्बर, लगानी धेरै लाग्ने भयो, लगानी नउठ्ने, त्यो कारणले पनि मलाई अलिकति मनमा अलिक खुल्दुली लागिरहेछ, घचघचेर आएको छ। र तेस्रो कुरो, म अलिक पहिला जस्तो स्वास्थ्य राम्रो छैन, क्यान्सर जस्तो रोगबाट धेरै दुःख पाएर अमेरिका छोरा बुहारी नाति नातिना सबै लागेर बचाएर पठाउनु भयो। त्यसको लागि फलोअपमा उहाँ गइरहनु पर्ने हुन्छ, त्यो पनि मलाई पीडा छ। र चौथो कुरो, अब समय आगुमतिर आउँदाखेरि चाहिँ अब केही नयाँ गीतहरू केही गर्न नि खोजेको छु र तयारी पनि छन् राम्रा राम्रा गीतहरू। अब अहिले अलि भ्याइएन, पछिल्लाई म तयारी गर्नेवाला छु।
0: अवश्य पनि तपाईँको जुन सपना जुन सोच छ त्यो पुरा होस् हामी त्यही चाहना गर्छौँ। जुन तपाईँले भन्नुभयो क्यान्सर रोग जस्तो बाटो पनि तपाईँले एउटा भनौँ विजय प्राप्त गर्नुभयो, जुन किसिमले तपाईँले आफ्नो एउटा भनौँ रोगलाई तपाईँले हराउनु भयो त्यो ठुलो कुरो हो। तपाईँको स्वास्थ्य अझै दिनानुदिन राम्रो होस् त्यो हामी कामना गर्छौँ। र सङ्गीतमा जुन किसिमले गर्नुभएको तपाईँले साथ र जुन सहयोग छ जुन किसिमले गर्नुभएको छ त्यो निरन्तर रूपमा चलिरहोस् त्यही कामना पनि गर्छौँ हामी। आजको हाम्रो स्टुडियोमा आइदिनु भयो, हामीलाई मिठा मिठा गीत सङ्गीतबाट हामीलाई र हाम्रा श्रोताहरूलाई यहाँले मन्त्रमुक्त पारिदिनु भयो, त्यसको लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ। अब जहाँ जाँदै कुन चाहिँ गीत चिन्ता राख्न चाहनुहुन्छ त्यो गीतलाई पनि हामी अहिले नै भन्न चाहन्छौँ होइन।
1: अब एउटा गीत यो फेरि सबै पश्चिमतिरको मात्रै गाइयो,
0: हजुर,
1: आफ्नो पूर्व क्षेत्रको एउटा गीत गाउँ कि भन्ने मैले सोच गराएको छु, यो हिउँ चुलीको हिउँको पानी भन्ने।
0: हिउँको पानी, ठिक छ।
1: कथा चाहिँ के छ भने बाउ छोराले गाएको गीत, छोराको सङ्कलन हो यो।
0: ए
1: अब यो गीत चाहिँ अब मैले अभय ढुङ्गेल छोरो सङ्कलन,
0: हजुर,
1: र स्वर चाहिँ बाउ छोराकै छ। यो गीत पूर्वतिर अहिलेसम्म चलिरहेको छ तर यो मलाई लाग्छ 57-58 सालको त्यस्तैको टाइमको गीत हो, यो रेकर्डको हो।
0: ठिक छ, हामी त्यो गीत पनि सुनेछौँ र आजको यो सुर सप्त कार्यक्रमबाट हामी बिदा हुने बेला भएको छ र हामी यो गीत छोड्दै बिदा हुन्छौँ। यति दिन साथ दिने प्राविधिक मित्र मोहन रायमाझीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र म दिवाकर शर्मा छु। हामी सबैलाई बिदा दिनुहोस् र हामी जहाँ जाँदै नवीन ढुङ्गेल र आफ्नो सुपुत्रसँग उहाँले गाउनुभएको गीत छ हिउँ चुलीको, जुन छ हिउँ चुलीको हिउँ पानी, दुई हातले पिउँला हजुर गीत छ। यो गीतलाई हामी राख्न चाहन्छौँ, लय सङ्कलन छ अभय ढुङ्गेलको छ। यो गीत सँगसँगै आज हामी सुर सप्तकबाट बिदा हुने बेला भएको छ, यो गीत राख्न चाहन्छौँ। हवस् त हामी अर्को हप्ता फेरि पनि सुर सप्तक कार्यक्रम लिएर यहाँ माझमा आउनेछौँ, सुरसँग जोडिँदै सङ्गीतसँग जोडिँदै लयसँग जोडिँदै र यहाँहरूको घर घरमा आउनेछौँ सुर सप्तक कार्यक्रम लिएर।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यसै गरी आज विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। प्राप्त सूचना अनुसार अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 समिति गठन गरेको छ। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, रेडियो नेपालबाट विचार प्रधान कार्यक्रम सेरोफेरो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौ। टेक्निकल सपोर्टमा सदाजै हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आजको यात्रामा पनि तपाईँहरूलाई स्वागत छ। आज हामी कार्यक्रम सेरोफेरोमा मानसिक तनावका बारेमा चर्चा परिचर्चा सँगसँगै तपाईँहरूसँग कुराकानी गर्नेछौँ, तपाईँहरूको विचारलाई सुन्नेछौँ, सुनाउनेछौँ। स्वास्थ्य भन्ना साथ प्रायः जसो तपाईँ हामीहरू सबैजना शरीरको स्वास्थ्यलाई मात्रै सम्झिन्छौँ, होइन? तर स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। दुर्भाग्यवश हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यको कुरा गर्दाखेरि लाज मान्ने, लुकाउने वा यो त कमजोर मन भएको मान्छे हो भन्ने किसिमको सोच हाम्रो समाजमा नभएको होइन, तर वास्तविकता फरक छ। नेपाल सरकारको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2077 अनुसार करिब 4.3% वयस्क नेपाली त्यसमध्येमा कुनै न कुनै समयमा मानसिक रोगसँग बाँचिरहेका थिए। साथै झन्डै 10% वयस्कले जीवनको कुनै न कुनै चरणमा मानसिक रोगको अनुभव गरेका हुन्छन्। अर्कोतर्फ नेपालमा गरिएको एक अध्ययनले वयस्कमा करिब 13.2% र किशोर किशोरीमा 11.2% कुनै न कुनै मानसिक समस्या देखिएको उल्लेख पनि गरेको छ। मानसिक स्वास्थ्य समस्या भनेको केवल एउटा पागलपन होइन, डिप्रेसन, चिन्ता, एङ्जाइटी, अत्यधिक तनाव, निद्राको समस्या र आत्मविश्वास गुम्नु पनि मानसिक स्वास्थ्यसँग सम्बन्धित अवस्था हुन्। समयमै सहयोग र उपचार पाएमा धेरैजसो मानिसहरू पूर्ण रूपमा सामान्य जीवनमा फर्किन सक्छन्। आजको सेरोफेरोमा हामी यसै विषयमा तपाईँहरूसँग कुराकानी गर्नेछौँ। बढ्दो मानसिक तनाव र मानसिक स्वास्थ्य, के हामी समयमै सचेत छौँ त भन्ने विषयमा तपाईँहरूको विचारलाई सुन्नेछौँ, सुनाउनेछौँ। आजको कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्नका लागि हामीलाई फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36 हाम्रो टेलिफोन नम्बर। अहिलेका लागि भने हामी एउटा गीत राख्दैछौँ, अरुण थापाको स्वरमा रहेको यो गीत। गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: यो मिठो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको यो कार्यक्रम सेरोफेरोमा। तपाईँको साथमा छु म प्रज्ञा शरद, अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। आज हामी कार्यक्रम सेरोफेरोमा कुराकानी गरिरहेका छौँ बढ्दो मानसिक तनाव र मानसिक स्वास्थ्यका बारेमा, कि हामी समयमै सचेत छौँ त, किनभने अहिले एकदमै धेरै उग्र रूपमै भन्दा पनि फरक नपर्ला एकदमै मानसिक तनाव बढिरहेको छ। हरेक मानिसहरू जीवनमा कुनै न कुनै रूपमा मानसिक तनावमा परेकै हुन्छन्। मानसिक तनाव कसलाई हुँदैन र, तर हाम्रो समाजमा मानसिक तनावलाई बुझ्ने अलिकति फरक तरिका छ। हामी गलत रूपमा बुझ्छौँ, अरू हामी स्वास्थ्य भन्ने बित्तिकै अरू रोगहरूको बारेमा देखाउन जान्छौँ, तर हामी मनको रोग, हाम्रो दिमागको रोग, हाम्रो सोच, हाम्रो हामीलाई कस्तो खालका सोचहरू आइरहेका छन् यो बारेमा हामी कहिले पनि बुझ्दैनौँ। यसलाई हामी स्वास्थ्यको रूपमै लिँदैनौँ भन्दा पनि फरक पर्दैन। तर यो सबभन्दा ठुलो महत्त्वपूर्ण विषय हो मानसिक स्वास्थ्य। हाम्रो सोच कस्तो छ, हाम्रो विचारहरू, हाम्रो आचरण कस्तो हुँदै गइरहेको छ, त्यो जो कोहीलाई पनि हुनसक्छ। एकदमै राम्रो नर्मल मान्छे, हेल्दी, हरेक कुरामा स्वस्थ छ, उसको शरीरका अरू सबै अङ्गहरू, उसको काम, खाने, शौच गर्ने हरेक कुराहरू भनौँ न हाम्रो जीवनमा, त्यो सबै ठिक होला, तर उसको मानसिक स्वास्थ्य ठिक नहुनसक्छ। उसलाई तनाव हुनसक्छ, तनावले अनेक अनेक रोगहरू निम्त्याउन सक्छ। निद्रा नलाग्नु, एङ्जाइटी हुनु, मनमा धेरै कुरा खोल्नु, खेल्नु, यस्ता कुराहरूले पनि हामीलाई धेरै तनाव दिन्छन् र अरू धेरै रोगहरू निम्त्याउन सक्छन्। त्यसैले आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्छौँ। हाम्रो समाजमा अहिले पनि खुलेर मानसिक रोगको बारेमा कुराकानी गरिँदैन। मानसिक रोगी भन्ने बित्तिकै हामी पागलको संज्ञा दिन्छौँ, त्यो होइन, त्यो गलत कुरा हो, त्यो कुरालाई बुझ्न पनि जरुरी छ। त्यसैले आज हामीले यो विषय लिएर आएका छौँ। तपाईँको विचारमा आजभोलि मानसिक तनाव किन बढिरहेको छ जस्तो लाग्छ, कि हाम्रो समाजमा मानसिक स्वास्थ्यको समस्या बारेमा खुलेर भन्न सक्ने वातावरण बनेको छ त, यो विषयमा आफ्नो विचार राख्न हामीलाई फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36 हाम्रो टेलिफोन नम्बर। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो, म रामकृपाल
0: ठाकुर बोल्दैछु। राम जी, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: तपाईँलाई पनि दिलदेखि धन्यवाद, मित्रलाई पनि धन्यवाद,
0: हजुर,
1: र श्रोताहरूलाई पनि धन्यवाद।
0: हजुर, आजको विषय सुन्नुभयो तपाईँले?
1: हजुर, म सुने।
0: हजुर, के भन्न चाहनुहुन्छ?
1: मान्छेले यो 2026 सालमा हामी एसएससी पास गरेछौँ,
0: हजुर,
1: अहिले 70 वर्षको उमेर छ। तपाईँ मानसिक बारेमा भन्नुभएको, मानसिक पहिले केलाई भनिन्छ, मानसिक चिन्ता कस्तो हुन्छ, मानसिक विचारले तपाईँ कुनै चिज सोच्नुहुन्छ त्यसलाई चिन्ता नगर्नु, चिन्तन गर्नु। हामी खबिर पहिले जबसम्म यो घरको काम हेरिसके, मलाई बिहे भयो, छोरा छोरी भयो, अब कसरी आफ्नो परिवारलाई चलाउने, कस्तो राख्ने, त्यसले कस्तो किसिमले मेरो यो माने बाटो हुन्छ, त्यो पनि त्यसलाई चिन्तन गर्नुपर्छ। किन आजकालको मान्छेहरू, केटाहरू, सबभन्दा त पहिले केटाहरूलाई पनि दुःख होला, जो 22 वर्षको 23 वर्षको केही पनि भयो ल पनि मार्कसिट उखारिदिउ, दङ्गा गरिदिउ, हुलमा परिहाल्छ। सोच्ने कि अब चाहिँ त्यो माने हुल साथी बसेर कुनै पनि काम गर्ने, विचार गर्ने, जे जे मन लाग्छ त्यही, किन हाम्रो त्यो प्रशासन चाहिँ छैन, प्रशासन नचाहेपछि आजकलको केटा पनि त्यस्तै काम गर्छ। अब यताको मान्छेलाई लिनुहोस्, अब हाम्रो पासमा पैसा छैन, कुनै न कुनै आरोप लगाइदिन्छ, खेती गर्छ कुरा जबरजस्ती, माने कमसेकम एउटा त्यसको लागि के अरे चाहिँ माने कार्यालय हुनु पर्यो, चाहे डक्टर हुनु पर्यो, त्यसको मानसिक जाँच हुनु पर्यो, जाँच भएपछि तब त्यो कसैलाई पागल पर्ने, किन त्यो किन त्यो त्यसको विचार छ, त्यसको चिन्तामा मानसिकमा के भइरहेछ, दिमागमा के त्यसको फेर आउँछ, त्यो सबै माने लिएर सोचेपछि सरकार ठाउँ ठाउँमा कार्यालय मेटीदेखि महाकालीसम्म कार्यालय खोलि दिनुहुन्छ, डक्टरले जाँच गर्नुहुन्छ, त्यस्तो राम्रो राम्रो डक्टर साहब आउनु पर्यो, जाँच गर्नु पर्यो। अब हजुरलाई थाहा हुन्छ कि सालमा हाम्रो देशमा चाहे महिनामा कतिजना त्यो मानसिक छ कि छैन, यति भनेर म यही।
0: हजुर, धन्यवाद धन्यवाद यहाँलाई। रामकृपाल ठाकुर हुनुहुन्थ्यो जसले सुरुबाटै कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा। हेलो
2: जी, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: राम पुकार
0: जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: बहुत बहुत धन्यवाद हजुर, यो आजको प्रोग्राम धेरै राम्रो राख्नु भएको छ हजुर।
0: हजुर धन्यवाद। यहाँको विचार के छ? अहिले अहिलेको समयमा मानसिक तनाव एकदम धेरै बढेको देखिन्छ, तर हाम्रो समाजमा मानसिक स्वास्थ्यको बारेमा खुलेर भन्ने गरिँदैन, अहिले पनि लुकाइन्छ होइन। यसलाई मानसिक रोग छ भन्यो भने हामी चाहिँ पागलै सोच्छौँ, त्यो पागलै हुने मात्रै मानसिक रोग होइन। चिन्ता हुनु, गलत विचार आउनु, निद्रा नलाग्नु, तनाव हुनु, यो सबै मानसिक समस्याहरू हुन् होइन, तनावहरू हुन्, मानसिक स्वास्थ्यसँग सम्बन्धित कुराहरू छन्। यसलाई चाहिँ हामी अलि परिवारमा पनि खुलेर भन्न नसक्ने, परिवारले पनि साथ सपोर्ट नदिने त्यस्तो अवस्था पनि हामी हाम्रो गाउँघरमा पाउँछौँ होइन। के भन्न चाहनुहुन्छ अब परिवारले यसमा?
2: हजुर तपाईँले भन्नुभएको कुरा साँचो, तपाईँको मानसिक रोग धेरै किसिमको हुन्छ
0: हजुर।
2: त्यो मानसिक रोगमध्ये सिजोफ्रेनिया मेनिया यस्तो रोग हो जो कोहीलाई कुन बेला हुन्छ केही टिका चाहिन्छ, डाक्टर इन्जिनियर वकिल नेता यो कसैले पनि यो समाजमा सक्छ। यो समातेपछि विद्यार्थीलाई पनि तर्न गएको छ, धेरैजना सेनामा प्रहरीमा निजामतीमा अन्य स्वास्थ्यमा जतिजना सुनिराख्नु भएको छ सबै धेरैजनाको छोराछोरीलाई सिजोफ्रेनिया मेनिया भयो होला, जसलाई कि जिन्दगीभर औषधि खानु पर्छ।
0: के कारणले हुन्छ त त्यो ती बच्चाहरूलाई त्यस्तो के कारणले गर्दा हुन्छ?
2: सिजोफ्रेनिया त यस्तो बिमारी हो कि कसैले ठिकानु कुनै इलाजै छैन, त्यो मान्छे एउटा औषधि ओली इन्जेक्सन जुन त्यो जिन्दगीभर खानुपर्छ, त्यो पनि ठिक हुँदैन। ठुक्यो भने फेरि जस्ताको त्यस्तै म के भन्छु भने अहिलेको नयाँ सरकार आउनु भएको छ, उहाँहरूलाई थाहा छ जसलाई सिजोफ्रेनिया मेनिया जसको छोराछोरीलाई भइसकेको छ उसलाई सरकारबाट स्थानीय सरकार पनि छ परिपक्व गरिदिनुको लागि यो रोगको लागि लाल कार्ड हुन जरुरी छ, किनभने दिल्लीमा रोगी खानुपर्छ, त्यो जीवन बर्बाद हुन्छ, त्यसको आर्थिक स्थिति नै ढल्छ।
0: हजुर
2: हजुर त्यो हो हजुर, धेरैजनालाई थाहा छ हजुर, मलाई बहुत धेरैजनालाई भएको पनि होला उसको बच्चाहरूलाई। म यो भुक्तभोगी हजुर मेरै घरमा छ, म 200 वर्षदेखि पेन्सन निकाल्छु हजुर गर्छु, तर राम्रो छ अहिले मेरो छोराहरू राम्रो छ।
0: परिवारले मानसिक तनावमा रहेका सदस्यहरूलाई कसरी साथ दिनु सक्छन्, के गर्न सक्छन्?
2: उसलाई हामी सद्व्यवहार गर्नुपर्छ, राम्रो कुरा गर्नुपर्छ, सत्य कर्मको लागि सिकाउनुपर्छ, आफ्नो घरमा पनि झै झगडा देखाउनु हुँदैन, उसले राम्रो आफ्नो आचरण राम्रो राख्नुपर्छ। तर यो मैले रोग भने नि सिजोफ्रेनियाको बारेमा केही ठिकान छैन कसलाई कुन बेला हुन्छ
0: हजुर। भनेपछि तनावलाई परिवारका सदस्यहरूसँग आफूलाई परेको तनाव सेयर गर्दाखेरि साझा गर्दाखेरि अलि हल्का पनि हुनसक्छ, कतिपय कुराहरू हामी भन्ने बानी छैन होइन, भन्ने गर्दैनौँ, मनमा भएका तनावहरू बोझहरूलाई परिवारसँग सेयर गर्ने बानी पनि गर्नुपर्छ जस्तो लाग्छ। धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि। अहिले हामी छुट्टिन्छौँ, राम पुकार राय हुन्थ्यो उत्तरबाट, कार्यक्रम सेयर फेयरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा। हेलो
3: हेलो नमस्कार बहिनी।
0: नमस्कार नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म जयलक्ष्मी श्रेष्ठ सतुङ्गलबाट।
0: सतुङ्गलबाट है, कार्यक्रममा स्वागत छ हजुरलाई।
3: धन्यवाद छ बहिनी।
0: सन्चै हुनुहुन्छ?
3: हजुर आराम कुशलै छु, सन्चै छु
0: हजुर। आजको विषय सुन्नुभयो हजुरले?
3: यो मानसिक रोग भन्नुभयो होइन,
0: मानसिक तनाव मानसिक स्वास्थ्यको बारेमा हामी कुरा गरिरहेछौँ।
3: मानसिक स्वास्थ्य त अब आफूमा नै अब निर्भर हुन्छ, आफूले अब त्यो मनमा धेरै कुरा सोच्नु भएन होइन, मन आफ्नो मनलाई आफै शान्त गराउनु पऱ्यो, यसो घुमफिर डुलफिर गर्नु पऱ्यो, आफ्नो बिहान यसो मर्निङ वा साँझ वा ध्यान योगा गर्दा पनि त्यही मानसिक तनाव धेरै नै कम हुन्छ कि बहिनी।
0: हजुर हजुर,
3: ध्यान योगा गर्ने, आफ्नो शरीरलाई फुर्तिलो बनाउने, मलाई केही पनि भएको छैन भनेर मनमा सन्तोष दिनु पऱ्यो कि। अलिअलि टाउको दुख्यो झन् दुखे त भने झन् दुखिरहने त हो नि है।
0: हजुर
3: ए मैले अब मैले मलाई ठिक हुन्छ भनेर आफ्नो मनलाई आफ्नो सन्तुलन दिने, मलाई यो त्यस्तो अब त्यस्तै भइरहेको छ, निद्रा परेको छैन, तनाव धेरै भएर एउटै कुरा मनमा सोच आइरहेछ भने मनोचिकित्सक जानुपर्छ नि बहिनी।
0: हजुर
3: मनसुवाग गएपछि त्यो पक्कै पनि ठिक ठिक भइहाल्छ. त्यो सम्बन्धी दबाई खायो भने त म कति महिनामा एक टाइम टाइममा त्यो दबाई खायो भने त सब कतिलाई धेरैलाई ठिक भइरहेको छ. त्यो बन्दोचिका गएपछि त राम्रो हुन्छ. अब घरमै ठिक भएन अब त्यस्तोलाई अब बदकेट छन् भने ठुलै उपलाई पनि हुन्छ. अब केटा त्यस्तो उनीहरूसँग राम्रो कुरा गर्ने, राम्रो व्यवहार गर्ने, राम्रो राम्रो कुराहरू उनीहरूसँग सँगै बसेर खाना खाने, बोलचाल गर्ने, उसलाई एक्लै नछोड्ने. एक्लै छोड्दा झन् मान्छे तनाव हुन्छ. उसँग घुलमिल हुनु पर्यो. झन् ए यस्तो भएछ तिमीलाई के भयो भने त्यस्तो के ऊ नगर्ने, राम्रो बोलचाल गर्ने, निको हुन्छ भनेर सान्त्वना दिनु पर्यो घरको परिवारले पनि.
0: हजुर हजुर
3: त्यही नै हो. सान्त्वना दिनु पर्यो अनि मनोचिकित्सक जानु पर्यो. त्यसले गर्दा मानसिक तनाव आफै कम हुँदै जान्छ. अलिअलि कम हुँदै कम हुँदै गएर त्यो पुरै नै ठिक हुन्छ बहिनी.
0: हजुर हजुर धेरै धेरै धन्यवाद. यहाँले राम्रो कुरा राम्रो सल्लाह सुझाव दिनुभयो.
3: परिवारलाई सम्झाउन चाहन्छु.
0: हजुर धेरै धेरै धन्यवाद. जयालक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो सतुङ्गलबाट. कार्यक्रम सेरो फेरमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ. कहाँबाट को हुनुहुन्छ? हेलो
4: हजुर नमस्कार.
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म सरलाई हरिपुद्दी सुक्खाबाट.
0: ध्रुव प्रसाद प्रसाई.
4: ध्रुव प्रसाद प्रसाई हजुर.
0: सन्चै हुनुहुन्छ?
4: हजुर
0: सन्चै हुनुहुन्छ.
4: सन्चै छु हजुरहरूलाई.
0: हामी पनि एकदमै सन्चै छौँ. ध्रुव प्रसादजी आजको विषय सुन्नुभयो होला हजुरले?
4: हजुर
0: आजको विषय सुन्नुभयो हजुरले?
4: यो मान्छेहरूलाई मानसिक तनाव,
0: मानसिक तनाव, मानसिक स्वास्थ्य के हामी समयमै सचेत छौँ त? यही बारेमा आज हामी कुराकानी गर्दैछौँ.
4: सबभन्दा त अब कहीँ चोटपटक लागेको थाहा हुन्छ, कहीँ झाडाबन्त भएको थाहा हुन्छ, तर मनमा कसलाई के भयो त्यो त थाहा हुँदैन. स्वाभाविक तर हाम्रो नेपालमा संस्कृतै संस्कृति भएको देश, रमाइलो देश, पाहाडै पाहाडले हरिएको देश, अनि देवतै देवता मन्दिरै मन्दिरले भरिएको देश, त्यही पनि मान्छेलाई रमाइलो मनोरञ्जन महिनै पछि हप्तै पछि दसैँ भन्यो, तिहार भन्यो, तिज भन्यो, हरेक देउसे भैलो भन्यो, के भन्यो के भन्यो, त्यही पनि रमाइलो गर्ने समय छ. तै पनि हाम्रो देशमा त तै पनि मानसिक तनावले अलिअलि डिप्रेसनमा गएका छन् भने अरू देशमा के हुन होला भन्ने पनि लाग्छ. तर यस्तो सबभन्दा उपाय त अब सबभन्दा मान्छेहरू एक आफ्नो जो स्वचालित नीतिबाट विपरीत नीतितिर गयो भने गाउँघरकाले थाहा पाउने हो, सबभन्दा परिवारले थाहा पाउनु पर्ने हो. परिवारले नै सबभन्दा आफ्नो छोरा नाति अब के कसो छ त्यस कारणले आफै सचेतबाट दबाई गर्न लायो. हस्पिटलमा विभिन्न विशिष्ट डक्टरहरू छन्, त्यसका लाने हो गऱ्यो भने अलिक राम्रो हुन्छ. यो सबभन्दा मानसिक तनाव हुन त अब म त कान्छु इच्छा त्यो पूर्ति नहुँदा एउटा त्यसका लागि पनि तनाव हुन्छ मान्छे कसैलाई. कसैले आफूले काम गरिरहेको काम भएन, कसैले प्रेमको डोरी टुट्यो भने पनि मानसिक तनाव हुन्छ. धेरै कारण हुन्छ. कसैको आफ्नो शारीरिक कुनै नसा खुस्कियो भने पनि, दिमागको नसै खुस्कियो भने पनि त्यो पनि तनावले त्यो पनि मानसिक तनाव हुन्छ. त्यो पनि त्यही भएर भौतारेर हिँड्छ. कसैलाई मृतक कतिपय मान्छे मरेको हुन्छ, प्रियत आत्माले सही ठाउँ भेटेको हुँदैन, प्रियतारै त्यसको शरीरमा पस्छ र गर्दा गर्दा उसले ह्याङ्गिङको त्यो आत्महत्या गर्ने पनि बनाइदिन्छ. अब एउटा डक्टर मात्रै लाएर पनि हुँदैन, कुनै डक्टरको व्यथा हुन्छ, कुनै धामीको व्यथा नै हुन्छ. हामीले पनि गाउँघरमा कतिजना 10 वर्ष 15 वर्ष बाउ लाएर हिँडिरहे मान्छेलाई, अब त्यही हाम्रो डङ्ग्राईमा गणेश माता भन्ने छन्, उहाँले उहाँ गएपछि 3 पल्ट गएपछि उहाँले विषय पार्ने कसको जस पनि हुन्छ. यसरी कुनै वैदिक तान्त्रिक विद्या जान्नेले पनि गरेका छन्, कसैले डाक्टरले पनि गरेका छन्, यो विचार हेरेर हुन्छ. सबभन्दा मानिस तनाव नहुनलाई आफ्नो विकल्प, केही घटना घटिहाल्यो भने जसले विकल्प सोध्छ त्यो सोत त्यो हुँदैन तनावमा. जसले विकल्प सोध्दैन भने त्यो एकैचोटि तनावमा जान्छ र अनेक भइपरिआउँछ. यसरी सबभन्दा आफ्नो घर परिवार र समाजले नै मानसिक तनाव कस्तो छ के छ भनेर विशेष डक्टरबाट वैद्यबाट के हुन्छ र रमाइलो परिधान त्यसलाई सान्त्वना दिने के कारणले हो भनेर त्यसलाई सान्त्वना दिने काम समाजले गर्यो परिवारले गर्यो भने पक्कै पनि मानसिक तनाव हुन अलि कम हुन्छ भन्ने लाग्छ. धन्यवाद.
0: धेरै धेरै धन्यवाद. ध्रुव प्रसाद प्रसाई हुनुहुन्थ्यो सर्लाहीबाट, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ. कहाँबाट को हुनुहुन्छ? हेलो
5: हेलो, म जीवा भट्टराई, आज म विराटनगरबाट।
0: जीवा भट्टराईजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
5: हजुर, नमस्कार छ तपाईँहरूलाई पनि।
0: हजुर, विराटनगर चाहिँ के कति कामले पाल्नु भयो कि?
5: हजुर, यो अब मानसिक तनाव,
0: हजुर,
5: मानसिक तनाव भनेको संसारभरिको मान्छे त म भन्न सक्दिनँ के हो, तर हाम्रो नेपालमा चाहिँ 30% ओभर चाहिँ तपाईँको मानसिक तनावमा घुमिरहेछ।
0: हेर्नुहोस्,
5: आर्थिक तनाव पछि पारिवारिक तनाव, त्यसपछि नसा खाने, दुनियाँभरको जाल जेल राजनीति, यस्तो परिस्थितिमा आज हामी नेपालीहरू यति पीडित छौँ कि त्योबाट सुरु हुने मानसिक तनाव, डाक्टर कहाँ जाने अवस्था पऱ्यो भने डाक्टरले के गर्छ, मानसिक तनावलाई ड्रग खुवाउँछ, ड्रग खुवाएर त्यसलाई अलिक दिन रोक्ने मात्रै हो, त्यसपछि त्यो रहिरहन्छ, त्यो निको हुँदैन। त्यो निको हुने जुन फर्मुला हो, त्यो फर्मुलाको पछाडि लाग्नु पऱ्यो क्या हामीहरू। अहिले त अनुभव गरेर म भन्दैछु तपाईँहरूलाई, सम्पूर्ण नेपालीहरूलाई, कतिले हाम्रै संस्थाको सदस्यहरूले पनि सुनिराख्नु भएको होला, उहाँहरूले अनुभव गर्नुभएको छ। त्यस कारणले यो मानसिक तनावलाई के अरे सन्तुलनमा ल्याउनको निम्ति एउटै उपाय छ, भर्खर पनि हाम्रो के अरे डाक्टर प्रेम रावत भर्खर दिल्लीमा आएर एउटा ठुलो प्रोग्राम गरेर जानुभयो। उहाँ नेपालबाट पनि हजारौँ जानुभएको थियो, संसारभरिबाट आउनुभएको थियो उहाँको कुरा सुन्नलाई, उहाँको फर्मुला अपनाउनको निम्ति। त्यस्तै हाम्रो नेपालमा पनि उहाँको संस्था छ एजिपिएस भन्ने, सामाखुसीमा, मैले तपाईँलाई पनि भनेको थिएँ होइन, त्यो सामाखुसीमा जाओस् गइराखेका छन् कैयौँ काठमाडौँकाहरू, बाहिर विदेशबाट आउनेहरू। यस्तै हाम्रो नेपाल अधिराज्यभरि सायद 1200 सानो तिनो ठुलो गरेर 1200 एउटा केन्द्र छ होला, त्यस्तै धरानमा हाम्रो ठुलो केन्द्र पूर्वाञ्चलको ठुलो एउटा केन्द्र 1200-1400 जना अट्ने एउटा ठुलो हल बनेको, अस्ति भर्खर लाइभ प्रोग्राम भयो। र अरू उपाय केही पनि छैन, हेर्नुहोस्, यो आत्मालाई जसरी शान्त, जस्तो सुकै अप्ठ्यारो अवस्था, जस्तो सुकै तनाव, जस्तो सुकै सङ्कटमा पनि कन्ट्रोल गर्न सक्ने क्षमता त्यहाँबाट मात्रै पाउन सक्छौँ हामीले, अन्तबाट पाउँदैनौँ, यो ग्यारेन्टी नै भन्नुहोस् तपाईँ। त्यस कारणले यो एजिपिएस हाम्रो नेपालको आत्मज्ञान प्रचार सङ्घ, नेपाल अधिराज्यभरि छ यो संस्थामा, यो सुनेर कोही जान चाहनुहुन्छ भने जानुहोस्, सुन्नुहोस्, सुनेर अलिक दिनपछि तपाईँहरूलाई आफैभित्रबाट त्यो अनुभव हुँदै जान्छ, त्यसपछि अगाडि बढ्ने उपायहरू त्यहाँ साथीहरूले सिकाउनुहुन्छ, सदस्यहरूले सिकाउनुहुन्छ, अनि त्यो सिकेको बाटोमा जानुहोस्। तपाईँहरूलाई यहीँ छेउमा, तपाईँको छेउमा बम पड्किँदाखेरि पनि तपाईँलाई तनाव हुँदैन, त्यस्तो संस्था हो यो, त्यस्तो फर्मुला दिने संस्था हो भन्दै मेरो यति छोटकरी कुरा, लामो कुरा के गर्नु, मैले धेरैपल्ट भनिसकेँ। आत्मज्ञान प्रचार सङ्घ नेपालमा, भारतमा राज विद्या केन्द्र, अब संसारभरिको संस्था छ त्यहाँ भनिन्छ डिभाइन युनाइटेड अर्गनाइजेसन, त्यो संस्थाको नाम हाम्रो उहाँ सुप्रिम डाक्टर प्रेम रावत, यो पृथ्वीलाई चाहिँ हजारौँ चक्कर लगाइसक्नुभयो, यो फर्मुला लिएर घुम्नुहुन्छ, यो विद्या लिएर घुम्नुहुन्छ भन्दै मेरो कुरा यही नै टुङ्गे।
0: धेरै धेरै धन्यवाद जीवाजी, यहाँको विचारका लागि हामीले आज कुराकानी गरिरहेका छौँ। मानसिक तनाव, मानसिक स्वास्थ्य कसरी हामीले व्यवस्थापन गर्न सक्छौँ, यसमा परिवारको, समाजको भूमिका के हुनसक्छ, आजभोलि मानसिक तनाव चाहिँ किन बढिरहेको छ भन्ने सन्दर्भमा हाम्रा श्रोताहरूको विचारलाई सुनिरहेका छौँ। र यसै सन्दर्भमा हामी फेरि पनि कुराकानी गर्नेछौँ हाम्रा अन्य श्रोताहरूसँग। अहिलेका लागि गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: हजुर, यी सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी बढ्दो मानसिक तनाव र मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। तनाव जीवनको एउटा हिस्सा हो, तर त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न सकियो भने मानसिक र शारीरिक दुवै स्वास्थ्य चाहिँ राम्रो रहन सक्छ। समयमै हामीले सहयोग माग्नु पर्यो, कमजोरी होइन यो बुद्धिमानी हो भन्ने कुरालाई चाहिँ हामीले बुझ्नु पर्यो। सहयोग माग्नुलाई हामीले कमजोरी ठान्नु भएन। तनावबाट बच्ने केही प्रभावकारी उपायहरू पनि छन्, धेरै साथीहरूले त भनिसक्नु भएको छ, तर पनि मैले पनि जानकारी गराउन चाहेँ। केही प्रभावकारी उपायहरूमा तपाईँको निद्रा एकदम महत्त्वपूर्ण हुन्छ। मानसिक तनावमा पर्याप्त निद्रा लिन जरुरी हुन्छ, 7-9 घन्टा एकदमै सुत्न जरुरी हुन्छ। त्यसै गरी नियमित व्यायाम, शारीरिक व्यायाम हरेक कुराको लागि आवश्यक छ। कम्तीमा पनि दिनमा 30 मिनट हिँड्ने गर्नुहोस् या योग गर्नुहोस् या हल्का व्यायाम गर्ने गर्नुहोस्, त्यसले पनि तनाव कम गर्छ। सन्तुलित आहार, पौष्टिक आहार खाने गर्नु पर्यो। फलफुल, हरियो सागसब्जी, पर्याप्त पानी सेवन गर्नु पर्यो। त्यो गर्नु भएको छ कि छैन त्यो पनि विचार गर्नु पर्यो। आफ्नो भावना दबाएर राख्नु भएन। विश्वासिलो साथी, परिवार, आवश्यक परेमा विशेषज्ञ कहाँ पनि खुलेर कुरा गर्न जरुरी हुन्छ। मनमा आफ्ना कुराहरू, आफ्ना भावनाहरू, आफूलाई आएका सोचहरू दबाएर कहिले पनि नराख्नुहोला। कसैसँग पनि तपाईँले सेयर गर्न सक्नुहुन्छ, जसलाई तपाईँले आफ्नो सम्झिनुहुन्छ, होइन भने तपाईँ विशेषज्ञ कहाँ पनि जान सक्नुहुन्छ। त्यसै गरी सामाजिक सञ्जालको प्रयोग अलि सीमित गर्नुहोस्। यो सामाजिक सञ्जालले धेरै फाइदा मात्रै होइन, नकारात्मक असरहरू पनि पुर्याउँछ। त्यसैले गर्दाखेरि यो पनि ठिक्क मात्रामा हेर्नुहोस्। त्यसै गरी ध्यान अवश्य अति महत्त्वपूर्ण छ। यसमा गहिरो श्वास प्रश्वासको अभ्यास जरुरी छ। दिनमा कम्तीमा पनि 10 मिनट तपाईँले यो विभिन्न खालका श्वास प्रश्वास सम्बन्धी अभ्यासहरू, अनुलोम विलोम भनिन्छ, यी गर्नुभयो भने तपाईँलाई लाभदायक हुन्छ। त्यसै गरी काम र आराम बिचमा पनि सन्तुलन गर्नु पर्यो। काम काम काम भन्ने पनि हुँदैन, तपाईँले आराम गर्नु पर्यो, घुम्नु पर्यो, प्रकृतिको नजिक जानु पर्यो। किनभने हामी त प्रकृति प्रेमी हो नि त, मान्छे भनेको त हामीलाई त प्रकृतिले यति छिटो आकर्षित गर्छ नि। त्यसैले तपाईँ प्रकृतिमा घुम्न जानुहोस्, हाइकिङ जानुहोस्, ट्रेकिङ जानुहोस्, नजिकका नदी नाला खोला वन जङ्गल भएको छेउमा गएर तपाईँ रमाइलो गर्नुहोस्। त्यसले पनि तपाईँलाई ठुलो सहयोग पुर्याउँछ। त्यसै गरी आफ्नो रुचिको काममा समय छुट्याउनुहोस्। आफूलाई मन के मनपर्छ त्योमा पनि तपाईँले समय दिन जरुरी छ। गीत सुन्न मनपर्छ कि नाच्न गाउन मनपर्छ कि पढ्न मनपर्छ कि बगैँचामा काम गर्न मनपर्छ कि केही लेख्न मनपर्छ कि, त्यस्ता धेरै कुराहरू हुन सक्छन्। त्यसै गरी मदिरा, धुमपान वा लागु पदार्थलाई तनावको समाधान नठान्नुहोस्। तपाईँले मैले यो खाएर केही आराम मिल्ला भन्ने सोच्नुहुन्छ भने तपाईँलाई त्यसले आज आराम दिएला तर त्यसले अरू दिन धेरै हानि गर्न सक्छ। त्यसैले यो कुरामा पनि तपाईँ नलाग्नुहोस्। तनाव लामो समयसम्म रह्यो भने दैनिक जीवनमा असर गर्न थाल्यो भने मनोपरामर्शदाता वा मनोचिकित्सकको तपाईँले सहयोग लिन जरुरी हुन्छ। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो।
4: हेलो,
3: नमस्कार।
4: हजुर नमस्कार प्रज्ञाजी, म सुदर्शन सत्याल विनित।
3: सुदर्शनजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: हजुर धन्यवाद।
3: सन्चै हुनुहुन्छ?
4: हजुर ठिकै छु।
3: त काब्रे हुनुहुन्छ तपाईँ?
4: हजुर दैनिक कार्य चलिरहेछ, कलेज गयो, पढायो, आयो।
3: हजुर काब्रेबाट फोन गर्नुभयो नि त तपाईँले?
4: हजुर अहिले चाहिँ पाँचखाल काब्रेबाट।
3: पाँचखाल काब्रे,
4: हजुर
3: नजिकै छ नि। पाँचखाल त एकदम रमाइलो छ त।
4: हजुर, मेरो क्याम्पस चाहिँ भक्तपुर बहुमुखी क्याम्पस, लगभग 2 घन्टाको बाटो छ।
3: हजुर हजुर, यो बाटो राम्रो भयो भने त तपाईँलाई नलाग्ला 2 घन्टा?
4: सहजै होला, तत्काल राम्रो छ, एकदम हरेक कुराहरू प्राकृतिक रूपमा पनि होइन,
3: तरकारी खेती धेरै हुन्छ भन्दै हामीले किन्छौँ यहाँ काठमाडौँमा,
4: एउटा कृषिको हब नै हो नि आजकल
3: हो। तर कतिको विषादी प्रयोग गर्नुहुन्छ आज भोलि? धेरै विषादी प्रयोग हुन्छ
4: नि। पहिला त धेरै प्रयोग हुन्थ्यो, तर अहिले चाहिँ धेरै कम भएको छ विषादी प्रयोगमा, मानिसहरू अलि जागरुक भएको छन्, अलि चेतनशील भएको छन्, यो विषादीले हामीलाई हानि गर्छ भन्ने कुरा धेरैले बुझिसकेका छन् अहिले त।
3: हजुर, किनभने खानेलाई मात्रै होइन, उहाँहरूले छर्दाखेरि पनि उहाँहरूलाई पनि असर गरिरहेको हुन्छ नि त्यसले। हाम्रो मैले कतै पढेका थिएँ पाँचखालमा सबभन्दा यो त्यतातिरको मानिसमा क्यान्सर पनि भेटियो भन्ने कुराहरू, किनभने छर्दाखेरि त्यसले असर गरे होला होइन, त्यही त होला नि कारण होइन।
4: अनि एकजना मेरो थियो,
3: हजुर, मेरो एकजना आफन्त जानुभएको थियो कि पाँचखालमा, मेरो आफन्तहरू हुनुहुन्छ, अनि त्यहाँ गएको बेलामा साँझ हरियो थियो अरे गोलभेडा, भोलि बिहान हेर भन्नुभयो अरे, हेर्दा त बिहान त सबै रातो थियो अरे, किन भन्दा त सबै पाउडर हालेर त एकै रातमा पुरा काया पलट, भोलिपल्ट त रातै भयो गोलभेडा। त्यहीबाट मलाई त्यो उहाँले देखेर भनेपछि त्यहीदेखि मलाई गोलभेडा खान असाध्यै डर लाग्छ, किन अहिले हरेक मानिसलाई युरिक एसिड छ, हरेक मानिसलाई केही न केही रोग छ, यो विषादीको कारण सबभन्दा प्रमुख कारण छ क्या अहिले।
4: यो विषादीकै कारण पनि मानसिक तनाव पनि हुन सक्छ, मानसिक रोग पनि निम्तिन सक्छ, आजको हाम्रो विषयसँग केही
3: हाम्रो त आहार विहारले बनेको शरीर हो नि त, हामीले कस्तो आहार कस्तो भित्र इन्टेक गर्छौँ र त्यसले हाम्रो शरीरलाई के चाहिँ प्रभाव पार्छ त्यो कुरा महत्त्वपूर्ण हुन्छ
4: क्या।
3: जस्तो अन्न त्यस्तै मन भन्छ नि, जैसा अन्न वैसा मन भने जस्तो हिन्दीमा, तर हाम्रोमा चाहिँ जस्तो अन्न त्यस्तै मन हुन्छ भन्छ, त्यस्तै शरीर हुन्छ भन्छ।
4: धेरै कुरा त म्यामले बताइसक्नु भयो, अरू साथीहरूले पनि बताइसक्नु भयो, तिनै कुरा दोहोऱ्याउनु त्यति जरुरी नहोला। मेरो विचारमा चाहिँ के हो भने यो मानसिक स्वास्थ्य भनेको चाहिँ मानसिक रूपमा असहज परिस्थिति आउँछ भने त्यो चाहिँ मानसिक स्वास्थ्यमा केही गडबड भएको भन्ने कुरा बुझ्नुपर्छ। त्यो विभिन्न कारणहरूबाट

0: यो शैक्षिक चाहिँ क्षेत्रमा, सामाजिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा र राज्यले पनि जस्तो यो शिक्षा क्षेत्रमा चाहिँ जति लगानी गरेको छ त्यसको प्रतिफल आउने गरी लगानी गरेको भएदेखि अहिले सायद कति युवा युवतीहरू यो निराश भएर विदेश पलायन जानु पर्दैन थियो। यो पनि एक खालको रोग नै भन्छु म, विदेश पलायन हुनु पनि एक खालको मानसिक तनावबाट उत्पन्न यो मानसिक अस्वस्थता नै हो कि, यो किनभने हामी प्राकृतिक जीवन बोक्ने प्राणी हौ मानिस भनेको, मानिस प्राकृतिक जीव हो, यो प्रकृतिसँग रम्न सक्नुपर्छ। त्यसो हो भने यो मानसिक स्वास्थ्य चाहिँ असाध्य राम्रो हुन्छ होइन। अनि यो वातावरण हामीले जे जस्तो वातावरण निर्माण गरिरहेका छौँ, अघि भन्नुभयो नि म्यामले, यो अब विषादीहरू प्रयोग गर्ने त्यसले अब विभिन्न इको सिस्टमहरूमा पनि असर गर्छ, अनि मानिसको स्वास्थ्यमा असर गर्छ, अनि आर्थिक विनाश हुँदै जान्छ। आर्थिक विनाश हुनु भनेको चाहिँ मानसिक तनाव बढ्नु हो होइन। यी विभिन्न कारणले गर्दा चाहिँ मानव पटलमा चाहिँ अलिक विक्षिप्त अवस्था, अलि असाधारण असामान्य अवस्था सिर्जना हुन्छ। यो नै मानसिक अस्वस्थता हो, यसलाई हटाउनलाई हामीले आफूले आफूबाटै सुरु गर्नुपर्छ। धैर्य गर्न सक्ने, आफू शान्त भएर बस्न सक्ने, सकारात्मक सोच दिमागमा ल्याउने, ध्यान गर्ने, योगा गर्ने होइन, यी विभिन्न उपायहरू अप्नाउने र त्यतिले नभएदेखि अब सम्बन्धित विज्ञ विशेषज्ञहरूसँग गएर परामर्श लिने होइन, त्यसो गर्न सक्यो भने मानसिक स्वास्थ्य राम्रो हुन सक्छ भन्न।
1: हजुर सुदर्शन सर, तपाईँ त एउटा विद्यार्थीहरूसँग कनेक्टेड भइरहने पढाउनुहुन्छ यहाँले होइन, आजभोलिका युवाहरूमा बढी तनाव देखिन्छ नि, वृद्धहरूमा?
0: हजुर, आजभोलिका युवाहरूमा बढी तनाव हुने कारणहरू चाहिँ के देखिन्छ भन्नुहुन्छ भने, उच्च महत्वाकांक्षा हुनु, त्यसको प्राप्ति हुन नसक्नु, अनि परिवारले पनि उसको माग धान्न नसक्नु, अनि त्यसपछि यो सामाजिक सञ्जालबाट पनि अनेकन कुराहरू आउनु, अनि त्यो अनुसार ठुल्ठुला सपना देख्नु, अनि त्यसो भएपछि विभिन्न चाहिँ सोच, अब सकारात्मक सोचका अलावा नकारात्मक सोचहरू पनि जन्मिनु दिमागमा, अनि निन्द्रा नपर्नु, अनि अरू साथीहरूले यस्तो गरे, उसले उस्तो गरे, ऊ अमेरिका गयो, ऊ अस्ट्रेलिया गयो, ऊ कहाँ गयो, के गर्यो भन्नु, अरूको अब देखासेखी हुनु
1: होइन।
0: अनि अनि पढ्न आउने विद्यार्थीमा पनि त्यो खालको चाहिँ मानसिकता दिमागमा घुमिरहेको हुन्छ, पढाउँदा पढाउँदै पनि उनीहरू कहाँ पुगिरहेको हुन्छन् थाहा हुन्न। अनि त्यसले गर्दा पनि यो एक खालको यो कस्तो भने, अहिलेको चाहिँ प्राप्ति जे छ त्यो प्राप्तिमा रमाउन र धैर्य गर्न नसक्ने त्यो खालको चाहिँ पुस्ता जन्मे हो कि जस्तो पनि लाग्छ मलाई त।
1: हजुर हजुर,
0: त्यो सहन नसक्ने कि धैर्य गर्नै नसक्ने
1: चाहियो नुडल जस्तै
0: हो। त्यो भएर चाहिँ अब शिक्षा क्षेत्रमा पनि अरू विभिन्न क्षेत्रमा पनि यो खालको बाल्यकालदेखि नै बालबालिकाहरूलाई त्यो खालको एउटा वातावरण निर्माण गर्दै
1: अभिभावकहरू पनि चुकेका हुन्।
0: हो, अभिभावक अलि चुकेकै हो कि जस्तो लाग्छ, किनभने छोराछोरीले जे भन्यो त्यो पुर्याइदिने, मैले पुर्याइदिएकै छु, स्कुल पठाइदिएकै छु, पढ्न पठाइदिएकै छु, खर्च दिएकै छु, त्यति भएपछि मेरो दायित्व पुरा भयो भन्ने अभिभावकको जुन सोच छ यो गलत हो। उसको चाहिँ इच्छा के छ, चाहना के छ, उसको पहुँच के छ, उसको उसले अवसर के प्राप्त गर्न सक्छ होइन, उसको क्षमता कति छ, उसको कला प्रतिभा के छ, त्यो अनुसारको चाहिँ वातावरण निर्माण गर्न सकियो भने यो मानसिक तनाव कम नै हुन सक्छ जस्तो लाग्छ मलाई।
1: हजुर पक्कै पनि, यहाँले भने जस्तो जस्तो आफूले नसकी नसकी बाबा आमाले चाहिँ छोराछोरीलाई बाइक किनिदिएको देखाएको छु क्या मैले, महँगो महँगो होइन, यदि बाबा आमाले सक्दैनन् भने त्यो दुःख त देखाउनु पर्यो भन्छु क्या,
0: छोराछोरीलाई देखाउनु पर्छ नि त्यो दुःख,
1: म सक्दिनँ, मैले ऋण लिएर गरेर म ऋण तिर्न सक्दिनँ किन भन्न सक्दैनौँ हामी
0: बाबुआमाले,
1: त्यही भने होइन, घाँटी हेरेर हाड निल्नु भन्ने उखान त्यत्तिकै बनेकै छैन के, छोराछोरीको इच्छा पुरा गर्ने रहरमा बाबुआमालाई त्यसमा त बाबुआमालाई तनाव भएन, भोलि कहाँबाट तिर्ने होइन, महँगो महँगो बाइक किनेर कि त छोराले कमाउन सक्नु पर्यो होइन। एउटा कोटेसन सधैँ हेर्छु कि मैले पढिरहेको हुन्छु, तिमी गरिब जन्मिनु तिम्रो अपराध होइन तर तिमी गरिब भएरै मर्नु चाहिँ तिम्रो अपराध हो भनेर भनेको, किनभने बाबा आमाले जन्म दिइसके नि आफूले त अब गर्नु पर्यो नि त, आफ्नो खुट्टामा उभिनु पर्यो, मेहनत गर्नु पर्यो, कमाउन सक्नु पर्यो, मैले बुवा आमालाई के दिएँ त भन्ने हुनु पर्यो, बुवा आमाले के दिए मलाई के दिएउ त भन्ने मात्रै जेनेरेसन देख्छु कि मैले चाहिँ। सरले चाहिँ यसमा विद्यार्थीहरूबाट कस्तो अनुभव गर्नुभएको छ?
0: एकदम एकदम त्यो बुझिन्छ म्याम, यो विद्यार्थीहरूमा बाबा आमाले मलाई केही गरेको छैन, मैले मात्रै मेहनत गरेको छु भन्ने मात्रै सोच, त्यो नकारात्मक सोच सोचिरहेको हुन्छन् विद्यार्थीले, तिनलाई अब कन्भिन्स गर्न नसकिएको हो कि अब अभिभावकले पनि शिक्षकहरूले पनि होइन, त्यो उचित वातावरण दिन नसकेको हो कि, अब यस्तो कमी कमजोरी चाहिँ देखिन्छ, यो मानसिक तनाव उत्पन्न गराउने एकदम ठुलो

0: क्षेत्र हो यो विषय हो.
1: सामाजिक सञ्जालले पनि ठुलो यसमा रोल खेलेको छ.
0: सामाजिक सञ्जालले त झन् अति नै बढी तनाव सृजना गरिरहेको छ.
1: देखा सिकीमा हैन हरेकलाई अरूले जस्तो गर्यो त्यस्तै चाहिएको छ. विदेशमा गएर एक दिन उनीहरू भ्याकेसनमा कतै बिचमा गएर फोटो खिचे इन्जोय गरे भने हो त्यहाँ त रुखैमा पैसा फल्याएको छ जस्तो होइन. गएको कति छ अहिले अहिले विदेशमा पनि त क्यानाडामा पनि त तिमीहरूले पाउँदैनौ भने गो ब्याक टु यर कन्ट्री भनिसक्यो. धेरै देशमा भनिसके होइन. धेरै ठाउँमा विद्यार्थीहरूलाई समस्या छ, गाह्रो छ. विदेश जाँदैमा एकदमै पैसा फल्ने पनि होइन, झन् अर्को मानसिक तनाव थपिन्छ. त्यसैले युथहरूले यसमा समयमै सोच्न जरुरी छ. आफ्नो देश भने आफ्नो देश
0: हो. आफ्नो पहुँचमा आफ्नो अवसरमा के छ त्यसमा रम्न रमाउन सिकाउनु पर्यो कि अब बालबालिकादेखि नै.
1: हजुर, अब राज्यले पनि शिक्षामा सबैभन्दा धेरै लगानी गरेको ठाउँ शिक्षा हो, स्वास्थ्य हो. यसमा चाहिँ अब व्यवहारिक शिक्षा चाहिँ नै जरुरी छ. परिवर्तन हुन जरुरी छ कि
0: जरुरी छ. तर अहिले चाहिँ व्यापारिक शिक्षा बढी हावी भएको छ, त्यसले बढी तनाव ल्याएको छ.
1: हजुर हजुर हजुर, धेरै धेरै धन्यवाद सर यहाँको विचारका लागि. सुदर्शन सत्यपाल सर हुनुहुन्थ्यो काभ्रेबाट, हामीसँग आफ्नो विचार राख्दै हुनुहुन्थ्यो. अन्तिम श्रोता हुनुहुन्छ हाम्रो टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ. काभ्रे को हुनुहुन्छ? हेलो
2: राजेशजी नमस्ते.
1: नमस्कार, काभ्रे को बोल्दै हुनुहुन्छ?
2: म रोशन फुलाङ राई बोलिरहेको छु धरानको विष्णुपादुकाबाट.
1: हजुर रोशनजी, रोशनजी तपाईँले आजको विषय सुन्नुभयो?
2: मजाले सुनिरह हो.
1: हजुर के भन्न चाहनुहुन्छ यहाँको विचार आज भोलि मानसिक तनाव किन बढिरहेछ मानिसहरु?
2: म सर्टकटमा कुरा पनि गर्छु ल.
1: हजुर,
2: अब यो अब मानसिक अब धेरै अब मान्छेमा अब मानसिक अब होइन छ, किनकि मान्छेमा नहुने भन्ने त छैन. तर पनि अब यो मानसिक भनेको त मान्छेमा अब आफै आफैमा पनि अलिकति सायद यो कतिपय चाहिँ अब घर व्यवहारदेखि पनि होला, कतिपय चाहिँ आफै आफैमा पनि उत्पादन गर्छौँ जस्तो मलाई लाग्छ कि अब किनकि यो विचार चाहिँ अब आफैले नै पुर्याउनु जरुरी जस्तो लाग्छ मेरो विचारमा चाहिँ. किनकि अब हामी कतिपय चाहिँ अब सुख शान्ति बसेर अब अलिक मातिएर पनि हामी पछिल्लो समयमा केही अब केही पर्दाखेरि हामी त्यो मानसिकतिर जान सक्छौँ. कतिपय चाहिँ अब हामी घर फ्यामिलीको दबाबले पनि अब पुग्न सक्छौँ कि भन्ने पनि लाग्छ क्या मेरो विचारमा.
1: हजुर,
2: अब त्यसैले पनि अब सकेसम्म चाहिँ अब हामीले चाहिँ सकेसम्म अब मानसिक हुनुभन्दा अगाडि नै अब हामी मान्छेले केही कुराहरू विचार गरेरै अब अगाडि बढ्दा अगाडि अब काम कार्यहरू गर्नु जरुरी चाहिँ देखिन्छ क्या. किनकि अब कहिले काम गर्दै जाँदाखेरि पनि अब ठक्कर हुनसक्छ. ठक्कर हुँदाखेरि चाहिँ अब फ्यात्तै के हुँदाखेरि चाहिँ होइन अब लगानी गरिन्छ. लगानी गर्दाखेरि अब तलमाथि भइदिने बित्तिकै मान्छेको अब मानसिक उत्पन्न भइ पनि हाल्न सक्छ
1: क्या.
2: त्यो कुराहरूमा अलिकति आफैले नै सजग भएर चाहिँ अगाडि बढ्ने कुराहरू अब जे कुरा पनि आफैले नै अलिकति होइन
1: सबैको साथ सपोर्ट भयो भने यस्तो कुराहरूबाट बाहिर आउन सकिन्छ.
2: घर फ्यामिली परिवारमा आफ्नो अब होइन शाखा सन्तानहरूलाई पनि सकेसम्म हामीले अब होइन कतिले अब टनफमा पनि राख्छौँ होला, कतिले अब स्वतन्त्रमा पनि राख्छौँ होला. अब त्यो कुराहरूमा पनि आफै आफैमा पनि अब तनाव हुनेमा पनि अब मानसिक नहुने भन्ने हुँदैन. स्वतन्त्र भएको व्यक्तिमा पनि अब मानसिक नहुन भन्ने अब नहुने भन्ने कुरा छैन
1: शरीरलाई जति माया गर्छौँ त्यसै गरी मानसिक स्वास्थ्यलाई पनि त्यति नै माया गर्न पनि जरुरी छ. आज हामीले मानसिक स्वास्थ्यका बारेमा, मानसिक तनावका बारेमा हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ. के हामी समयमै सचेत छौँ त मानसिक तनाव मानसिक स्वास्थ्यका बारेमा? हामी कतिको आफूलाई समय दिइरहेका छौँ, ध्यान दिइरहेका छौँ भन्ने सन्दर्भमा हामीले धेरै श्रोताहरूसँग कुराकानी गऱ्यौँ. मानसिक स्वास्थ्य कुनै विलासिता होइन, यो प्रत्येक व्यक्तिको आधारभूत आवश्यकता हो. जस्तै ज्वरो आएमा हामी चिकित्सक कहाँ जान्छौँ, त्यसै गरी मन अस्वस्थ हुँदाखेरि पनि विशेषज्ञसँग सहयोग लिनु कमजोरी होइन, साहस र जिम्मेवारीको परिचय हो. त्यसैले आजैबाट आफूलाई पनि समय दिउँ, आफ्ना परिवार र साथीभाइको मनको कुरा पनि सुनौँ. किनकि स्वस्थ मन भए मात्रै स्वस्थ समाज निर्माण सम्भव हुन्छ. यही विचार राख्दै आजका लागि कार्यक्रम सेरोफेरोबाट बिदा हुन चाहन्छौँ हामी. अब केही बेरमा सुन्नुहुनेछ एक बजेको समाचार. एक बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ. अहिलेको लागि भने कार्यक्रमबाट टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु. नमस्ते, शुभ दिन.

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। ललितपुरको गुवारकोमा यात्रु बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट सातो बाटोतर्फ आउँदै गरेको बादुईख 3590 नम्बरको बस गुवारको फ्लाइओभरको भित्तामा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि 40 वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 19 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिए मन्त्रालयले जनाएको छ। अविरल वर्षाको कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडक खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहानसम्म प्राप्त विवरण अनुसार काभ्रे प्लानचोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अन्तर्गत 0 किलो कोदारी र लिपिङ क्षेत्रमा सडक बासिँदा अरणीको राजमार्गका विभिन्न खण्डपूर्ण रूपमा अवरुद्ध छन्। दोलखाको तामाकोसी गाउँपालिका 5 के नेटार स्थित लामा साघु रामेछाप सडक खण्ड सामाकोसी खोलाको कटानको कारण अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टे क्षेत्रमा त्रिशुलीले सडक कटान गरेपछि पासाङ लामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 7 ताल्चा क्षेत्रमा नागमा गमगढी सडक खण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर पनि पहिरोले बन्द भएको छ। यसैबीच लगातारको वर्षासँगै कालीगण्डकी नदीको जलस्तर बढेपछि स्याङ्जाको गोलाङ नगरपालिका 5 स्थित सेतीबेनी बजार डुबानमा परेको छ। आज बिहानदेखि नदीको बहाव बढेपछि बजारको स्याङ्जातर्फ रहेका घर तथा पसलहरूमा पानी पसेको छ। प्रारम्भिक विवरण अनुसार करिब 35 घरधुरी तथा सेतीबेनी मन्दिर परिसर डुबानमा परेका हुन्। घटनाको जानकारी प्राप्त हुन साथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर डुबानमा परेका स्थानीयको उद्धार गर्नुका साथै प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनमा खटिएको छ। नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुल्ला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग बोलकबोल प्रक्रिया धितुपत्र व्यवस्थापन भुक्तानी अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। पेट्रोलियम पदार्थ ढुवानीको समुद्री मार्ग स्ट्रेट अफ हर्मुजलाई लिएर ओमान र इरान बीच सम्झौता हुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौतामा हस्ताक्षर हुने अन्तिम चरणमा रहेको पुष्टि गर्नुभए पनि विस्तृतमा भने केही बताउनु भएको छैन। प्रवक्ता इस्माइल बाघेले सम्झौताले हर्मुजबाट ओमानले गर्ने ढुवानीको सुरक्षाको ग्यारेन्टी नगर्ने प्रश्न पार्नुभयो। सो क्षेत्रको सुरक्षा अमेरिकाले लगाएको नाकाबन्दीबाट प्रभावित रहेको आफूहरूले सुरक्षा सुनिश्चित गर्न नसक्ने उहाँले बताउनुभयो। अमेरिका र इजरायलले इरानमा आक्रमण गरे यता इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजमा अवरोध गर्दै आएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
3: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी मौरी पालन व्यवसायमा संलग्न व्यवसायी एवं भक्तपुरको चाङ्गु नारायण नगरपालिका स्थित विजय मौरी फार्मका सञ्चालक विजय केसीसँग कुराकानी गर्दैछौँ। उहाँसँग हामी उहाँको मौरी पालन व्यवसायको पृष्ठभूमि, मौरी पालन व्यवसायीहरूले भोग्नु परिरहेका चुनौती, उहाँको मौरी पालन व्यवसायबाट हुने प्रमुख उत्पादनहरू र तिनको बजार मागको अवस्था, मूल्य र मौरी पालन व्यवसाय कृषक एवं व्यवसायीका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिका कस्तो हुन सक्छ जस्ता विषयमा केन्द्रित रहेर छलफल गर्दैछौ। यहाँलाई कृषि संवादमा स्वागत छ। यहाँले जो मौरी पालन व्यवसायमा संलग्न यहाँ जो हुनुहुन्छ, मौरी पालन व्यवसायमा कहिलेदेखि कसरी के कारणले चाहिँ आकर्षित हुनुभयो, यहीँबाट सुरुवात गर्नु।
4: हामीले चाहिँ विगत 6 वर्षदेखि मौरी पालन गर्दै आएका छौँ। त्यसको सुरुवात चाहिँ कसरी भयो भन्दाखेरि, पहिला म टुरिस्टहरूसँग हेर्ने ट्रेकिङ एजेन्सीहरू चलाएर बसिरहेको थिएँ। त्यो कोरोना कालमा चाहिँ तपाईँको त्यो व्यवसाय धराशय भयो। त्यस पछाडि मैले अब त्यसको विकल्प के खोज्ने त भन्ने क्रममा मलाई त्योभन्दा अगाडिदेखि नै मलाई अलिकति मौरी सम्बन्धी नेचर सम्बन्धी केही गर्ने हुटुटी थियो, गर्छु भनेर लागिरहेको थिएँ। अब त्यसमा चाहिँ अब यो मौरी सम्बन्धी चाहिँ केही गर्न सकिने रहेछ भन्ने कुरा मलाई त्यो समय जुन बेला म फ्री भएँ त्यो टाइममा मैले धेरै स्टडीहरू गर्न पाएँ। देश विदेशमा भएका मेरो आफन्तसँग साथीभाइसँग चाहिँ कम्युनिकेसन गरिसकेपछि उहाँले पनि सजेस्ट केही नै त्यही गर्नुभयो, तपाईँको मौरी पाल्दा राम्रो हुन्छ, यो व्यवसाय ठिक छ भन्ने खालको चाहिँ सजेस्ट गर्नुभयो। त्यस पछाडि म मौरी पालन ट्रेनिङहरू गएर अनि 20 गोला मौरीबाट सुरुवात गरेको, अहिले हामीसँग चाहिँ लगभग 400 गोला मौरी छ।
3: तपाईँले गर्ने मौरी पालन व्यवसायका अहिले मुख्य उत्पादन के छन्, तिनीहरूको बजार माग र मूल्यको अवस्था के छ?
4: मौरी पालन भनेपछि त सबैजनाले बुझेको एउटा चाहिँ चिज हो भनेको मह त हामी उत्पादन गरेर नै रहेका छौँ। त्यो सँगसँगै मौरीबाट चाहिँ अरू पनि उत्पादन गर्नुपर्छ, अरू पनि उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ मलाई त्यतिखेर नै जुन बेला मैले स्टार्टिङ गरेको थिएँ त्योभन्दा अगाडि नै मलाई थाहा थियो। र म यो फिल्डमा आउनुको मेन उद्देश्य भने नै मौरीका अरू प्रडक्टहरू निकाल्नलाई हो, मौरीको मह होइन। मौरीको मह त सबैले निकालि नै रहेका छन्, मौरीको अरू प्रडक्ट निस्किन्छ भन्ने मलाई थाहा थियो। जस्तै तपाईँको प्रोपोलिस निकालिन्छ, जुन चाहिँ रुख बिरुवाहरूबाट मौरीहरूले कलेक्सन गरेर चोपहरू कलेक्सन गरेर लिएर आउँछ, त्यो चाहिँ औषधीय गुण प्रशस्त मात्रामा हुन्छ, जुन चाहिँ मौरीलाई थाहा हुन्छ, त्यो मौरीले आफ्नो घरमा राखिरहेको हुन्छ, त्यो चाहिँ हामीले चाहिँ ट्रापर राखेर निकालेर त्यसलाई प्रशोधन गरेर हामीले चाहिँ औषधिको रूपमा चाहिँ प्रयोग गर्न सक्छौँ, त्यो प्रोपोलिस भन्ने एउटा छ। अर्को छ तपाईँको बी पोलन, जुन चाहिँ परागसेचन गर्दाखेरि मौरीले चाहिँ जुन भाले फुलबाट निस्किने त्यो डस्टहरू हुन्छ त्यो पराग, त्यो चाहिँ मौरीले आफ्नो बच्चालाई खुवाउनलाई लार्भा स्टेजमा खुवाउन भनेर उसले कलेक्सन गरेर लिएर गइरहेको हुन्छ। त्यो कलेक्सन गरेर लाने क्रममा चाहिँ हामीले उसलाई चाहिँ ट्र्यापर राखेर त्यो घर पुग्नुभन्दा अगाडि नै त्यसलाई कलेक्सन गरेर लिएर आएर त्यसलाई चाहिँ अर्को प्रशोधन गरेर त्यसलाई हामीले डेली युजमा युज गर्दाखेरि त्यस प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम, एन्टिअक्सिडेन्ट, यी विविध जुन हाम्रो शरीरलाई चाहिन्छ ती चाहिँ औषधीय गुणहरू चाहिँ हामीलाई पाउन सकिन्छ भन्ने मलाई थाहा थियो। त्यो पनि हामीले उत्पादन गरिरहेका छौँ। अर्को चाहिँ तपाईँको रोयल जेली, हामी गत 3-4 महिना अगाडिदेखिबाट हामी सुरु गरिरहेका छौँ रोयल जेली उत्पादन गर्न, ताकि यो रोयल जेलीबाट चाहिँ तपाईँको झन् हाम्रो अर्ग्यान्सहरूलाई चाहिँ एकदम सपोर्टिभ यो प्रडक्टहरू हो, जुन चाहिँ एकदम हाम्रो लागि चाहिँ साइन्टिस्टहरूले पनि त्यसलाई चाहिँ रिसर्च गरिरहेका छन्। हाम्रो शरीरको लागि एकदम फाइदाजनक छ। त्यसमा पनि विविध तपाईँको पौष्टिक तत्त्वहरूदेखि लिएर तपाईँको हाम्रो शरीरलाई चाहिने चाहिँ एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरीदेखि लिएर विविध चिजहरू चाहिँ हाम्रोमा शरीरलाई चाहिने त्यहाँ तत्त्वहरू प्राप्त हुन्छ। त्यसले चाहिँ हाम्रो शरीर फाइदा हुन्छ भनेर मलाई चाहिँ मेरो बुबालाई चाहिँ क्यान्सर भएको थियो। त्यो क्यान्सर भएको क्रममा चाहिँ मैले चाहिँ मलाई यो प्रडक्ट थाहा थियो, मेरो क्यान्सरलाई चाहिँ यसले एकदम सपोर्ट गर्छ भनेर मैले त्यो प्रडक्टहरू चाहिँ निकालेर मेरो बुवालाई चाहिँ अहिले एप्लाई गर्दाखेरि बुवालाई धेरै फाइदा दिइरहेछ। र यो प्रडक्ट पनि अहिले हामीले चाहिँ एड गरेको छौँ हाम्रो प्रडक्टमा। अर्को चाहिँ बी वाक्स भइहाल्यो। अब नेक्स्ट फ्युचरमा चाहिँ हामीले चाहिँ बी भेनम पनि कलेक्सन गर्दैछौँ। त्यसको चाहिँ बजारीकरण गर्नको लागि चाहिँ हामी स्टडी गर्दैछौँ। त्यसको चाहिँ नेपालमा जहाँसम्म त्यसको अहिले त्यति मार्केट छैन, त्यसलाई विदेशमा कन्ट्याक्ट गर्नुपर्छ। जुन चाहिँ ठुल्ठुला औषधि कम्पनी, रिसर्च गर्ने कम्पनीहरूले चाहिँ त्यो लिन्छन्। त्यसको लागि गुणस्तरीय प्रडक्टहरू चाहिँ हामीले उत्पादन गरेर दिनु पर्यो। त्यसको डिभाइसहरू मैले चाइनाबाट लिएर आइसकेको छु। त्यसको गर्ने प्रोसेसहरू सबै थाहा छ। हामी ल्याब टेस्टको लागि पनि सामानहरू पठाइसकेका छौँ। अब नेक्स्ट प्रोसेस भनेको चाहिँ हामीले बी भेनम निकाल्दैछौँ।
3: मौरी घार पनि
4: हामीले, मौरी घार त नेपालकै सबैभन्दा सस्तो मौरी घार उत्पादन गरेर अल नेपाल सप्लाई गर्छौँ।
3: अब यो महकै कुरा गरौँ। अहिले बजारमा चाहिँ उपभोक्ताहरूको गुनासो के छ भने महमा चाहिँ व्यापक मात्रामा मिसावट देखियो, खास गरी चिनी मिसाउन थाले मह व्यापारीहरू भन्ने उपभोक्ताहरूको गुनासो छ। यो बजारमा पाइने मिसावटयुक्त मह र तपाईँहरूले उत्पादन गर्ने मह चाहिँ राम्रो कुन चाहिँ मह हो भनेर उपभोक्ताले कसरी छुट्याउनु?
4: पहिला सुरुमा त तपाईँहरूले उपभोक्ताले हामीसँग विश्वास गर्नु पर्यो। त्यो विश्वास गर्ने वातावरण चाहिँ हामीले सिर्जना गर्ने हो र उहाँहरूलाई चाहिँ हाम्रो प्रडक्ट यस्तो छ भनेर देखाउने हो। अब बजारमा त विभिन्न थरीका चिजहरू निस्किने रहन्छन्, यति बाठो भइसक्यो कि तपाईँको स्योर मह नै जस्तो देखिने टाइपले बनाउने, महको टेस्टहरू गर्दाखेरि पनि अब ठुल्ठुलो ल्याबहरूमा मात्र थाहा हुने भइसक्यो। अब त्यस्तो चाहिँ फेकहरू चाहिँ गर्न थालिसकेका छन्। अब तिनीहरूसँग हामी लागेर हुँदैन। हामी किसान हो, हामी किसानले गुणस्तरीय प्रडक्टहरू निकाल्ने र त्यो चाहिँ लाई चाहिँ उपभोक्ता समूह पुर्याउने चाहिँ हाम्रो लक्ष्य हो। त्यसरी चाहिँ हामीले चाहिँ के भन्छौँ, हाम्रो ब्रान्ड दिन्छौँ। हामीले चाहिँ एउटा नाम, जस्तै विजय भन्ने मेरो ब्रान्ड भयो, त्यो ब्रान्डको मह खाँदाखेरि चाहिँ तपाईँलाई हामी 100% ग्यारेन्टेड दिन्छौँ। जस्तै त्यस्तै गरेर चाहिँ अब अरू किसानहरूले पनि तपाईँको उहाँहरूको उत्पादन भएको उहाँहरूको पहुँच पुग्दैन भने हामीसँग सहकार्य गरेर काम पनि गर्न सक्नुहुन्छ, तर एकदम ओरिजिनल चाहिँ हुनु पर्यो।
3: हुन त यो अन्त यो खेती बाली विभिन्न बाली वस्तुहरूमा पनि देखिन थालेको छ। जलवायु परिवर्तनका कारणले हावापानीमा आएको चाहिँ परिवर्तनका कारणले मौरीलाई पनि असर कतिको गरेका छ। जस्तो बाली वस्तुमा विभिन्न खालका रोगहरूले सताइराखेका हुन्छ होइन, यता मौरीलाई चाहिने विभिन्न खालका रोगहरू किराहरूको कतिको समस्या हुन्छ। यहाँ एउटा मौरी पालन व्यवसायका हिसाबले मौरी पालन व्यवसायले खेप्नु पर्ने चुनौती कस्ता छन्?
4: चुनौती चाहिँ तपाईँको अहिले चाहिँ यो जुन विषादीयुक्त खेती गरिन्छ, जुन आधुनिक खेती गरिन्छ, उहाँहरूले चाहिँ अहिले जुन हाम्रै क्षेत्रमा पनि त्यो समस्या छ, विकराल छ,
3: छेउछाउको खेतीपातीमा विषादी परेको छ,
4: विषादी त्यो पनि छ होइन। त्यसै कारणले गर्दा सकभर हामीले चाहिँ पहाडी एरियामा जहाँ विषादी छरिँदैन त्यस्तो ठाउँमा लिएर गएर महहरू उत्पादन गर्न हामीले चाहिँ हाम्रो कम्पनीले चाहिँ त्यो प्रायोरिटी दिइरहेको छ। जहाँ चाहिँ तपाईँको विषादीहरू बढी छर्किन्छ त्यो ठाउँमा हामीले मौरी नै नराख्ने भन्ने हाम्रो, तर सम्भव त्यो किन भन्दाखेरि घाटा चाहिँ फेरि के छ भने उहाँहरू जुन मान्छेले त्यो खेती गरिरहनु भएको छ नि उहाँहरूलाई नै घाटा हो। हामीले मौरी उहाँ लिएर राख्दाखेरि जुन चाहिँ पोलिनेसन गरिदिन्छ मौरीले जुन क्रप्सहरूमा चाहिँ उहाँहरूलाई धेरै फाइदा हुन्छ। 40% फाइदा भएको रेकर्डहरू छ,
3: जस्तै
4: उत्पादन वृद्धि भएको छ होइन, भनेपछि उहाँहरूलाई बेफाइदा हुन्छ। अब यो चुनौती एउटा चाहिँ विषादीको चुनौती चाहिँ मेन भयो। अर्को एउटा चाहिँ तपाईँको कस्तो हुन्छ, रोग किरा मौरीमा नि लाग्छ, जस्तै त्यसमा चाहिँ माइट भन्ने रोगहरू लाग्छ, सुलसुलेहरू होइन त्यस्तो लाग्छ, बच्चा कुहिने रोगहरू लाग्छ, अरूहरू त्यस्तो कुराहरूमा चाहिँ तपाईँको हामीले चाहिँ के गर्छौँ भने नेचुरल पद्धतिबाट चाहिँ निकालेको मेडिसिनहरू चाहिँ प्रयोग गर्छौँ। हामीले यसमा मौरीमा चाहिँ कुनै पनि त्यस्तो हार्मफुल तपाईँको प्रडक्टहरू चाहिँ युज गर्दैनौँ होइन। त्यसमा चाहिँ किनभने सकभर हामीलाई मलाई चाहिँ के अनुभव महसुस भइसक्यो भने मौरी गोला जति स्ट्रङ बनाउन सक्यो रोग किरा त्यति नै कम हुन्छ। र मेरो कोलोनीमा अहिले पनि हेर्दाखेरि एउटा पनि कोलोनीमा चाहिँ तपाईँको घरमा एउटा पनि तपाईँको रोग किरा देखेको छैन। किन भन्दाखेरि मैले त्यही अनुसारको गाइडलाइन्सहरू दिएको छु, खानेकुराहरूको ब्यालेन्सहरू मिलाइदिएको छु, ठाउँ त्यस्तो अनुसारको सेलेक्टेड गरेको छु। र त्यस्तै गरेर चाहिँ सबै किसानहरूले चाहिँ त्यही अनुसारले जानुभयो भने रोग किरा हामीले बिस्तारै बिस्तारै कन्ट्रोल गर्न सकिन्छ।
3: चाङको नारायण बाहेक यहाँले कहाँ कहाँ यो मौरी पालन गर्नुभएको छ?
4: हाम्रो चाङको नारायण नगरपालिकामै पनि छ, यता सूर्यविनायक नगरपालिका जङ्गल जङ्गल क्षेत्रमा त्यो पनि छ, तपाईँको काभ्रेमा छ, हाम्रो चितवनमा छ, मकवानपुरमा हामी चरण क्षेत्रहरूमा लैजान्छौँ, दाङ लैजान्छौँ। तर अब जस्तै हुन्छ एउटा एउटा ठाउँमा चाहिँ जस्तै हामीले राखिन्छ मौरी चाहिँ बर्खायाममा चरणको लागि रेखदेख गर्नको लागि राखिने भनेर आफ्नो एउटा चाहिँ फार्म एरिया हुन्छ जस्तै हाम्रो गुन्डुमा
3: मुख्य फार्म हो
4: फार्म भयो त्यो चाहिँ हामीले हेरचाह गर्नको लागि लिएर आएको तर चरण क्षेत्रमा चाहिँ हामी जहाँ पनि लानु सक्छौँ सर नेपाल अधिराज्यभरि हाम्रो चाहिँ जहाँ पनि लानु सक्छौँ यो चाहिँ गाडीमा हालेर लैजाने हो मौरीलाई
3: नेपालमा मौरी चरणका लागि उपयुक्त क्षेत्र कहाँ कहाँ हुन्
4: प्रशस्त छ सर हाम्रो त यहाँ नेपालमा त पैसा त खेर गइरहेछ सर मैले देख्दाखेरि कसरी भन्नुहुन्छ भने फुल फुल्छ फुलको एउटा लिमिट हुन्छ जस्तै तपाईँको हप्ता दिन रह दस दिन रहने पन्ध्र दिन रहने हुन्छ त्यसमा फुलमा नेचरले के दिएको हुन्छ भन्दाखेरि एउटा रस दिएको हुन्छ त्यो रस चाहिँ तपाईँको त्यसको एट्र्याक्सन मौरीले एट्र्याक्सन गरेर मौरीले त्यो रस लिन आउँदाखेरि त्यहाँनिर चाहिँ प्राकृतिक रूपमा पोलिनेसन गरिदिने हुन्छ त्यो रस एउटा सीमित टाइमसम्म मात्रै त्यहाँ रहने र आफै झर्ने गएर जान्छ तर हामीसँग वन जङ्गल हामीसँग यति प्रशस्त मात्रामा छ कि जुन ठाउँमा हामीले मौरी लिएर गएर चराएर तपाईँको त्यसको खेर गइरहेको फुलको रस निकालेर त्यसलाई पैसामा परिणत गर्न सक्छौँ हामीले
3: ठुलो स्केलमा यहाँले मौरी पालन व्यवसाय गर्नु भएको छ दैनिक हिसाबले मासिक हिसाबले वार्षिक हिसाबले चाहिँ यहाँले चाहिँ गरिरहेको आमदानीको बारेमा बताइदिनुहोस् न महबाट
4: अब यति नै भनेर चाहिँ क्यालकुलेसन चाहिँ जस मेरो डाटामा चाहिँ त्यति नहोला अहिलेलाई होइन तैपनि जस राम्रै छ अहिलेलाई एक दुई वर्ष चाहिँ म लसमै गएँ रिसर्चको कारणले गर्दाखेरि तर पछि चाहिँ मैले राम्रैसित प्रफिटहरू बनाइ नै रहेछु अहिले मैले आफैले चाहिँ तपाईँको राम्रै रेटमा 3-4 हजार किलो जति चाहिँ म बेच्छु
3: मासिक
4: इयरली अनि तपाईँको त्यसमा तपाईँको 2-3 हजार किलो चाहिँ तपाईँको होलसेल बेच्छु होलसेल चाहिँ अहिले सस्तै हुन्छ अब तपाईँको रिटेल रेटमा चाहिँ तपाईँको 1000 रुपियाँ किलोमा बेचिरहेको हुन्छ त्यो सँगसँगै हामीले चाहिँ अब मौरीको घारहरू सस्तो उत्पादन गर्छौँ मार्जिन त धेरै छैन तर हामीले चाहिँ उपभोक्तालाई चाहिँ सस्तोमा उपलब्ध गरौँ भन्ने टाइपले अहिले हामीले चाहिँ लगभग एराउन्डमा महिनाको 1000 घार निकालिरहेको छौँ भनेपछि लगभग 12-13 हजार घार चाहिँ वर्षको हामीले बेच्छौँ
3: मौरी घार
4: मात्रै हजुर
3: सरकार अथवा यो सरकारवालाहरूबाट चाहिँ कुनै प्रकारको सहयोग लिनुभएको छ
4: अब मैले चाहिँ अपेक्षा चाहिँ गरेको छु किनभने गभर्मेन्टले सहयोग गरिदियो भने मैले जति गरेको छु त्योभन्दा धेरै ठुलो सपोर्ट चाहिँ मलाई मिल्नेछ किनभने आर्थिक नभइकन कामहरू गर्न गाह्रो हुनेछ अब जस भविष्यमा चाहिँ सहयोगको अपेक्षा चाहिँ मैले गरेको छु
3: जस्तो सरकारले चाहिँ तपाईँ जस्तो मौरी पालक व्यवसायीहरूका लागि सरकारले चाहिँ के गरिदिए हुन्थ्यो सरकारको भूमिका चाहिँ
4: सरकारले चाहिँ जस्तै तपाईँको के गर्नु पर्यो भने हामीहरू जस्तो किसान पहिला रियल किसान को त्यो मान्छेलाई चिनिदिनु पर्यो पहिला किनभने स्थानीय सरकारदेखि डाटाहरू कलेक्सन अहिले हुन थालेको छ भइरहेछ अब हामीले चाहिँ स्टार्टिङ भइरहेछ मेरो हिस्ट्री छ नि त तपाईँको 20 गोला मौरीबाट सुरु गरेको अहिले 400 गोला मौरी छ अब आउने फ्युचर पनि मैले त्यो अनुसारको मैले चाहिँ एउटा खाका कोरिसकेको छु यस्तो यस्तो भनेर मलाई प्लान छ भनेपछि मेरो प्लानमा तपाईँको इन्भेस्ट गर्दाखेरि मैले रिलेटेड अरू किसानहरू नयाँ किसानहरूलाई मैले एट्र्याक्सन गर्न सक्छु त्यो एउटा अनि अर्को कुरो के भन्छ युवा लक्षित कार्यक्रमहरू
3: सरकारले
4: युवा लक्षित कार्यक्रमहरू जस्तै तपाईँको अहिले चाहिँ मान्छेले यहाँनिर चाहिँ हाम्रो जङ्गलमा फुलको रस खेर गइरहेछ खेतीपाती नहुने कोही पनि एक पाइला पनि नअडिने खेतीपाती नहुने जमिन नहुने मान्छेले पनि गर्न सक्ने किसान खेती भनेको मौरी पालन हो यो मौरी पालनमा तपाईँको केही पनि चाहिँदैन तपाईँको 1-2 लाख रुपियाँ पैसा यदि गभर्मेन्टले चाह्यो भने सहुलियत ऋणमा अथवा सब्सिडी अथवा कुनै पनि चिजमा चाहिँ उनीहरूलाई दिएर गर्न चाहन्न पहिला सुरुमा चाहिँ उनीहरूलाई पहिला सुरु ट्रेनिङ दिनु पर्यो यसको बारेमा विस्तार रूपमा सबै कुराहरू बताइसकेपछि अब सेलेक्टेड गर्नु पर्यो र ठिक छ टास्क दिनु नभए त्यहाँबाट तिमीले गरेर देखौ तिमीलाई यो ठाउँहरू सेलेक्टेड गरेर भने उनीहरूलाई त्यो दिइसकेपछि तपाईँलाई अगाडि बढ्दै जाने वातावरण बनाएर तपाईँको के पनि नहुने मान्छेले पनि गर्नु मिल्छ यो मौरी पालन
3: तपाईँले चाहिँ नि अब यो अहिले जो 400 घारमा यहाँले मौरी पालन गरिरहनु भएको छ र सँगसँगै मौरी घारको पनि यहाँले चाहिँ एउटा घार उद्योगको रूपमा आफूलाई देशव्यापी एउटा घारको व्यवसायको रूपमा पनि यहाँले चिनाइरहनु भएको छ त्यो गरिरहनु भएको छ यो व्यवसायलाई थप प्रवर्धन गर्ने योजना के छ तपाईँको
4: जस्तै अब हामीले चाहिँ मौरी पालनको बारेमा चाहिँ मैले भन्नु पर्दाखेरि चाहिँ मौरीलाई चाहिँ अझै योभन्दा धेरै जस्तै अहिले हामीले 400 गोला मौरी छ भने 1000 गोला मौरी निकाल्ने त्यो सँगसँगै मौरीबाट निक्लिने प्रडक्टहरू चाहिँ कति छ के छ त्यो चाहिँ लार्ज स्केलमा निकालेर त्यसलाई चाहिँ बजारीकरण गर्ने त्यो एउटा भयो अनि त्यहाँबाट जुन अहिले चाहिँ हाम्रो पहुँच भन्दा नि बाहिर जस्तै एरियाहरू हामीले चाहिँ नभेटेको नदेखेको ठाउँहरू पनि छ त्यस्तो ठाउँमा चाहिँ हाम्रो उत्पादन गरेको घारहरू चाहिँ उहाँसम्म चाहिँ सस्तो रूपमा डेलिभरी दिने भन्ने चाहिँ मेरो लक्ष्य छ
3: यसमा जोडिन चाहने वा मौरी पालन व्यवसायमा संलग्न हुन चाहने वा चाहिँ बेरोजगार युवाहरूका लागि यो मौरी पालन व्यवसाय यस कारणले ठिक छ होइन तपाईँ आफू गरेको हुनाले पनि अनुभवका हिसाबले यसमा जोडिन चाहने नयाँ उद्यमीहरूलाई चाहिँ यहाँको सुझाव के हुन्छ
4: यसमा धेरै अपर्च्युनिटीहरू छ जुन चाहिँ तपाईँको हाम्रो देश भनेको एउटा चाहिँ ब्लेसिङ कन्ट्री भन्छु म यसलाई चाहिँ मौरी पालनको लागि किनभने हाम्रो देशमा तपाईँको पहाडी एरिया त्यतिकै छ तराई एरिया त्यतिकै छ अब सकेर तपाईँको मुस्ताङतिर पुर्याउन सक्यो स्याउको बेलामा पनि तपाईँको त्यहाँ पनि तपाईँको हाम्रो मौरीहरू लिएर गएर चराउन सकिन्छ हिमाली पहाड हिमाली एरियामा पनि अपर्च्युनिटीहरू छ अरू हामीले इन्सुलेसन टाइपको घारहरू, मैले त्यसको बारेमा रिसर्च गरेर इन्सुलेसन टाइपको घारहरू बनाउन सक्यो भने हिमालमा फुलेको जरीबुटीमा पनि तपाईँको मौरी चराउन सक्ने सम्भावनाहरू हुनसक्छ। मौरीको एउटा चाहिँ 2-3 घन्टालाई मात्र निक्लियो भने पनि तपाईँको ठ्याक्क अरू बेला भित्र चाहिँ घारभित्र चाहिँ तपाईँको मौरी बसिरहने टेम्परेचर मेन्टेन भइरहने खालको हो। त्यस्तो त्यस्तो रिसर्चहरू चाहिँ गरेर चाहिँ तपाईँको हामीले पहाड हिमालको जरीबुटीलाई पनि अझै जोगाइरहन सक्ने पनि हामीले प्लस पोइन्ट गर्न सक्छौँ। भनेपछि हिमाल, पहाड र तराई तिनटै भेगमा चाहिँ तपाईँको प्रशस्त सम्भावना भएको देश हो यो प्राकृतिक रूपमा है। अब यहाँनिर चाहिँ अब हामी नेपाली पहिला नै मेहनतिलो छौँ, यो मेहनतको फ्रम चाहिँ विदेशमा गएर दिनु सट्टा नेपालमै दिँदाखेरि चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ। युवाहरूले चाहिँ हाम्रो नेपालमा उद्यमीहरूले चाहिँ नेपालमै त्यो खालको काम गरिदिनु भयो भने अझै राम्रो हुन्छ।
3: अन्तमा चाहिँ तपाईँले उत्पादन गर्ने महको बजारमा डिमान्ड कस्तो छ, उपभोक्ताको अलिकति व्यवहारको सन्दर्भमा बताइदिनुहोस् न, कस्तो खोज्छन् उपभोक्ता मह?
4: उपभोक्ताले जो मान्छेले पनि मह भनेको सस्तो आइटम होइन, महमा तपाईँको 1000 रुपियाँ खर्च गर्नु भनेको मान्छेले सोच्नुपर्ने चिज हो। जुन मान्छेले 1000 रुपियाँ पैसा खर्च गर्छ त्यो मान्छेले ओरिजिनल पाउने उसको अधिकार हो होइन। हामी त्यो अधिकारलाई चाहिँ ग्यारेन्टेड दिन्छौँ। हाम्रो मह प्रयोग गरेपछि जो मान्छेले 1 टाइम युज गर्छ त्यो मान्छेले बार बार युज गर्दै जान्छ हाम्रो प्रडक्टमा चाहिँ, हामी त्यति विश्वास नै दिलाउँछौँ। र अनि त्यसै कारणले गर्दाखेरि हामीलाई बजारको अभाव छैन सर। हामीले मैले हिजोको दिनमा काम गर्दाखेरि 1 किलो मह बेच्न मलाई एकदम सोच्नुपर्ने स्थिति पनि थियो, तर आजको दिनमा मलाई 100 किलो 1000 किलो मह बेच्दा पनि मलाई सोच्नुपर्ने स्थिति छैन। डिमान्ड आफै नै क्रिएट भइरहेछ, किन विश्वास जितेको छु सबैजनाको।
3: यहाँले आफ्नो मौरी पालन व्यवसायका सन्दर्भमा, मौरी पालन व्यवसाय गर्दै जाँदा यहाँले हासिल गरेका अनुभवहरू र मौरी पालन व्यवसायमा संलग्न हुन चाहने उद्यमीहरू, नयाँ उद्यमीहरूले के कुरामा ध्यान दिनुपर्छ र यो मौरी पालन व्यवसायको प्रवर्धनमा मौरी पालक किसानका लागि सरकारले गर्नुपर्ने भूमिका के हुन सक्छ जस्ता विषयमा आफ्नो धारणाहरू राख्नुभयो। कृषि संवादलाई आफ्नो महत्वपूर्ण समय उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस्त, धन्यवाद।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौ।
5: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्, यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
3: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो भक्तपुरको चाङ्गु नारायण स्थित विजय मौरी फार्मका संचालक विजय केसी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: वर्षायामसँगै जङ्गल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 2 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुरुमा सुनौँ अन्जु पन्तको स्वरमा करिश्मा घामको रचना रहेको छ भने राजेश थापाको सङ्गीत।

अहिले सुनायौँ मिनधोज खड्काको सुर, मिनधोज खड्काकै रचना, सुरेश कुमारको सङ्गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ विगत राईको सुर, रचना र सङ्गीतमा यो अर्को गीत।

तपाईँले सुनायौँ पूर्णप्रसाद राईको स्वर, खजेन्द्र यसको रचना र सङ्गीत। अब सुनाउँदैछौँ निकिता थापाको स्वरमा रहेको यो अर्को गीत, प्रकाश धमलाको रचना रहेको छ भने शरण छिनामको सङ्गीत।

अहिले सुनायौँ जगत मर्दन थापाको स्वर, सुनिल कोइरालाको रचना, मदन सिंहको सङ्गीत. अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ दुर्गा विश्वकर्माको स्वर, रचना र सङ्गीतमा. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सार्वी डोलु किल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकधोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

सुनु स्वदेश गान नारायण गोपाल र साथीहरूको स्वरमा रत्न शमशेर थापाको रचना रहेको छ भने नारायण गोपालकै सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो हाय नमस्कार. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर तपाईँका मनमा भएका सम्झना. यति बेलाको यो बसाइमा तपाईँ आफ्नै गाउँघरमा हुनुहुन्छ या गाउँघरदेखि टाढा हुनुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, आफ्ना आफन्तको साथमा हुनुहुन्छ या आफन्तको साथबाट टाढा हुनुहुन्छ, तपाईँ जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ. त्यसको लागि आउन सक्नुहुन्छ रेडियो नेपालको यो बसाइमा. आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ. हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 7 21 42 11 7 36. यी दुवै टेलिफोन तपाईँका लागि खुल्ला गरेका छौँ. यही फोनबाट तपाईँ आउने बाटो मैले भनिरहँदा कार्यक्रम सम्झना सन्देशमा आफ्ना आफन्तलाई एकैपटक सम्झन सक्नुहुन्छ. बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट तपाईँका माझमा हामीहरू उपस्थित भइरहेका छौँ. सदा जस्तै कार्यक्रममा साङ्गीतिक कोसेली राख्छौँ, त्यसपछि तपाईँका फोन रिसिभ गर्छौँ अनि तपाईँका आफन्तसम्म तपाईँको त्यो आवाजलाई पुर्याउने कोसिसमै रहनेछौँ. टेलिफोन गर्दै गर्नुहोला. सुरुवातमा भने साङ्गीतिक कोसेली राख्छु. यो गीत उमेश मुस्कान रणु चौधरीको स्वरमा रहेको छ. यो गीतपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: हजुर, हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा तपाईँहरूलाई सुरुवातमा सुनायौँ यो गीत, थारू भाषामा रहेको थियो, निकै मिठो गीत थियो। अब भने टेलिफोनतर्फ लाग्छौँ। आजको पहिलो कलर हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: हजुर, रुक्मिणीजी नमस्कार। मस्त रहनुहोला, व्यस्त पनि रहनुहोला। अब एउटै सोमबार छ साउने, त्यसको पनि हजुरलाई मङ्गलमय शुभकामना भन्दै म ओमडी साहबबाट आएँ।
0: हजुर ओमडीजी नमस्कार छ है। अनि तपाईँ नवलपुरमै हुनुहुन्छ?
1: म अब नवलपुरै हो। अब कता जाम र खै, अब पहिला घुमियो अब विदेशतिर, अब कहीँ पनि गइन्न। हजुर आयो भने त्यही काठमाडौँसम्म तपाईँहरूलाई एकचोटि भेट्न साह्रै र लाग्छ कि, सबै आरजीहरूलाई भेट्न मन लाग्छ, अरू त अन्त जान्न।
0: अनि काठमाडौँ चाहिँ धेरै टाढा छैन नि त, होइन?
1: होइन, टाढा त छैन, मलाई त्यस्तै त्यस्तै परेर अनि आएन। अब अहिले चाहिँ म आउँछु, अब यो तपाईँको धान थन्काएपछि म पक्कै आउने छु कि। अरू छन् कि मेरा थुप्रै।
0: हजुर स्वागत छ, आउनुहोला, भेटौँला है त, चिया खाउँला, केही अरू त गर्न, चिया त खान सक्छौँ नि मजासँग बसेर।
1: अनि हाम्रो अरू भन्दा नि हाम्रो रेडियो नेपालमा त्यो रिताजीलाई भेट्न साह्रै मन लाग्छ कि।
0: एकदमै भगवान्ले पक्कै पनि जुराउनु नि छ।
1: उहाँले चाहिँ आठजना भन्दा ठ्याक्कै तपाईँको भाइलाई सम्झिन दिनुहुन्न। ए मङ्गलबार आएको छ भने अर्को मङ्गलबार लिस्टै राखेर पक्रिदिनुहुन्छ कि।
0: अब अघिल्लो मङ्गलबार सम्झिनु भएको थियो, अब भएन है, ल ल ल ल भन्दा भन्दा भन्नुहुन्छ होइन। अनि ओमरजी
1: हजुर,
0: नवलपुरमा कस्तो छ मौसम यति बेला?
1: नवलपुरमा झमाल झुमुल छ, तपाईँको त्यही कोदो रोप्नु जस्तो पानी आएको छ, ठुलो पानी आउन सकेको छैन, अरू समग्रमा राम्रै छ। आयो त घाम लागेको छ एकदम
0: है।
1: हजुर
0: पानी जे भए पनि एकदमै ठुलो पानी चाहिँ नपरोस् भन्ने कामना गरौँ। बर्खाको समय पानी त पर्नै पर्यो होइन, तर
1: हजुर यो रोपेको धानलाई चाहिँ राम्रो भएछ है त।
0: हजुर त्यति भए पुग्यो, राम्रो हुँदै जाओस् बाली होइन।
1: हजुर त्यो ठुलो पानी नि किन चाहियो र।
0: हजुर सम्झना सन्देशतिर लागौँ त।
1: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि उता
0: थ्याङ्क यू
1: गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू कार्यरत आरजेहरू तपाईँहरू सम्पूर्णलाई मेरो मिठो सम्झना साथी नमस्कार। अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल, सार्जन महतो, जीवन सहयात्री, सुमी लिम्बू, विमला एम्पू, लक्ष्मी छेत्री, काँडाघारी, निशा लामा, दोलखा चरिकोट, काजीराम नेउपाने, गगन तेह्रथुमे, राम पुकार राय, आशिष नयन, सुखराम लामा, गणेश श्रेष्ठ, श्रीराम दाहाल, रामबहादुर खड्का, नगेन्द्र रिजाल, धनकुटा, भेडेटार भन्दै म हजुरको स्पसाईबाट बिदा हुन्छु। रुक्मिणीजी नमस्कार।
0: सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। उहाँले आफ्नो आफन्तलाई सम्झना सन्देश दिनुभएको छ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, रेडियो नेपाल सुन्दै रहनुहोस्।
0: हजुर हजुर नमस्कार नमस्कार नमस्कार। तपाईँ व्यस्त पनि रहनुहोस् है, स्वस्थ र मस्त व्यस्त सबै हुनु पर्यो है त।
2: हजुर हजुर।
0: शुभ नाम?
2: साजन महतो।
0: हजुर साजनजी।
2: हजुर
0: के छ खबर खबर?
2: एकदम ठिक ठाक छ, हजुरको कृपाले अहिलेसम्म है।
0: वाओ, भगवानको कृपाले होइन, सबैको शुभेच्छाले होइन।
2: हजुर हजुर
0: हजुर। तपाईँ अहिले ठ्याक्कै कहाँ हुनुहुन्छ?
2: म अहिले जङ्गलतिर हो, भैँसी चराउँदै हजुर प्रोग्राम सुन्दै गरेको।
0: भैँसी चराउँदै हुनुहुन्छ आजभोलि त, जे चौरी पनि गाई बस्तुलाई खाने घाँसहरू हरियाली बढेको छ होइन त।
2: हजुर हजुर, यो पानी त गर्दा बढिराखेको छ है,
0: मजाले अगाउँछ गाई बस्तुहरू होइन।
2: हजुर हजुर।
0: साजनजी
2: हजुर,
0: भैँसी पाल्नु भएको छ यहाँले?
2: हजुर हजुर।
0: अनि कति जति दुध बेच्नुहुन्छ त?
2: त्यही हो तपाईँको म्याक्सिमम त्यही हो, 300 लिटर जति जान्छ।
0: हजुर डेरीमा दिनुहुन्छ यहाँले?
2: हजुर हजुर।
0: है भनेपछि मजासँग वस्तु भाउसँग रम्न पनि पाइयो, बेच्न पनि पाइयो होइन।
2: हजुर हजुर,
0: कस्तो राम्रो, मनपर्छ मलाई कृषि पेसा असाध्यै। साजनजी
2: हजुर,
0: अब हामी सम्झना सन्देशतिर लागौँ है त।
2: ल सर्वप्रथम हजुरलाई है।
0: हजुर थ्याङ्क यू।
2: मणि सापकोटा, रामबहादुर खड्का, सुमी लिम्बू, नरेन्द्र रिमाल, हर्कवीर सन्त्याल, जमुना तामाङ, अनि मलाई चिन्नुमा किन्नु एकदमै एकमिष्ट हजुर है।
0: हजुर छुट्यौँ है त।
2: हस्
0: त बाई। साजन महतो हुनुहुन्थ्यो हामीसँग नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, हाम्रो साथबाट उहाँ जाँदै गर्दा आफ्नो आफन्तलाई सम्झना सन्देश पनि छोड्नु भएको छ। कार्यक्रम सम्झना सन्देशमा छौँ हामी। तपाईँले रेडियो नेपालको मिडियम एपका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.3 मेगाहर्जका साथै तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने आउनको लागि 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
3: नमस्कार। हजुर, म चाहिँ चितवनबाट, हाम्रो सापुटाका छिमेकी भनौँ, नजिक है।
0: हजुर, शुभ नाम तपाईँको?
3: रामबहादुर खड्का। हजुर
0: हजुर, रामबहादुर खड्का।
3: हजुर
0: रामबहादुर जी।
3: हजुर,
0: चितवनमा तपाईँ बस्नुहुन्छ?
3: हजुर
0: हजुर। चितवनतिर गर्मी छ कि ठिकै छ कि, मौसम कस्तो छ यति बेला?
3: अब घाम लाग्दा चाहिँ धेरै गर्मी छ, आज भोलि चाहिँ ठ्याक्क ठ्याक्क त्यो खेत धानलाई पुग्ने पानी परिरहेछ।
0: हजुर,
3: गडबड गडबड छ, त्यस्तो गर्मी त त्यतिखेर छैन हजुर अहिले,
0: तर आज भोलि अलिक शीतल हुन थाल्यो नि त।
3: हजुर, यतातिर धान पनि हरियो हरियो भएर हुँदा है, हल्का फुल्का पानी पुगेछ, त्यस्तो ठुलो पानी नआओस् भनेर चाहिँ प्रार्थना गरेको छु।
0: हजुर, अनि धान भन्नुभयो, खेतमा धान लगाउनु छ होइन?
3: हजुर
0: हजुर। अनि खेतमा धान रोपिसकेपछि खेतको आलीमा चाहिँ भटमास अथवा मास रोप्ने चलन छ कि छैन?
3: हजुर, काहीँ भटमास काहीँ मास रोपिन्छ।
0: रोपिन्छ है, उत्पादन मजाले हुन्छ है नि त?
3: हुन्छ हजुर, भटमास मासहरू हुन्छ आली आलीमा।
0: हजुर, यति बेला हरियाली छाएको छ चारैतिर।
3: हजुर, जताहरू पनि साउन साउनै भएको छ।
0: साउन साउनै भएको छ होइन? हजुर, अनि रेड नेपाल सुन्दा सुन्दै फोन गर्नुभयो कि आउँछ भनेर फोन गर्नुभयो?
3: नै, म बिहान 4:45 रेडियो खोल्छु, बेलुका 9 बजे बन्द गर्छु, म रेडियोकै वरिपरि हुन्छु, रेडियो आउनु ठाउँमा राख्छु, काम गर्न घाटा जाने रेडियो रुखमा लगाएर भिडियोछु र सुनिरहन्छु, म रेडियो र एउटा टुक्रो मोबाइल धन्य। हजुर
0: हजुर हजुर, अब सम्झना सन्देश लाग्यौँ है त
3: बन्द हजुर लगाएर हाम्रो फुटबल सरलाई, रेडियो नेपाल सम्पूर्ण कर्मचारीलाई, ओमनी सापकोटा साधन महतो
0: बाबाई। हामीसँग रामबहादुर खड्का हुनुहुन्थ्यो चितवनबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, सबैको लागि सम्झना व्यक्त गरेर कार्यक्रममा छौँ। फेरि पनि हामी टेलिफोन तर्फै लाग्छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
4: नमस्ते। हजुर
0: हजुर हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
4: म यता चितलाङबाट विकास थापा मगर।
0: विकास थापा मगर भन्नुभयो, विकास भन्नुभयो नि त?
4: हजुर, यता चितलाङबाट।
0: चितलाङबाट हजुर, विकासजी।
4: हजुर,
0: चितलाङमा हुनुहुन्छ तपाईँ यतिखेर?
4: हजुर।
0: अब चितलाङमा त मजाले मुला उब्जाउ हुन्छ होइन?
4: अहिले त मुला छैन नि, मुला सकेको छ अहिले।
0: मकै छ हो यति बेला?
4: मकै छ, टमाटर छ, खुर्सानीहरू छ अहिले।
0: काउली होला?
4: काउली त भर्खर कोही कोहीले रोप्दैछन्, कोही कोहीले अब गर्दैछन्।
0: ए, भनेपछि चितलाङमा जाँदाखेरि यताउता हेर्दाखेरि डाँडै डाँडा छ, बिचमा चितलाङको वरिपरि जग्गा छ, त्यो जग्गामा मजाले उब्जनी हुँदो रहेछ होइन?
4: हजुर, अहिले त अब टमाटरको सिजन छ नि त, अहिले त फटाफट टमाटर निकाल्दैछ।
0: ए, टमाटर निकाल्ने बेला भएको छ अहिले?
4: हजुर
0: हजुर हजुर, त्यहाँबाट सोझै काठमाडौँ पठाउने हो ती टमाटरहरू?
4: यता काठमाडौँ नारायणघाट बुटोलतिर बाहिरतिर नि गइन्छ।
0: व्यापारीहरू आफै जानुहुन्छ होइन लिन, गाडी लगेर?
4: यतै गाउँ गाउँमै आउँछ नि लिनलाई।
0: उत्पादन मात्रै गर्नु पर्यो, बेच्न सहज छ होइन त?
4: हजुर
0: हजुर। विकासजी।
4: हजुर,
0: सम्झना सन्देशमा हुनुहुन्छ तपाईँ, सम्झना सन्देश भन्नुपर्दा कहाँ र कसलाई सम्झनु छ? अब
4: पहिला सुरु स्पेसल हजुरको लागि अनि टेक्निसियन हुने दादाको लागि।
0: हजुर,
4: अनि मेरो घर फ्यामिली, मेरो घर परिवारको लागि, यतिखेर सुन्नुहुन्छ आशिष बस्नेत, मन्जु थापा, दिपिका थापा, श्रीराम दाल, बद्री थापा, अजन थापा, मेघराज कार्की, कृष्ण बलामी, बालकुमार लामा परिवार, यता श्रीराम दाल, यता सुन्नुहुन्छ सुमी लिम्बू, मेरा साथीहरू दुवैजनालाई लागि भन्दै, यता सुन्नुहुन्छ होला लक्ष्मी छेत्री काँडागारी, मिला भुजेल, मनिषा तामाङलाई पनि सुनाउन चाहन्छु, मनिषा मगरलाई पनि सुनाउन चाहन्छु, यता सुन्नुहुन्छ अरे उर्मिला थापा मगर, दुर्गा मगर, निशा लामा, सपना खड्का, सपना तामाङ भन्दै, मलाई विकास थापा मगर भनेर ज जसले चिन्नुहुन्छ, ज जसले माया गर्नुहुन्छ भन्दै, सानो केसीलाई पनि सम्झिँदैमा आजको विषयबाट बिदा हुन्छ। नमस्ते, बाई बाई
0: बाई बाई। विकासजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, साथीको लागि सम्झना सन्देश छोडेर। फेरि पनि टेलिफोनतर्फ लाग्छु, यो टेलिफोन पछि भने साङ्गीतिक कोसेल राख्नेछु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
5: हजुर नमस्कार।
0: हजुर हजुर नमस्कार।
5: शेखर प्रसाद श्रेष्ठ बोल्दैछु। हजुर
0: हजुर शेखरजी धरानबाट भन्नुभयो होइन?
5: हजुर हजुर।
0: के छ धरानतिरको मौसमको?
5: मौसम त आज बिहानदेखि टन्टलापुर घाम लागिरहेको छ। यो उत्तर पूर्वको कुनामा चाहिँ ठुलो बादल कालो निलो रहेको, तर दक्षिणतिर यतापट्टि चाहिँ एकदम छ्याङ्ग छ, अनि हावाले बढाएर फेरि उतातिर कोसीपारी यानि उदयपुर जिल्लातिर बादल गयो जस्तो लाग्छ। अनि आज अरू मौसमको मात्रै कुरा हो, अरू सब्जेक्ट के छ?
0: हजुर हजुर, कति बेला पानी पर्छ, हावाले कता लान्छ थाहा भएन, तर अहिले चाहिँ घाम गरेको छ नि त।
5: अब मौसम विभागले घनघोर पानी पर्छ, के होस गर्नु, के गर्नु, प्रिकसन लिनु भन्नुहुन्छ, तर यहाँ त पानी पर्यो भने पनि छर गर्छ, फेरि हराइहाल्छ, पानी परेकै छैन।
0: हजुर शेखरजी।
5: हजुर।
0: अब सम्झना सन्देशतिर लागौँ है त।
5: अब हजुरलाई त सम्झिरहन्छु, अनि हजुर कता उहाँ जानुभएको भन्नुभएको होइन, कता विदेश कता हो यसो अलिकति बताइदिनुहुन्थ्यो कि आफ्नो बारेमा।
0: ए तपाईँले त चासो राख्नुभयो नि त होइन?
5: अनि राख्नु पर्यो नि त, हाम्रो मात्रै त भनेर भएको हजुरको त
0: हजुर
5: लाभान्वित हुन्छौँ नि त, हामी पर्छ नि त होइन?
0: एकदमै ठिकै हो, प्रसङ्ग उठाउनु भयो। म खास जापान गएको थिएँ, टोकियो होइन? टोकियोमा गएर घुमियो, घुम्नकै लागि गएको, हामी खास थोरै समयलाई गएको थियौँ होइन, हाम्रो ग्रुप थियो, ठुलै ग्रुप गएका थियौँ। तर त्यहाँ गएर त्यो विकासको पाटोहरू हेर्दाखेरि अनि मानिसहरूको त्यो व्यवहार हेर्दाखेरि असाध्यै मन पर्यो मलाई। खासमा नबोल्ने, चर्को आवाज ननिकाल्ने, शान्त वातावरण, जतिसुकै भिड भए पनि एकदमै शान्त तरिकाले हिँडेको होइन, कसैले कसैलाई डिस्टर्ब नगर्ने, राति पनि मजाले जो पनि काममा गएर सुरक्षित साथ फर्कन सक्ने त्यस्तो वातावरण देखियो कि, असाध्यै राम्रो होइन। ठुला ठुला भवन, असाध्यै ठुला भवन, भूकम्प जाने ठाउँ जापान, तर पनि विकास हेर्दाखेरि अति नै राम्रो देखेर आएँ। घुम्न गएको थिएँ, इन्जोय गरेर आएँ, त्यति हो।
5: भूकम्प प्रतिरोधी घरहरू नै त होला नि?
0: त्यस्तै हो, किनभने आकाश गगनचुम्बी भवन छन्, यसो हामीले टाउको माथि गराएर हेर्दाखेरि टोपी खस्ने खालको भवनहरू, र पनि सबै सुरक्षित छन् के है,
5: त्यहाँ पनि रमणीय ठाउँहरू होला,
0: रमणीय ठाउँ घुम्न इन्जोय गर्न मस्त, जे रमाइलो ठाउँ छ,
5: प्राकृतिक दृश्यावली पनि राम्रै होला जस्तो लाग्यो मलाई चाहिँ।
0: हजुर
5: शान्तपूर्वक मेहनती साध्य नै, अब घन्टा खट्ने होइन,
0: खट्ने काममा एकदमै खट्ने सबैजना,
5: धेरै अलिक दीर्घजीवी नै भन्नु पर्यो,
0: उमेरको हिसाबले पनि अलिक पाको उमेरसम्म पनि तगडा खालका मान्छे, बुढा बुढी मान्छे अब
5: बढी छन्, उनीहरूलाई सेवा गर्ने एउटा स्पेसल चाहियो भन्नु पर्यो, त्यो पनि व्यवस्था सरकारले गरेको होला भन्न चाहन्छु म।
0: त्यहाँ चाहिँ यस्तो रहेछ, जस्तो स्वास्थ्य र शिक्षा फ्री छ होइन, बच्चा जन्मेदेखि चाहिँ 3 वर्षसम्म 20,000 रुपियाँ मन्थली पाउने, त्यसपछि 3 देखि माथि 10 वर्षसम्म 15, त्यसपछि आएर फेरि 10 देखि 18 10,000 त्यस्तो दिँदो रहेछ बच्चाहरूलाई, अनि स्वास्थ्य पनि फ्री छ, त्यस कारण पनि जस मानिसहरूलाई आनन्द छ हामीले हेर्दाखेरि। अब हामी पनि आशा राखौँ नेपाल त्यस्तै होस् है, प्रगति होस् भन्ने आशा राखौँ। अब सम्झना सन्देशतिर लागौँ है त।
5: अब हजुर त भइहाल्नु भयो, अनि प्राविधिकमा को हुनुहुन्छ?
0: हाम्रो लक्ष्मण विष्ट हुनुहुन्छ।
5: ए हजुर भाइ आउनुभयो सर, विष्टलाई पनि नमस्कार गर्न चाहन्छु, अनि अहिले भर्खर अघि मैले कल गरेको त्यो पुरानो के भन्छ प्राविधिक भूमनाथ निरौला भाइ, उहाँको मिसेस दुर्गेन्द्रले आफ्नो काम गर्नुहुन्छ, उहाँले सम्झिन्छु, अरू यतातिर थुप्रै हुनुहुन्छ, देवीसु भण्डारी दिदी भन्नुहुन्छ, यता रमा वाग्ले कोइरालालाई पनि सम्झिराखेको छु, यता धनकुटा क्षेत्रको निर्मला कुँवर हुनुहुन्छ, यता महानगर एफएम विराटनगरको नयराज नेपाल सँगै हुनुहुन्छ, यता जीवा भट्टराई भन्न चाहन्छु, हुलाको बहिनी हराइराख्नु भएको छ, गीता कार्की हराइराख्नु भएको मैले धेरै सम्झिराखेको छु, यता उपासा राई, दुखी कल्पना सम्पाङ सपना, यता धरान चारको शिवा कुमारी बान्तवा, तिक्सरी चामलिङ राई, आरणिका राई, यता धरान 0.2 उर्मिला बस्नेत, सुनिता शाह, यतातिर हुनुहुन्छ यता मुक्तिनारायण सर हुनुहुन्छ पाटन ढोका, उहाँको खास घर चाहिँ डोटी हो, उहाँहरू म चाहिँ 16 सालमा हामी क्लासमेट हो अस्कलमा भन्नु पर्यो, यता रमेश खप्रेल सर पनि हुनुहुन्छ, के कमलादी हो उहाँको ठेगाना चाहिँ, त्यो राज्य भवनदेखि पर्तिर हो, अनि थुप्रै थुप्रै हुनुहुन्छ मलाई चिन्ने नचिन्ने फोन लगाउने फोन ट्राई गर्ने
0: बाई। शेखर प्रसाद श्रेष्ठ धरानबाट हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। हामीले तपाईँलाई केही समयपछि साङ्गीतिक कोसेली भनेका थियौँ र अब लगातार टेलिफोनतर्फै लाग्छौँ र अन्तिममा छुट्टिने बेलामा साङ्गीतिक कोसेली पस्कने नै छौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ? हेलो,
6: हजुर नमस्कार।
0: हजुर हजुर नमस्कार नमस्कार। सेवा को बोल्दै हुनुहुन्छ होला, कहाँबाट, शुभ नाम तपाईँको? एसपी राई। एसपी भन्नुभयो होइन? हजुर। इलामबाट?
6: इलामबाट।
0: कस्तो छ इलामको मौसम?
6: इलामको मौसम आज चाहिँ पानी परेको छैन, मधुमग भइरहेको छ, एकदम रमाइलो घमाइलो छ। काठमाडौँतिरको मौसम कस्तो छ हजुर?
0: रमाइलो घमाइलो छ, हामीतिर पनि घाम लागेको छ होइन। काठमाडौँमा त हेर्नुहोस् रातिमा यति ठुलो पानी पर्छ नि, बरर पानी आउँछ रातभरि अनि दिउँसो चाहिँ फाडिदिन्छ, कस्तो राम्रो छ काठमाडौँको मौसम। अनि अहिले चाहिँ इलामतिर घुम्ने मान्छेहरू कतिको हुनुहुन्छ? इलाम भने अलिकति पर्यटकीय स्थल पनि हो नि त होइन?
6: इलाम भन्ने घुम्ने त अहिले कन्यामतिर चाहिँ घुम्ने आइराखेकै छ पर्यटकहरू।
0: हजुर आइराख्नु छ होइन, बर्खा भनेर अलिक कम हुने त्यस्तो छ कि छैन?
6: अलिकति शीतल छ हो, त्यस कारणले गर्मीबाट
0: हजुर आउनुहुन्छ। हजुर हजुर हजुर। एसपीजी
6: हजुर,
0: ठ्याक्कै तपाईँले कहाँ हुनुहुन्छ?
6: हजुर
0: हजुर। तपाईँ भएको ठाउँको वरिपरितिर
6: हजुर एकदम हरियाली छ,
0: हरियाली छ
6: भन्नुपर्छ होइन?

0: हेलो, एसपी राई हुनुहुन्थ्यो, उहाँको टेलिफोनले साथ दिएन, फोन कटेको छ यति बेला. एसपीजी बोल्दा बोल्दै सुन्न सकेन भन्दै हुनुहुन्थ्यो, सायद टेलिफोनले साथ दिएन. एसपीजीको फेरि फोन लाग्ला नलाग्ला, जतिले पनि एसपीजीको आवाज सुन्दै हुनुहुन्थ्यो तपाईँ सबै सबैलाई उहाँले सम्झना व्यक्त गर्नुभएको छ भनेर उहाँको साइडबाट मैले भन्दै अर्को टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ. हेलो,
1: हजुर नमस्ते, गोविन्द नेवला कौशलटार भक्तपुरबाट.
0: हजुर गोविन्दजी,
1: हजुर
0: यही घर हो
1: मेरो, कौशलटार.
0: कौशलटार है त?
1: हजुर, मेरो जन्म चाहिँ ओखलढुङ्गा हो.
0: हजुर हजुर हजुर
1: सर, अब यतै अब कामको पढाइको सिलसिलामा यता आइसकेपछि यसै
0: यतै बसियो,
1: यसो अनि सानसानो यसो घर किनेर यतै बसिया छ.
0: अनि त भइगयो नि, अब जहाँ भयो नि बास बस्ने हो, बसिरहेछ होइन?
1: हजुर हजुर,
0: कहिले काहीँ यसो उताको घर सम्झनुहुन्छ होला नि अहिले.
1: होइन, सम्झना हुन्छ, उता पनि अब जान मन लाग्छ.
0: गइन्छ होला बेला बेला,
1: गइन्छ बेला बेलामा. त्यो आठ वर्ष आठ वर्षमा एकचोटि पुगिन्छ त्यहाँ. चाहिँ यसो अब अरू हुनुहुन्छ त्यहाँ छरछिमेकीहरू कमाएर खानु भएको छ.
0: हजुर
1: त्यसरी नै हो.
0: तपाईँले अहिले हामीलाई सुन्दै हुनुहुन्थ्यो?
1: मलाई चाहिँ अब म पनि एउटा मिडिया कर्मी नै हो, त्यहाँ पनि अब बेला बेला म यो कल भइरहन्छ राजन सर, रेडियो नेपाल राजन कार्की.
0: ए ए हजुर हजुर.
1: त्यहाँपछि धेरै साथीहरू हुनुहुन्छ, पहिला पहिला बाँच्ने मलाई देखिदियो, धेरै पुरानो कलर हो.
0: हजुर, भनेपछि तपाईँ
1: अफिस टाइमले गर्दा अलिकति गाह्रो हुन्छ. बितेर जानुभयो, उहाँको पनि कार्यक्रममा फोन गरिरहन्थे
0: पहिलादेखि,
1: होइन मनालदेखि राति यो सिजनमा अरू सङ्गीत आउँथ्यो, होइन म धेरै पहिला पुरानो रेडियो नेपालको त धेरै पुरानै श्रोता हो.
0: हजुर, भनेपछि पाण्डव दाईको पालाबाट तपाईँ रेडियो नेपालसँग जोडिनु भयो?
1: हजुर, म शुक्रबार चाहिँ बिहान त्यो 10-11 बजीसम्म अनुरोध सङ्गीत हुन्थ्यो दिउँसो बिहानको चाहिँ, होइन?
0: हजुर,
1: यस्तो यस्तो कार्यक्रममा चाहिँ म बोलिरहन्थेँ. अहिले बिजी चाहिँ म बोल्छु समय मिल्दाखेरि. मलाई चाहिँ विशेष गरी हाम्रो यो मिडिया प्रेमी मन्जु थापा हुनुहुन्छ, होइन?
0: हजुर हजुर हुनुहुन्छ.
1: उहाँले चाहिँ सम्झाउनुहुन्छ बेला मिल्दाखेरि कल गर्नुपर्छ, बिर्सिनु हुँदैन भनेर. अहिले पनि उहाँले मिल्छ भने कल गर्नुहोस् भन्नु, मेरो फोन लागिहाल्यो
0: लागिहाल्यो है. हजुर, कस्तो रमाइलो, जे भए पनि पुरानो पुरानोदेखि सम्झिँदै यहाँसम्म आउनुभयो नि त यहाँले, होइन?
1: हजुर, जिएसयु रेडियो नेपाल त हाम्रो नेपालको पहिलो रेडियो हो र त हामीले माया मार्नै हुँदैन नि. रेडियो नेपाल भन्दा नेपाल सरकार मार्फत, होइन, यहाँहरूले साथ दिनुहुन्छ. रेडियोहरू त अहिले छन् नि, घरै पछि जस्ता रेडियो पनि छन्,
0: होइन? हजुर हजुर,
1: त्यसले गर्दा यो त अब यसो एउटा सरकारी माध्यम हो टेलिभिजन, हामीले त कहिले माया मार्नै भएन नि.
0: हजुर, त्यसको लागि धन्यवाद है, त मन पराइदिनु भएकोमा.
1: अनि हामीले अस्ति पनि एउटा कार्यक्रम गरेका थियौँ, अब सम्पूर्ण रेडियो नेपालका जति हुनुहुन्थ्यो, निम्ताजी मैले पनि गरेका थिएँ राजन सर मार्फत, हाम्रो ज्येष्ठ नारी मन्जु थापा म लगायत हामीले ज्येष्ठ नारीको लागि एकदम आवाज उठाइरहेको छौँ.
0: हजुर हजुर,
1: एउटा सानो हल पनि तयारी गरेर हामीले अस्ति 16 गते उद्घाटन पनि गऱ्यौँ.
0: कस्तो राम्रो काम गर्नुभएको छ.
1: रेडियो नेपाल राजन कार्की आउनु भएको छ, आउने सायद आइतबार 9:15 बजे त्यो हाम्रै कार्यक्रम पनि बच्छ होला,
0: कार्यक्रममा
1: रीताजीहरू देखेर यहाँहरू सबैले हामी निम्ता गरेका थियौँ. फेरि फेरि हामी गर्नेछौँ,
0: एकदमै हुन्छ. भेटघाट जुरायो भने भेटौँला. जे बसे पुण्य काम गरिदिनुहुन्छ ज्येष्ठ नागरिकको क्षेत्रमा केही गर्नलाई, होइन, हलको कुरा पनि गर्नुभयो, केही गर्छु भनेर अगाडि बढ्नु भएको छ.
1: यसो अब असहाय भएका बुवा आमाहरूलाई पनि हामीले आश्रय दिइहाल्छौँ, होइन,
0: हजुर. अरू केही नभए पनि त्यस्ता अलिकति उमेर पुगेका, पाक उमेर पुगेका हाम्रा आमा बुवाहरू जसलाई हामीले केही नभए पनि दिउँसो जमघट गराएर उहाँहरूलाई एक अर्कासँग भेटघाट गराइदिने खालको थलो भयो भने पनि उहाँहरूको मनको कुरा सेयरिङ गर्न पाउनुहुन्छ, हरि कीर्तन भजन भयो भने रमाउनु पाउनुहुन्छ, त्यस्तो खालको वातावरण हुँदा पनि राम्रो हो नि त, होइन?
1: यसरी नै अब यसो गरौँ त, समाजमा बसिसकेपछि भन्ने कुराहरू भइसकेपछि हामी धेरै लामो समय हाम्रो महाप्रसाद पराजित हुनुहुन्थ्यो, पितेर जानुभयो, होइन, उहाँकै यो चाहिँ चाहना अनुसार हामीले गर्नुपर्छ भन्ने लागेको थियो. हामीले यो वर्ष चाहिँ हामीले यो मिन भवनमा चाहिँ यातायात व्यवस्था मुनि पनि हाम्रो त्यहाँ छ ज्येष्ठ तारिखको त्यहाँ जोडेको थियो, त्यहाँ पनि भर्खरै सम्पन्न गऱ्यौँ.
0: हजुर, जीवन राम्रो काम गरेको सुनाउनु भयो, खुसी लाग्यो. अब हामी सम्झना सन्देश धेरै लाग्यौँ है त,
1: विशेष गरी यहाँहरूसँग बोल्न पाउँदा खुसी लाग्छ. समय मिल्दाखेरि मैले पनि बोल्ने चाहिँ, मेरो साथीहरू धेरै बोल्नुहुन्छ, जति रेडियोलाई माया गर्छ देश विदेशमा रहेर. रेडियो नेपाल टेलिभिजन भनेको नेपालको पहिलो सञ्चार माध्यम हौ, होइन, हामीले माया दिनुपर्छ, साथ दिनुभयो, हाम्रो पनि साथ भयो भने यो पनि त चल्छ नि त राम्रोसँग.
0: हामीले
1: कुनै ठाउँमा केही गरेछ भने सल्लाह सुझाव दिएर यसरी गर्दैछौँ भनेपछि हामी पनि त्यो प्रणाम मिलोस्, जति रेडियो नेपाल सुन्नु भएको छ र विशेष गरी मन्जु थापा एउटा महिला भए तापनि हामीले उहाँको जति काम गर्न सकेका छैन जस्तो लाग्छ मलाई चाहिँ, तर म पनि बाहिर संस्थामा आबद्ध भएर उहाँलाई पनि जोडेको छु मैले, होइन, हामी सँगै हिँडेका छौँ. यसरी जहाँ हुन्छ अपाङ्ग होस् असहाय होस् उहाँहरूको चाहिँ अप्ठ्यारो पर्दा हामीले आफै उठाएका छौँ. यसरी आगामी दिनहरू हामीले गर्दै जाउँ, जति रेडियो नेपाल सुन्नु भएको छ सबैलाई

0: आउने गीतहरू चाहिँ सुनाउँदै बिदा हुन चाहन्छु।
1: हस् त बाई। गोविन्द निरौला कौशल टारबाट हुनुहुन्थ्यो। अब भने म आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्छु, त्यसपछि बिदा माग्ने बेला हुनेछ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
2: हजुर नमस्कार।
1: नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
2: मेरो अगाडिको फोन काट्यो नि त, इलामबाट।
1: हजुर, एसपी राई हो?
2: हजुर
1: हजुर। तपाईँको सम्झना सन्देश भन्नुभन्दा अगाडि नै फोन काट्यो है, त्यसपछि अब मजाले सम्झना सन्देश भन्नुहोस्, अरू मैले सोधेन है त।
2: हुन्छ, सम्झना सन्देश भन्नुपर्दा फर्स्टमा त हजुर लगायत रेडियो नेपाल होल युनिटलाई नै सम्झन चाहन्छु, र केही साथीहरूलाई सम्झिनु पर्दा सम्झना सन्देश दिनुपर्दाखेरि बहिनीहरू पनि छ, उदयपुरतिर प्रतीक्षा बन्तावा, सङ्गीत राई, माया घिसिङ हुनुहुन्छ तपाईँतिर, सिन्धुलीतिर हुन्छ सुशीला कार उयो सुशीला भट्टराई, अनि यता हुनुहुन्छ अङ्किता श्रेष्ठ हुनुहुन्छ, अनि जलखात्री हुनुहुन्छ, बिनिता थानी, बिनिता छेत्री छेत्री हुनुहुन्छ, अनि संस्कृति बस्नेत हुनुहुन्छ, भोजपुरतिर हुनुहुन्छ उर्मिला राई, सुन्द चोखाङ, शङ्कर सभातिर पवित्र राई, धनकुटातिर गरिमा भन्ता राई, सुस्मिता राई, रूपा राई, कुर्मा राई लगायत धेरै साथी हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई सम्झना शुभकामना भन्दै जान्छु भाइ।
1: हस् त बाबाई। एसपीजी हुनुहुन्थ्यो हामीसँग, उहाँको एकपटक टेलिफोन कट्यो र फेरि पनि प्रयास गर्नुभयो, लाग्यो र उहाँले आफ्नो आफ्ना आफन्तको नाम लिँदै सम्झना सन्देश दिन पाउनुभयो। आजको अन्तिम कलर उहाँ हुनुभयो। अब पनि तपाईँका माझबाट हामी छुट्टिने बेला भइसकेको छ। आज हामीलाई सुनेर साथ दिनुभयो, टेलिफोन गरेर साथ दिनुभयो, तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि थ्याङ्क यू सो मच भन्दै सुनिता दुलाल र प्रकाश सपुतको स्वरमा रहेको गीत सुम्पन चाहन्छु। यो गीतपछि यहाँहरूले केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक तिन बजेको समाचार सुन्नुहुनेछ। तिन बजेको समाचार केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। कार्यक्रम सम्झना र सन्देशको बिट मार्दै गर्दा अर्को हप्ता आउने बाचासहित यो साङ्गीतिक कोसेली केवल तपाईँलाई सुम्पन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा नागरिकका समस्यामा सरकारको ध्यान आकर्षण, ग्यासको अभावमा घन्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग। देशमा शान्ति सुरक्षा कायम गर्न निरन्तर लागिरहेको राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ। अविरल वर्षाले मुलुकका विभिन्न राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध, जनजीवन प्रभावित। र म्यानमारका सैनिक नेता थाइल्यान्ड भ्रमणमा। समाचार अब विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको, विभिन्न जिल्लाहरूमा बँदेल लगायतका वन्यजन्तुको आतंकले किसानले लगाएका बाली नष्ट बनाएको लगायतमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको भन्दै, नागरिकसँग स्वास्थ्य बिमाको कार्ड र आश्वासन भए पनि औषधि उपचार नपाएको भन्दै, सरकारले स्वास्थ्य बिमालाई नै उपचार गर्नुपर्ने अवस्थामा पुर्याएको टिप्पणी गर्नुभयो। सांसदहरूले स्वास्थ्य बिमाका विषयमा भाषण, प्रचार र प्रतिवेदन नभई औषधि उपचार परिणाम र लोक कल्याणकारी बनेर देखाउन सरकारलाई आग्रह गर्दै, जनताको जीवनसँग जोडिएको विषय भएकोले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। दैनिक उपभोग्य वस्तुहरू, ग्यासको अभावले नागरिकहरू घन्टौँ लाइन बस्नुपर्ने अवस्था एकातिर छ भने भोकै बस्नुपर्ने अवस्था समेत सृजना भएको भन्दै, बजार अनुगमन, कालो बजारी नियन्त्रण, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सांसदहरूले माग गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्न निरन्तर लागिरहेको र देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरिएको बताउनु भयो। मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि सङ्घर्ष गर्नुपर्ने र हरेस खाना नहुने भन्दै, दुःखलाई पनि अपनत्व गरेर बलका रूपमा लिएर अगाडि बढ्नुपर्ने बताउनु भयो। युवावर्गलाई खेलकुद लगायतका क्षेत्र प्रविधिमा लगाउने गरी खेलकुद मन्त्रालयले पनि विभिन्न योजनाका साथ कामहरू अघि बढाएको मन्त्री गुरुङले जानकारी दिनुभयो। महिला बालबालिका लैङ्गिक तथा लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यावहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्री बादीले ब्लू बस सेवाले लैङ्गिक असमानतालाई प्रोत्साहन नगर्ने स्पष्ट पार्दै, असमान अवस्था र विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकता अनुसार विशेष संरक्षण सुविधा र अवसर उपलब्ध गराउनु पनि समानताको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् भने, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडक खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहानसम्म प्राप्त विवरण अनुसार काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जी बेसी खण्डमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका 5 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पहिरोका कारण इलाम नगरपालिका 9 राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत 0 किलो कोदारी र लिपिङ क्षेत्रमा सडक भाँसिँदा अरणीको राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भएका छन्। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्णेटार स्थित लामासाङ्गु रामेसाप सडक खण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे क्षेत्रमा त्रिशुलीले सडक कटान गरेपछि पासाङ लामो सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै मुगुको छायानाथ रारा नगरपालिका 7 तालचा क्षेत्रमा नाग्म गमगढी सडक खण्ड अवरुद्ध भएको छ भने बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर पनि पहिरोले बन्द भएको छ। पाल्पाको निस्ती गाउँपालिका 1 लितिपिरिङ क्षेत्रमा पनि पहिरोले कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ। लगातारको वर्षासँगै कालीगण्डकी नदीको जलस्तर बढेपछि स्याङ्जाको गल्याङ नगरपालिका 5 स्थित सेतीबेनी बजार डुबान परेको छ। आज बिहानदेखि नदीको बहाव बढेपछि बजारको स्याङ्जातर्फ रहेका घर तथा पसलहरूमा पानी पसेको छ। प्रारम्भिक विवरण अनुसार करिब 35 घरधुरी तथा सेतीबेनी मन्दिर परिसर डुबानमा परेका हुन्। डुबानका कारण स्थानीयवासी तथा व्यवसायी प्रभावित भएका छन् भने नदीको सतह अझै बढ्ने क्रममा रहेकोले थप जोखिम बढेको छ। काठमाडौँ उपत्यकामा सुरक्षित र दिगो यातायात प्रणाली विकास गर्ने उद्देश्यसहित जाइकाको काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना परियोजना सम्बन्धी प्रथम गोष्ठी सम्पन्न भएको छ। ललितपुरस्थित हिमालय होटलमा आज आयोजित गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले बढ्दो यातायात चापलाई ध्यानमा राखेर अघि बढाइएको मास ट्रान्जिट प्रणाली सम्बन्धी अध्ययनले दीर्घकालीन यातायात योजना निर्माणका लागि आधारभूमि तयार गर्ने बताउनुभयो। गोष्ठीमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले वातावरण संरक्षणलाई ध्यानमा राखेर तयार गरिएको सो गुरु योजनाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सहरी सडक पूर्वाधारको विकास तथा विस्तारमा मद्दत पुग्ने बताउनुभयो। गोष्ठीमा जाइकाका विज्ञ टोलीका प्रमुख हिदेओ सुजीले गुरु योजना अन्तर्गत सार्वजनिक यातायातको सेवा स्तर अभिवृद्धि, रोड पुनर्संरचना तथा यातायात प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सम्भाव्यता अध्ययन तयार गरिएको जानकारी दिनुभयो। मर्द हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापोस्टे गाउँपालिका 9 बादल डाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन 3 युवालाई सकुशल फेला पारिएको छ। पोखरा महानगरपालिका 14 खसी बजारका अजित जीसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका 11 छुमरुङ बेसीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार बिहान 8 बजेदेखि उहाँहरूको मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेको थियो। जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि उहाँहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरी नेपाल प्रहरी परिचालन गरिएको थियो। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 2083-84 यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ। यही साउन 6 गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धी निर्णय गरेको थियो। गत जेठ 15 गते बजेट मार्फत सरकारले 10% तलबमान वृद्धि गर्ने र 10% प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले हिजो सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो। कैलालीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सरकारी निकायले सक्रियता बढाएका छन्। धनगढीबाट संवाददाता जगत साउद।
1: पछिल्लो समय बजारमा सहज रूपमा ग्यास नपाएको जनगुनासो बढेपछि सरकारी टोलीले बजार अनुगमन थालेको छ भने आयल निगम धनगढीले एलपी ग्यासको आपूर्ति बढाएको छ। पछिल्ला दिनमा दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने गरिएको छ। बजारमा ग्यासको अभाव हुन नदिन र ग्यास लुकाउने प्रवृत्तिलाई निरुत्साहित पार्न संयुक्त रूपमा बजार अनुगमन भइरहेको छ। ग्यासको अभाव नहोस् भन्नेतर्फ सचेत रहेको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
2: हल्लाले गर्दाखेरि यो ग्यास लुकाउने काम र कालोबजारी गर्ने, स्टक गर्ने त्यो सम्भावना नहोस् भन्ने हिसाबमा हामी एकदमै सचेत छौँ। यहाँ ग्यासको डिलरहरूले कति बिक्री वितरण गर्नुभयो, कति खपत भयो र कहाँ कस्तो अवस्था छ भन्ने विषयमा डेली रिपोर्ट चाहिँ हाम्रो आयल निगम मार्फत हामीले लिने चाहिँ गरिरहेका छौँ। ग्यास सहज आपूर्तिको लागि हामीले संयुक्त रूपमा आयल निगम, वाणिज्य, स्थानीय निकाय, जिल्ला प्रशासन, दुवानी सङ्घ प्रतिनिधिको बिचमा अनुगमन गर्ने कामहरू चाहिँ भइरहेछ।
1: उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आइरहँदा नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले भने बजारमा एलपी ग्यासको आपूर्ति बढाएको जनाएको छ। यसभन्दा पहिले दैनिक 50 मेट्रिक टन आपूर्ति हुने गरेको एलपी ग्यास अहिले दैनिक 70-80 मेट्रिक टन आपूर्ति भइरहेको छ। यति बेला बजारमा ग्यासका लागि लाइनमा बस्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ नेपाल आयल निगम धनगढीका प्रमुख मनोहर डीसी।
3: हाम्रो दैनिक पहिला 2 गाडी इम्पोर्ट हुन्थ्यो भने अहिले 4 गाडी डबलै इम्पोर्ट भइरहेको, अहिले 70-80 मेट्रिक टन आइरहेको छ। हामीसँग 1-2 घन्टा ग्यापमा ग्यास पुगिराख्ने, जाने बित्तिकै पाइने अवस्था पनि छ। पूर्व जस्तो लाइन लाग्नु पर्ने, रोडमा आउनु पर्ने अवस्था अझै आएको छैन।
1: मासिक रूपमा 1,00,000 ग्यास सिलिन्डर बिक्री वितरण हुने गरेको यहाँ साउन 18 गतेसम्म 94,000 सिलिन्डर बजार पठाएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
4: हेलो,
5: के गर्दैछौ?
4: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
5: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
4: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: नेपाल ऑयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त हुनुभएको छ। मन्त्री परिषदको बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो। धनुषाको नवरायण नगरपालिका 3 निवासी चार्टर्ड एकाउन्टेन्ट शाहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ। ललितपुरको ग्वारकोमा यात्रुबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट सात दोबाटोतर्फ जाँदै गरेको 2X3500 नम्बरको बस ग्वारको फ्लाइओभरको भित्तामा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परि 40 वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 19 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बैतडीका 84 कार्यालयमध्ये 65 वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। वडा सचिवको अभावमा स्थानीय तहहरूले प्राविधिक स्वास्थ्यकर्मी कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिँदै सेवा सञ्चालन गरिरहेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
6: 9 कार्यालय रहेको सिगास गाउँपालिकामा एउटै वडामा पनि सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा सचिव नहुँदा प्राविधिक र स्वास्थ्य तर्फका कर्मचारीलाई अतिरिक्त जिम्मेवारी दिएर वडा सचिवको काम गराउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले बताउनुभयो।
7: जिम्मेवारी त हामीले करारको लागि दिएका छौँ, पहिलेदेखि करारले नै चलाइरहेछन्। कर्मचारी खराब भएर गइहाल्छन्, विकट छ, अन्तबाट सरह भएर मागेर आउँदैनन्। कर्मचारी अभावै छ, भगाहरू पनि 5-6 वर्ष यतै भइसक्यो भनेर अब स्वाभाविक रूपमा सरह मागेर अन्त गए।
6: यस्तै 10 कार्यालय रहेको पुर्चौनी नगरपालिकामा पनि एउटा वडा कार्यालयमा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी 9 वडामा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। प्रशासन सेवा बाहेकका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा दैनिक कामकाज मात्रै धान्ने अवस्था रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताउनुभयो।
8: प्रशासन तर्फको कामकाज प्राविधिकले त्यति ज्ञान हुँदैन, काम चलाउनलाई जिम्मेवारी दिया देखियो पालिकाको अवस्थामा। स्थायीहरू चाहिँ भएको पनि 3-4 वडामा थिए, पनि सर्व भएर समस्या नै आउँछ।
6: जिल्लाका 10 स्थानीय तह अन्तर्गत रहेका 84 कार्यालय मध्ये हाल 22 वडामा मात्रै स्थायी वडा सचिव कार्यरत छन्। बाँकी 65 वडामा करारका कर्मचारी, प्राविधिक स्वास्थ्यकर्मी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। यसले कर्मचारीमाथि दोहोरो कार्यभार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या सिर्जना भएको डिलासिनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले गुनासो गर्नुभयो।
9: सिरिज अनुसारको जुन एउटा संरचना हुनुपर्ने हो नि, वडामा वडा सचिवहरू त्यो नहुँदाखेरि त निकै धेरै शास्ति ल्याउनु परेको छ। न नीति कार्यक्रम कार्यान्वयन गर्न मिल्छ, न माथिको केन्द्रीय सर्कुलरहरू अथवा प्रदेशको नीति योजना कार्यक्रम अनुसार कामहरू कार्यान्वयन गरिन्छन्। एकदमै धेरै असुविधा भएको छ, यसले सरकार सञ्चालनमा पनि असुविधा भयो, जनताले पाउने सेवाबाट पनि वञ्चित भएको अवस्था भयो।
6: स्थानीय तहहरूले लामो समयदेखि रिक्त वडा सचिवको दरबन्दी यथाशीघ्र परिपूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। आवश्यक जनशक्ति अभावका कारण नागरिकले समयमै सेवा पाउन कठिनाई भोगिरहेका छन् भने स्थानीय सरकारको दैनिक प्रशासनिक काम समेत प्रभावित बनेको छ। रेडियो नेपाल
0: बैतडी संवाददाताको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सेनाले रसियाका 2 तेल प्रशोधन केन्द्रमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाका ब्रासक्रोस्तोस्तान र यारोस्लाभका तेल प्रशोधन केन्द्रमा प्रहार गरेको जानकारी दिनुभयो। म्यानमारका सैनिक नेता मेन आङ हाइङ औपचारिक भ्रमणका क्रममा थाइल्यान्ड पुग्नु भएको छ। सन् 2021 प्रजातन्त्रवादी नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि उहाँको यो पहिलो थाइल्यान्ड भ्रमण हो। सेनाले गरेको सो सत्ता विद्रोहले म्यानमारमा गृहयुद्ध सुरु भई हजारौं मानिसले ज्यान गुमाइसकेका छन्। सन् 2017 म्यानमारबाट रोहिङ्गा मुसलमानहरूलाई देश निकाला गरेको आरोपमा अन्तर्राष्ट्रिय समुदायले सैनिक नेता मेन आङ हाइङ विरुद्ध भ्रमण लगायत विभिन्न प्रतिबन्धहरू लगाइरहेका छन्। अब मौसम हाल देशभरि मनसुनी वायुको प्रभाव परेको छ। हाल मनसुनको न्यून चापी रेखा सरदरभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ सहित मध्यम खालको पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा नागरिकका समस्यामा सरकारको ध्यान आकर्षण, ग्यासको अभावमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग। देशमा शान्ति सुरक्षा कायम गर्न निरन्तर लागिरहेको राष्ट्रिय सभामा गृहमन्त्रीको जवाब। अविरल वर्षाले मुलुकका विभिन्न राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध, जनजीवन प्रभावित र म्यानमारका सैनिक नेता थाइल्यान्ड भ्रमणमा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यो रेडियो नेपाल हो, दनुवारी भाषाको समाचार भेषबहादुर दनुवारबाट सुन। राष्ट्रिय सभा आजको बैठक चलिरहेको। राष्ट्रिय सभा आजको बैठकमा गृहमन्त्री सुदन गुरुङका मन्त्रालयसँग सम्बन्धित मुख्य सो उत्तर दिएलाई कार्यक्रम रचिक। संसद सचिवालय अनुसार महिला छाबछाबेक लैङ्गिक अंश यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता बादिक मन्त्रालयसँग सम्बन्धित प्रश्न मुख्य सो उत्तर दिएलाई कार्यसूची अनुसार नै चलिरहेको होस्। निकै नेपाली काङ्ग्रेसका सदस्य कमला पन्तक मनसुन जस्ने विपद व्यवस्थापनमा सरकार पहिले करला तयारी सम्बन्धमा ध्यान आकर्षण करारलाई प्रस्तुत कर्लर छट। कृषि वन अंश पर्यावरण मन्त्री गीता चौधरी संक्रमण तथा पशु रोग रोक्यालय विधेयक 2083 सभामा पेश कर्ल कार्यसूची रचिक। राष्ट्रिय परिचय पत्र अंश पञ्जीकरण विभागका राष्ट्रिय परिचय पत्र विवरण दर्तामा नआएको प्रमाणीकरणका प्रक्रियामा मात्र समस्या रहल जनाल र छट। विभागका अनुसार अन्य निकाय अनलाइन प्रणालीबाट परिचय पत्र नम्बर तसु व्यक्तिगत विवरण डिठालाई नै सक्ला हो। समस्या सल्टाइ लागि सम्बन्धित निकाय तसु सफ्टवेयर कम्पनी सँगै समन्वय भएर विभाग जनाल छट। अग्निसम्म करिब 2 करोड नागरिक परिचय पत्र नम्बर दिएलाई कर्ला तसु 80 लाख परिचय पत्र छापेलाई पैसिद्धाल विभाग जानकारी दिलार छट। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला अंश सामान्य प्रशासन मन्त्रालय देशैभर भूमि प्रशासन कार्यालय लखकमा प्रयोग हकलस सेवा सम्बन्धी लिखित फारम लागि सजिलो तसु सरल बनाइलाई समिति गठन कलर्चट। मन्त्रालय भूमि अभिलेख व्यवस्थापन विभाग जग्गा प्रशासन शाखा खेमानन्द आचार्य संयोजकमा 5 सदस्य समिति गठन कलर्चट। समितिलाई अग्नि प्रयोगमा रहेर लिखित फारम अध्ययन गरेको सेवा ग्राहक सजिलो रूपमा बुझेलाई तसु आफै नै भरे सक्ला गरेको सजिलो कर्ला जिम्मेवारी दिएलाई मन्त्रालय जनाएर छट। गठन समिति फारम सजिलो सम्बन्धी प्रतिवेदन 15 दिनभित्र मन्त्रालयमा पेश गरेपछि मन्त्रालय अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिएलाई आयलाई सेवा ग्राहक अरू नै सहयोग लिए पर्ला मन्त्रालय जनाएर छट। लिखित अंशो अन्य कागजात सजिलो नयाँ सेवाग्राहक मर्कममा परिसक्ल कलर छट। उही अवस्था खटाइला लागि चाहेला पहल कर्ला मन्त्रालय स्पष्ट पार्लर छट। यस निकै भूमि व्यवस्था सहकारी सङ्घीय मामिला अंश सामान्य प्रशासन मन्त्रालय भोट हाल्ला नाम जम्मा तसु मिल्या पर्ला कामका लागि चाहेला अनुसार सहयोग गरेलाई सबै स्थानीय तहलाई आग्रह कलर छट। निर्वाचन आयोग निकल अनुसार भदौ 15 गतिभित्र ओडा स्तरमा मतदाता नामावली अध्यावधि गर्छट। मन्त्रालय यस निकै साथ निजी फलफुल नर्सरी सुधार कार्यक्रम तसु राष्ट्रिय खोप अभियान प्रभावकारी बनाएलाई पनि स्थानीय तहलाई चाहेला सम्बन्धित तसु सहजीकरण गरेलाई अनुरोध गर्लर छट। त्रिभुवन विश्वविद्यालय सेवा प्रभावित प्रभावका लागि थप प्रभावकारी सजिलो तसु पारदर्शी बनाएलाई अनलाइन प्रणाली लागि प्राथमिकता दिएलाई नीति अंशु कार्यक्रम तयार गर्ल अक्लर्चट। उपकुलपति प्राध्यापक डाक्टर भोला आथाबाग अध्यक्षतामा बस्ला योजना परिषदको स्थायी समिति बैठकमा आर्थिक वर्ष 2083-84 नीति अंशु कार्यक्रमबारे कुरोकानी अक्लर्चट। बैठकमा शिक्षा प्रशासनिक तसु अनुसन्धानका गुण स्तर सुधार्नमा जोड दिलर छट। सदस्य लखक दिल सुझाव समितिको नीति अंशु कार्यक्रम विद्यालय सभामा प्रस्तुत गर्ल जनालर छट। सरकारक इन्टरनेट सेवा प्रदायक आइएसपी कम्पनी लखक तिरेलाई बाँकी दूरसञ्चार सेवा शुल्क रोयल्टी तसु ग्रामीण दूरसञ्चार विकास कोषक पक्वता असुल प्रक्रिया आगु बढाएर छट। सञ्चार मन्त्री डाक्टर विक्रम तिमिसना कानुन अनुसार तिरे पर्लर पैसो स्पष्ट पार्लर छट। इच्छी आइएसपी लखक आर्थिक गाह्रकला कारण बाँकी तिरे पर्लर किस्ताबन्दीमा तिरे पर्ला व्यवस्था गरेलाई सरकारसँगै आग्रह गर्लर छट। अर्थ मन्त्रालय आर्थिक वर्ष 83-84 लागि साउनदेखि लागू हकै लाग्ला तलब मान सार्वजनिक कलर छट। मन्त्री परिषदको निकट अनुसार सरकारी कर्मचारी सुरक्षा निकाय शिक्षक अंशो प्रदेश तसु स्थानीय तह कर्मचारी तलब मान 10% बढ्ला कलर छट। नयाँ व्यवस्था अनुसार कर्मचारी तलब बढ्ला तलबसँगै 10% नाइक प्रोत्साहन भत्ता पनि पाएछट। मन्त्रालय सबै सरकारी निकायक नयाँ तलब मान आग लागू कार्यालय पत्राचार गरिसिद्धालर छट। काठमाडौँ उपत्यकामा सुरक्षित तसु टिकेलाई यातायात प्रणाली विकास गर्ला उद्देश्यसँगै जाएका काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरु योजना परियोजना सम्बन्धी पहिले गोष्ठी सम्पन्न अक्लर छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापा बढ्ला यातायात चाप लागि मध्यनजर गरेको आगु बढाएर मास ट्रान्जिट प्रणाली सम्बन्धी अध्ययन टिकेलाई यातायात योजना निको लागि आधारभूत तयार गर्टी बाज्ल छ। पूर्वाधार विकास मन्त्रालय सहसचिव सुशील बाबु ढाकाल वातावरण जोगाल्यलाई ध्यानमा धरिको तयार गर्न उही गोरो योजना काठमाडौँ उपत्यका ट्राफिक व्यवस्थापन अंश सहरी बाट पूर्वाधार विकास अंश विस्तारमा सहयोग पुर्ला बाज्ल छट। जायका मुख्य हिते ओ सुजिक गुरु योजना अन्तर्गत सार्वजनिक यातायात सेवा स्तर बढाएलाई रुट फेरि संरचना अन्य यातायात प्रणाली थप प्रभावकारी बनाउनलाई उद्देश्यसाथ सम्भाव्यता अध्ययन तयार गर्न जानकारी दिलर छट।
सुदूरपश्चिम प्रदेश सरकार कैलाली सेती लम्कीचुवा टिकापुर तथा कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालका लागि सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालको रूपमा प्रयोग गरेलाई स्वीकृति देलर छ। प्रदेश मन्त्री परिषदको निकट अनुसार चाय कानुनी तथा सुप्रशासनिक प्रक्रिया पुरा गरेको यी वर्षदेखि विश्वविद्यालय शिक्षा कार्यक्रम चालाइलाई कर्नर छ। सरकारक निजामती प्रशासनलाई चुस्त बनाएलाई कर्मचारी दरबन्दी काटलाई प्रक्रिया बेसको बनाएर छ। अग्निसम्म 10 मन्त्रालयको संगठन अञ्चो व्यवस्थापन ओएनएम सर्वेक्षण पुरा गरेको 4682 दरबन्दी राष्ट्रिय किताबखाना अभिलेखन कर्लर छ। सबै प्रकारक प्रक्रिया पुरा अख्ला पाछु करिब 700 कर्मचारी दरबन्दी काटलाई अनुमति कर्लर छ। सरकारक सेवा प्रवाह लागि प्रभावकारी बनाएलाई मालपोत नापी यातायात सु जिल्ला प्रशासन कार्यालय लगायत निकायमा डिजिटल सेवा लागि पनि प्राथमिकता दिएलर छ। मधेस प्रदेश सरकारक अन्तर्गत धनुषामा चलाइला 32 धेरै वार्षिक योजना मध्ये धेरै जस्ने बनाइला काम अन्तिम चरणमा पुग्ला रहेछ। पूर्वाधार विकास कार्यालयका अनुसार धेरै योजना चल्ला आर्थिक वर्षभित्र सम्पन्न अख्ला छ। कार्यालयक बाट पुल सामुदायिक भवन तथा शुभ सभा हल बनाइलामा उल्लेख्य प्रगति अख्ला जनाला छ। साथै जनता आवास महेन्द्र नारायण निधि विपन्न आवास तथा सुमदन भण्डारी विपन्न आवास योजना अन्तर्गत धेरै जस्ने घर बनाइला सम्पन्न भइसिद्धलर छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बोन म्यारो रक्तमासी सारलर सेवा चलाइला लागि चाहिने पूर्वाधार तसु जनशक्ति तयारी थालर छ। नेपाल सरकार तसु चीन सरकारक मिलेको नयाँ भवन बनाएला उपकरण किन्ला अंश चिकित्सक तसु नर्स लागि तालिम दिएला काम आगु बढाएला छ। सेवा चलाइलामा आएला पाछु बोन म्यारो सारेलाई लागि विदेश चाय पर्ला बाध्यता मनेका अख्लार तसु बिरामी लागि स्वदेशमै छुट्ने खर्चमा उपचार पाएलाई अस्पताल जनालर छ। निरन्तर पर्ल पानी पाछु कालीगण्डी लरिक भा बढ्ला स्याङ्जा गल्याङ नगरपालिका 5 ठाउँ सेती बेनी बजार डुबान पर्ला छ। 12 कारण करिब 35 घर प्रभावित अख्ल रक्षण भने उही मध्ये 15-16 घर अन्चो पसलमा पानी पस्लर छ। 12 कारण स्थानीय त्रासमा रहर छ। डुबानक जोखिम बढ्ला पाछु नेपाल पुलिसक चार्जको उद्धार अभियान चलाएर छ। जोखिममा पर्ला उही ठाउँ 56 वर्षीय रञ्जना नेपानी सकुशल उद्धार गरेको सुरक्षित ठाउँमा सरलर छ। ओस्निके गरेको सेती बेनी ठाउँ मन्दिरक दोस्रा तलामा फस्ला 2 जना पुजारी पनि पुलिस सकुशल उद्धार कलर छ। यस निकै गरेको मध्य हिमाल पदयात्राबाटै फर्कला क्रममा कास्की माछा पुछ्रे गाउँपालिका 9 बादल डाँडा नजिकै जङ्गलमा सम्पर्कविहीन 3 बटनेक सकुशल फेला पार्लर छ। पोखरा महानगरपालिका 14 खसी बजार अजित जीसी युकेश गुरुङ्गा तसु करण लामा आज बिहानी अन्नपूर्ण गाउँपालिका 11 छुमरुङ बेसीमा भेटाला जिल्ला पुलिस कार्यालय जनालर छ। महोत्तरी बरिदिवास ठाउँ गडन्त लरिक 12 बगाको 1 जनाको मर्ल अख्ला छ। इलाका पुलिस कार्यालय बरिदिवास पुलिस नायब उपक्षक गुरुप्रसाद थिमरेसनका अनुसार लरिक बगाको बरिदिवास नगरपालिका 5 बसला 62 वर्षीय टङ्कबहादुर बस्नेत मर्ल अख्ला हो। लरिक कछार खेत खेतमा पानी तानेलाई धर्ल करण्डाक मोटर लरीमा बगाएर थाल्ला पाछु बुधबार बिहारको मोटर निकालेर लरी तफी जैला क्रममा 12-81 बगाको बस्नेत बेपत्ता अख्लर छ। खोजीको अलक्रममा घटना घट्ला ठाउँबाटै करिब 3 किलोमिटर दक्षिणतर्फ लरीमा घोप्टै पर्ला अवस्थामा बस्नेत लास फेला पर्ला पुलिस नायक उपक्षक तिमल सिनायक बाजलर छ। देशभरक मनसुनिक वायु प्रभाव रहला आज धेरै जस्ने ठाउँमा फेरन्जाइको गर्जनेसो चम्कलासँगै तसु वर्षाको सम्भावना रहला जल अञ्चो मौसम विभाग जनालर छ। बागमती गण्डकी कोशी तसु लुम्बिनी प्रदेशक मनेक ठाउँमा भारीदेखि बर्खे भारी पानी परेर सम्भावना अख्लार ओस्निके सतर्कता अपनाए विभाग सेवेमा आग्रह गर्नर छ। आजलाई धनवारी भाषाको समाचार सिद्धलेख हस्त शिवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। पहिला सुनाउँदैछौँ मगर भाषामा बिबी थापा र रोशन राणाको स्वर रहेको शेष गीतमा, सङ्कलन हो बिबी थापाको।

अहिले सुनायौँ बेलबहादुर गुरुङको स्वर तथा सङ्कलनमा रहेको यो अर्को गीत गुरुङ भाषामा। अब सुनाउँदैछौँ ताजपुरिया भाषामा। जिना ताजपुरियाको स्वर रहेको छ भने सङ्कलन हो दुर्गा देवी ताजपुरियाको।

अहिले सुनायौँ मैथिली भाषामा यो अर्को गीत प्रदीप झाको स्वर तथा सङ्कलनमा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूले सुनिरहनु भएको छ विभिन्न भाषामा गीतहरू। अबको गीत रहेको छ चेपाङ भाषामा, टी बैरागी शम्भुको स्वर रहेको छ यस गीतमा। सङ्कलन हो माया अभागीको।

0: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम

अहिले सुनायौँ गुरुङ भाषामा यो अर्को गीत शिरबहादुर तामाङको सुर तथा सङ्कलनमा. अहिलेलाई सुनाउँदैछौँ यो अर्को गीत राई भाषामा, मोहन राईको सुर रहेको छ भने जीवेश राईको सङ्कलन.

सुनाउँदै छौँ यो अर्को गीत नेपाल भाषामा विजय कुमार श्रेष्ठ र एन्जिला श्रेष्ठको स्वर, एन्जिला सिंहको स्वर रहेको छ यस गीतमा। सङ्कलन हो प्रेम सागर कर्मचार्यको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम सर्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको, विभिन्न जिल्लाहरूमा बँदेल लगायतका वन्यजन्तुको आतंकले किसानले लगाएका बाली नष्ट बनाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको भन्दै नागरिकसँग स्वास्थ्य बिमाको कार्ड र आश्वासन भए पनि औषधि उपचार नपाएको भन्दै सरकारले स्वास्थ्य बिमालाई नै उपचार गर्नुपर्ने अवस्थामा पुर्याएको टिप्पणी गर्नुभयो। सांसदहरूले स्वास्थ्य बिमाका विषयमा भाषण प्रचार र प्रतिवेदन नभई औषधि उपचार परिणाम र लोक कल्याणकारी बनेर देखाउन सरकारलाई आग्रह गर्दै जनताको जीवनसँग जोडिएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। दैनिक उपभोग्य वस्तुहरू, ग्यासको अभावले नागरिक घन्टौँ लाइन बस्नुपर्ने अवस्था एकातिर छ भने भोकै बस्नुपर्ने अवस्था समेत सिर्जना भएको भन्दै बजार अनुगमन, कालोबजारी नियन्त्रण, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सांसदहरूले माग गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्न निरन्तर लागिरहेको र देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाबमा मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री वादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यावहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्रीवादीले ब्लू बस सेवाले लैङ्गिक असमानतालाई प्रोत्साहन नगर्ने स्पष्ट पार्दै असमान अवस्था र विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकता अनुसार विशेष संरक्षण सुविधा र अवसर उपलब्ध गराउनु पनि समानताको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यान आकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ। सभाको आजको बैठकमा उक्त ध्यान आकर्षण प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति विवरण सभा समक्ष पेश गर्न सरकारलाई निर्देशन समेत दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले आम सञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमा गर्न तयार पारेको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको जनाएको छ। सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन सञ्चार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानुन आवश्यक भएको उल्लेख गरिएको छ। त्यसका लागि हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानुन ल्याउने प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार यी ऐनलाई सामान्य संशोधन गरेर मात्रै अहिलेको आवश्यकता पूरा गर्न सम्भव नभएकाले नयाँ एकीकृत कानुन आवश्यक भएको मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनु भएको छ। ट्रम्पको यो टिप्पणी इरान विरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै सङ्ख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकता अनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: di Radio Nepal yinda Christmas sherpani sherwe ke ki sangyur sendonang nagsitlun posudan gurung ki shungki shide sungkyop chadik ki topla ka hurtha kene khe gotop tanga gyakhabla tim ki khaptela galni chungop la ka melakpa tiwi ko la ngam sip khe gotop sung sung rashtriya sabha ki arin ki chokdula chokmi tiwi tiwi tiwa ki ko la khantok nangin lunpo gurung ki tanda gyakhabla la ki kokap mengyo ngam junga junda tiwi tho fari wotop te chinda rokche tup ching ngay neta ngay nyung mo job ko la shung ki ta asum ka digne la ki charchi jo sung sung turang kene zonda tiyo la chermo ki sakhul lakshya sakhul la ki kokap terup kene chermo lon khan ki charchi na chok zoni la ka gochu lon po gurung ki khyantok nang sung disi nang gomala arin ki rashtri sabha ki chok du la ampum peza langik te jena यौनिक अल्पसंख्यक तंग चिसोक सुंख्योप लोनपो सीतापादी कि सार्वजनिक डिमडुला हुङथोपु लाका मेलकपाती वा न्युङमो जप तन्दोग्ला सम्वाद लक्ष्य शिला सुंख्यो प्रणाली जोनी लक्लेने कितोप सुङसुङ राष्ट्रिय सभाकी आङ्गी छोकदुला सुङलप नगिन लोनपो बादी कि सार्वजनिक डिमडुला आम्बुम तिविङे वा उकालेती वा न्युङमो जपला हुर्ता क्याने लाका खे गतोप तंग तिकि तन्दोग्ला ब्लु वसङ जिङक्यङ ख्याउ सुङ लोनपो बादी कि सार्वजनिक डिमडुला सुङक्यप कि टडिक कितुब्ला डेलवा खाङ प्रदेश सुङ सानेदेशन थल यम्बी कोट सुङ मक्मी ट्राफिक कोट सुङ मक्मी डिमडुल छोङ मेन्तिवा तेजेन्न यम्बा डेलवा वतुप छोकपाती वा तङ ख्यान चिकडिल ख्याने ल्यारिम जिनक्यङ खितोप ख्यान्थोप नाङ सुङ दुग्राङ क्याने राष्ट्रिय सभा कि आरङकी छोकदुला छोक मितिवी मितिवी निमे टेङमा थोको ग्यास मितिवी ठिम्की खप्तेला गल्ने खाङथेप न्यप्तङ उम्नी जोको लाका न्युङ मजप छोटेन बिमा फेन्छेन बोजो मा थोपु तेजेन्न जोङखाना छोकला सेमजन तिवी नोके शृङ्खला क्यों फोको चिङै कोर्ना छोकी कोला सुङला सुनाङ सङ्ग सिलोन तेजिन लोनछोक ल्याखुङकि मिमाङ तिवी जगु गुनासो सुनवाई फेन्छेन पो जबला हेलो सरकारला ग्याछा जप्ताङ सेवा चटिक प्रणाली तेमा गो जुतुब्लाका खि गोतो सेन्क्वा प्रणाली ग्याछा जप तन्दोग्ला लाकि छर्सिकी मस्यौदा जोनी टुङ्गुकी तन्दोग्ला चिगेको हेलो सरकार शाखा कि छग्रोक टुङ्गी कृष्ण सापकोटा कि सुङसुङ सेसी हेलो सरकारला फोन वेबसाइट फेसबुक वाट्सएप इन्स्टाग्राम इमेल तेमा न्यु गुनासो तिवा पोर्टल चिक्लारङ जोको क्यानलाका खि कोतोसङ ख्यान्थोक नाङसुङ मितिवी रङ्गी गुनासो हेलो सरकारला जङ्गनी दर्ता क्यान सिन्सीमा खाक्सेनपु थिम तङ्गु कोलासँग लेन लङथोपु सेन्क्वा नोरलोन खाङकी तन्दी पोल्जो लोङितोङ गेचुग्या सुमदाङ गेचुग्या झुकी साउन लाने चुन लक्लेने कितुप क्यानी लाकी ला ख्याफेल क्यानक्वा साउन लाकी गते ठुकी छेर्मदेउ लोन छोक छोक तुकी सम्बा लाकी ला ग्रेट ताङ बत्ता थाक्छु त्याउन गलुप चेट लाकी गते च्याङे छेर्मो फजेट तेमा सुङकी ग्याछा चितम्बा ला परुप ताङ ग्याछा चितम्बा फत्ता परुप घोषणा क्याउन निजामती लचेतपा एम्बी मक्मी एम्बी कुर्सुङ मक्मी सशस्त्र मक्मी बल नेपाल ठोतेन सेवा टोछोक सेवा सामुदायिक लोपचाकी गेगेन प्रदेश तेजिन सान्देसेन तकी लचित पातिवी तन्दोक्ला लाकी लतङ बता ग्याछा चित्थम्बा परोपियन्न भूमि व्यवस्था सहकारी संघीय मामिला तेजिन्न सामान्य प्रशासन लोनखाङकी फोर्लुकु मेतिवी थो दुतोप तन्दोग्ला खाक्चे वतोप रोक्रम कितुब्ला सान्देसेन त तेरिला सुङवा लोनखाङकी सान्देसेन तकी युलछोक पाताङ टोखेला लेन ख्याफेलकी प्रदेश तङ जोङखी वतिम ल्याखुङला फोर्लुकु मेतिवी थो थुतुप लाकला खाक्सेन बो रोक्रम तङ चिकडिल कितुब्ला सुयेन वतिम छोकपी दिसिनाङ गोमलाङ फोर्लुकु मेतिवी थो थेन तेने कितुब लाका थाक्छु क्याउन सिसी छोकपी दिसा उनला कि गते च्याङा छिर्मोदेउ छोकदुकी फोर्टलुकु मितिवी मिङ थो तेन तेने केतोप तङ तिला कि तन्दोग्ला वडा स्थल रङ खाक सेन्पो ल्यारेम जिनप्योङ केतोप थाक्छो त्याउन चेर्वा बङ्गी गेम्नी कालीगण्डकी चाङबु ज्ञानी सेङ्जाकी घल्याङ टोङख्यार वडा आङ्गा सेतीबेनी बजार डुबानला सुनक्वा सोताकी जोसालिन्ची खाङबा सुमजुसुवा ङला क्युन फोकुताङ तिनाङला खाङबा ताङ छोङखाङ चुरुक नाङला छुसु सेन्क्वा सोताकी जोसालिन्ची सान्देसन मितिवा कलेला सुरुपताङ एम्बी कोर्सुङ मक्मी स्याटक्याक सुङक्योपकी लाका जिनक्योङ ख्यान गोतोप सेतुपेन तुग्राङ क्याने कलेला सुरुपलो ङपचुङा थुकी रत्नता न्युफानेला सुङक्योप क्याउताङ सेतीबेनी चाङवी चिब्ला गोतो फ्लाखाङला छकछुपा खि गोतो मेरा निलासँग कोर्सुङ मक्मी सुङक्योप क्याउ सेन्क्वा दिपलारङ मार्दी खाङरी तेमा लोकुरिम्बला कास्केकी माछा फुर्से युल छोकबा वडा आङ गु बादल डाँडा चिप्की नाथुङला तोरु मेरा सुम्ला सुङक्योप ख्यानुवा पोखरा महानगरपालिका वडा आङ चुप्ची खसी बजारकी अजित जीसी युकेश गुरुङ ताङ करण लामा हरिङ टोप्ला अनुपूर्ण युसोकपा वडा आङ चुचेक चुमरुङ बेसिला ङ्यौ कोर्सुङ मक्मी ल्याखोङके सेतोबियन्न लोनखाङ नासोकी कोसा नासोकी दरबन्दी तोङ चितङ सही ठोकतङ गेचुग्या निकी थो ग्यालुङ किताब खानाला तेन तेन क्यान क्वा सुङकी निजामती लचेतपी दरबन्दी चेनी हुर्थ क्यान प्रशासन जबलाकला चिम्बो जोसीमा तन्दा लोनखाङ तिवी ओयान्याम कि लचेतपी कोसा कि थो ग्यालुङ किताब खानाला दर्ता खि गोतोबिएन लोनखाङ चितम्बा कि ओयान्याम क्यान सिन्सीमा ती लोनखाङ कि टुङ्गिक चितम्बा तङ छाक्रोक टुङ्गिक गेचुग्या चिक्की दरबन्दी तेन तेन क्यान सिन्धुप किताब खाना कि सेतोपिएन किताब खाना कि निर्देशक सुदन श्रेष्ठ कि तन्दा सेक्ला लोनखाङ चितम्बा कि सम्वाद दर्पण दि कोला कितोप दर्ता कि लाका गो चौतङ ती लोनखाङ कि लेचुपा सही दिन चोकी दर्पण दे चेतुप ङ्याम युम क्याउसङ सुङसुङ त्रिभुवन जम्बुलिङ लोपचाकी अनलाइन प्रणाली तेमा जम्बुलिङ लोपचाकी सेवा फेन्सेन बो जब जोलोमो तङ च्याङबो जब क्यान सिजु तङ ल्यारिम्तिवा गोजुतोप कल्क्वा जम्बुलिङ लोपचाकी छर्सी छोपी स्थायी छोपी आरिङकी छोकदुला तन्दी पल्जुलो नेतोङ गेचुग्या सुम्तङ गेचुग्या सिकी तन्दोगला छर्सी छोपी छोकदु तेमा जम्बुलिङ लोपचाकी सबला जगु सिजु तङ ल्यारिम कोला टुङ्गो क्यानी तुकै ल्यारिम गोजुतोप थक्छो त्याउ यन्न ललितपुर की ग्वारकोला बस तापयोगला सुनी मेरा चिकना सगल गएसी मेरा चुरगुला क्यून फोकुसन क्वा भक्तपुर की सातो बाटो छोकला डै गोतो बर्स ग्वारको कि फ्लाइओभरला फङ्ने दापचोगला स्वरोपिएन दापचोगला सुनी लो सिपजुकी आम्पुम नासा गलुप चुङखी कुर्सुङ मक्मी ल्याखुङ ललितपुर कि एसपी गौतम मिश्र कि ख्यान्थोक नाङसुङ दापचोगला सुनी क्यून फोकु एम्बा मेरा चुर्गु मेनखाङ नासुग्ला तन्दा मेन्जु खि गोतोप सेन क्वा रेडियो नेपालने शेर्वी साङ्ग्यो डोप्सुङ लसी तालेङ्गे देवी सेनाङ थोपकी शेर्वे डोलोकी लारिम
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुनमा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यर्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्पाकी लाक्षे ओदो ग्याङसिङ सेब्जी निरि खेलेन चिक्दाहिन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरि थम्चा निरि खेलेनिन्
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

लसे पाकिस्तानकी ब्रोडपिक याङना काराकोरम खाङरी मिटर तोङ ग्याताङ सिप्सुसियादिन थेन्बु ब्रोडपिक जम्बुलिङकी खाङरी थेन्बु आङ चिङिला खेल्किनो जम्बुलिङकी जेकुला कल्याउदुप खाङरी तुई नाङला दि खाङरी सङ्चिगिन ब्रोडपिकला ति नामकी कोर्की ख्यापा तुई सुङ्गुप नाङसिन नाम गिरुवा सङ ससे टिम्बु टिम्बु डपतपकी ताङ दि खाङरी जेकुला ससे कल्याउदुप यिन तुकै नेताङला सङ जम्बुलिङ लाङ गिनिस वर्ल्ड रेकर्ड तियो बङ्गी जाङने एमबी मिङ ख्यापेल ताङ ख्याप्टा क्या नाङ्गुप म्याकदिकी निर्मल पूर्जा याङना निम्सदाई तुग्राङ क्याने मिटर तोङ ग्यास नाङ थेन्बु खाङरी चुब्जी तेरी ज्यानाङ्गुप दोलखाकी किलिपेम्बा शेर्पा ओखालडुङ्गाकी ग्यालु शेर्पा सङ्खुवा सभाकी निमा शेर्पा ताङ गवाङ थिन्दु शेर्पा तुसोरिङबुने जुन ट्रेकिङ ताङ खाङरी सकुल्ला छाग्लेन नाङ्गिन फेउ गोर्खाकी पूर्वबहादुर गुरुङ ताङ अमेरिका चाइना पाकिस्तान ताङ ओमानकी मिरा रेरे क्याने मिरा चिथाम्बा ब्रोडपिक जेकिन ओतुब्रिम्बाला खाकी टोकपा वाने खाकी टोपियोकला सोने तोर्बिन खोङतिव जुलाई लाकी तारिक सुम्चु किसेर्मु ब्रोडपिक कि क्याम्प नि ताङ क्याम्प सुम्की पर्ला तोमिसिङ तोङ टुकताङ सैटुक मिटर थेन्बुदासला खाकी टोपला सोर्सिमा यमुनियासङ माननीय मिङमा डेभिड शेर्पाकी गोठितला खोङतिवा सोलुब्ला पाकिस्तान फेउइन ताङ ती जुगला जुलाई कि तारिक सुङचु सोवा चिक्ला ललाकी फुङबु न्यौन ताङ अगस्त लाकी तारिक ताङबो जपे मिसेरमुति खोङतिवा तिरि नासा गुलुब इन्सिने तेन्तेन चुङ्गुबिन खाङरी जेकुला फेउत्यो तिरि तुसोरिङबुने जुन याङ तु तुसोरिङबुने जुन दिसकुला रङ छाग्ले नङिन फेउ इन्सिसी रङजुङकी कलेकी जोसालेन्सी एमबी टोसम ताङ खाङरी सकुला छसे कुनगेरपु फक्सुङ तलिङ लला खाकी टकपागल्सीमा सङ नाम गिरुवा दासा थेन्बु कलेकी नेताङकी जोसालेन्सी सुङक्योप कि तुब्लासङ कले चुङने तुसोरिङ बुसेक सुङक्योप कि माथुपुइन खोङथिव खाङरी जेकु मितिरङ मेदा क्याने एमबी सेतोङताङ खाङरी याङना माउन्टेनियरिङ सकुलकी ब्याकबोन सङ इन्दुबिन तादा खोङथिव देयाजुन मेसिनाङ खोङथुइ क्याउ ल्यागेनकी तन्दी जेनेरेसनला सेमसुक फर्जिकी सिने निरे रेवा क्यानवाय तन्दी तुसोला लक्सेतिव सम्ब सम्ब यर्गे गल्वोसिनाङ खाङरी जेकु पर्ला मितियो तोरुप फ्रक डप नेताङ चिला न्युङमो जोमा थुपु इन्सिसी खाङरी जेकु लाका लक्से ताङ ड्यालो तुप लाका त्रङ मेदा क्याने नाम खाकी टोकपा अक्सिजन तापक्रम सङ ससे ट्याङ्गेङ्गु तुग्राङ क्याने दास सङ ससे कलेकी नेताङलाङ उपतकी खाङरी जेकुला फेउ मितियो बङ्गी कलेलाई सोरिन फेमोय दुकै कलेकी नेताङलासँग चिला मितियो खाङरी जेकुला फेउइन सिर्फ कोर्लासँग ल्याङ्गेतिला सप तिसनाम गमला दिया सोनाम जाङ्गु शेर्पाकी लानाङ्गु फुइ खाङरी कर्पो सिरुप लुचिक तङ्गुप किटरी क्यानु है लसे सेन्द्र नाङ।

लसे तोङने जुनरङ खाङरीला मित्य तोरूप नासारोप नेताङ ओतुप दपु तेरिला थुगे ओतुप तम निरङिन चिलो निटोङ चुपजिला साङमिरा चुरुक जमोलोङमोला एभरेस्टला खाकी टोपला स्योर्ने नासा गलुब्रिन तान्दा तङ तान्दा दाङमलो खाकी टोपला स्योर्ने रङ एम्बी मिमिरा टुक थाङ याम्बा दासा किति क्यान मिरा चिथाम्बा ब्रोड पिकला नासा गलुबिन ती तेमा दक्पी सेमला दुकै काले क्याने खाङरी चिला जेकिते सिरुप टिवासङ गिनो दुकै नासामसङ स्योर किनो दुक्याने लासिङ खाङरी रङ जेकु गुन्छन्ति काङ नक्सिसे लालाकिति टिकपेने जुन रङ खाङरी जेकु ड्रिम याङ्न नासम गोतुप तुरङ क्याने दाग दाग पुलासङ न्याय किथुप कि स्ने सेमसु गोतुप मिथ्यो तुरङ क्याने मिङ ख्याप्ला किथुपला लालाकिति प्रोफेसन कि शिलासङ खाङरी जेकु लाकाला सक्सु क्याउति थोङिनो तिरिमाला मिलाला कि मिजी याङना लाइफ कि मिकुल सिरुपजाङ खाङरी जेकु लाला किति उङदाङ कि सिला मिजी क्योङगुला साङ दि खाङरी जेकु लाकाला डेलो जेकु ताङ सक्सु क्याउति थोङिनो लाला किति नासाम्ति रङ्गी मिङ ताङ ग्यालखाप कि मिङ साङ ख्याप्टा किदुप मिकुल जाङने खाङरी ला जेखेपकिनो लाला किति त गमाने जुनङ खाङबी मिछ्यातिओ ति सकुला उतुप तपि साङ दि सकुला रङ छाङलान नाङिनो मङसो क्याने खाङरी ताङ खाङरी ठोसम सकुला दक्पि सेरोतिओ रङ मङसो क्याने छाङलान नाङिन फ्यु दक्पु तेरिला थुगे उतुप तामे रङिन गुन्छन चुकै किरङ जोने खाङरी जेकु लागला सक्सु गोतुबिन्सिनाङ दकु तेरिकी रङजुङ याङना नेचरला सिकुर्की गोकि खाङरीसङ रङजुङ युन्दुप तपकि दकपि खाङरीला सिकुर्की गोकि ताङ चुकै रङ सुक ताङ याम्युङ गोतुप मितिवासङ खाङरी जेकु रिम्बाला ल्यामुटरी क्याने रङजुङ काले ताङ नामकी न्याताङ कोर्ला न्यामसिल क्याने तिरङ खाङरी जेकुला फेप गोकि स्ने सपिन लासे याङलुङ दे खाङरी कोर्ला ट्यु लुची ख्याङ्गे तेउला सनङ सप दिरिम्बाला डाक्टर थाक्पा नुर्बु शेर्पा किटी नङ्गु ताङ सिरिङ ओङसु शेर्पा कि ला नङ्गु चोमोलोङ मो सिरुप लुची तोङिन वाय लसे सेन्द्र नाङ

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी रामकृष्ण शाह, उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र मनसुनजन्य विपद व्यवस्थापन र कार्यान्वयन प्रगति विवरण सभा समक्ष पेश गर्न सरकारलाई निर्देशन दिनुभयो। ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमला पन्तले गृहमन्त्री सुदन गुरुङसँग मनसुनका बेला बाढी पहिरो डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकार को तयारी बारे स्पष्ट जानकारी माग गर्नुभयो। उहाँले मनसुनजन्य विपदको पूर्व सूचनाको प्रभावकारी कार्यान्वयन, जोखिमयुक्त बस्तीको स्थानान्तरण तथा उद्धार, जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अस्थायी आवासको पूर्व तयारी सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। उक्त प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाहगरिमा, सोमनाथ पौर्तेल र पदमबहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रस्तुत प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो। मन्त्री गुरुङले विपद तथा मनसुनजन्य पूर्व तयारी प्रतिकारी कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 22 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदन कुमारी शाहगरिमाले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री वादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यवहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले आम सञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै उक्त

0: विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ। सार्वजनिक गरेको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन सञ्चार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानुन आवश्यक भएको उल्लेख गरिएको छ। त्यसका लागि हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानुन ल्याउने प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार यी ऐनलाई सामान्य संशोधन गरेर मात्रै अहिलेको आवश्यकता पूरा गर्न सम्भव नभएकाले नयाँ एकीकृत कानुन आवश्यक भएको मन्त्रालयले जनाएको छ। नयाँ ऐन मार्फत आम सञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी र मर्यादित र व्यावसायिक बनाउँदै लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ गर्ने लक्ष्य राखिएको छ। साथै सञ्चार संस्थाको संस्थागत विकास, उत्तरदायित्व, सुशासन र श्रमजीवी पत्रकारको हक, हित, सेवा सुविधा तथा सुरक्षालाई समयानुकूल कानुनी आधार प्रदान गरिने जनाइएको छ। सूचना तथा सञ्चार प्रविधि नीति तथा राष्ट्रिय आम सञ्चार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनु भएको छ। ट्रम्पको यो टिप्पणी इरान विरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै संख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकता अनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

नसो फ्याफुल्ला तिनी मन्जुश्री सम्मत 2862 तालु गोडे लाला छेपाङी चुइसे सोम विक्रम सम्मत 2083 साल साउन लाला छेपाङी चुइसे गिक नारे बिहिबार चु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी राङ्द डेनमुला ना सूर्य मोक्तान दिब्लोन सुधन गुरुङ से सरकार ह्युल्बाद शान्ति सुरक्षा पिनमारी थिएन ह्युल्डी साइमा थामा हिंसा बलात्कार र अपराधलाई तामरी ताङ्नु नसे अनुसन्धान नबनमुला विशेष संक्षेपमा राष्ट्रिय सभालाई तिनीलाई सिसाङ्री सांसद गर्दै सिंह प्रश्न र जवाब दुन्छुवान ब्लोन गुरुङ से गे आयङबा तिन प्राङमला कारण से ब्योन गदे निराशतासी आत्महत्या लबा ताम्री गोरसुम्लुन तहला सरकार डिक्सी गे लबा योजना सुबनमला विषय सुन्छु बहिन्न ब्लोन गुरुङ से तारेम ब्योन गदे से दुङ्गाल याङनुन याङसाइनुन हरेस आचना गे लबारी मोइजन लासी बमला चुनानु लासी जामिकोला जाजकोला लैङ्गिक यौनिक अल्पसंख्यक थिएन सामाजिक सुरक्षा ब्लोन सीता बादी से सार्वजनिक यातायातृतावा लैङ्गिक हिंसा द च्याङनाला पनि प्रविधि र आधारित सुरक्षा थिम द प्रभावकारी सोसियल मला विशेष संक्षेप मला राष्ट्रिय सभाला तिनीलाई चिसाङ्री सांसद गर्दै सिंह प्रश्न र जवाब दुन्छुवान ब्लोन बादी से सार्वजनिक यातायात्री जामेकोला गर्दै से नाबन खाबा यौन जन्य दुर्व्यवहार असुरक्षा भेटभाड थिएन खाबनी बारी व्यवहारिक दुङ्गाल नाबन खाबा गर्दैला गुनासो द छाङ्नला परि सरकार से पिङ बस सेवा सेङमारी 30 दिन बमला विषय सुङ्छ

0: हिन्न चुनाव नसी तिन लसी साङसे मनसुन ग्याम्ठुङमारी खाम्बा विपद व्यवस्थापन नबारे सरकारलाई पूर्व तयारी सम्बन्धी ध्यानकर्षण प्रस्ताव सर्वसम्मति से स्वीकृत लाबुमला सांसद कमला पन्तसे सरकारलाई ध्यान छेङ्न नबारी थान्छुबा प्रस्ताव सवारी सर्वसम्मति से स्वीकृत लाबु हिन्न चुपिङाछा राष्ट्रिय सभालाई तिन लसी साङरी सांसद गदेसे रेदाङसे तोबा सोल झुबा ग्यास आरेबा म्लाङ बजार दा नियन्त्रण लादोबा स्वास्थ्य बिमा दा प्रभावकारी सोदोबा लामन जुङ्गदेरी री ढुवासे सानाम बुनला सुब बाली चासिपिनमा ताम्रे सरकारलाई ध्यान छेङ्नला बम्बा सांसद गदेसे स्वास्थ्य बिमा प्रभावकारी तपाईँ आखाम्बा विमान हिउलबा थिएन स्वास्थ्य बिमाला कार्ड मुसाइनुन मानलाबारी आम्याङमा विमान सरकार से स्वास्थ्य बिमालन मान्लदोबा अवस्था रितोनला बम्बला विषय सुङ्गमला काइब्लोन्थेन ब्लोन्सिङजाङलाई गेदिम्से हुलबाला गुनासो त प्रभावकारी कार्यान्वयन लाबारी हेल्लो सरकार द स्तर उन्नतिलाई लागि ज्ञापन गुनासो छैन लाबारी थिम्सोबारी छेपमला थिम्सोबारी विस्तृत अवधारणा पत्र थिएन गे योजनालाई मस्यौदा सोसे काठुई लाबारी पेस लाबाताम हेल्लो सरकार शाखालाई रोलोन्छन् कृष्ण सापकोटासे सुङसिबान हेल्लो सरकारी फोन वेबसाइट फेसबुक वाट्सएप इन्स्टाग्राम इमेल डाङमा माध्यम ग्याम खाबा गुनासो दा गोर्गिक्लुन पोर्टल ग्याम छैन लाबारी खाम्बा माध्यम सवारी प्रस्ताव लाभ मलाई विषय सुङ्छुप हिन्न गुनासो लाभ मिसे सोजन सम्बन्धित गेदिमले हेलो सरकार ग्याम गुनासो दर्ता लाभली छ कारवाही लाभा थिएन आलाबाला जानकारी नुन किनबारी खाम्छला थापा मला चुनाउलासी सम्बन्धित गेदिमरी गुनासो दर्ता लाभली सेम आतासम हेलो सरकार से सेङ्बा स्वचालित थिम ग्याम सम्बन्धित निकाय रिपुबारी खाम्छला थापा मला नोरब्रोनखाङसे दान्देला नोर्दिङ 2083-84 चुनन साउन लाहेन्से लागु तासेला तलब सार्वजनिक लाबमला चुनन साउनलाला ढुकुनुटिबा ब्लोन्सेङजाङला चिसाङसे छार तलब ग्रेड प्राविधिक ग्रेड थिएन प्रोत्साहन भत्ता घादे याङबा बेबतामला निर्णय लाबमबा सरकारसे निबा जेठलाला चुइसेङा कुन बाबा छार बजेट छे तलब लिएन लाबा चुइ प्रतिशत थिएन प्रोत्साहन भत्ता चुइ प्रतिशत पिन्छेला मला विषय पाङबमला ब्लोन्खाङसे तिलमा सरकारी निकायदा पत्र पुइसी कर्मचारीका देशे याङबा छार तलब ताम्री जानकारी पिनबहिन्दा निजामती कर्मचारी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल लुई सेवा संसद सेवा सामुदायिक लोपखाङरी गेलाबा लोपखेन प्रदेश तेन स्थानीय तहरी गेलाबा कर्मचारीका दिशे पेन्सन किनमारी अनुसूचित गे केन्से भ्रेदोनाला छाड तलब थिएन तिर याङमा तलब ते ग्रेटला टाङ्गा ग्रेन लेब लिछा छोब तलबला चुइ प्रतिशत लादाङसे प्रोत्साहन भत्तानुन याङसला तापुमला लोलोलोलो ब्रोडखाङ गदेसे तोङब्ली ग्यार्जडुसे मेन्दो भेचुइ घी मिला दरबन्दी राष्ट्रिय किताब खानारी अभिलेख थानपुङ बम्बला सरकार चाहिँ निजामती कर्मचारीलाई दरबन्दी थासी ज्याबा प्रशासन सोबारी छेबा लिचा दान्दे ब्लोनखाङसे सङ्गठन थिएन व्यवस्थापन सर्वेक्षण ओएनएम लासी कर्मचारीका देला विवरण राष्ट्रिय किताब खानारी दर्तला बहिन्ना गोर्चुई ब्लोनखाङ गदेला ओएनएम लासी जिन्मा दोनामा मेन्दोचुई लोन्छेन थिएन मेन्दो भेचुइ से गिक रो लोन्छेन ला दरबन्दी अभिलेख थान्से जिन्मा मला विषय किताब खाना से पाङबा मला किताब खानालाई निर्देशक सुदन ख्वाखली श्रेष्ठ से दान्देदोनामा गोर्चुई ब्लोन्खाङ गदेला छाड दरबन्दी प्रमाणीकरण लासी किताब खानारी दर्तलाबारी पुइबा मला विषय सुङबा मला बेनान ब्लोन्खाङलाई दरबन्दी थासी प्रमाणीकरण लाबली छ ग्यार्जङ्गिस कर्मचारीलाई दरबन्दी थासेला ताप मला सरकारसे सुशासन कायम लाबारी विषय गाछाला गोर्चुइसे गिक ब्लोन्खाङ गदे च्याङनालासी दान्दे गोर्चुइसे भ्रे सोबमला सरकारसे नेपालले घिक्सरेम सरकारी मि अस्पताल सिङमारी छेपमला प्रतिनिधि सभालाई सियार लुइथेन सूचना प्रविधि समितिलाई तिनटी पछि साङ्रे लुइथेन चाबासे स्वच्छता ब्लोन निशा मेहतासे सरकारसे चुपाल छेन्से कोशी प्रदेश ग्याम राङला मि अस्पताल सिङमारी छेपमला विषय सुङसु बहिन्ना ब्लोन मेहतासे नेपालला लुइ पर्यटनलाई हब सवारी खाम्बासे सरकारसे थिम संशोधनलाई चाहिँ वैकल्पिक चिकित्सा लिएनलाबारी बाङ्ला बनमला विषय सुङसुपमला याम्बु उपत्यकारी सुरक्षित थिएन ज्याब यातायात थिम सोबारी जाइका से याम्बु उपत्यका सहरी यातायात थिम परियोजना सम्बन्धीलाई गिक्स वाल सिङबमला राष्ट्रिय योजना आयोगलाई मुन्मी अर्जुनजङ थापासे यातायातलाई चाप्त च्यासी सोभा मास ट्रान्जिट थिम सम्बन्धीलाई अध्ययनसे रेङमा दुई दोनाला यातायात योजना सोभारी रोहतासेला मलाई विषय सुङबमला गेखोरी पूर्वाधार विकास ब्लोन्खाङला रोलोन्छन सुशील बाबु ढकालसे वातावरण द सोनाला बताम्दा ध्यान पिन्से सोभा गुरु योजनासे याम्बु उपत्यकालाई ट्राफिक व्यवस्थापन थिएन सहरी सडक पूर्वाधारलाई विकासलाई बारे रु तासेला मलाई विषय सुङ्गा बोला चुनासी जाइकाला ग्रेनपो हिदेओ सुजी से चु गुरु योजना से सार्वजनिक यातायात सेवा ज्यापसोभा रुट पुनर्संरचना लाभा थिएन यातायात ठिम्दा प्रभावकारी छोबारे भाइप मलाई विषय सुङ्क्षेप बोला ग्रेन नाम ताइबलिच काली गण्डगिरी भालखामा स्याङ्जाला गोल्याङ नगरपालिका घारी मुबा सेतीबेनी बजार ब्लुम्बमला भालसे गोर सोमचुइसे घा दिमथुरी प्रभावित ताबमला विसाम थेनिकादेरी गोर चुइसे ढुबीमा लामा दिमथेन पसलरी क्युवाङ बम्बला भाललाई जोखिम लेबलेछ नेपाल प्रहरी से पायानन उद्धार लबा अभियान सिङ्गमला चुलुनताङरी जोखिमरी परब्दबा नाचुइसे ढुदिङला रन्नता नेउपानेदा प्रहरी से उद्धार लबमला चुरानुलासी सेतीबेनी लाथान फसप्ताबा मेन्दुङी पुजारी दानुन प्रहरी से उद्धार लाभमला चुनुनगुङरी मार्दी जोमोक्रेबा कोर्सी एखाबा दुईरी कास्केला माछ पुस्रे गाउँपालिका कु नामला रिरी भावा मेन्दो सोम ब्योनगा दिँदा प्रहरी से माइसी च्यापमला पोखरा महानगरपालिका चुइसे ब्रिला अजित जीसी युकेश गुरुङ थिन करण लामा दतिनी छोरी अन्नपूर्ण गाउँपालिका चुइसे गिक छुमरु बेसिरी स्याप्पा हिन्न बेसी जुङ प्रहरी गेदिम्से पाङबा हिन्ना सानम व्यवस्था सहकारी सङ्घीय मामिला थिएन सामान्य प्रशासन बुनखाङसे मतदातालाई मिन दुईबा दुईरी तोबा रोहला सिपिनमारी बेनन स्थानीय तहदा मोइजेनला बमला बुनखाङसे बेनन गाउँपालिका थिएन नगरपालिकाका दिँदा पत्र पुइसी प्रदेश थिएन जुन निर्वाचन गेदिम माताहत नाङ्ला मिन दुईबा दुईरी रोहला सिपिनमारी स्थानीय निकायका दिँदा मोइजेनला बहिन्ना ओसम ललितपुरलाई ग्वारकोरी तिनी बस दुर्घटनातामा मेन्दो गिक मिसी बमला बेसाम मेन्दो चुइसे कुमी घाइते त बमला भक्तपुर ग्याम सातदो बाटोरी निबालबा बस ग्वारकोला फ्लाइओभरला ढेङ्ग्री ठोक्सी दुर्घटना तापमा दुर्घटनाली पर्दासे ब्लिचुइ दिङतेला मेन्दो गिक मिङमे सि बमला बेसी प्रहरी से पाङ बमला घाइते तब मेन्दो चुइसे कुला याम्बोरी मोबाइल होलोलो अस्पतालले दान्दे मान्ला पनि बोला चुनन साङ्गुरका दल छाम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लासेको लासो फ्याफुल्ला
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौंदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ संयमता धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ त्यसैले कुनै पनि समाचार फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस् जात धर्म भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस् याद राखौँ सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध
3: प्रिय सन्तोष धेरै धेरै माया र मिठो सम्झना सन्झै छौ होला छोरीहरूको पनि ख्याल गर है यता सहरमा झमझम पानी परिरहन्छ यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौ तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ तर घर बलियो भएर मात्र हुँदैन घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ बर्खाका बेला तिमी झन चनाको भन्नु है आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है अनि कतै आँगनतिर चिरा पो परेको छ कि साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
4: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
5: कोशी प्रदेशमा
6: भेडेटार धनकुटा,
5: आइतबारे इलाम,
6: पत्ताले डाँडा सोलुखुम्बु
5: र सिलौटी डाँडा पाँच थर,
6: मधेस प्रदेशमा
5: जितपुर बारा
6: र गौरी डाँडा महोत्तरी,
5: बागमती प्रदेशमा
6: खुमलटार ललितपुर,
5: सिमभन्ज्याङ मकवानपुर
6: र चरीकोट दोलखा,
5: गण्डकी प्रदेशमा
6: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
5: दुर्लुङकोट पर्वत,
6: पोखरा कास्की,
5: जोमसोम मुस्ताङ
6: र बन्दीपुर तनहु,
5: लुम्बिनी प्रदेशमा
6: सात दो बाटो रोल्पा,
5: बगनास काली पाल्पा,
6: रेसुङ्गा गुल्मी
5: अनि हेमन्तपुर र चौपट्टा दाङ,
6: कर्णाली प्रदेशमा
5: सिमीकोट हुम्ला,
6: खलङ्गा जुम्ला,
5: मानमा कालीकोट,
6: मुर्माटप मुगु,
5: जुफाल डोल्पा,
6: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
5: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
6: सुदूर पश्चिम प्रदेशमा
5: बुढीतोला कैलाली,
6: खोडपे बैतडी,
5: छापरी दार्चुला,
6: हेमन्तबाडा बझाङ,
5: उडीतोला डोटी
6: र काला जाग्रा पोरखे गढी बाजुरा।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
7: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब करिब 5:45 यहाँहरूलाई सुनाउने छौँ विभिन्न कलाकारहरूका स्वरमा सजिएका लोकप्रिय लोकदोहोरी गीतहरू। पहिलो लोकदोहोरी गीत सुनाउँदैछौँ विमल राज छेत्री र शर्मिला गुरुङको स्वरमा, विमल राज छेत्रीको लय सङ्कलनमा।

अहिले सुन्दै हुनुहुन्थ्यो भोजराज काफ्ले र गीता देवीको स्वरमा रहेको लोकदोहोरी गीत, भोजराज काफ्लेको लय सङ्कलनमा। अर्को लोकदोहोरी गीत यहाँलाई सुनाउँदैछौँ, बेगम गन्धर्व र दिलु सलामी मगरको स्वरमा, दिलु सलामी मगरको लय सङ्कलनमा।

विभिन्न लोक तथा दोहोरे गीतहरू सुनाउने क्रमको अन्त्यमा बाबुल गिरी र बसन्ती लामाको स्वरमा सुन्नुभयो। बाबुल गिरीको लय सङ्कलन रहेको थियो लोक दोहोरे गीतहरू सुनाउने क्रम। अहिलेलाई यति नै हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। सुदूरपश्चिम प्रदेश सरकारले चारवटा प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ। प्रदेश मन्त्री परिषदको आजको बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीको सेती, लम्कीचुहा र टिकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो। स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रावधान अनुसार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने र त्यसका लागि सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरिएको मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले जानकारी दिनुभयो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन 2082 दफा 20 प्रादेशिक अस्पतालसँग सम्झौता गरी उपयोग गर्न सक्ने व्यवस्था रहेको छ। खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज कुराकानीमा सो बताउनु भएको हो। बजारमा ग्यासको अभाव गराउनेलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032 एवं उपभोक्ता संरक्षण ऐन 2075 बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजाय समेतको कडा कानुनी कारवाही गर्न सकिने व्यवस्था रहेको छ। जंगलमा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख जाति राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ। दीर्घरोगले पीडित 65 वर्षीय फलाटो शाहीको आज बिहान मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लाल बहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार शाहीको मृत्यु भएसँगै अब राउटेको संख्या 132 झरेको छ। अहिले राउटेहरू पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका 9 खानी खोलामा बस्दै आएका छन्। ललितपुरको ग्वारकोमा यात्रु बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट सातो बाटोतर्फ जाँदै गरेको बस ग्वारकोको फ्लाइओभरको भित्तामा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि 40 वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 19 विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पत्रकारिता क्षेत्रलाई प्रविधि मैत्री बनाउन डिजिटल एवं साइबर सुरक्षा सम्बन्धी तालिम आजदेखि विराटनगरमा सुरु भएको छ। डिजिटल राइट्स नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ मोरङको समन्वयमा आयोजना गरिएको तालिममा मोरङका 1.5 दर्जन बढी पत्रकारहरूको सहभागिता रहेको छ। 2 दिनसम्म सञ्चालन हुने तालिमको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले उद्घाटन गर्नुभएको त्यहाँबाट हाम्रा संवाददाता कुमद अधिकारीले जानकारी दिनुभयो। हेटौडा उपमहानगरपालिकाले शून्य फोहोर जिरो वेस्ट महाअभियानको घोषणा गरेको छ। पर्यटन वर्ष 2083 लक्षित गर्दै उपमहानगरपालिकाले पहिलो सूचकका रूपमा शून्य फोहोर महाअभियान घोषणा गरेको हो। आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जाउँ हेटौडा रमाउँ हेटौडा नाराका साथ पर्यटन वर्ष 2083 भव्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7:00 समाचार सुन्नुहुनेछ। 7:00 समाचारपछि कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। 8:10 समानता कार्यक्रम प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा सुमधुर आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। 9:00 समाचार सुन्नुहुनेछ। 9:00 समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। 10:00 बाँकी समयमा विभिन्न लोकगीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 प्रस्तुतिमा हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। अनि 11:00 समाचार सुन्नुहुनेछ। 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा यहाँहरूले सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
3: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवै जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकको उपयोगी मूलक सामग्री, सिंह र मुसा शीर्षकको कथा र गीतहरू सुन्नेछौ। भाइ बहिनी, कार्यक्रममा कहिलेकाहीँ हामी सबैलाई उपयोगी हुने विविध सामग्रीहरू प्रस्तुत गर्ने क्रममा आज सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकको सामग्री छ। यति बेला मसँग यो सामग्री तयार पार्नु भएको हो दाजु सरोज ढुङ्गेलले। अब म सोही सामग्री सुनाउँछु है त। भाइ बहिनी, भिटामिन ए मानव शरीरका लागि अत्यावश्यक हुन्छ। भिटामिन एले विशेष गरी आँखाको दृष्टि कायम राख्न, छाला तथा आँखाको सतह अथवा रेटिना स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र शारीरिक वृद्धि विकासमा सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। चिकित्सक डाक्टर अरुण शाहीले भिटामिन ए खानाबाटै प्राप्त गर्न सकिने बताउनुभयो। उहाँका अनुसार मानव स्वास्थ्यका लागि अत्यन्तै आवश्यक सूक्ष्म पोषक तत्व मध्ये भिटामिन एलाई प्रमुख मानिन्छ। विशेष गरी बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहनु भएकी आमाका लागि भिटामिन ए अपरिहार्य पोषक तत्व हो। भाइ बहिनी, नेपाल जस्ता विकासोन्मुख मुलुकमा भिटामिन ए को कमी अझै पनि छ। नेपाल सरकारले धेरै वर्षदेखि बालबालिकालाई लक्षित गरी भिटामिन ए क्याप्सुल वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। भिटामिन ए पशुबाट प्राप्त खाद्य पदार्थमा पाइन्छ। हरियो सागपात तथा पहेँलो रङका फलफुल र तरकारीमा पनि भिटामिन ए पाइन्छ। राति राम्रोसँग आँखा नदेखिने समस्या भएमा भिटामिन ए को कमी भएको छ भन्ने कुरा थाहा हुन्छ। समयमै उपचार नगरे अन्धोपन हुन सक्छ। छालामा सुक्खापन, संक्रमणको जोखिम, शारीरिक वृद्धि रोकिने, विभिन्न रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने अवस्था पनि भिटामिन ए को कमीले हुन सक्छ। भाइ बहिनी, भिटामिन ए सन्तुलित आहार मार्फत सजिलै प्राप्त गर्न सकिन्छ। दैनिक खानपानमा थोरै ध्यान दिएमा भिटामिन ए को मात्रा पर्याप्त उपलब्ध हुन सक्छ। खसी तथा बाख्राको कलेजो, दुध, दही, घिउ, मक्खन, अन्डाको पहेँलो भाग, माछाको तेलबाट भिटामिन ए प्राप्त गर्न सकिन्छ। वनस्पति सम्बन्धी स्रोतबाट पनि भिटामिन ए प्राप्त गर्न सकिन्छ। गाजर, फर्सी, सागसब्जी, पालुङ्गो, रायोको साग, मेथीको साग, आँप, मेवा लगायतका खाद्य स्रोतबाट पनि भिटामिन ए प्राप्त गर्न सकिन्छ। हरियो सागसब्जी र पहेँलो फलफुल नियमित रूपमा सेवन गरे भिटामिन ए को आवश्यकता सजिलै पूरा गर्न सकिन्छ। खानेकुरा पकाउँदा अत्यधिक तेलको प्रयोग वा लामो समयसम्म पकाउनु हुँदैन, त्यस्तो गर्दा भिटामिन ए नष्ट हुन सक्छ। सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकको यो सामग्री पछि अब कार्यक्रममा गीत सुनौ। गीत पछि कथा सुन्नेछौ।

भाइ बहिनी, गीतपछि अब कथा सुन्ने पालो। आज सुन्ने कथाको शीर्षक रहेको छ सिंह र मुसा। कथा यस्तो छ। भाइ बहिनी, सिंह गुफाभित्र मस्तले निदाइरहेको थियो। त्यसै बेला एउटा सानो मुसा त्यहाँ आयो। अध्यारोमा मुसा चिप्लेर सिंहको जिउमाथि खस्यो। मुसा सिंहको टाउको माथि पुग्न साथ सिंह बिउझियो। सिंहले आफ्नो पन्जाले च्याप्प मुसालाई समाएर खान खोज्यो। मुसाले रुदै बिन्ती गर्यो, सिंह महाराज, मलाई नखानुस्, भविष्यमा म पनि हजुरलाई काम लाग्न सक्छु। मुसाको यो कुरा सिंहलाई ठिक लाग्यो। सिंहले मुसालाई जान दियो। त्यसको केही दिनपछि सिंह सिकारीले थापेको जालमा फस्यो। सिंहले जति कोसिस गर्दा पनि त्यहाँबाट उम्किन सकेन। साथीहरूसँग कुराकानी गरिरहेको मुसाले सिंह गर्जेको आवाज सुन्यो। सिंह विपदमा फसेको आशंकाले मुसा सिंहको आवाज आएतिर दगुर्यो। मुसाले भन्यो, सिंह महाराज, हजुरलाई म बचाउनेछु, हजुर धैर्य गरेर बस्नुहोस्। मुसाले जाल काट्न थाल्यो। केही बेरमा नै सिंह जालबाट मुक्त भयो। सिंहले मुसालाई धन्यवाद दियो। भाइ बहिनी, यो कथाबाट हामी के ज्ञान लिन सक्छौँ भने, यो संसारमा सबै काम लाग्ने नै हुन्छन्, काम नलाग्ने भन्ने केही पनि हुँदैन।

भाइ बहिनी, आजको कार्यक्रम बालबाटिकामा सूक्ष्म पोषक तत्व भिटामिन ए शीर्षकमा उपयोगी मूलक सामग्री, सिंह र मुसा शीर्षकमा कथा, यसै गरी गीतहरू सुन्यौ। लौ त भाइ बहिनी, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमको समय पनि सकिन लाग्यो। कार्यक्रम सुन्नुभयो, धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनु भएकोमा दिदी रमा वाग्लेलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घरखेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको मौरी पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ मौरी विकास केन्द्रका बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
2: मौरीको नयाँ रानु तथा रानु कोषलाई रानुविहीन घरमा कसरी सार्नु पर्छ भनी स्वर्गद्वारी प्युठानबाट जीवन मगरले जिज्ञासा राख्नु भएको छ।
3: मौरीमा रानीविहीन हुने विभिन्न कारणहरू हुन सक्छन्, अथवा रानुविहीन नभएको अवस्थामा पनि मौरीमा चाहिँ केही गरी रानु पुरानो भएको छ। विशेष गरी हामीले एक वर्षदेखि पुरानो रानीलाई चाहिँ नराख्ने भन्छौँ। यदि त्यस्तो गरी पुरानो भएको छ भने चाहिँ त्यो घरमा नयाँ रानु कोष अथवा नयाँ रानी चाहिँ दिनुपर्दछ। सबैभन्दा पहिला नयाँ रानु कोष दिनको लागि चाहिँ हामीसँग तयारी अवस्थामा रहेको रानु कोष उपलब्ध हुनु पर्यो, र जुन घरमा चाहिँ हामीले सार्ने हो त्यो घरमा चाहिँ यदि पुरानो रानी छ भने चाहिँ त्यसलाई दुई दिन अगाडि चाहिँ हटाइसक्नु पर्दछ। जब चाहिँ त्यसमा भएको पुरानो रानीको चाहिँ फेरोमेन अथवा त्यसको सेन्ट हटिसक्छ तब मात्रै नयाँ रानु कोषलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने गर्दछन्। र त्यसरी राख्दाखेरि अब हामीले दुई दिन अगाडि नै त्यसलाई हटाइसकेको छौँ भने उसले चाहिँ इमर्जेन्सी सेल पनि हालेको हुनसक्छ, त्यसलाई चाहिँ हटाइदिने र रानु कोषलाई चाहिँ बिचमा पारेर जताबाट चाहिँ उसलाई एकदम राम्रो तापक्रम अनुकूल हुनुहुन्छ त्यतातिर चाहिँ राख्ने हो। र हामीले राखिसकेको एकदेखि दुई दिनमा पछि चाहिँ त्यो रानु कोषबाट नयाँ रानी निस्किन्छ, र हामी निरीक्षण गर्दाखेरि चाहिँ रानु कोषबाट उसले तलबाट उसले राम्रोसँग रानु कोष काटेर निस्केको छ भने चाहिँ नयाँ रानी चाहिँ त्यसमा छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौँ। र यदि हामीसँग मेटेड खालको राम्रो नयाँ रानी छ भने पनि त्यसलाई पनि घरमा राख्ने तरिकाहरू हुन्छ। नयाँ रानु नै राख्दाखेरि चाहिँ सिधै राख्नु चाहिँ हुँदैन, यसको लागि पनि दुई दिन अगाडि चाहिँ रानुविहीन बनाउनुपर्छ, र त्यस पछाडि चाहिँ रानु पिँजडामा पुरानै घरका केही कर्मी मौरीहरू सहित नयाँ रानीलाई र केही खानेकुरा क्यान्डी बनाएर चाहिँ हामीले एउटा रानु पिजडामा राखिदिन्छौँ, र त्यसरी राखेर फ्रेमको बिचतिर राख्ने हो। र 24 घन्टा पछाडि हेर्दाखेरि चाहिँ अब त्यहाँ भएका नयाँ घरका कर्मीहरूले चाहिँ उसलाई घेरेर राम्रोसँग राखेको छ भने चाहिँ बिस्तारै हामी रानु पिँजडा चाहिँ खोलिदिन्छौँ, र रानु पिँजडा खोलिसकेपछि चाहिँ जब उनीहरूले एक्सेप्ट गरेको देखिन्छ त्यसरी चाहिँ हामी रानुविहीन गोलामा चाहिँ रानु कोष पनि राख्न सक्छौँ, रानी नयाँ रानी पनि राख्न सक्छौँ। र सुरुवाती बेलामा नयाँ कृषकहरूलाई चाहिँ रानु कोष राख्दाखेरि चाहिँ सजिलो हुन्छ, तर फेरि सक्सेस रेट चाहिँ नयाँ रानीले राखेको छ भने सक्सेस चाहिँ रानी नयाँ रानी राखेकोमा चाहिँ बढी सक्सेस पाइन्छ।
2: मौरी मर्ने दर बढ्यो किन होला भनी चन्द्रगिरी काठमाडौँबाट नवराज श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
3: वयस्क मौरी मर्ने विभिन्न कारणहरू हुन सक्छन्, त्यो मध्येमा हामीले अहिले देखिरहेको समस्या भनेको एक नम्बरमा चाहिँ विषादीकै समस्या हुन सक्छ। अब मौरी चाहिँ बाहिर चराउनमा गएको छ, एकदमै धेरै विषादी लागेको छ भने त्यो मौरी त्यही घरमा फर्किन नपाई त्यही नै मर्ने गर्दछ। तर उसँग चाहिँ उसको शरीरमा मात्रै कन्टामिनेसन भएको छ र घरमा फर्केर आएको छ भने त्यहाँ भएका अरू मौरीहरूलाई पनि उसले विष सार्छ र मौरीहरू चाहिँ मरेको देखिन सकिन्छ। यसरी विषादीले मरेको मौरीहरूले कस्तो लक्षण देखाउँछ भन्दाखेरि घरको प्रवेशद्वार अगाडिपट्टि जिब्रो निकालेर मरेको चाहिँ हामीले देख्छौँ। यस्तो भएको छ भने चाहिँ विषादीले मरेको भन्ने थाहा हुन्छ। त्यस्तै अर्को वयस्क मौरी मर्ने अर्को कारण भनेको चाहिँ पक्षघात रोगले पनि हुन्छ। मौरीमा विभिन्न किसिमका एक्युट तथा क्रोनिक प्यारालाइसिसहरू पक्षघातहरू चाहिँ हुन्छन्, त्यस्तो अवस्थामा पनि मौरी चाहिँ मर्ने गर्छ। र त्यस्तै अर्को भनेको चाहिँ खानाको अभावमा भोकमरी लागेको छ हामीले चाहिँ निरीक्षण गरेका छैनौँ। धेरै पानी परिरहेको छ, मौरी बाहिर जान सकेको छैन, विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ त्यहाँ खानेकुरा छैन, मौरीलाई भोकमरी लागेको छ भने पनि मौरी चाहिँ मर्ने गर्दछ। अब यसरी विभिन्न कारणले चाहिँ मौरी मर्ने गर्दछ, हामीले घारकोला निरीक्षण गरेर त्यसको चाहिँ सही कारण चाहिँ थाहा पाउनु पर्दछ।
2: सिगास बैतडीबाट रमेश धामीले मौरीको घार कुन मौसम अथवा कुन महिनामा राख्दा ठिक हुन्छ भने जिज्ञासा राख्नु भएको छ।
3: मौरीको लागि उपयुक्त समय भनेको हाम्रो नेपालको परिवेशमा चाहिँ एउटा भनेको वसन्त ऋतु हो र अर्को भनेको चाहिँ हाम्रो शरद ऋतु, यो दुईवटा ऋतुमा चाहिँ राम्रो हुन्छ। तैपनि ठाउँ अनुसार अलिकति तलमाथि चाहिँ हुन्छ र विशेष गरी यही मौसममा चाहिँ हामीले घारगोलाहरू राख्यौँ, नयाँ घारगोलाहरू किन्यौँ, नयाँ बिक्री वितरण गर्ने कार्य चाहिँ यो बेला भयो भने चाहिँ मौरीको लागि फाइदाजनक हुन्छ। तर एकदम जाडोको समयमा त्यस पछाडि यता बर्खाको समयमा चाहिँ मौरी घारगोला राख्नु पनि हुँदैन, बिक्री वितरण पनि गर्नु हुँदैन, किनकि मौरी आफै कमजोर भइरहेको हुन्छ। यस्तो समयमा हामीले 5 फ्रेमको नयाँ मौरी किनेर राख्दाखेरि चाहिँ उसले आफ्नो जनसङ्ख्या बढाउन सक्दैन र मौरी झन् कमजोर कमजोर हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म वसन्त ऋतु र शरद ऋतुमा चाहिँ मौरीहरू चाहिँ नयाँ मौरी चाहिँ राख्नु पर्दछ।
2: सुमन पन्थीले रेसुङ्गा गुल्मीबाट मौरीको प्युपा अवस्थामा कालो हुने र लार्भा अवस्थामै मर्ने समस्या भयो, समाधान कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
3: यो चाहिँ एक किसिमको ब्याक्टेरियाले लाग्ने गर्दछ। सुरुमा मौरी चाहिँ जुन सेतो हुनुपर्ने हो, लार्भा सी आकारमा बस्नुपर्ने हो, त्यसरी नबसेर तन्किएर पहेँलो कालो भएको चाहिँ हामीले देख्छौँ र कतिपय अवस्थामा यो लार्भा अवस्थामै मर्छ, त्योभन्दा माथि जान सक्दैन र कतिपय अवस्थामा चाहिँ अलिक पछिल्लो लार्भालाई लागेको छ भने प्युपा अवस्थामा पनि जाने चाहिँ हुन्छ, तर उसले चाहिँ प्युपा अवस्था पार गर्न सक्दैन र त्यसरी मर्ने गर्दछ। अब यसबाट बच्नको लागि चाहिँ हामीले घारलाई मजबुत बनाउनु पर्छ। रोग लागिसकेको अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि यो गोलालाई अरूबाट आइसोलेट गर्ने, ब्याक्टेरिया हो, आफ्नै हातले पनि सारिरहेको हुन सक्छौँ रोगलाई, त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यसलाई अन्तिम निरीक्षण गर्ने र निरीक्षण गरिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ र त्यस्तो लार्भा देखिएको चाकालाई चाहिँ सकेसम्म नष्ट गर्ने, नष्ट गरिसकेपछि हामीले चाहिँ रानीलाई रानु पिजडामा फ्रेममै केज गर्न मिल्ने रानु पिजडा पनि हुन्छ, त्यसरी चाहिँ 7 दिनदेखि 14 दिनसम्म केज गरेर राखेर उसलाई अन्डा पार्न नदिने, अन्डा पार्न नदिइसकेपछि लार्भा चाहिँ हुँदैन, लार्भा नभइसकेपछि रोग चाहिँ कन्ट्रोलमा आउँछ भन्ने चाहिँ हुन्छ यो छाउरे कुहुने रोगको चाहिँ लक्षण।
2: धादिङबाट आकाश गौतमले मौरीको गोलामा रानु नभएको कसरी थाहा हुन्छ र रानु विहीन हुने कारणहरू के होलान् भनी जिज्ञासा राख्नु भएको छ।
3: मौरीमा रानी नभएको अवस्थाको लागि चाहिँ पहिचान गर्नको लागि हामीले घारकोला निरीक्षण गर्नुपर्छ। निरीक्षण गर्दाखेरि अब एक नम्बरमा हामीले सबै फ्रेमहरू हेर्दा रानी नै देखेनौँ भने रानु छैन भन्ने जानकारी हुने भयो, तर कतिपय अवस्थामा चाहिँ मौरी 10 फ्रेम नै छ, एकदम धेरै छ, र अर्को भनेको भाले उत्पादन हुने सिजन छ भने कहिले काहीँ झुक्किन सकिन्छ, नदेखिन पनि सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले कोष हेर्न सक्छौँ, कोषमा चाहिँ उसले 1 दिनको 90 डिग्रीको अन्डा चाहिँ पारेको छ भने चाहिँ यसमा रानी छ भन्ने थाहा हुन्छ। तर अन्डा पनि छैन, रानी पनि छैन र हेर्दाखेरि चाहिँ मौरी अलिक बढी रिसा जस्तो छ, बढी भुनभुनाइरहेको छ र भित्र हेर्दाखेरि चाहिँ एउटा कोषमा धेरै अन्डाहरू पारिसकेको छ भने चाहिँ रानु नभएर पनि पितपाती भइसकेको छ भन्ने चाहिँ हामीले थाहा पाउन सक्छौँ। अनि अब रानु विहीन हुने कारणहरू पनि थुप्रै हुन सक्छन्। जस्तो एक नम्बरमा भनेको चाहिँ हामीले गोला निरीक्षण गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएनौँ, गोला फ्रेम निकाल्दाखेरि चाहिँ घारबन्द बाहिर लगेर राख्यौँ र त्यही फ्रेममा रानी थियो, रानी उडेर गयो, घरमा फर्केर आउन सकेन भने पनि रानु विहीन हुन सक्यो। अर्को भनेको चाहिँ हामीले फ्रेमहरू टाइट गर्दाखेरि मिचिएर थिचिएर पनि यो

0: फ्रेमहरू मौरी छ, तर राख्दाखेरि चाहिँ हामी धेरै फ्रेमहरू राखेका छौँ भने बाँकी रहेको जुन मैन छ जसलाई मौरीले ढाक्न सकेको छैन, बाँकी रहेको चाका छ त्यहाँ चाहिँ मैन पुतलीले अन्डा पार्छ र त्यही अन्डालाई चाहिँ पछि लार्वा भएर त्यो चाहिँ चिल्सा जस्तो देखिने हो। र यसले चिल्सा जस्तो पनि हुन्छ र बाहिरबाट सेतो जाली जस्तो लगाउँछ र धेरै आक्रमण भएको अवस्थामा चाहिँ मौरीले घर छोडेर गृहत्याग पनि गर्ने गर्दछ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि कहिले पनि धेरै फ्रेम चाहिँ राख्नु भएन। मानौँ हामीसँग 5 फ्रेम छ भने 5 फ्रेम राखिदिने, मौरी बढ्दै गएको छ भने फ्रेम थप्दै जाने, मौरी घट्दै गएको छ भने फ्रेम झिक्दै जाने र त्यसलाई सानो न्युक्लियस कारमा सार्ने गर्नुपर्छ। जस्तो अहिले बर्खाको सिजन छ, भर्खर राम्रो एउटा मौरीको लागि उपयुक्त समय चाहिँ सकिएर अनुपयुक्ततिर जाँदैछौँ हामी। 10 फ्रेम भएको मौरी अब उसलाई चाहिने मात्रामा हामीले खानेकुरा पुर्याउन सकेन भने घट्दै जान्छ र यसरी आज 10 फ्रेम थियो, 2-3 दिनपछि हेर्दाखेरि चाहिँ मौरी 8 फ्रेम भएको छ भने त्यो बाँकी रहेको 2 फ्रेम चाहिँ हामीले निरीक्षण गरेर निकालिदिनुपर्छ, नत्र त्यहीँबाट चाहिँ मैन पुतलीको आक्रमण सुरु हुने गर्दछ। यसरी चाहिँ हामीले घरभित्रको मैन पुतलीलाई नियन्त्रण गर्ने हो। र अर्को चाहिँ हामीसँग कहिलेकाहीँ चाहिँ स्टोर गरेको मैनमा पनि मैन पुतली चाहिँ लाग्न सक्छ। त्यसको लागि चाहिँ जस्तो हामीले अघि निकाल्यौँ 2 फ्रेम हामीलाई नचाहिएर एक्स्ट्रा भएर निकाल्यो, त्यस्तोलाई चाहिँ एक दिन चाहिँ फ्रिजमा राख्ने। फ्रिजमा राखिसकेपछि त्यसमा भएको केही लार्वा प्युपाहरू छन् अन्डाहरू छन् भने मर्छन् र त्यसलाई चाहिँ प्लास्टिकमा राखेर स्टोर गऱ्यौँ भने पछि चाहिँ त्यसैलाई पनि हामीले मैन प्रशोधनमा राखेर नयाँ मैन निकालेर आदर्शाका पनि बनाउन सक्छौँ। यसरी चाहिँ मैन पुतलीको नियन्त्रण व्यवस्थापन गर्नुपर्छ।
1: बितपाते मौरीको पहिचान कसरी गर्ने र व्यवस्थापनका उपायहरू के हुन सक्छन् भनी दाङबाट श्याम चौधरीले जिज्ञासा राख्नु भएको छ।
0: मौरीमा चाहिँ रानु नभएको अवस्थामा त्यो गोला मितपाते हुने हो। रानु पनि छैन र उसले नयाँ रानु बनाउनको लागि एक दिनको लार्वा अन्डाहरू केही पनि छैन भने चाहिँ उसले के गर्छ त भन्दाखेरि त्यहाँ भएका कर्मीहरूले रोयल जेली खाएर अन्डा पार्न थाल्छन्। त्यही अवस्थालाई नै हामीले बितपाते भन्ने हो। बितपाते गोलाको पहिचान गर्नको लागि चाहिँ सबैभन्दा सजिलो उपाय भनेको हामीले कोषमा पारेको अन्डाहरू हेर्ने हो। रानीले चाहिँ जहिले पनि एउटा अन्डा पार्छ 90 डिग्रीमा पारेको र कोषको बिचमा पारेको हुन्छ, तर कर्मीहरूले चाहिँ धेरै कर्मीहरूले अन्डा पार्ने र कर्मीको पेट चाहिँ रानीको भन्दा सानो हुने हुनाले उनीहरूले पारेको अन्डा पिँधमा नभएर भित्तामा टाँसिएको हुन्छ र एउटा कर्मी आउने त्यही कोषमा पार्ने, अर्को कर्मी आउने त्यही कोषमा पार्ने गर्दाखेरि चाहिँ धेरैवटा अन्डाहरू चाहिँ हामीले देख्छौँ र त्यस्तोबाट निस्किने अन्डाहरू चाहिँ सबै अनफर्टिलाइज भएको हुनाले भाले उत्पादन हुने हो र कुनै गोलालाई चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि नै धेरै भालेको आउजाउ भइरहेको छ, अलि रिसा स्वभावको छ र खोलेर हेर्दाखेरि चाहिँ धेरै भालेहरू देख्छौँ र कोषमा पनि धेरै अन्डाहरू देख्छौँ भने चाहिँ हामीले यो गोला चाहिँ बितपाते भएछ, यसमा रानी रहेनछ भन्ने कुरा गरेको चाहिँ पहिचान गर्ने हो। र एकपटक बितपाते भइसकेको गोलालाई चाहिँ व्यवस्थापन गर्न पनि निकै गाह्रो पर्छ। सुरुको अवस्थामा चाहिँ हामीले के गर्छौँ त भन्दा यसरी बितपाते भएको गोलालाई चाहिँ 200 मिटर जति तल लगेर टकटकाउँछौँ र त्यो पुरानो ठाउँमा चाहिँ नयाँ घाट चाहिँ राखिदिन्छौँ र तल गएर जसको चाहिँ जुन मौरी चाहिँ कर्मी मौरी बितपाते भएको छैन, जसको पेटमा अन्डा छैन, त्यो चाहिँ फर्केर पुरानो घार भएको ठाउँमा आउँछ र जसको पेटमा अन्डा छ त्यो चाहिँ उड्न सक्दैन र त्यही ठाउँमा चाहिँ बस्छ। त्यस्तो भएकोलाई चाहिँ हामीले नष्ट गर्ने गर्छौँ र त्यहाँ पुराना जुन चाकाहरू धेरै अन्डा भएका चाकाहरू छन् त्यसलाई चाहिँ हामीले राख्दिनौँ र कुनै एउटा राम्रो नयाँ घारमा अर्को घारमा धेरै लार्वा पिउपाहरू भएको छ भने त्यस्तो लिएर चाहिँ राखिदिने गर्छौँ। तर यति गर्दा पनि सक्सेस नै हुन्छ भन्ने चाहिँ हुँदैन, किनकि एकपटक उनीहरूले रोयल चिली खाएर अन्डा पार्न थालिसकेपछि अब मनै रानी हुँ भन्ने तरिकाले उनीहरूले कार्य गरिरहेका हुन्छन् र यदि हामीले ट्रिटमेन्ट गरिसकेपछि यदि हामीसँग छ भने रानु कोष अथवा नयाँ रानी चाहिँ त्यहाँ राखेर प्रतिस्थापन गर्न सक्यो भने चाहिँ त्यो बितपातीको चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
1: लमजुङबाट रमा थापाले वर्षायाममा घर गोलाको व्यवस्थापन कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
0: अब अहिले वर्षा ऋतु सुरु हुँदैछ होइन, मौरीलाई चाहिँ वर्षायाम भनेको पनि अनुपयुक्त समय हो। किन अनुपयुक्त हो भन्दाखेरि एक त धेरै फुलहरू यो वर्षायाममा फुल्दैन र फुले पनि पानीले पखालिने हुँदाखेरि र मौरी चाहिँ पानी परेको बेलामा उड्न नसक्ने हुँदाखेरि मौरीलाई चाहिँ खानेकुराको अभाव भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ हामीले बेला बेलामा घर गोला निरीक्षण गरेर उसको लागि चाहिँ पर्याप्त मात्रामा मह कुट सङ्कलन गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ र छैन भने चाहिँ हामीले चाहिँ उसलाई कृत्रिम आहार बनाएर खुवाउनुपर्छ। कृत्रिम आहारमा चिनी चास्नी लगायत कृत्रिम कुटको पनि व्यवस्था गरिदिनुपर्छ। किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ के छ, चिनी चास्नी चाहिँ खुवाउनुहुन्छ, कुट चाहिँ खुवाउनुहुन्न। कुट पनि उत्तिकै इम्पोर्टेन्ट हो, किन भन्दाखेरि रानीलाई अन्डा पार्नको लागि कुटको आवश्यकता हुन्छ। यदि कुट छैन भने रानीले अन्डा पार्न छोडिदिन्छ, अन्डा नपारिसकेपछि कर्मी मौरीको जनसङ्ख्या कम भएर मौरी चाहिँ कमजोर हुने गर्दछ। त्यही हुनाले चिसो मौसममा चाहिँ हामीले ख्याल गर्नुपर्ने भनेको एउटा खानेकुराको ख्याल गर्नु पर्यो, अर्को भनेको मौरीको सङ्ख्या घट्दै गएको छ भने फ्रेम निकाल्दै जानु पर्यो, त्यसलाई व्यवस्थापन गरिदिनु पर्यो र घरभित्र ओस नआओस् ढुसी नलागोस् भनेर पनि हामीले घरमाथि टिनहरू राखिदिने, जसरी हुन्छ घरभित्र चाहिँ पानी नहुने मोइस्चर कम हुने कुराको चाहिँ हामीले ख्याल गरेर व्यवस्थापन गर्नुपर्छ। अर्को भनेको अब बर्खा ऋतुमा अरिङ्गालको पनि धेरै आक्रमण हुने गर्दछ, अरिङ्गालबाट पनि बचाउनको लागि चाहिँ हामीले

0: भाटाले अरिङ्गाल माट्ने अरिङ्गाल पासोहरू राख्ने गरेर अरिङ्गालको पनि व्यवस्था गर्नुपर्छ।
1: मौरी गाड छोडेर भाग्ने समस्या देखिन्छ, के गर्ने होला भनी ओखलडुङ्गाबाट सिर्जना थापाले जिज्ञासा राख्नु भएको छ।
0: मौरीले घर छोडेर भाग्ने भनेको दुई किसिमले भाग्ने गर्दछ, एउटा भनेको हुलनिर्यास हुन्छ र अर्को भनेको चाहिँ गृहत्याग हुन्छ। हुलनिर्यास चाहिँ उसको प्राकृतिक प्रक्रिया, जस्तो शरद ऋतु र वसन्त ऋतु मौरीको लागि जतिखेर एकदम फेभरेबल सिजन हुन्छ त्यो बेलामा उसले धेरै रानी कोषहरू बनाउँछ, उसको प्राकृतिक रूपमा विभाजन हुने बेला चाहिँ हो। यदि हामीले त्यो अवस्था पहिचान गर्न सक्यौँ भने एउटा घरबाटै हामीले दुईवटा घरलाई विभाजन गरेर धेरै घर बनाउन सक्छौँ, तर पहिचान गर्न सकेनौँ भने चाहिँ अब त्यो नयाँ रानी कोषबाट रानी निस्किने बेला हुन थाल्यो भने त्यो घरको पुरानो रानी र आधीभन्दा धेरै 60-70% मौरीहरू चाहिँ भाग्ने गर्दछन्। त्यस्तो भनेको चाहिँ हुलनिर्यास हो, त्यो भनेको प्राकृतिक तरिका हो, हामीले त्यसलाई व्यवस्थापन गर्नु पर्यो। र गृहत्यागको बेलामा चाहिँ त्यहाँ भएको उसले खानेकुरा केही पनि बाँकी नराखी सबै मौरीहरू भाग्ने गर्दछन्। त्यो भनेको विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ हुन्छ, जस्तो एक नम्बरमा खानेकुराकै अभावले गर्दाखेरि हामीले निरीक्षण गरेनौँ, मह काट्ने बेलामा मात्रै घर गोला खोलेर हेर्छौँ, बाँकी बेलामा हेर्दैनौँ, उसलाई खानेकुरा पुगेको छैन भने उसले भाग्ने गर्दछ। अर्को भनेको त्यो भित्र चाहिँ विभिन्न किसिमका घरभित्रका र बाहिरका शत्रुहरू, जस्तो मैन पुतली, मैन खपटीहरू, माउसुली जस्ता घरभित्रका शत्रुहरू र घर बाहिरका शत्रुहरूले पनि उसलाई अप्ठ्यारो बनाइरहेको छ, त्यो ठाउँमा उसलाई बस्न मन परिरहेको छैन भने पनि मौरीले गृहत्याग गर्ने गर्दछ। त्यस्तै चाहिँ उसलाई त्यो ठाउँमा कुनै किसिमको डिस्टर्बेन्स भइरहेको छ, मान्छेको आवाजात भइरहेको छ, सो घरेको अगाडिपट्टि चाहिँ बाटो छ, गाडीको हो हल्ला छ, त्यस्तो बेलामा पनि उसले चाहिँ गृहत्याग गर्ने गर्दछ। र यो दुवै किसिमको हुलनिर्यासको लागि पनि गृहत्यागको लागि पनि पहिलो नम्बरमा हामीले गर्ने भनेको घर होला निरीक्षण नै हो। मौरीले चाहिँ गर्मी महिना छ भने हप्ता 10 दिनको फरकमा, जाडो महिना छ भने 15-20 दिनको फरकमा चाहिँ हामीले घर होला निरीक्षण गरेर त्यसमा रानी छ कि छैन, खानेकुरा छ कि छैन, उसलाई कुनै शत्रुले असर गरिरहेको छ कि छैन, उसमा तातो चिसो न्यानो कतिको मिलेको छ, त्यो सबै कुराहरू व्यवस्थापन गर्न जान्यो भने चाहिँ मौरी भाग्दैन।
1: पाल्पाबाट रमेश कार्कीले मौरीलाई मन पर्ने चरण के हुन सक्छ भनी जिज्ञासा राख्नु भएको छ।
0: मौरी चाहिँ विशेष गरी आफ्नो चरणमा जाने बेला दुईटा कुरा चाहिँ लिएर आउँछ, पुष्परस लिएर आउँछ र कुट लिएर आउँछ। र मौरीलाई मनपर्ने फुलहरू भनेकै पुष्परस भएको फुल हुनु पर्यो र कुट भएको फुल हुनु पर्यो। अब नेपालको सन्दर्भमा चाहिँ हामीले सबैभन्दा राम्रो मौरीले मन पराउने भनेको चाहिँ चिउरी भन्छौँ। चिउरीमा पनि विशेष गरी पुष्परस चाहिँ धेरै पाइन्छ। नेपालको धेरै जिल्लाहरूमा 700-1200 मिटरको हाइटको रेन्जमा चाहिँ चिउरी चाहिँ हुने गर्छ। त्यस्तै अर्को हाम्रो राम्रो स्रोत नेपालमा चरण मौरीले मन पराउने भनेको चाहिँ कटुस हो। कटुसको मह पनि अहिले राम्रो मार्केटिङ गरेर बिक्री भइरहेको छ। त्यस्तै चिलाउनेमा पनि एकदम मौरीले मन पराउँछ, धेरै पुष्परस पाइन्छ, मह निकाल्न सकिन्छ। त्यस्तै अर्को चाहिँ हाम्रो लिची छ, लिचीमा पनि हामीले यदि मेलिफेरा मौरी हो भने त लिचीकै मात्रै स्रोतको पनि मह चाहिँ निकाल्न सकिन्छ। त्यस्तै रुदिलोहरू रहेको हुन्छ, मुख्यहरू चाहिँ यिनै हुन्। बाँकी भनेको चाहिँ अब ठाउँ विशेष हेरिकन, मौसम हेरिकन, नेपालमा त नेपाल एकदम जैविक विविधताको धनी देश होइन, पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाडसम्म विभिन्न प्रकारका फुलहरू फुल्छन् र आफ्नो ठाउँ विशेष हेरिकन जसमा चाहिँ पुष्परस र पोलेन चाहिँ धेरै मात्रामा हुन्छ त्यो फुलहरूलाई चाहिँ मौरीले मन पराउने गर्दछ।
1: किसानले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक। र स्ट्रिट अफ होर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पोर्तेल र पदमबहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो। मन्त्री गुरुङले विपद तथा मनसुन पूर्व तयारी प्रतिकारीय कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानुन आवश्यक भएकाले विधेयक पेश गरेको स्पष्ट गर्नुभयो। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।
3: सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ। युवावर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने, युवाहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेको छ। तिनटै तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
2: मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि सङ्घर्ष गर्नुपर्ने र हरेस खान नहुने बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने बताउनुभयो। मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यवहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्री बादीले सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा विरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले स्वास्थ्य बिमा जनताको जीवनसँग जोडिएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विभिन्न जिल्लामा बदेल आतंकले किसानको मकै बाली सखा पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपराह्न सभा 1 बजे बस्नेछ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउबाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै पूर्व सभापति देउबा पक्षको रिट खारेज गरेको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौँ नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले अनलाइन सेवा सञ्चालनपछि कतिपय स्थानीय सरकारबाट जारी हुने गरेका कागजातका ढाँचा, भाषा र विषयमा एकरूपता नहुँदा सेवाग्राहीले भोग्नु परेका शास्तिको समस्या समाधान हुने बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाई सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिइयो। हरेक वर्ष 1 लाख बढी नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने र वार्षिक करिब 4 लाख नेपालीहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगञ्ज र चाबहिल गौशाला भूमिगत मार्ग, चाबहिल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ, थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार करिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार योजनालाई समावेश गरिएको छ। पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको गुरु योजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकाशी सडक र ठुला बसको एकीकृत सञ्चालन मार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ। यसैबीच आज ललितपुरमा आयोजित गुरु योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापाले गुरु योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदेओ सुजीले रिङरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, चक्रपथ बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरु योजनाको लक्ष्य रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानुन ल्याउने गरी विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ। सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन सञ्चार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानुन आवश्यक भएको उल्लेख गरिएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधि नीति तथा राष्ट्रिय आम सञ्चार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाको क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरकारवाला संस्था र व्यक्तिसँग आवश्यक राय, सुझाव र परामर्श लिइने मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अद्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले मतदाता नामावली अध्यावधिक अभियान सञ्चालनका विषयमा आज प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूसँग छलफल गर्नुभएको छ। स्थानीय पञ्जीका अधिकारीसँग समन्वय गरी विवाह, बसाइसराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधिक गरिने आयोगले जनाएको छ। बैतडीका 84 वडा कार्यालयमध्ये 65 वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। वडा सचिवको अभावमा स्थानीय तहहरूले प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिँदै सेवा सञ्चालन गरिरहेका छन्। यसले सेवा प्रवाहदेखि स्थानीय सरकार सञ्चालनमा असर परेको जनप्रतिनिधिहरूको भनाइ छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: 9 वडा कार्यालय रहेको सिगास गाउँपालिकामा एउटै वडामा पनि सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा सचिव नहुँदा प्राविधिक र स्वास्थ्य तर्फका कर्मचारीलाई अतिरिक्त जिम्मेवारी दिएर वडा सचिवको काम गराउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर बोहराले बताउनुभयो।
5: जिम्मेवारी त हामीले करारकोलाई दिएका छौँ, पहिलेदेखि करारले नै चलाइरहेका छन्। कर्मचारी सर भएर गइहाल्छन्, विकट छ, अन्तबाट सर भएर मागेर आउँदैनन्। कर्मचारी अभावै छ, भगाहरू पनि 5-6 वर्ष यतै भइसक्यो भनेर अब स्वाभाविक रूपमा सर मागेर अन्त
4: यस्तै 10 वडा कार्यालय रहेको पुर्चौनी नगरपालिकामा पनि एउटा वडा कार्यालयमा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी 9 वडामा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। प्रशासन सेवा बाहेकका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा दैनिक कामकाज मात्रै धान्ने अवस्था रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताउनुभयो।
6: प्रशासन तर्फको कामकाज प्राविधिकले त्यति ज्ञान हुँदैन, काम चलाउनलाई जिम्मेवारी दिएदेखि पालिकाको अवस्थामा स्थायीहरू चाहिँ भएको पनि 3-4 वडामा थिए, समस्या नै आउँछ।
4: जिल्लाका 10 स्थानीय तह अन्तर्गत रहेका 84 वडा कार्यालय मध्ये हाल 22 वडामा मात्रै स्थायी वडा सचिव कार्यरत छन्। बाँकी 65 वडामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्यकर्मी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। यसले कर्मचारीमाथि दोहोरो कार्यभार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या सिर्जना भएको डिलासिनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले गुनासो गर्नुभयो।
7: नहुँदाखेरि त निकै धेरै शास्ति ल्याउनु परेको छ, न नीति कार्यक्रम कार्यान्वयन गर्न मिल्छ, न माथिको केन्द्रीय सर्कुलर अथवा प्रदेशको नीति योजना कार्यक्रम अनुसारले चाहिँ कामहरू कार्यान्वयन गरिन्छन्। एकदमै धेरै असुविधा भएको छ, यसले सरकार सञ्चालनमा पनि असुविधा भयो, जनताले पाउने सेवाबाट पनि वञ्चित भएको अवस्था भयो।
4: स्थानीय तहहरूले लामो समयदेखि रिक्त वडा सचिवको दरबन्दी यथाशीघ्र परिपूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। आवश्यक जनशक्ति अभावका कारण नागरिकले समयमै सेवा पाउन कठिनाई भोगिरहेका छन् भने स्थानीय सरकारको दैनिक प्रशासनिक काम समेत प्रभावित बनेको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यसै वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याइएका शैयामा खाली छैन भनेर फर्काइने गरेको र निशुल्क प्रदान गरिने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीलाई तत्काल कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले मानव अङ्ग प्रत्यारोपणमा समस्या हुने गरेको, दुर्गमका अस्पतालहरूमा विशेषज्ञ डाक्टर नभएका कारण नागरिकले उपचार नपाई अकालमा ज्यान गुमाउनु परेको र स्वास्थ्य समस्याकै कारण दिन प्रतिदिन मानसिक समस्या थपिएको भन्दै सातै प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तर उन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तर उन्नतिको प्रस्ताव गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। कैलालीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सरकारले सरकारी निकायलाई सक्रियता बढाएका छन्। जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम लगायतका सरकारवाला निकायले एलपी ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमन गर्ने, दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने लगायतका काममा तदारुकता देखाएका हुन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
8: पछिल्लो समय बजारमा सहज रूपमा ग्यास नपाएको जनगुनासो बढेपछि सरकारी टोलीले बजार अनुगमन थालेको छ भने आयल निगम धनगढीले एलपी ग्यासको आपूर्ति बढाएको छ। पछिल्ला दिनमा दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने गरिएको छ। बजारमा ग्यासको अभाव हुन नदिन र ग्यास लुकाउने प्रवृत्तिलाई निरुत्साहित पार्न संयुक्त रूपमा बजार अनुगमन भइरहेको छ। ग्यासको अभाव नहोस् भन्नेतर्फ सचेत रहेको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,
9: हल्लाले गर्दाखेरि यो ग्यास लुकाउने काम र कालोबजारी गर्ने, स्टक गर्ने त्यो सम्भावना नहोस् भन्ने हिसाबमा हामी एकदमै सचेत छौँ। यहाँ ग्यासको डिलरहरूले कति बिक्री वितरण गर्नुभयो, कति खपत भयो र कहाँ कस्तो अवस्था छ भन्ने विषयमा डेली रिपोर्ट चाहिँ हाम्रो आयल निगम मार्फत हामीले लिने चाहिँ गरिरहेका छौँ। ग्यास सहज आपूर्तिको लागि हामीले संयुक्त रूपमा आयल निगम, वाणिज्य, स्थानीय निकाय, जिल्ला प्रशासन, दुवानी सङ्घ प्रतिनिधिको बिचमा अनुगमन गर्ने कामहरू चाहिँ भइरहेछ।
8: उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आइरहँदा नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले भने बजारमा एलपी ग्यासको आपूर्ति बढाएको जनाएको छ। यसभन्दा पहिले दैनिक 50 मेट्रिक टन आपूर्ति हुने गरेको एलपी ग्यास अहिले दैनिक 70-80 मेट्रिक टन आपूर्ति भइरहेको छ। यति बेला बजारमा ग्यासका लागि लाइनमा बस्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ नेपाल आयल निगम धनगढीका प्रमुख मनोहर डीसी।
10: हाम्रो दैनिक पहिला 2 गाडी इम्पोर्ट हुन्थ्यो भने अहिले 4 गाडी डबलै इम्पोर्ट भइरहेको, अहिले 70-80 मेट्रिक टन आइरहेको छ। हामीसँग 1-2 घन्टा ग्यापमा ग्यास पुगिराख्ने, जाने बित्तिकै पाइने अवस्था पनि छ। पूर्व जस्तो लाइन लाग्नु पर्ने, रोडमा आउनु पर्ने अवस्था अझै आएको छैन।
8: मासिक रूपमा 1,00,000 ग्यास सिलिन्डर बिक्री वितरण हुने गरेको यहाँ साउन 18 गतेसम्म 94,000 सिलिन्डर बजार पठाएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पेट्रोलियम पदार्थ ढुवानीको समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर ओमान र इरान बीच सम्झौता हुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौता हस्ताक्षर हुने अन्तिम चरणमा रहेको पुष्टि गर्नुभए पनि विस्तृतमा भने केही बताउनु भएन। म्यानमारका सैनिक नेता मिन आङ हाइङ औपचारिक भ्रमणका क्रममा थाइल्यान्ड पुग्नु भएको छ। सन् 2021 प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि उहाँको यो पहिलो थाइल्यान्ड भ्रमण हो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: राष्ट्रिय योजना आयोगले चालु 16 योजनाको कार्यान्वयनको अवस्थाबारे बिहिबार निजी क्षेत्रका प्रतिनिधि तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। सिंहदरबारमा भएको अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले योजनाले लिएका लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। अन्तर्क्रियामा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूमा अहिले उच्च मात्रामा लगानी योग्य रकम रहेकोले यसलाई ठूला पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष सूर्य कृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ लगायतले अर्थतन्त्रको सुधारका लागि निर्यात जन्य वस्तुको विविधीकरण गर्न, निजी क्षेत्रको नियन्त्रण भन्दा नियमन र सहजीकरणमा जोड दिन तथा सुरक्षाको प्रत्याभूति दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको समायोजित तलबमान सार्वजनिक गरेको छ। मन्त्री परिषदको यही साउन 6 गतेको बैठकले स्वीकृत गरेको नयाँ ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सहितको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो। सरकारले गत जेठ 15 गते चालू आर्थिक वर्षको बजेट मार्फत 10% तलबमान वृद्धि गर्ने र 10% नै प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुल्ला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितुपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड रुपियाँ कायम गरेको छ। समान ब्याज दर वा समान मूल्यमा प्राप्त बोल कबोलबाट स्वीकृत रकम भन्दा बढी माग भएमा समानुपातिक रूपमा प्रो राटा आधारमा रकम बाँडफाँड गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति सुरु गरेको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षण सुरु गरेको हो। भूमिगत केबुल प्रणालीमा विद्युत चार्ज गर्ने काम भइसकेको र करिब 300 सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
13: नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् 2026 तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपालले 21 देखि 29 अगस्तसम्म अस्ट्रेलियामा हुने टप एन्ड T20 प्रतियोगितामा बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। यी दुई बीचको खेल 22 अगस्तमा हुनेछ। त्यस्तै सेप्टेम्बर 6 नेपालले न्यूजील्यान्ड ए टोली विरुद्ध 50 ओभरको श्रृङ्खला खेल्नेछ भने डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। बङ्गलादेश, न्यूजील्यान्ड र भारत जस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्च स्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी U20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासङ्घ एएफसीले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाइएपछि U20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। एएफसीले यसअघि नै एन्फालाई पत्रचार गर्दै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनौट प्रतियोगिताबाट बाहिर राखेको हो। यसअघि सार्वजनिक ड्र अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। उक्त समूहमा आयोजक मंगोलिया, क्वाम र नर्दर्न मारियान आइल्यान्ड्स रहेका थिए।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 17.9 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 16.2 मिलिमिटर। पोखराको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 64.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 12.9 मिलिमिटर। र दिपायलको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक। र स्ट्रेट अफ होर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको गृह मन्त्री सुदन गुरुङको भनाई।
2: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुर सत्तामा हुँदाखेरि किन नगर्नु भएको?
3: दशकौं पुरा 3 ऐन प्रतिस्थापन गर्दै राष्ट्रिय आम संचार विधेयक ल्याउने सरकारको तयारी।
1: अदालतको आदेशसँगै कंग्रेस विवाद पुनः बिउतियो। विशेष महाधिवेशन सम्बन्धी फैसलाको सुरुदेखि सुनवाई हुने।
3: अन्तर्राष्ट्रिय प्रसङ्गमा मृत्युदण्डको जोखिमका बीच शेख हसिनाको स्वदेश फर्किने घोषणा। राजनीतिक पुनर्जागरण कि थप कूटनीतिक तनाव।
1: र खेल प्रसङ्गमा नेपालले क्रिकेटको विश्वकप यात्रा। टेस्ट ए टोलीहरूसँगको हाई टेन्सिटी अभ्यासदेखि 2027 एक दिवसीय विश्वकप छनौटको कठिन यात्रासम्म।
0: कार्यक्रम सुरु गरौँ। दशकौं पुराना ऐन प्रतिस्थापन गर्दै राष्ट्रिय आम संचार विधेयक ल्याउने सरकारको तयारी सम्बन्धी प्रसङ्गबाट। नेपाल सरकारले देशको आम संचार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने लक्ष्यका साथ राष्ट्रिय आम संचार विधेयक तर्जुमाको तयारी तीव्र पारेको छ। 3 दशक पुराना 3 छुट्टा छुट्टै ऐनलाई विस्थापित गर्दै ल्याउन लागि यो नयाँ कानुनी ढाँचाले नेपालको संचार क्षेत्रलाई कस्तो दिशा दिनेछ प्रस्तुत छ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
3: सूचना प्रविधिको तीव्र विकाससँगै समाचार र संचारको दायरा अब परम्परागत छापा र रेडियोमा मात्र सीमित छैन। अनलाइन मिडिया, ओटिटी प्लेटफर्म र डिजिटल प्रसारणले संचार क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छन्। तर यी प्रविधिलाई नियमन गर्ने कानुनी आधार भने 2048, 2049 र 2051 सालका पुराना ऐनहरू नै छन्। यही खाडललाई पूर्ण र संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सूचना तथा संचार मन्त्रालयले अवधारणा पत्र सार्वजनिक गर्दै चालु आर्थिक वर्षभित्रै विधेयक संसदमा दर्ता गर्ने लक्ष्य राखेको छ। छापाखाना तथा प्रसारण सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गरी एउटै छाता कानुन निर्माण गरिनेछ। अनलाइन मिडिया, ओटिटी सेवा, केबुल तथा टेलिभिजन सिग्नल वितरणलाई व्यवस्थित, पारदर्शी र सुशासित बनाइनेछ। संचारकर्मीको हक, हित, सेवा, सुविधा र सुरक्षालाई कानुनी ग्यारेन्टी गर्दै पत्रकार कल्याण कोष स्थापनाको व्यवस्था गरिनेछ। विधेयक कार्यान्वयनका लागि नयाँ संचार नथपी हालकै सूचना तथा प्रसारण विभाग मार्फत प्रशासनिक र प्राविधिक काम सम्पादन गरिनेछ। सरकारले प्रस्तुत गरेको अवधारणा पत्र अनुसार यो नयाँ व्यवस्थाले आम संचार क्षेत्रलाई थप स्वच्छ, स्वतन्त्र र उत्तरदायी र व्यावसायिक बनाउनेछ। यद्यपि एकीकृत कानून निर्माण गर्दा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अक्षुण राख्नु र डिजिटल युगका जटिलतालाई सन्तुलित ढङ्गले सम्बोधन गर्नु मुख्य चुनौती देखिन्छ। मन्त्रालयले यस प्रक्रियामा सरकारवाला, सरकारी निकाय र विज्ञहरूसँग व्यापक परामर्श गर्ने जनाएको छ।
0: राष्ट्रिय सभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे सोधिएको प्रश्नलाई लिएर गृहमन्त्री र सांसद बीच भनाभन भएको छ। सांसदले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी सोधेको प्रश्नमा गृहमन्त्रीले प्रति प्रश्न गर्दै सार्वजनिक रूपमा यस्ता विषय उठाउँदा पीडित परिवारको घाउ थप बल्झिने तर्क गर्नुभएको छ। थप सामग्रीसहित सहकर्मी सुनिता पोखरेल।
1: राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्रीसँगको मौखिक प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले वर्षौंदेखि चर्चामा रहेको र न्यायको पर्खाईमा रहेको कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणबारे सरकारको स्पष्ट धारणा र प्रगति माग गर्नुभएको थियो। तर जवाब दिने क्रममा गृहमन्त्री सुदन गुरुङले अनुसन्धान सूक्ष्म तरिकाले अघि बढ़िरहेको दावी गर्दै संसदमा बारम्बार यो मुद्दा उठाएर आमाको घाउ नकुट्याउन आग्रह गर्नुभयो। उहाँले पूर्ववर्ती सरकारहरूतर्फ लक्षित गर्दै उल्टे प्रति प्रश्न गर्नुभयो।
2: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुर सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म मानन्दज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो एकदम सेन्सिटिभ विषय हो। यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन सम्झाउँदाखेरि तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु।
1: गृह मन्त्रीको जवाबपछि पुनः प्रश्न गर्दै सांसद विश्वकर्माले संसदमा प्रश्न सोध्न पाउनु आफ्नो विधायकीय अधिकार भएको र मन्त्रीले जवाब दिनै पर्ने अडान राख्दै कति दिनभित्र निर्मलाले न्याय पाउँछिन् भनी पुनः प्रश्न गर्नुभयो। सांसदको ताकेतापछि गृहमन्त्री गुरुङले कडा शब्दमा जवाब दिन अस्वीकार गर्नुभयो। गृहमन्त्रीको अभिव्यक्तिपछि संसदमा केही समय असन्तोष पैदा भएको थियो, तर अन्य सांसदहरूका प्रश्नको जवाब दिने क्रममा गृहमन्त्री गुरुङले पछि आफ्नो अभिव्यक्ति प्रति आत्मसमीक्षा गर्दै संसदबाटै माफी माग्नु भएको छ। उहाँले अनुसन्धान गोप्य र सूक्ष्म ढंगले भइरहेकाले बाहिर धेरै भन्न नसकिएको स्पष्ट पार्नुभयो।
2: यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई चाहिँ अबको हाम्रो प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, माननीय मन्त्रीज्यू यो के भइरहेछ कसो छ भनेर सोद्धाखेरि पनि फरक पर्दैन, यसको उत्तर मसँग छ। तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पीडामाथि चाहिँ मलम लाउनुको साटो चाहिँ बारम्बार यहाँ सदनमा बसेर चाहिँ उहाँको छोरीको सम्झनालाई कोटाइराख्न चाहिँ मेरो नैतिकताले चाहिँ दिँदैन। त्यही भएर मान्छु माफ पनि माग्न चाहन्छु, यसको बारेमा मैले राम्रोसित उत्तर दिन सक्दिनँ होला।
1: गृहमन्त्रीको यस्तो जवाबपछि सांसद विश्वकर्माले संसदमा प्रश्न सोध्न पाउनु जनप्रतिनिधिको संवैधानिक र विधायकीय अधिकार भएको भन्दै मन्त्रीले स्पष्ट जवाब दिनुपर्ने अडान राख्नुभयो। मन्त्री गुरुङले भने यस विषयमा सार्वजनिक रूपमा धेरै बोल्नुभन्दा व्यक्तिगत रूपमा भेटेर बुझ्न आग्रह गर्नुभयो। यस्तै आजको राष्ट्रिय सभा बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित कार्यसूचीहरू पनि सम्पन्न भएका छन्। बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुभएको छ भने सांसद कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी बारे गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नुभएको छ। सो प्रस्ताव आजको बैठकले पारित गर्दै सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिएको छ। आजकै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
0: अदालतको पुनरावलोकन अनुमतिसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्रको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ। अर्कातर्फ उपचारका लागि विदेशमा रहनुभएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तय भएसँगै काङ्ग्रेस राजनीति थप पेचिलो बनेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
3: नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको वैधानिकताको विवादले पुनः नयाँ मोड लिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशन सम्बन्धी विवादको फैसला पुनरावलोकन गर्न अनुमति प्रदान गरेको छ। यसअघि वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिलाई अदालतले आधिकारिकता दिएको थियो, तर पूर्व सभापति शेरबहादुर देउवा पक्षले उक्त निर्णयमा कानूनी त्रुटि रहेको भन्दै साउन 7 गते पुनरावलोकनका लागि निवेदन दिएपछि अदालतले सम्पूर्ण मुद्दालाई सुरुदेखि नै सुनवाई गर्ने बाटो खोलेको हो। अदालतको यो आदेशसँगै पूर्व सभापति देउवा साउन 26 गते साँझ हङकङबाट स्वदेश फर्कनुहुने कार्यक्रम तय भएको छ। देउवाको आगमन र पुनरावलोकनको फैसलाले पार्टीको संस्थापन र इतर पक्ष बीचको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने देखिन्छ। काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी मुद्दामा पुनः परीक्षण दिएको विषयमा प्रतिक्रिया दिँदै यो प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्य थप फराकिलो ढंगले उजागर गर्ने बताउनु भएको छ। शर्माले संयुक्त इजलासले रिट खारेज गरेर मुद्दा टुङ्गाइसकेको र पुनरावलोकनमा नगए पनि लामो बहसपछि न्यायिक निरूपण भइसकेको उल्लेख गर्दै पुनः परीक्षणले विशेष महाधिवेशनका कानूनी र राजनीतिक पक्ष अझ स्पष्ट रूपमा स्थापित हुने उल्लेख गर्नुभयो। अर्कोतर्फ देउवा पक्षीय समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्दैछ। उक्त भेलाको तयारीका लागि इतर समूहले 32 उपसमिति बनाएर संयोजक चयन गरेको छ। भेलालाई व्यवस्थित र सफल बनाउन डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 551 सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी 32 उपसमिति बनाएर काम गरिरहेको छ। सर्वोच्चको नयाँ पूर्ण इजलासले गर्ने आगामी सुनवाईले विशेष महाधिवेशनको आधिकारिकतालाई सदर गर्छ या बदर, त्यसैमा नेपाली काङ्ग्रेसको भावी राजनीतिक दिशा र नेतृत्वको वैधानिकता निर्भर रहनेछ। अदालतको निर्णय र आगामी राष्ट्रिय भेलाले नेपाली काङ्ग्रेसभित्रको आन्तरिक समीकरणलाई कसरी अगाडि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। मृत्युदण्डको सजाय पाउने जोखिम कायमै रहँदा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। सन् 2024 विद्यार्थी आन्दोलनपछि भारतमा शरण लिइरहेकी हसिनाको यो भर्चुअल सम्बोधनसँगै बङ्गलादेश र भारतबीचको कूटनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: करिब 25 मिनट लामो भर्चुअल सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका फर्केपछि आफूलाई जेल हालिन सक्ने वा मृत्युदण्ड समेत हुन सक्ने स्वीकार गर्नु भएको छ। तर बलियो जनचाहना र समर्थकहरूको साथ रहेकाले आफूलाई मृत्युसँग डर नलागेको उहाँको दावी छ। सन् 2024 अगस्तमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास घेराउ गरेपछि हसिना 30-40 मिनटको संक्षिप्त समयमा नै देश छाड्न बाध्य हुनु भएको थियो। त्यसपछि बङ्गलादेशको विशेष अदालतले उहाँलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ। हसिनाको यो बयान प्रति बङ्गलादेशको वर्तमान अन्तरिम सरकारले कडा आपत्ति जनाएको छ। ढाकाले नयाँ दिल्ली समक्ष कूटनीतिक असन्तुष्टि व्यक्त गर्दै नरसंहारको आरोप लागेकी व्यक्तिलाई भारतीय भूमिबाट मिडियामा बोल्न दिएको भन्दै प्रश्न उठाएको छ। हसिनाको वक्तव्य लगत्तै पूर्व क्रिकेटर साकिब अल हसनको घरमा भएको तोडफोड र आगजनीको प्रयासले त्यहाँको राजनीतिक अवस्था अझै संवेदनशील रहेको संकेत गर्दछ। विश्लेषकहरूका अनुसार हसिनाको पुनरागमन उहाँको राजनीतिक भविष्यसँग मात्र जोडिएको छैन, यसले भारत बङ्गलादेश सम्बन्धमा नयाँ आयाम थपेको छ। अदालतको आदेश भए पनि हसिना फर्कने बित्तिकै उहाँलाई तत्काल मृत्युदण्ड दिइने सम्भावना भने न्यून मानिएको छ। अर्को विद्रोहको जोखिम र अन्तर्राष्ट्रिय दबावका कारण सरकारले उहाँलाई नजरबन्द वा जेलमा राख्न सक्ने अनुमान गरिएको छ। भारतको कूटनीतिक सहयोग र मौन सहमति बिना यो सम्भव नहुने विश्लेषकहरूको ठम्याइ छ। हसिनाको यो घोषणाले बङ्गलादेशलाई फेरि राजनैतिक द्वन्द्वतर्फ धकेल्छ या स्थायित्वतर्फ, त्यो भने आगामी डिसेम्बर पछि नै प्रष्ट हुनेछ।
0: कार्यक्रमको अन्त्यमा नेपाली क्रिकेट सम्बन्धी एउटा प्रसङ्ग। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि आगामी दिनहरू अत्यन्तै उत्साहजनक तर उत्तिकै चुनौतीपूर्ण हुने देखिएको छ। एकातिर विश्व क्रिकेटका महारथी मानिने भारत, अस्ट्रेलिया र न्युजिल्यान्डको वातावरणमा तीन ठूला टेस्ट राष्ट्रका हाई पर्फर्मेन्स टोलीसँग खेल्ने ऐतिहासिक अवसर नेपालले पाउँदैछ भने अर्कोतर्फ सन् 2027 आइसिसी एक दिवसीय विश्वकप पुग्ने यात्रा भने थप जटिल र पेचिलो बनेको छ।
3: नेपालले यही वर्ष टेस्ट राष्ट्र खेल्ने प्रमुख तीनवटा टोलीसँग भिड्ने कार्यतालिका सार्वजनिक भएको छ। आगामी अगस्त 21-29 अस्ट्रेलियामा आयोजना हुने टप एन टी 20 प्रतियोगितामा नेपालले भाग लिँदैछ, जहाँ 22 अगस्तमा नेपालले बङ्गलादेशी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। लगतै सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट मैदानमा न्युजिल्यान्ड ए विरुद्ध 50 ओभरको अभ्यास खेल र डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खला तय भएको छ। यी श्रृङ्खलाहरू केवल अभ्यास खेल मात्र होइनन्, नेपाली टोलीका लागि आफ्नो क्षमता अभिवृद्धि गर्ने सुनौलो अवसर हुन्। न्युजिल्यान्ड ए टोलीमा टिम रोबिन्सन, डिन फस्क्रफ्ट, बेन लिस्टर, जोस क्लार्कसन र म्याट फिसर जस्ता अन्तर्राष्ट्रिय र प्रथम श्रेणीका अनुभवी खेलाडीहरू सामेल छन्। डार्विनको पेस र बाउन्सयुक्त पिचमा यस्तो बलियो टोलीसँग खेल्दा नेपाली ब्याटर र बलर दुवैको वास्तविक परीक्षा हुनेछ। यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीको म्याच इन्टेन्सिटी बढाउन मदत गर्नेछ। अब कुरा गरौँ सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनौटको। नेपालका लागि विश्वकपमा सोझै वा सहजै पुग्ने बाटो बन्द जस्तै भएको छ र अब नेपालले छनौट अर्थात् प्लेअफको चक्रबाटै यात्रा सुरु गर्नुपर्ने निश्चित प्राय छ। आइसिसीको नयाँ ढाँचा अनुसार सन् 2027 विश्वकपमा 12 टोली रहनेछन्, तर नेपाल लिग 2 शीर्ष 4 पर्न नसक्ने स्थिति बनेपछि अब विश्वकप छनौट प्लेअफ खेल्न बाध्य हुनेछ। प्लेअफमा लिग 2 पुछारका 4 टोली र तेस्रो स्तरको च्यालेन्ज लिगका शीर्ष 4 टोली गरी कुल 8 टोली भिड्नेछन्। ती 8 उत्कृष्ट 4 टोली मात्रै आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने ग्लोबल विश्वकप छनौटमा पुग्नेछन्। ग्लोबल छनौट केवल नेपाल जस्ता एसोसिएट राष्ट्रका लागि मात्र नभई पूर्व विश्व विजेता वेस्ट इन्डिज जस्ता टेस्ट राष्ट्रका लागि पनि दबावको विषय बनेको छ। सन् 2023 विश्वकप छनौटमा नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएर पहिलो पटक विश्वकप गुमाएको वेस्ट इन्डिज हाल एक दिवसीय वरियताको 10 स्थानमा छ। 2026 सेप्टेम्बर 30 कट अफ मितिसम्म वरियताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेकका शीर्ष 8 टोली सिधै विश्वकपमा पुग्छन्। वेस्ट इन्डिजले सेप्टेम्बरमा भारत विरुद्ध 2 खेल मात्र खेल्न बाँकी छ। यदि आयरल्यान्डले अफगानिस्तानलाई 4-1 वा 5-0 हराएमा वेस्ट इन्डिज शीर्ष 8 भित्र पर्न सक्छ। तर अफगानिस्तानले सिरिज जितेमा वेस्ट इन्डिजले पुनः नेपाल जस्ता टोलीहरूसँगै विश्वकप छनौट प्रतियोगिता खेल्नुपर्ने निश्चित प्राय छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक साइनो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति हुनुभएका 10 जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्जानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा साउन 21 गते आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्जानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो। नेपाल सरकार गृह मन्त्री स्तरको 2083 साउन 18 गतेको निर्णय अनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा 1 जना र नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको 2083 साउन 18 गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा 4 जना प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा 4 जना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा 1 जना गरी जम्मा 10 जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो। दर्जानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर दामोदर कण्डेल, प्राविधिक प्रहरी उपरीक्षकहरू इन्जिनियर अमरेन्द्र प्रसाद सिंह, रामबाबु राणा, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षकहरू इन्जिनियर निशा चौधरी, इन्जिनियर सञ्जीव दाहाल, इन्जिनियर रमेश कुमार शाह र इन्जिनियर अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मीन प्रसाद खत्री रहनु भएको छ। दर्जानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्जानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो। नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्दै दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवं शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका प्रहरी कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै साङ्गठनिक श्रीवृद्धिमा थप योगदान पुर्याउन उहाँले निर्देशन दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू दिनानुदिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा त्यस्ता अपराधहरूलाई सम्बोधन गर्न एवं बदलिँदो परिवेशलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी उच्च व्यावसायिकता प्रदर्शनका साथै थप उत्तरदायी भई उत्कृष्ट कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर दामोदर कण्डेलले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र संगठन प्रतिको विश्वासलाई अझ उच्च बनाउने कार्यमा सदैव इमान्दार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधि मैत्री र सेवामुखी रही आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: अपराध समाचार।
3: नेपाल प्रहरीले गत वैशाख 1 गतेदेखि असार मसान्तसम्म देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 8 जना, कोशी प्रदेशबाट 14 जना, मधेस प्रदेशबाट 11 जना, बागमती प्रदेशबाट 5 जना, गण्डकी प्रदेशबाट 18 जना, लुम्बिनी प्रदेशबाट 13 जना, कर्णाली प्रदेशबाट 10 जना र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पिस्तोल 2 थान, पिस्तोल 2 थान, रिभल्भर 1 थान, कटुवा पिस्तोल 9 थान, भरुवा बन्दुक 41 थान, बन्दुक 9 थान र इयरगन 3 थान गरी जम्मा 67 थान हात हतियार बरामद भएको छ। साथै उनीहरूबाट चाइनिज पिस्तोलको गोली 4 राउन्ड, एसएलआरको गोली 263 राउन्ड, कटुवा पिस्तोलको गोली 14 राउन्ड र विभिन्न बन्दुकमा लाग्ने गोली 70 राउन्ड समेत बरामद भएको छ। अवैध हात हतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानूनी दायरामा ल्याई अपराध मुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सदैव क्रियाशील छ। अवैध हात हतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरि नै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ। अवैध हतियार कतै लुकाइरहेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ।
0: आफ्नै 50 वर्षीय हजुरबुवा कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको अभियोगमा सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका 1 बस्ने 23 वर्षीय निरबहादुर विश्वकर्मालाई साउन 19 गते प्रहरीले पक्राउ गरेको छ।
3: पिस्तोल एक थान र म्यागजिन एक थान सहित तीनजनालाई सिराहा जिल्ला लाहान नगरपालिका 22 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 20 सर्वजित दास, 20 गुरुदेव दास र 19 सञ्जय दास रहेका छन्।
0: अवैध लागू औषध चरेस जस्तो देखिने पदार्थ करिब 20 किलोग्राम सहित दुईजनालाई चितवन जिल्ला इच्छा कामना गाउँपालिका 5 साउन 20 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला थाहा नगरपालिका 11 बस्ने 41 मोहन गोले र 39 भीमबहादुर स्याङतान रहेका छन्। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 2690 ट्याब्लेट र नाइट्राजेपाम 236 ट्याब्लेट सहित 12 जिल्ला निजगढ नगरपालिका 1

0: तान उपमहानगरपालिका 11 बस्ने 31 वर्षीय डिकेन्द्र लिम्बू र धनकुटा जिल्ला पाखरीवास नगरपालिका 5 बस्ने 20 वर्षीय प्रजुल राईलाई धरान उपमहानगरपालिका 11 साउन 18 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागु औषध इस्पास्म 240 ट्याब्लेट सहित कैलाली जिल्ला धनगढी उपमहानगरपालिका 12 बस्ने 19 वर्षीय बिर्ख बहादुर नेपालीलाई सोही उपमहानगरपालिका 3 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 90 ट्याब्लेट र इस्पासमा 150 ट्याब्लेट सहित सुर्खेत जिल्ला सिम्ता गाउँपालिका 6 बस्ने 22 वर्षीय कृष्ण लुहारलाई सोही ठाउँबाट साउन 19 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अवैध लागु औषध गाँजा करिब 207 किलोग्राम सहित मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 13 बस्ने 48 वर्षीय कृष्ण लामालाई पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका 5 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 8,50,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 11 44 वर्षीय नवराज भट्टलाई काठमाडौँ महानगरपालिका 31 साउन 17 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै एकजना पीडितबाट 7,00,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा धनुषा जिल्ला जनक नन्दिनी गाउँपालिका 26 वर्षीय रिजवान शेषलाई काठमाडौँ महानगरपालिका 31 साउन 19 गते प्रहरीले पक्राउ गरेको छ।
0: कर्तव्य ज्यान मुद्दाका 3 फरार प्रतिवादीहरूलाई साउन 17 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला गोदावरी नगरपालिका 8 बस्ने 30 वर्षीय प्रदीप थापा मगर, 30 वर्षीय प्रवीण थापा मगर र 30 वर्षीय गोपिनी थापा मगर रहेका छन्। उनीहरू गोदावरी नगरपालिका 8 की एक युवतीको 2077 चैत 2 गते हत्या भएको घटनामा संलग्न रही फरार रहेका थिए।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक साइनो।

0: ए बुढी सुन त, कसले हो ढोका ढकढक गरे जस्तो छ त?
1: को आयो होला र यति राति? हावाले गरे होला, के कराइरा भने?
2: आमा आमा
0: आमा आमा भन्दै छ त।
1: जानु त ढोका खोल्नु बुढा।
2: बुवा नमस्कार।
0: नमस्कार, मैले त बाबुलाई चिनिन नि।
2: ए, म तपाईँको छोराको साथी हो के बुवा, पहिला पनि आउँथे त म कस्तो नचिन्नु भएको भने?
1: खोइ मलाई पनि खासै याद भएन है बाबु। अनि यति राति कहाँबाट आयो त बाबु?
2: ए, म त घर जान हिँडेको आन्टी, है बाइकमै बिग्रियो भने, नजिक बनाउने ठाउँ पनि रहेनछ, रात पनि निकै पर्यो भने, म त आज यतै बसौँ कि भनेर छिरेको आन्टी।
1: ए हो र, अब समस्या नै परेपछि त ठिकै छ नि त। लाऊ न बाबु, भित्रै आऊ।
0: ए बुढी, बाबुलाई खानाको व्यवस्था गर है, हाम्रै छोराको साथी रहेछन्, अब घर जान हिँडेको रे, समस्या परेछन् त। अब ल, अब खाना बनाऊ।
2: पर्दैन बुवा, पर्दैन, मलाई बरु एक गिलास पानी दिनुहोस् न आन्टी।
1: हाम्रो घरमा आएर कहाँ भोकै सुत्ने त बाबु, म पकाइहाल्छु नि त।
2: होइन होइन आन्टी, मैले अघि 5 बजेतिर टन्नै खाजा खाएको छु, भोक नै छैन अनि मलाई।
1: ल ल, त्यसो भए पानी ल्याऊ न त बाबु।
2: म पनि बाहिर जान लागेको, आज इन्टरभ्यू थियो, पास पनि भएँ, भिजा लाग्यो मेरो, अनि घरमा खुसी बाँड्न हिँडेको, बाइकले धोका दियो, हेर्नु न।
1: ठिकै छ नि त, यो पनि बाबुको घर जस्तै त हो नि, हामीलाई पनि छोरा आएको जस्तै भयो बाबु। ल धेरै धेरै बधाई छ।
0: ल बाबु, बधाई छ है हाम्रो तर्फबाट। अनि कुन देशको भिजा लाग्यो नि बाबु?
2: मेरो फिनल्यान्डको हो बुवा।
0: ल गजब भएछ है।
1: निन्द्रा लाग्यो होला, यही कोठामा सुत्नु है बाबु, हामी पनि सुत्न गयौँ।
2: हुन्छ आन्टी, ल हजुरहरू पनि सुत्नुहोस्, राति भइसक्यो, मैले गर्दा झन् दुःख भयो है हजुरहरूलाई।
1: छैन छैन, केही दुःख भएको छैन।

0: ए बुढी बुढी उठ्ने होइन भने उज्यालो भइसक्यो त।
1: उठ्छु अब, कस्तो जिउ गल्या गल्या जस्तो पो भएको छ त, आज के भएछ होला?
0: गर्मीले होला, त्यो बाबु बेलुका भोकै सुत्यो, चिया सिया पनि दिनु पर्यो।
1: उठे क्या उठे।

0: ए बुढा, त्यो बाबु त छैन त यहाँ त, हामी नउठ्दै गए कि क्या हो?
1: गए पनि नभनी किन जान्थ्यो होला र? बाहिरतिर हेर त
0: बुढा, यहाँ हेर्नु त, दराज त खुल्लै छ त। लैर, यहाँको त्यो चाँदीको कलश पनि छैन, चोर बसे कि क्या हो? हेतेरी के भयो यस्तो?
1: होइन, के भन्छ नि
0: के भन्नु, हेर्नुहोस् न सबै लगेछ। लौ न, मेरो गहना पनि छैन।
1: होइन, कसले लग्यो त? कति त्यो केटाको काम त होइन भने?
0: मलाई त शङ्का पो लाग्यो, चोरेर राति नै भाग्यो कि क्या हो त्यो?
2: होइन, के गन्ठन मन्ठन गर्दैछौ? बिहान बिहानै बुढाबुढी के को हल्ला हो यो?
1: के हुनु काका, घरमा चोरी भएछ नि हाम्रो।
2: लौ, बर्बाद भएछ त अनि प्रहरीलाई खबर गरौ त, के को आफै हल्ला गर्दै बसिछौ? खुरुक्कै प्रहरीलाई खबर गर।
0: खबर गरेको छैन नि, भर्खर त थाहा पाइयो काका।
2: ल हेर, छिटो फोन गरिहाल।
0: हुन्छ काका, हुन्छ, अब गरिहाल्छौ।
1: सही साहब, यसरी छोराको साथी हुँ भनेर साइनो लगाएर बास माग्यो, हामीले त होला त नि भनेर विश्वास गरेर बास दियौ। हामी सुतेपछि सबै चोरेर कुन बेला भएछ भएछ, हेर्नु न।
3: हेर्नुहोस् त, एकदमै गतिलो बहाना बनाएर चोरेछ त दाई त्यसले त। पक्कै पनि त्यो तपाईँको घरको पृष्ठभूमि थाहा पाएको मान्छे हुनुपर्छ।
1: त्यही त सही साहब, नसोचेको घटना पो भयो त। त्यसले यस्तो गर्छ भन्ने थाहा पाएको भयो त त्यसलाई यहाँ बस्नै दिन्थेनौ नि हामीले।
3: अब हेर्नुहोस् है, घटना भइसकेपछि पछुताउनु बाहेक अरू कुनै उपाय हुँदैन। त्यसैले यस्ता घटना हुनु भन्दा पहिला नै हामी एकदमै चनाखो बन्नु पर्छ।
1: चनाखो त के चनाखो बन्नु हजुर, कस्तो चनाखो बन्नु भएको कुन्नी?
3: सुन्नुहोस् है, अपराधिक मानसिकता भएका मान्छेले अनेक बहाना बनाएर चोरी लुटपाट गर्छन्। त्यसैले यी अपरिचित मान्छेले दिएको खानेकुरा खानु भएन अनि रातको समयमा कुनै पनि व्यक्ति विभिन्न बहानामा घरभित्र पस्न खोज्छ भने एकदमै सचेत हुनुपर्छ। अनि घरमा सिसिटिभी जडान गर्ने, बहुमूल्य गहना तथा नगद सुरक्षित तरिकाले राख्ने, घरमै राख्न पर्यो भने नत्र ब्याङ्कमा लगेर लकरमा राख्ने, र कुनै पनि शङ्का लागेमा छिमेकी वा प्रहरीलाई तुरुन्तै खबर गर्नुपर्छ।
1: त्यही त सही साहब, अबदेखि त म सचेत हुन्छु। एकछिनको सानो गल्तीले गर्दा मेरो जीवनभरिको कमाई लगिदियो नि त्यो फटाले। सही साहब, त्यसलाई त जसरी पनि पक्राउ गर्नु पर्यो।
3: हुन्छ, अब तपाईँले चाहिँ के चोरी भयो भनेर सबै खुलाएर अनि त्यो चोरी गर्ने मान्छेको हुलिया सहितको एउटा निवेदन दिनुहोस्। त्यसपछि चाहिँ के गर्नुपर्छ हामी गर्छौँ।
1: हुन्छ सही साहब, जसरी पनि पक्राउ गर्नु होला त्यसलाई।
4: तपाईँ दिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक साइनो। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, रिता तिमल सिन्हा र दीपक राज विश्वकर्मा।
3: हवस् त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहर नाथ योगी, प्राविधिक मित्र सुलोचना बज्राचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 पछि यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम समानता। त्यसपछि सुमधुर आधुनिक गीत सङ्गीतका साथमा हामी उपस्थित हुनेछौँ। तपाईँ रेडियो नेपाल सुन्दैरहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: Welcome back. Now the remaining news. Trivandrum University is preparing its policies and programs for the fiscal year 2083-84 with a focus on improving the quality of education, administration, research and service delivery. The university's Planning Council Standing Committee discussed the proposed policies and programs at a meeting today. The proposals will be submitted to the University Senate after endorsement by the full Planning Council. Vice Chancellor Professor Dr. Pola Thapa said priority would be given to improving the university's overall performance. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now on to some international news update. Ukraine said it has hit two oil refineries in a multiple strikes deep inside Russia, with patrol boats and other vessels in the Black Sea also hit. The BBC cited President Volodymyr Zelensky as saying the Basneft Novoil and Slavneft Yanos refineries were struck in the attacks aimed at limiting oil revenues Moscow uses to finance its war. Yaroslav Regional Governor Mikhail Evrav said Slavneft Yanos was on fire after what he called the largest enemy drone attack. He said 4 people were injured. Meanwhile, Ukraine said at least 11 people were killed in Russian attacks, while the southern city of Kherson suffered a total blackout. Russia said it had targeted fuel, energy and transport facilities. The two sides have stepped up attacks on major cities and critical infrastructure in recent weeks, as the front line remains largely unchanged and diplomatic efforts to end the war have yet to produce a breakthrough. Iran says it has reached an agreement with Oman on a shipping route through the Strait of Hormuz, with the deal now in its final stages. According to the BBC, Iran's foreign ministry spokesperson Ismail Bakai said an agreement was close to completion but gave no further details. He said the deal alone would not ensure safe navigation through the Strait of Hormuz, citing ongoing security concerns and what Iran describes as the US blockade of its ports. The United States and Oman have not commented on the proposed arrangement. Shipping through the Strait of Hormuz has remained disrupted since tensions involving Iran, the United States and Israel escalated earlier this year. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy across the country. There is a possibility of light to moderate rain or snowfall at some places in the Himalayan and hilly regions. There is a possibility of light to moderate rainfall at a few places in the Tarai region. With this, we have almost come to the end of this news bulletin. But before wrapping it up, let's have a reminder of the headlines once more. National Assembly members urge government to address gas shortage, curb black marketing and effectively implement health insurance. Supreme Court grants review petition in Nepali Congress legitimacy dispute. Foreign Ministry to launch online document authentication for Nepalese travelling abroad from August 17th. Master plan developed for long-term change in transport structure in Kathmandu Valley, and Ukraine hits two oil refineries deep in Russian territory. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
3: के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
4: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
3: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
4: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
3: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
4: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
3: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
6: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
5: अनि म मनुका कुमार।
6: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बिहिबार बेलुका यसै समयमा प्रसारण हुने कार्यक्रम समानता एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जका साथै मिडियम वेभका विभिन्न फ्रिक्वेन्सी र इन्टरनेट मार्फत रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा रेडियो नेपालको न्युज पोर्टल अनलाइन radionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा सुनेर हामीलाई साथ दिनुभएको छ भन्ने विश्वासका साथ प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्युज पोर्टलमा गएर अडियो सङ्ग्रहबाट आफूलाई अनुकूल भएको जुनसुकै समयमा पनि डाउनलोड गरेर सुन्न सकिनेछ।
5: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मलाई आधार बनाएर मान्छे मान्छे बीचमा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले प्रगतिशील सोचको विकास गरी अघि बढ्न हरेक व्यक्तिले छुवाछुतका विरुद्धमा अभियान चलाउन जरुरी छ भन्दै आजको यस श्रृङ्खलामा नेपाली समाजमा विद्यमान जातीय विभेदले दलित युवाहरूमा पारेको मनोसामाजिक प्रभाव र समाज रूपान्तरणका लागि जेनजी समूह, राजनीतिक दल, सांसद र समाजका सबै सरोकारवाला निकायहरूले खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रित भई जेनजी अलायन्सका अध्यक्ष जीवन तिरुवासँग गरिएको विशेष कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनेर साथ दिनुहोला। विगतको पुस्ताले लामो सङ्घर्ष गरेर संविधानको धारा 24 र 40 दलित हक त सुरक्षित भयो, तर व्यावहारिक कार्यान्वयन फितल हुँदा आज जेनजी अर्थात् युवा पुस्ताले अझै पनि जातीय विभेद भोग्नु परिरहेको छ। यसले उनीहरूको सामाजिक हैसियत, वृत्ति विकास र मनोविज्ञानमा गहिरो चोट पुर्याएको छ। तसर्थ जातीय विभेद अन्त्य गर्ने पहिलो दायित्व राज्यकै हो। यही सन्दर्भमा सरकारले आफ्नो 100 दिने कार्ययोजनामा दलित समुदायसँग माफी माग्ने र क्षतिपूर्ति दिने विषय त ल्याएको छ, तर के यो व्यवहारमा लागू होला? यो नीतिगत परिवेशबीच समाज रूपान्तरणका लागि जेनजी समूह, राजनीतिक दल, सांसद र सरकारवाला निकायको भूमिका कस्तो हुनुपर्छ भन्ने सवालमा आज हामीसँग संवाद गर्न जेनजी अलायन्सका अध्यक्ष युवा अभियन्ता जीवन तिरुवा स्टुडियोमा हुनुहुन्छ। सुनौ उहाँसँग गरिएको कुराकानी।
7: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
8: धन्यवाद सर।
7: जीवनजी, हाम्रो पूर्वजहरूले ठूलो सङ्घर्ष गरेर संविधानमा दलित अधिकार त सुरक्षित गरे, तर आजको यो जेनजी पुस्ताले अझै पनि डेरा खोज्दा वा रोजगारीका क्षेत्रमा विभेद भोगिरहनु परेको छ। यो निरन्तरको जातीय विभेदले आजको शिक्षित र सचेत दलित युवाहरूको मनोविज्ञान र आत्मसम्मानमा कस्तो प्रभाव पारिरहेको पाउनुहुन्छ?
8: जातीय अन्तर्विरोध लामो समयदेखि एउटै समाजमा मान्छे जन्मिँदा एउटै प्रकृतिबाट जन्मेर जो बाँच्दा फरक दृष्टिकोणबाट अथवा फरक प्रकृतिबाट बाँचिरहेको छ। यसले गर्दा दलित समुदायलाई मात्र होइन गैर दलित समुदाय र सिङ्गो नेपालको विकास निर्माणमा अवरोध भइरहेको हामीलाई अनुभूति भइरहेको छ। यसो झट्ट हेर्दा त मान्छेलाई के लाग्छ भने यो दलित कम्युनिटीको समस्या हो, यो दलितहरूको समस्या हो विभेद भन्ने छ। तर जोसँग सिप थियो, जोसँग श्रम थियो, जोसँग स्किलहरू थियो, सिप भएको जो समुदाय थियो, त्यो बिस्तारै बिस्तारै पछाडि पारिनेर जोसँग बोल्ने बाहेक अरू कला केही पनि थिएन, त्यो मान्छे राज्य सञ्चालनको तहमा जाने कुराले दलितहरूलाई मात्र होइन सिङ्गो राज्यको विकासको जो निर्माणको प्रक्रियामा अवरोध परिराखेको छ। तर पनि हाम्रो बुझाइ के हो भने नेपालमा ठुला ठुला राजनीतिक परिवर्तनहरू हुन्छन्, राजनीतिक परिवर्तनसँगै समाजमा रहेका अन्तर्विरोधहरूको हल्नु पर्थ्यो भन्ने त हो। यद्यपि अहिलेको जेनजी आन्दोलनसम्म आइपुग्दा हिजोका राजनीतिक रूपान्तरण र घटनाक्रमहरूले केही पनि गरेन भन्न त सकिँदैन, केही त भयो। तर समय सापेक्ष दलितहरूको मुक्ति र अन्त नभएको हामी निष्कर्षमा छौँ। यद्यपि यो अहिलेको सरकारले पनि आशा गरौँ तर दलित समुदायका लागि ठ्याक्कै तपाईँ चाहिँ इफेक्टिभ प्रोग्रामहरू ल्याउँछ भन्ने उसमा हामी त्यति चाहिँ विश्वस्त त छैनौँ।
7: यहाँले भने जस्तै वास्तवमा विगतमा संविधानमा उल्लेख भएकै कुराहरू पनि कार्यान्वयन भइरहेको छैन। जातीय विभेद अन्त्य गर्ने पहिलो र मुख्य कर्तव्य राज्यकै हो। दलित समुदायसँग माफी माग्ने र क्षतिपूर्ति दिने भनेर विषय चाहिँ आफ्नो 100 दिनको कार्यकालमा समेटेको छ। यो कदमलाई भुइँ तहमा व्यावहारिक रूपमै कार्यान्वयन गराउन जेनजी समूहले सरकार र सरकारवाला निकायहरूलाई कसरी जवाबदेही बनाउन सक्नुहुन्छ?
8: संविधानमा लेखेको कुरा ठिक साँचो, दलितका केही मौलिक अधिकारहरू र हकहरू छन्, तर त्यो ठ्याक्कै कार्यान्वयन नहुने कुरामा नेपालमा कहीँ न कहीँ नीति निर्माण तहमा समस्या छ कि दलितहरूको नीति निर्माण तहमा प्रतित्व नहुने यसको प्रमुख समस्या हो। तपाईँ अहिलेसम्म आउनुभयो भने संविधानका तपाईँ चाहिँ मौलिक हकको ठिक ढङ्गले कार्यान्वयन भएको देखिँदैन, यो स्पष्ट कुरा छ। तर आजसम्म आइपुग्दा तपाईँले भने जस्तो राज्यसभाले आफ्नो पार्टीको घोषणा पत्रमा एक नम्बरमै दलित समुदायसँग माफी माग्ने लेख्यो, तर सरकारको 100 दिनको कार्यसूचीमा आउँदा तपाईँ चाहिँ दलितको मुद्दा 5 नम्बरमा आयो, तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आउँदा तपाईँ चाहिँ दलित समुदायको विषय त्यहाँ समेटिएको कहीँ पनि देखिँदैन। त्यसकारण सरकार दलितहरूप्रति उत्तरदायी र जवाबदेही छैन कि भन्ने हामीलाई आशंका लागेको छ। यद्यपि जेठ 15 आउने रातो बुकले कस्तो खालको तपाईँ चाहिँ नीति कार्यक्रम प्रस्तुत गर्छ त्यो हेर्न बाँकी छ। माफीको कुरा जब तपाईँले गर्नुभयो, राज्यसभाको पार्टी सभापतिले सदनमा उभिएर दलित समुदायसँग म माफी माग्छु भनेर उहाँले हात जोड्नुभयो, त्यो त एउटा त्यो पार्टीको कुरा हो, राज्यसभाले माफी मागेको हुन सक्दछ। यद्यपि फेरि त्यो पुष्टि कहाँबाट हुन्छ भने राज्यसभाको पार्टीको संरचनामा, केन्द्रीय संरचनामा, सचिवालयमा, प्रदेश कमिटीमा, स्थानीय तहमा, निर्णायक तहमा त्यसो भए दलितहरूको माफीसँगै प्रतिनिधित्व कति छ भन्ने कुरा पनि फेरि प्रश्न हुन्छ। हेर्नुभयो भने तपाईँले चाहिँ पदाधिकारी लेभलमा दलितहरू एउटा पनि भेटिँदैन। अस्ति मात्रै राज्यसभाले एउटा सचिवालय टिम गठन गर्यो, त्यहाँ पनि भेटिँदैन। प्रदेश या तल्लो लेभलसम्म जाँदा नेतृत्व तहमा त्यहाँ पार्टीभित्र भेटिँदैन, त्यो माफी कस्तो खालको त्यो अलिकति अस्पष्ट छ। र अर्को कुरा, सरकारले माफी माग्ने कुरा तपाईँले गर्नुभयो, सरकार नीति तथा कार्यक्रम हेर्दा त अस्ति 0 छ, तर हामीले के भनिराखेका छौँ भने अहिले सरकारसँग स्पष्ट कुरा गरेका छौँ, हामी समन्वयमै छौँ कि सरकारसँग छलफल पनि गर्ने पक्षमा छौँ र सडकबाट पनि आन्दोलन गर्ने पक्षमा छौँ। हामीले स्पष्ट भनेका छौँ कि दलितहरूलाई तपाईँहरूले मुक्ति चाहनुहुन्छ, दलितहरूको विभेदलाई तपाईँ अन्त गर्न चाहनुहुन्छ भने 4-5 कुरामा राज्य क्लियर हुनुपर्छ भनेको छ। नम्बर 1, जातीय विभेद छुवाछुतलाई अन्त गर्ने तपाईँ चाहिँ स्पष्ट तपाईँ चाहिँ कार्यदिशा सहितको सम्बन्धित मन्त्रालय हुनु पर्यो। नम्बर 2, दलित विकास प्राधिकरण गठन गरिनु पर्यो सरकारले। आजसम्म दलितहरू आर्थिक हिसाबले, भौतिक हिसाबले र विकास सबै हिसाबले पछि परेको कारणले त्यसलाई व्यवस्थापन गर्ने कुराले। र अर्को कुरा, तपाईँ चाहिँ राष्ट्रिय दलित आयोगलाई सिफारिस मात्रै गर्ने होइन, यसलाई कारवाही गर्न सक्ने क्षेत्र अधिकार सहितको दायरा विस्तार गर्नु पर्यो भनेको छौँ। र अर्को कुरा, तपाईँ चाहिँ जातीय विभेदका घटनाहरू घट्यो भने एउटा त मान्छे विभेदको कारणले घटना घटेर पीडित बनिराखेका हुन्छ, र अर्को कुरा न्याय पाउने आशमा अदालतमा मुद्दा लड्दा लड्दा पीडित बनिराखेका हुन्छ, यो दुईटा कुराले पीडित छ। त्यस कारण राज्यलाई के भनेको छौँ भने हामीले कि जातीय छुवाछुतको केसमा यस्तो मुद्दामा आइहाल्यो भनेपछि यसलाई फैसला गर्ने एउटा फास्ट ट्र्याक न्याय प्रणाली संयन्त्र राज्यले गठन गरिनु पर्दछ। अब यदि यो कार्य गर्न राज्य तयार हो भनेपछि त दलितहरूप्रति उत्तरदायी छ भन्नु पर्यो, यदि यो गर्न तयार होइन भनेपछि त फेरि हामीले पनि हाम्रो सरकारका अगेन्स्टमा हामीले गतिविधि गर्नुपर्ने स्थिति बन्न सक्छ।
7: संसदमा पनि हालै समयचनाको कुरामा चाहिँ ठोस क्षतिपूर्ति र कानुनी सुनिश्चितता सहित आउनुपर्छ भनेर आवाज उठिरहेका छन्। र सरकारले अघि सारेको यस्ता नीतिहरूलाई केवल कागजमा सीमित हुन नदिन युवा सांसदहरू र राजनीतिक दलहरूले सदनभित्र र बाहिर कस्तो भूमिका खेल्नु पर्ला कि त्यसलाई निर्णायक तहमा पुर्याउन पनि उहाँहरूले भूमिका खेल्नु पर्छ।
8: तपाईँले भने जस्तो सांसदहरूले आफ्ना विषयवस्तु हाउसमा दर्जा गर्ने कुरा, त्यसको जवाब दिने, त्यसको तपाईँ चाहिँ नीति निर्माण तहमा त्यसलाई लिएर निर्णय गर्ने कुरा फेरि सरकार हो, सरकार र सदन फरक कुरा हो। तपाईँ अहिले मात्र लेटेस्ट घटना हेर्नुहुन्छ भने राज्यको संयन्त्रमा, संवेदनशील क्षेत्रमा हिरासत जस्तो एकदम सुरक्षित स्थानमा श्रीकृष्ण विकको मृत्यु भएको छ, तत्त्व मृत्यु गराउने पीडित परिवारहरू अहिले पनि माइती घरमा आन्दोलन गरिराखेका छ। भोलि को दोषी हुने हो, को निर्दोष हुने हो, त्यो त छानबिन प्रक्रियाले देखाउने कुरा हो। तर राज्य अहिलेसम्म त्यो मुद्दा दर्ता गर्न तयार छैन भनेपछि तपाईँहरू यहीँबाट स्पष्ट हुनुपर्छ सरकार कता जाँदैछ भन्ने। नम्बर 1, नम्बर 2, माननीय रिमा विश्वकर्म लगायतका केही सांसदहरूले हाउसमा बेला बेला तपाईँ चाहिँ विषयवस्तु उठाइराख्नु भएको छ, तर फेरि सरकार हो जवाबै दिइरहेको छैन। प्रधानमन्त्री अहिलेसम्म बोल्नै मान्नु हुँदैन, मन्त्रीहरू त्यो बारेमा छलफलै गर्नु हुँदैन, कानुन मन्त्रीले त्यो बारेमा भन्नै हुँदैन, अर्थमन्त्रीले दलितहरूको बारेमा नीति तथा कार्यक्रम छ हाम्रो यस्तो भन्नै हुँदैन, गृह मन्त्रालयले हामीले तपाईँ चाहिँ यस्तो इन्स्ट्रक्सन लिएको छ भन्दै भन्दैन। त्यसैले यो कस्तो, हामी पनि आशंकाको बीचबाट अगाडि बढिराखेका छौँ।
7: विगतको पुस्ताको आन्दोलनले नीति र कानुन निर्माणको जग बसाइदियो, अब यो नयाँ जेन्जी पुस्ताले प्रविधि, सचेतना र संवादको माध्यमबाट समाजको सोच बदल्न र जातमुक्त समाज निर्माणका लागि कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
8: तपाईँले भनेको कुरा फेरि ठिक छ, त्यो तरिकाले टेक्नोलोजीको माध्यमबाट अहिलेको संसारलाई तपाईँ चाहिँ इनोभेसन तरिकाले तपाईँहरू के गर्दै हुनुहुन्छ भन्ने कुरा त हो। फेरि शासकहरूलाई के लाग्छ भनेपछि जस्तो सुकै क्रान्तिकारी, जस्तो सुकै उत्तरदायी सरकार आए पनि, त्यस्ता मान्छेहरू सरकारमा भए पनि फेरि उनीहरूले यो कमजोर वर्गहरूको, पुरै सीमान्तकृत समुदायको जो मुद्दालाई पुरै तपाईँ चाहिँ मुक्त गर्न चाहँदैनन्। किन चाहँदैनन् भनेपछि टोटल्ली मुक्त गरिदिने हो भने फेरि भोलि नेतृत्वमा तिनी जो कमजोर भनेका, जो पिछडिएका भनेका छन्, उनीहरू जान चाहन्छन्, उनीहरू जान सक्दछन् र शासकहरू त्यसमा शासन गर्ने ठाउँ छोड्नुपर्ने स्थिति बन्न सक्दछ। त्यसकारण शासकहरू टोटल्ली मुक्ति गर्न चाहँदैनन्। लोकप्रियतावादका लागि केही अलिअलि काम गर्ने कुरा ठिकै छ। तपाईँ चाहिँ दुई तिहाईको सरकार छ कि यसले आजसम्म रहेको नेपाली समाज हामी वर्षौंदेखि मान्छे बन्न नपाएको पीडालाई सम्बोधन गर्छ कि भन्ने कुरा त आशा गरेका छौँ। र गर्ने कुरामा हामीले बेला बेला सामाजिक सञ्जालबाट, तपाईँले भने जस्तो विभिन्न इभेन्टहरूबाट सरकारलाई ज्ञापन पत्र दिएर वा विभिन्न माध्यमहरू गरिराखेका छौँ। अब केही दिनमा हामी शान्तिपूर्ण आन्दोलनका रूपमा पनि अगाडि बढ्ने तयारी गरिराखेका छौँ, केही दिनपछि त्यो पनि हुन्छ। यद्यपि राज्यले गरिहाल्यो भने ठिक छ, यदि गरेन भनेपछि हामी अब तपाईँले भने जस्तो त्यो माध्यमभन्दा पनि अब सरकारसँग टोटल्ली प्रतिक्रियात्मक ढङ्गबाट हामी तपाईँ चाहिँ दलितहरूको लडाइँमा हुन तयार हुनुपर्छ। यदि त्यो नहुने हो भनेपछि फेरि सजिलै कसैले मुक्ति गर्दालान् जस्तो छैन। यद्यपि सजिलै गरेपछि दुई तिहाईको सरकार छ, अब यसले गर्न सक्ने हो गरेपछि हेरौँ। परिणाम के हुन्छ?
7: अन्तमा कानुनी रूपमा सुरक्षित तर व्यवहारिक रूपमा कार्यान्वयनमा नआएको दलित हकहरूलाई पूर्ण रूपमा कार्यान्वयन गराई समतामूलक समाज निर्माण गर्न समग्र सामाजिक क्षेत्र, राजनीतिक नेतृत्व र युवा पुस्ताले तत्कालै चाल्नुपर्ने कदमहरू के हुन्?
8: अब चाल्नुपर्ने कदम त तपाईँले भने जस्तो अस्ति सरकारले दुई तिनवटा ऐनहरू अध्यादेश मार्फत ल्यायो, तर हाम्रा दलितहरूका विषय जो उत्पीडितहरूका विषय थिए ती फेरि अध्यादेशका प्राथमिकताभित्र पनि परेनन्। तपाईँले भने जस्तो संविधानमा हकहरू लेखेका छन्, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा कहीँ न कहीँ ऐन र कानुन निर्माण नभएर तपाईँ जाने समस्या भएका छन्, र सरकारले अस्ति तपाईँ जाने त्यो ऐनहरू निर्माण विधेयकहरू ल्याउँदै गर्दा दलितहरूको विधेयक पनि ल्याउनु पर्थ्यो, त्यो आएन। यद्यपि हामीले सरकारलाई अहिले पनि केही साथीहरू आन्दोलन गरिराख्नु भएको छ, हामीले सरकारलाई दलित ऐन र कानुनलाई प्राथमिकता राखेर कार्यान्वयन गर्नु पर्यो। संविधानमा समानता भन्छ, तर समाजले फेरि तिम्रो जात के हो भन्छ। यता तपाईँ जाने संविधानमा स्पष्ट जस्तो कानुन देखिन्छ, फेरि ऐन र कानुन निर्माणको प्र्याक्टिकली जाने हो भने त्यो दलितका लागि स्पष्ट जस्तो छैन। त्यसकारण कार्यान्वयन गर्नु पर्यो भन्ने कुरामा छौँ हामी। बेला बेला बात सम्वाद गर्ने शान्तिपूर्ण तरिकाले उहाँहरूलाई ध्यान आकर्षण गराउने कुरा त छ, यद्यपि गरे ठिक छ, यदि गर्नु भएन भनेपछि अब मैले अघि पनि त्यो शब्द दोहोऱ्याएर भने प्रतिकारात्मक ढङ्गबाट हामी अगाडि बढ्ने सोचमा छौँ।
7: हस्, आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको कार्यक्रम समानतालाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
8: धन्यवाद अवसरको लागि।
5: संविधानमा लेखिएका अक्षरहरू आफै कार्यान्वयन हुँदैनन्। विगतको पुस्ताले संघर्ष गरेर अधिकारको जग त बसाइदियो, तर त्यसलाई व्यवहारमा उतार्ने र सरकारका नीतिहरूलाई जवाफदेही बनाउने जिम्मेवारी अब जेएनजी पुस्ताको काँधमा आएको छ। जाति विभेदले युवाहरूको मनमा पारेको चोट निको पार्न सरकारले प्रतिज्ञा गरेको माफी र क्षतिपूर्ति केवल राजनैतिक नारामा होइन समाजको व्यवहारमा झल्किनुपर्छ। यसका लागि राजनीतिक दल, सांसद, नागरिक समाज र स्वयं जेएनजी समूहले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नै पर्छ भन्दै आजको कार्यक्रमको हामी अन्त्यमा आइसकेका छौँ। यसका साथै समानता कार्यक्रममा आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना कार्यक्रम समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना समानता 2074@ जी

कार्यक्रमको आजको श्रृङ्खला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 9 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। पहिलो गीत सुनाउँछौँ सत्यराज आचार्यको स्वर, सरला श्रेष्ठको रचना हो भने कृति नेउपानेको सङ्गीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो निशा देसारको स्वर आनन्द रत्न बज्राचार्यको रचना हो भने निरञ्जन महर्जनको सङ्गीतमा रहेको आधुनिक गीत हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ ओम प्रकाश राई र साथीहरूको स्वर हेमन्त राईको रचना हो भने ओम प्रकाश राईको सङ्गीतमा

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। आधुनिक गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ संगीता मेखा राईको स्वर, राम गोपाल अशुतोषको रचना हो भने अनिश श्रेष्ठको संगीतमा। यो गीत सुनिसकेपछि राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालो बजारी नियन्त्रण, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक र स्ट्रेट अफ हुर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट मनसुन जन विपत व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभएको थियो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पुर्तेल र पदम बहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानकर्षण गराउनु भएको थियो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुन जन विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानकर्षण भएको बताउनुभयो। मन्त्री गुरुङले विपद तथा मनसुन जन पूर्व तयारी प्रतिकार कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुन जन गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकोले विधेयक पेश गरेको प्रश्न पार्नुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा 3 तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।
1: सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ। युवावर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने, युवाहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेको छ। 3 तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
0: मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि सङ्घर्ष गर्नुपर्ने र हरेस खान नहुने बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाब दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यवहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सञ्चालनमा ल्याएको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग वस्तु, ग्यास अभाव तथा कालो बजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले विभिन्न जिल्लामा बदेल आतंकले किसानको मकै बाली सखाप पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्ह 1:15 बज्नेछ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारिज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न परियोजनामा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रवाह भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। परराष्ट्र मन्त्री सुशील खनालले अनलाइन प्रणालीको आज उद्घाटन गर्नुहुँदै बाहे मुलुकमा जाने लाखौँ नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने र आर्थिक बोझ बढ्ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाइ सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिएको थियो। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगंज र चाबेल गौशाला भूमिगत मार्ग, चाबेल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, 7 दो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार करिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार योजनालाई समावेश गरिएको छ। यसैबीच आज ललितपुरमा आयोजित गुरु योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले गुरु योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदियो सुजीले रिङ रोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, रिङ रोड बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरु योजनाको लक्ष्य रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: हजुर दर्शन,
3: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
2: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
4: नमस्ते बाबु।
3: नमस्ते, आउनु न भित्रै।
4: हुन्छ बाबु।
2: अनि दादा त अफिस गइसक्नु भयो होला है?
3: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
2: हस् हस् भाउजू।
5: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
2: त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
2: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानुन ल्याउने गरी उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको जनाएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधि नीति तथा राष्ट्रिय आम सञ्चार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाको क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरोकारवाला संस्था र व्यक्तिसँग आवश्यक राय, सुझाव र परामर्श लिने मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यस वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याएको शैया खाली छैन भनेर फर्काउने गरेको र निशुल्क प्रदान गर्ने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीहरूलाई तत्काल कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। गृहमन्त्री सुदन गुरुङले जेएनजी आन्दोलनका घाइतेहरूको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताउनु भएको छ। बबरमहाल स्थित घाइते जेएनजी नेपाल कार्यालयमा आज गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग कुराकानी भइरहेको बताउनुभयो। गृहमन्त्री गुरुङले अझै पनि जेएनजी आन्दोलनका घाइतेहरूको उपचार भइरहेकाले उहाँहरूलाई सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो। यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा स्थापना गरिएको घाइते जेएनजी नेपाल कार्यालयको आज उद्घाटन गर्नुभएको हो। युवा श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सृजना गरी दिगो रोजगार प्रणाली निर्माणका सम्बन्धमा छलफल गरेको छ। श्रम मन्त्री रामजी यादव र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसाय महासङ्घका पदाधिकारीसँग आज छलफल भएको हो। छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सिपमूलक तालिम सञ्चालन गर्ने, तालिम प्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा रोजगारी सृजनाका लागि दुवै मन्त्रालय निर्माण व्यवसाय महासंघ बीच निरन्तर संवाद समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको 820 कोट नगरपालिकाका नगर प्रमुख रवि केसी सहित 11 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको 820 कोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणको लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाको लागि 820 कोट नगरपालिकाबाट गाडी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख केसी सहित 11 जना विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विश्व शान्ति तथा आर्थिक समृद्धिका लागि दिगो शान्ति, निशस्तीकरण र विकासको आवश्यकतामा जोड दिएको छ। 81 हिरोसीमा दिवस र नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70 वर्षका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा वक्ताहरूले विश्वमा भइरहेका भू राजनीतिक तनाव, युद्ध र आणविक शक्ति राष्ट्रहरू बीचको भिडन्तले मानव सभ्यतालाई पुनः जोखिममा पार्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो। सन् 1950 अगस्त 6 दिन जापानको हिरोसीमा सहरमा खसालिएको आणविक बमबारीले मानवीय, भौतिक र वातावरणीय क्षति भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पेट्रोलियम पदार्थ ढुवानीको समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर ओमान र इरान बीच सम्झौता हुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौता हस्ताक्षर हुने अन्तिम चरणमा रहेको पुष्टि गर्नु भए पनि विस्तृतमा भने केही बताउनु भएको छैन। प्रवक्ताले सम्झौताले होर्मुजबाट ओमानले गर्ने ढुवानीको सुरक्षाको ग्यारेन्टी नगर्ने प्रष्ट पार्नुभयो। सो क्षेत्रको सुरक्षा अमेरिकाले लगाएको नाकाबन्दीबाट प्रभावित रहेकाले आफूहरूले सुरक्षा सुनिश्चित गर्न नसक्ने उहाँले बताउनुभयो। अमेरिका र इजरायलले इरानमा आक्रमण गरे यता इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग होर्मुजमा अवरोध गर्दै आएको छ। अब आर्थिक समाचार।
4: राष्ट्रिय योजना आयोगले चालु 16 योजनाको कार्यान्वयनको अवस्थाबारे बिहिबार निजी क्षेत्रका प्रतिनिधि तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। सिंहदरबारमा भएको अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले योजनाले लिएका लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। अन्तर्क्रियामा नेपाल बैङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैङ्कहरूमा अहिले उच्च मात्रामा लगानी योग्य रकम रहेकोले यसलाई ठूला पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष सूर्य कृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ लगायतले अर्थतन्त्रको सुधारका लागि निर्यातजन्य वस्तुको विविधीकरण गर्न, निजी क्षेत्रको नियन्त्रण भन्दा नियमन र सहजीकरणमा जोड दिन तथा सुरक्षाको प्रत्याभूति दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारी गरेको समायोजित तलब मान सार्वजनिक गरेको छ। मन्त्री परिषदको यही साउन 6 गतेको बैठकले स्वीकृत गरेको नयाँ ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सहितको तलब मान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो। सरकारले गत जेठ 15 गते चालु आर्थिक वर्षको बजेट मार्फत 10% तलब मान वृद्धि गर्ने र 10% नै प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ तलब मान यही साउन 1 गतेदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैङ्कले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुल्ला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैङ्कले जनाएको छ। संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड रुपियाँ कायम गरेको छ। समान ब्याज दर वा समान मूल्यमा प्राप्त बोल कबुलबाट स्वीकृत रकम भन्दा बढी माग भएमा समानुपातिक रूपमा प्रोराटा आधारमा रकम बाँडफाँड गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति सुरु गरेको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षण सुरु गरेको हो। भूमिगत केबुल प्रणालीमा विद्युत चार्ज गर्ने काम भइसकेको र करिब 300 सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
7: नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् 2026 तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपालले 21 देखि 29 अगस्तसम्म अस्ट्रेलियामा हुने टप एन्ड टी ट्वेन्टी प्रतियोगितामा बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। यी दुई बीचको खेल 22 अगस्तमा हुनेछ। त्यस्तै सेप्टेम्बर 6 नेपालले न्यूजिल्यान्ड ए टोली विरुद्ध 50 ओभरको श्रृङ्खला खेल्नेछ भने डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। बङ्गलादेश, न्यूजील्याण्ड र भारत जस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्च स्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी यु20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासङ्घ एएफसीले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाइएपछि यु20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। एएफसीले यसअघि नै एन्फालाई पत्रचार गर्दै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनौट प्रतियोगिताबाट बाहिर राखेको हो। यसअघि सार्वजनिक ड्र अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। उक्त समूहमा आयोजक मंगोलिया, ग्वाम र नर्दर्न मारियान आइल्यान्ड्स रहेका थिए। नेपालले अगस्त 31 ग्वाम विरुद्ध पहिलो खेल खेल्ने तालिका थियो। तर एफसीको नयाँ तालिकामा नेपालको नाम समावेश गरिएको छैन। फिफाको निलम्बनका कारण नेपालले गुमाएको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि नै नेपालले एफसी महिला च्याम्पियनसिप लिग र एफसी यु17 महिला एसियन कप छनौट प्रतियोगिताबाट वञ्चित भइसकेको छ। यता नोभेम्बरमा बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अझै अनिश्चित छ। प्रतियोगिताको ड्र सम्पन्न भइसके पनि नेपालको नाम समावेश गरिएको छैन। सेप्टेम्बर 1 भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाल समूह एमा समावेश हुने सम्भावना रहनेछ। फिफाको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाइरहेको छ भने उमेर समूहका खेलाडीको विकास र प्रतिस्पर्धात्मक अवसर समेत प्रभावित हुने चिन्ता बढेको छ।
0: अब मौसम। आज राति देशभर साधारणतया बदली रही हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थान र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक र स्ट्रेट अफ हुर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
8: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
9: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
8: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
9: रेडियो नेपालद्वारा जनहितका लागि।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले सिन्धुलीको काउछेमा रहेको छहारी कृषि तथा पशुपक्षी फार्मका सञ्चालकहरू मध्येका एक कविता धालसँग कुराकानी गरेको छु। पर्यावरणीय कृषि अभ्यास केन्द्रको पहिचान समेत दिएको यस फार्मले विषादी रहित फलफूल तथा कृषिजन्य वस्तुहरूको उत्पादन गर्दै आएको छ। कृषि विषयको अध्ययन गरेका युवाहरू र केही कृषि क्षेत्रकै अनुभव भएका 11 जना युवाहरू मिलेर सञ्चालन गरिरहेको छहारी फार्मबाट भुइँ कटहर, सक्खर, बेलचण्डा उत्पादन तथा गाई पालन समेत गरिरहेको छ। यस फार्ममा यति बेला 10 जना युवाले रोजगारी समेत पाइरहेका छन्। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी युवाहरूले सञ्चालन गरेको फार्मका सञ्चालकहरू मध्येका एक कविता दाहालसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: यहाँहरूले चाहिँ यो सिन्धुलीमा चाहिँ सिन्धुलीको पनि काउछे भन्ने स्थानमा चाहिँ छहारी फार्म भनेर सञ्चालन गर्नुभएको छ। अब यसलाई चाहिँ यहाँहरूले पर्यावरणीय कृषि अभ्यास केन्द्र भनेर पनि एउटा पहिचान दिनुभएको छ। यहाँहरूको छहारी फार्म चाहिँ कसरी सञ्चालन गरिराख्नु भएको छ, अहिले चाहिँ के छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि।
1: धन्यवाद सर। यो हाम्रो छहारी फार्म चाहिँ पर्यावरण मैत्री कृषि खेतीपाती गर्ने हाम्रो मेन एजेन्डा चाहिँ यही नै हो सर। रसायन विषादी मुक्त खेती गर्ने। हामीले चाहिँ अहिले हाम्रो 3 जना साथीहरू फर्ममा बस्नुहुन्छ। उहाँहरूले अब हामीसँग अहिले भएको हामीले उपलब्ध गराउन सक्ने भुइँ कटर, त्यसपछि हामीले आफैले उत्पादन गरेको सक्खर छ। अब सबैभन्दा जिरोमा भुइँ कटर, त्यो भन्दा माथि अम्बा, अम्बा पछाडि एप्पल बयर, अरू फलफुल हरूमा आँप, केरा छ सर हाम्रो फर्ममा उपलब्ध भएको।
0: हजुर हजुर, कविताज्यू यहाँले भनि नै सक्नुभयो यहाँहरूको छहारी फार्ममा चाहिँ विशेष गरेर फलफुलहरू उत्पादन गर्दै आउनुभएको छ। त्यसमा पनि अहिले तत्काल चाहिँ भुइँ कटर होइन, त्यसै गरेर अरू फलफुलहरू चाहिँ यहाँबाट उत्पादन गर्नुहुन्छ। अर्को चाहिँ यहाँहरूले पर्यावरणीय हिसाबले चाहिँ यो विषादी रहित कृषि उत्पादन गर्ने भनेर सुरु गर्नुभएको छ। 10 बिघा क्षेत्रफलमा चाहिँ यहाँहरूको कृषि फार्म छ। यो 10 बिघा क्षेत्रफलमा यहाँले अहिले भन्नुभयो जस्तो फलफुल मात्रै छ कि अथवा अरू पनि केही उत्पादन सुरु गर्नु भएको छ अथवा चाहिँ उत्पादन गर्ने सोच छ?
1: हामीसँग अहिले उत्पादन भइरहेको, हामीसँग नेपाली भाषामा त्यसलाई बेलचण्डा भन्छ अथवा लाल चण्डा भनिन्छ। हामीले बेलचण्डा पनि रोपेका छौँ, हामीले एजोला पनि खेती गर्छौँ, अहिले हामीले सँगसँगै गाई पालन पनि गरिरहेका छौँ। त्यसमा अब हामीले विस्तारमा थप्दै गर्ने भनेको कुखुरा, हाँस, माछा, हामीसँग पोखरी पनि छ सर। त्यसरी गर्दै गर्दै विस्तृत रूपमा बिस्तारै बिस्तारै बढाउँदै जाने सोच गरेका छौँ हामीले।
0: यहाँले यो सुरु गर्नु भएको चाहिँ कति भयो अनि यसको सुरुवात चाहिँ कसरी गर्नुभयो नि?
1: यो हामीले सुरुवात गरेको चाहिँ सर यसको रोचक कहानी छ एउटा। यो हामीले अहिले हामीले चलाइराख्नु भन्दा अगाडि प्राकृतिक जडीबुटी तथा कृषि सहकारी संस्थाले उहाँहरूले स्टार्ट गर्नुभएको हो। यो पनि एकदमै पर्यावरणीय कृषि खेती नै गर्न भनेर उहाँहरूले सुरु गर्नुभयो। बिचमा आएर चाहिँ उहाँहरूले यावत कारणहरूले यसलाई निरन्तर दिएर जसरी अगाडि बढाउनु पर्ने थियो उहाँहरू त्यसमा सफल हुन सक्नु भएन। त्यसपछि हामी 11 जना युवाहरू मिलेर हामी गरी हेरौँ न त पर्यावरणीय नमुना फर्म बनाउने उद्देश्यले हामी सबैजना लागि परेको छौँ सर। कोरिया गएर आएको म आधुनिक एग्रिकल्चर गरेर काम गरेर आएको मान्छे, अरू म भन्दा फाल्टो मेरो दाई हुनुहुन्छ, उहाँ एकजना एडभोकेट हुनुहुन्छ, त्यसपछि एकजना हामीसँग हुनुहुन्छ, उहाँ कोरियामै हुनुहुन्छ, आउँदै जाँदै गर्नुहुन्छ, उहाँ पनि एग्रिकल्चरमै काम गर्नुहुन्छ। सबैजना त्यो भन्दा फाल्टो अरू सबैजना हामी भनेको हामी तिनजना भन्दा फाल्टो अरू सबैजना एग्रिकल्चरमा मास्टर गरेको मान्छेहरू हुनुहुन्छ। हामी सबैजना मिलेर हाम्रो छहारी फर्मलाई चाहिँ नेपालको एउटा पर्यावरण मैत्री कृषि खेतीपाती अध्ययन केन्द्र पनि बनाउने र हाम्रो छहारी फर्मलाई पर्यावरण मैत्री कृषि खेती गर्ने एउटा नमुना फर्म बनाउने उद्देश्यले हामी सबैजना लागि परेको छौँ सर।
0: ए हजुर, यहाँहरू चाहिँ विशेष गरेर यो कृषि क्षेत्रमै चासो राख्ने अथवा कृषि क्षेत्रकै अध्ययन
1: सबै कृषि क्षेत्रमै आबद्ध भएको मान्छेहरू मात्रै छौँ सर हामी।
0: हजुर, यो यहाँहरूले चाहिँ कृषि क्षेत्रमै चासो राख्ने कृषि अध्ययन गर्ने साथीहरू नै मिलेर चाहिँ यो फार्म सञ्चालन गरिराख्नु भएकै रहेछ होइन? यहाँहरूको यो सुरुवात चाहिँ अथवा यो फार्म सञ्चालन गर्नुपर्छ भन्ने यो सोच चाहिँ कसरी आयो नि यहाँहरूमा?
1: यो प्राकृतिक जडीबुटी तथा कृषि सहकारी भन्ने संस्थाको एकजना सरले चाहिँ हामीलाई यो हामीले स्टार्ट चलाउन सकेनौँ। अब हजुरहरू सबैजना यसरी एग्रिकल्चर पढिराखेको मान्छेहरू हुनुहुन्छ, एकचोटि आएर ट्राई गरेर हेर्नुहुन्छ कि भनेर मेरो दाईलाई चाहिँ उहाँले कुरा राख्नु भएपछि हामी सबैजना मिलेर गरेर हेरौँ न त भनेर हामी हेर्न गयौँ काउसेमा। सबैजना अवलोकन गर्न गयौँ, गएपछि सकिन्छ हामीले गरेपछि गर्न सकिन्छ भनेर हामीले स्टार्ट चाहिँ त्यसरी गरेको हो सर।
0: कति समय भयो नि यहाँहरूले चाहिँ सुरु गर्नुभएको?
1: प्राकृतिक जडीबुटी तथा कृषि सहकारी संस्थाले 2.5 वर्ष चलाउनु भयो, त्यसपछि हामीले लिएर हामीले सुरु गरेको 1 वर्ष भयो।
0: अहिले चाहिँ यहाँले जुन वस्तुहरू उत्पादन गर्दै हुनुहुन्छ होइन, जे जे उत्पादन गरिराख्नु भएको छ, यी वस्तुहरूको उत्पादन त्यसपछि यसको बजारीकरण चाहिँ कसरी गर्दै आउनु भएको छ?
1: बजारीकरण चाहिँ एउटा सोसल मिडिया प्लेटफर्मबाट गर्छौँ, त्यो मेन चाहिँ त्यही नै हो सर।
0: ए हजुर, अहिले यहाँले सबैभन्दा बढी उत्पादन गर्ने चाहिँ के छ अनि यसको बजार कस्तो रहेछ?
1: हामीले सबैभन्दा बढी अहिले तत्कालको लागि अहिले आइरहेको भन्नु पर्यो भने भुइँ कटर छ सर हामीसँग। अहिले हाम्रो बजारमा एभाइलेबल भएको हाम्रो सामान एउटा भुइँ कटर छ, त्यसपछि सक्खर छ हामीसँग, त्यसपछि यो सयपत्रीको बिरुवाहरू तिहारलाई लक्षित गरेर हामीले आफैले उत्पादन गरिरहेका छौँ। सयपत्रीको अहिले बिरुवाहरू बेर्नाहरू पनि उपलब्ध छ, सँगै अब त्यो फुल पनि हामीसँग हुन्छ।
0: अहिले यहाँले यो उत्पादन गरेका वस्तुहरू चाहिँ स्थानीय बजारमा अथवा चाहिँ कहाँ कहाँसम्म जान्छन् अथवा यो बिक्री वितरण गर्ने व्यवस्था चाहिँ कसरी मिलाउनु भएको छ?
1: व्यवस्थापन अब नेपालभरि उपलब्ध गराउन सकिन्छ। अहिले हामीले पठाउँदा चाहिँ विराटनगर, त्यसपछि ओखलढुङ्गा, काठमाडौँ, सोलुखुम्बुसम्म पुर्याएका छौँ सर हामीले अहिलेलाई।
0: ए हजुर हजुर, यो जुन वस्तुहरू छ नि, यी वस्तुहरूमा जसले अहिले फुलको बेर्नाहरूको कुरा गर्नुभयो, पछि यहाँहरूले फुल उत्पादन गर्नुहुन्छ होइन, यसै गरेर यी फलफुलका कुराहरू, अब बेलचण्डाका कुरा गर्नुभयो, एजोलाको कुरा गर्नुभयो होइन, अब यहाँले बिस्तारै कुखुरा हाँस पालन गर्ने, अब गाई पालन त गरिराखेको छु भन्नुभएको छ होइन, यी सबै जुन उत्पादनमा लाग्दै गर्दाखेरि रोजगारीको हिसाबले चाहिँ कस्तो रहेछ? यहाँहरूले कतिजनालाई रोजगारी दिनुभएको छ अथवा यहाँहरू आफै स्वरोजगारको कुरा मात्रै रहन्छ?
1: तत्कालीन समयमा हामीसँग 10 जना मान्छेहरू जोडिनु भएको छ, हामीले 10 जनालाई रोजगारी दिइरहेका छौँ सर।
0: हजुर, 10 जनालाई चाहिँ यहाँले रोजगारी दिनु भएको छ, सँगै यहाँहरू जो लगानी गर्नुहुन्छ यसमै संलग्न हुनुहुन्छ, यहाँहरू पनि त्यहाँ संलग्न हुनुहुन्छ या चाहिँ अन्य व्यक्तिहरूलाई मात्रै रोजगारी दिएर फार्म चाहिँ सञ्चालन गरिरहनु भएको छ?
1: हाम्रो यो 11 जनाको सदस्यमा 3 जना चाहिँ त्यहाँ कम्पनीमै बस्छ, उहाँहरू 3 जना बाहेक अरू 10 जना।
0: अगाडि यहाँले कुरा गर्दै गर्दाखेरि म चाहिँ कोरिया गएर त्यहाँ पनि व्यवसाय चाहिँ आधुनिक कृषिमा चाहिँ संलग्न भएर त्यो अनुभव लिएर अनि त्यसपछि स्वदेश फर्किसकेपछि चाहिँ यो क्षेत्रमा लागेको भनेर पनि भन्दै हुनुहुन्थ्यो होइन? यहाँले यो वैदेशिक यात्रामा रहँदा, वैदेशिक रोजगारीमा रहँदा यहाँले जुन सिकेको सिपलाई स्वदेशमै आएर यो खालको प्रयोग गर्ने अथवा यसलाई चाहिँ स्वदेशमा आइसकेपछि पनि आधुनिक कृषिलाई चाहिँ स्वदेशमै प्रयोग गर्ने, आफ्नो सिपलाई उपयोग गर्ने तरिकाले जुन फार्म सञ्चालन गरिराख्नु भएको छ, त्यहाँ रहँदा भन्नाले वैदेशिक रोजगारीमा रहँदा र स्वदेशमै फर्किएपछि यो फार्म सञ्चालन गर्दै गर्दाखेरि कस्तो सजिलो अप्ठ्यारो हुँदो रहेछ अथवा चाहिँ त्यहाँको प्रयोग यहाँ गर्दै गर्दाखेरि कस्तो खालको अनुभव हुँदो रहेछ, यो बारेमा पनि थोरै कुराकानी गर्न सकिन्छ?
1: धन्यवाद। अब कोरियासँग कम्पेयर गरेर, एग्रिकल्चरलाई कोरियासँग कम्पेयर गर्ने हो भने हाम्रो आकाश र पातालको फरक पर्छ सर। एग्रिकल्चर भौगोलिक हिसाबले हेर्ने हो भने हाम्रो देश स्वर्ग भन्दा भन्दा राम्रो छ। कोरियामा एग्रिकल्चर गर्नको लागि प्लास्टिकको हाउस टनेल बनाउनै पर्छ, टनेल बिनाको एग्रिकल्चर सम्भव छैन कोरियामा। हाम्रो देशलाई प्रकृतिले यति राम्रो बनाइदिएको छ, त्यसमा अब हाम्रो देशमा चाहिँ यो कृषि खेती गर्नको लागि एक नम्बरमा गभर्मेन्टको सपोर्ट छैन सर, कोरियाको जस्तो सपोर्ट नेपालमा छैन। एग्रिकल्चर गर्नको लागि चाहिँ कोरियामा भन्दा नेपालमा एकदम धेरै सजिलो छ सर, भौगोलिक हिसाबले एकदम धेरै सजिलो छ, तर सिस्टमको हिसाबले जाने हो भने चाहिँ एकदम धेरै गाह्रो छ सर। मैले वहाँ गएर म 7-8 वर्ष एग्रिकल्चरमा काम गरेर आएको मान्छे भएको हैसियतले मलाई अब मलाई कोरियाको पनि थाहा छ, यहाँको पनि थाहा छ नि त, कम्पेयर गर्यो भने सिस्टम कम्पेयर गर्ने हो भने आकाश पातालको फरक पर्छ। अब भूगोलमा हाम्रो देशलाई कसैले पनि कम्पेयर गर्न सक्दैन सर, भेट्न सक्दैन। खेतीपाती गर्नको लागि अब भूगोलले हामीलाई साथ दिएको छ, तर सिस्टम अनुसारको चाहिँ एउटा कोरियामा हजुरले आफ्नो देशको उत्पादन गरेको सामानहरूलाई बाहिरबाट आयात सामान भन्दा एउटा मूल्य राम्रो लिएर हजुरले बिक्री गर्न पाउनुहुन्छ, त्यसमा केही पनि हुँदै भएन, कसैले आएर हजुरलाई रोकटोक पनि गर्दैन, गाह्रो पनि छैन, मार्केटिङ गर्न पनि त्यो हजुरले मार्केटिङ गरिराख्नै पर्दैन स्वदेशी उत्पादनलाई। तर हाम्रो नेपालमा स्वदेशी उत्पादनलाई बजारीकरण गरेर मान्छेसम्म पुर्याउनको लागि एकदम धेरै गाह्रो छ सर। यो चाहिँ म यहाँ काठमाडौँमा बसेर मार्केटिङ डिपार्ट मैले हेर्ने भएको भएर म अनुभव गरिरहेको छु अहिले, त्यो एकदम धेरै गाह्रो विषय छ।
0: यहाँले यो जुन वैदेशिक रोजगारीमा रहँदा आफूले सिकेको सिपको कुरा पनि गर्नुभयो, त्यहाँको अनुभव पनि बताउनुभयो थोरै, होइन? अब यहाँले 7-8 वर्ष बस्दै गर्दाखेरि जुन खालको अनुभव बटुल्नु भएको छ, त्यसलाई स्वदेशमा ल्याएर उपयोग गर्छु भन्दै गर्दाखेरि बाहिर चाहिँ जुन खालको सरकारले सहजीकरण गरिदिन्छ, त्यो खालको सहजीकरण चाहिँ पाउन अलिक सकिएको छैन भन्ने खालको आशय पनि व्यक्त गर्नुभयो, होइन? यहाँले उत्पादन गरिराखेका जुन वस्तुहरू छ, यहाँको फार्मबाट उत्पादन भइराखेका वस्तु, ती वस्तुहरू बजारीकरण गर्दै गर्दा चाहिँ कस्तो खालको चाहिँ अप्ठ्यारोहरू आउँदो रहेछ?
1: अप्ठ्यारोहरू त अब सुरुमा यो पहिलो नम्बरमा अब हाम्रो छारी फर्मलाई चाहिँ सबै मान्छेहरूले नजिकबाट चिनिसक्नको लागि पनि टाइम चाहियो, अब समय लाग्छ सर, त्यो एउटा, त्यसमा त अब गुनासो गर्ने कुरा भएन, किनभने हामी सुरुवाती मोडमा छौँ। यो भन्दा जाने आफ्नो सामानहरू प्रोडक्ट बजारीकरण गर्नको लागि पनि अब हजुरले अघि मलाई सोध्नु भएको कुरामा चाहिँ मैले भन्नुपर्दा अब कोरिया र यहाँको बजारीकरणमा चाहिँ एकदम धेरै फरक आउँछ सर, त्यो जो चाहिँ कम्पेयर गर्नै मिल्दैन। अरू त अब बिस्तारै हाम्रो सामानहरू हामीसँग सखर छ, सखर लानुहुने मान्छेहरूले अब हाम्रो माटाको मटकामा सखर छ सर, हाम्रो छारी फर्म सखर लाने मान्छेहरूले पनि हामीलाई फिडब्याक एकदम धेरै राम्रो दिनुभएको छ। उहाँहरूले एउटा मटका स्टार्टमा किनेर लाने जोसुकैले पनि उहाँहरूले 5-10 वटा, एउटा लाने मान्छेले 10 वटासम्म राम्रो छ, हजुरहरूको सामान राम्रो छ भनेर लिएर जानुभएको छ। अब यो भुइँ कटरको कुरामा पनि त्यही हो सर, मान्छेहरूसम्म पुर्याउन स्टार्टमा हामीले बजार लिनलाई हाम्रो छारी फर्मलाई चिनाउन अलिकति थोरै टाइम लाग्छ। उहाँहरूले भुइँ कटर, अब म यहाँ बसेर मैले चाहिँ यो मार्केटिङ हेर्ने भएको भएर सर, अब भुइँ कटर पनि उहाँहरूले बजारमा खाने भुइँ कटर र हाम्रो विषादी मुक्त भुइँ कटरमा स्वाद एकदम धेरै राम्रो छ, एकदम मिठो छ भनेर सुरुमा एउटा दुईटा लाने मान्छेहरूले पनि 15-20 वटा, एकजना सरले त 28 वटा लानुभएको छ सर, म त 2-3 हप्तासम्म खान्छु, एकदम धेरै राम्रो रहेछ हजुरको सामान भनेर लानुभएको छ। मान्छेहरूसम्म पुर्याउन सुरुमा हामीलाई अहिले सुरु भएर चाहिँ अलिकति गाह्रो छ, हाम्रो सामान लगिसकेपछि त त्यसमा उहाँहरूले आफै तारिफ गर्नुहुन्छ यस्तो राम्रो सामान छ भनेर। त्यसमा यो बेलचण्डा पनि हामीले बेचेका छौँ सर, हाम्रो यो गएको वर्षको चाहिँ सुकाएर हामीले अहिले बेचिराखेका छौँ, त्यसमा पनि हामीले बेचेको सामानमा चाहिँ फिडब्याक चाहिँ एकदम धेरै राम्रो गर्नुभएको छ, किनभने हाम्रो विषादी मुक्त प्रोडक्ट भएको भएर उहाँहरूले फिडब्याक चाहिँ एकदम धेरै राम्रो दिनुभएको छ।
0: कविताजी, यहाँले कुराकानी गर्दै गर्दा बीचबीचमा पनि जोड्नु भएको छ विषादी रहित उत्पादन हामी गर्छौँ भन्नुभएको छ, सँगै यहाँले एउटा आफ्नो पहिचान दिनको लागि पर्यावरणीय कृषि अभ्यास केन्द्र पनि भन्नुभएको छ, होइन? यहाँले जति पनि फलफुल लगायतका जुन उत्पादन छ, यो उत्पादनहरू विषादी रहित हुन्छन्, होइन?
1: हजुर सर, 100% विषादी रहित छ सर हाम्रो छारी फार्मको।
0: कार्यक्रम पौरखीको कथामा आज म सिन्धुलीमा रहेको छारी फार्मका सञ्चालकहरू मध्ये एक कविता धालसँग कुराकानी गरिरहेको छु। कविताजी, यहाँले उत्पादनको कुरा पनि गर्नुभयो, यसको बजारीकरणको कुरा पनि केही जोड्नुभयो, होइन? सँगै यहाँ चाहिँ वैदेशिक रोजगारीमा कोरियामा रहँदाखेरि कृषि क्षेत्रमै अथवा आधुनिक कृषितर्फ नै यहाँले काम गरेको अनुभव पनि थियो, त्यो अनुभवको आधारमा त्यहाँको बजारीकरणको कुरा पनि गर्नुभयो। यो यहाँसँगको त्यहाँको बजारीकरणको अनुभव सँगै यहाँ आइसकेपछि बजारीकरणकै क्षेत्रमा पनि जोडिनु भएको कारणले गर्दाखेरि यहाँको अनुभवका आधारमा पनि यो बजारीकरणलाई चाहिँ प्रभावकारी बनाउनको लागि चाहिँ के गर्नु पर्ला?
1: बजारीकरणलाई प्रभावकारी बनाउनको लागि सर हाम्रो देशमा नै उत्पादन हुने धेरै सामानहरू भारतबाट आयातित हुन्छ हाम्रो देशमा। आफ्नै नेपालको कृषकहरूले उत्पादन गरेको सामानलाई बाहिरबाट आयात हुने सामान भन्दा बढी मूल्यमा बेच्ने त अहिलेको यो वर्तमान परिप्रेक्ष्यलाई एउटा किटानी गरेर भन्दाखेरि सर त्यसरी भन्दा हाम्रो सामानहरू कृषकले उत्पादन गर्छ लगेर एउटा बिचौलियालाई दिन्छ, बिचौलियाले चाहिँ बजारसम्म पुर्याउँछ, उसले कृषकले के गर्छ अब उदाहरणको लागि एउटा गोलबेडा उत्पादन गर्ने मान्छेले गोलबेडा लगेर एउटा बिचौलिया मान्छेलाई 10 रुपियाँ किलो बेच्नु पर्ने बाध्यता हुन्छ, बिचौलियाले त्यहाँबाट पैसा खाएर लगेर अब बजारसम्म पुर्याउँदा बिचौलियाको गोजी भरिन्छ, कृषकको चाहिँ गोजी रितिन्छ सर। त्यो सिस्टम चाहिँ हटाएर एउटा सामान एउटा कृषकले उत्पादन गरेको सामानलाई बजारसम्म डाइरेक्ट लगेर उसले जति पाउनु पर्ने हो कृषकले जति पाउनु पर्ने त्यति मूल्य पाएर बेच्न पाउने चाहिँ कोरियामा त्यस्तो सिस्टम भएकोले त्यस्तो गरेर चाहिँ बजारीकरण गरिदिएदेखि एकदम सहज हुने थियो कृषि। हाम्रो देशको कृषि पनि आधुनिकीकरण भनेको अब यो विषादीहरू हालेर गर्ने भन्दा पर्यावरण मैत्री खेतीपाती गरेर यस्तो गर्ने मान्छेहरूलाई पनि बजारीकरणको लागि चाहिँ कृषकले आफैले लगेर आफ्नो सामान बेच्ने बिचौलिया नभइकन त्यस्तो गर्न सक्ने बजारीकरण गरिदिएदेखि चाहिँ राम्रो हुने थियो। यो मैले आफैले यहाँ अहिले यो बजारीकरण गरेर हेरेको भएर मैले भन्ने कुरा हो सर। यो चाहिँ
0: हजुर कविताजी यहाँले भने जस्तै बजारीकरणमा अलिकति राज्यको भूमिका चाहिँ भइदिए हुन्थ्यो भन्ने कुरा अथवा सहजीकरण भइदिए हुन्थ्यो भन्ने यहाँको जुन अपेक्षा रह्यो होइन। कुनै पनि व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि ती सञ्चालक जुन व्यवसायमा लाग्ने व्यक्ति हुनुहुन्छ युवाहरू हुनुहुन्छ उहाँहरू आफैले पनि अलिकति विचार पुर्याउनु पर्ने पक्षहरू चाहिँ के हुन्छन् होला तपाईँको विचारमा?
1: हामीले अब यो कृषि खेतीमा अथवा जुनसुकै व्यवसायमा पनि आफूले व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरू धेरै हुन्छ सर। पर्यावरण मैत्री कृषि खेतीपाती गर्ने हाम्रो हिसाबमा हामीले चाहिँ अब पर्यावरण मैत्री खेती गर्छौँ विषादीरहित खेती गर्छौँ भनेर हामीले मान्छेहरूलाई लगेर अब गलत कुराहरू प्रचार प्रसार गरेर हामीले विषादी हालेर खेतीपाती गऱ्यौँ भने त्यो एउटा जायज कुरा हुँदैन। आफूले गर्ने जे काम गर्ने हो त्यो 100% दिएर गर्नु पर्यो। अब हामीले विषादीरहित खेतीपाती गर्छौँ भनेर विषादी हालेर चाहिँ तरकारी उत्पादन गरेर फलफुलहरू पनि विषादी हालेर हामीले लगेर बजारमा बेच्यौँ भने त्यो सरकारसम्म पुग्यो भने त्यो अनुसारको मापदण्ड नेपालमा छैन सर। अब पर्यावरण मैत्री खेती गर्ने विषादीरहित खेती गर्ने भनेर भनेको मान्छेले पनि विषादी हालेर बेचिराखेको हुन्छ। त्यहाँसम्म लगेर सबै कुरा मापदण्ड ठाउँ ठाउँ अनुसारको सिस्टम फर्मसम्म गएर चेक गर्ने मान्छेहरू पनि हुनुहुन्न प्राय जस्तो। यो मापदण्ड भन्दा बाहिर गएर यस्तो गर्न पाइँदैन भन्ने पनि छैन। त्यो जसलाई जे मन लाग्यो त्यो चल्छ नि त नेपाल।
0: हजुर यो विषयमा चाहिँ जुन नियमनकारी निकाय हुन्छ हाम्रो त कृषि ज्ञान केन्द्रहरू छ त्यसले चाहिँ उत्पादनको क्षेत्रमा सहजीकरण गरिदिने प्राविधिक सहयोग दिने यसै गरेर त्यहाँ चाहिँ यहाँले भने जस्तो जुन मापदण्ड
1: कोरियामा चाहिँ कृषि गर्ने भनेर अब एग्रिकल्चरबाट म मेरो जीवनयापन गर्छु भन्ने मान्छेलाई कोरियाको सरकारले 80% लगानी गरिदिन्छ। लगानी गरेर बिना ब्याज निर्ब्याजी पैसा दिन्छ। दिएपछि उहाँहरूको बिमा भयो। त्यसमा व्यवसाय गर्ने भनेर आएको मान्छेले देशको लागि मात्रै गर्ने भनेर भनिरहँदा पनि गलत हुन्छ। त्यो देशको लागि पनि गर्छु र म पनि गर्छु भन्ने मान्छेलाई चाहिँ गभर्नमेन्टले पनि सपोर्ट गर्नुपर्छ भन्ने चाहिँ मैले राख्न चाहेको कुरा चाहिँ।
0: हजुर हजुर कविताजी मैले यसैमा जोड्न खोजेँ यसरी युवाहरूले स्वदेशमै केही गरौँ रोजगारी सृजना गरौँ भनेर लाग्दै गर्दाखेरि चाहिँ सरकारको तर्फबाट चाहिँ तपाईँहरू जस्तो उद्यमीलाई व्यवसायीहरूलाई चाहिँ कस्तो खालको चाहिँ सहयोग गरिदियो भने थप मनोबल चाहिँ बढ्थ्यो होला नि?
1: सरकारले सुरुदेखि गर्ने जिरोदेखि गर्ने भनेको गएर हामीले गर्न खोजेको हाम्रो भिजन एकचोटि अवलोकन गरेर उहाँहरूले गर्न सक्ने सहयोग एग्रोलोजी गर्ने मान्छेहरूको चाहिँ एउटा बिमा गरिदिनु पर्छ सर। त्यो बिमा गरिसकेपछि त्यहाँबाट थोरै अब त्यहाँबाट अलिकति माथि आउनको लागि त हामीले उत्पादन गरेको सामानहरूलाई हामीले पाउनु पर्ने न्यायचित मूल्य पाएर बजारसम्म लगेर बिक्री गर्न सक्ने वातावरण मिलाइदिनु भयो भने चाहिँ हामी कृतज्ञ यो एग्रिकल्चर गर्ने मान्छेहरू सबै कृतज्ञ हुनुहुन्छ सर। स्वदेशी उत्पादनलाई चाहिँ प्रयोग गरौँ भनेर प्रोत्साहन गरिदिनु भयो नेपाल सरकारले भने चाहिँ सपोर्ट गरिदिनु भयो भने चाहिँ सबै कृषि खेती गर्ने कृषकहरू कृतज्ञ हुनुहुन्थ्यो भन्ने मेरो बुझाइ छ सर।
0: हजुर म कुराकानीको करिब अन्त्यमा पनि आइपुगेँ। अन्त्यमा चाहिँ यहाँ चाहिँ वैदेशिक रोजगारीमा जानुभयो फर्केर आएर स्वदेशमै यो रोजगारी सिर्जना गर्ने भनेर अघि बढ्दै हुनुहुन्छ। यहाँको अनुभवको आधारमा चाहिँ अन्य युवाहरूलाई मान्छेलाई चाहिँ सुझाव दिनु पर्यो भने चाहिँ कस्तो खालको सुझाव दिनुहुन्छ नि?
1: अब हाम्रो नेपालीहरूको प्राय बानी के हुन्छ भने सर, दुःख गर्न नचाहने, तर अब कुनै कुराको लाभांश चाहिँ हामीलाई सयमा सय नै चाहियो, तर दुःख चाहिँ गर्न छैन। दुःख नगरिकन मेहनत नगरिकन चाहिँ कहिल्यै पनि सफल भइँदैन। त्यही भएर अब हामी बाहिर गयौँ वैदेशिक रोजगारीको लागि, हामी बाहिर जाँदा हामी जति खटेर दुःख गर्न सक्छौँ नि सर, त्यो अनुसारको नेपालमा दुःख गर्न सक्ने खट्न सक्ने हो भने नेपालमा 2,00,000-2,50,000 पैसा कमाउनको लागि बाहिर जानु पर्दैन भन्ने मेरो बुझाइ छ। तर सुरु गर्नको लागि चाहिँ हामीले अब विदेशी मान्छेहरूले जुन सहयोग पाउँछ हाम्रो गभर्नमेन्टबाट, त्यो चाहिँ हाम्रो नेपालमा त्यो चाहिँ छैन सर। त्यसको लागि चाहिँ सिस्टम राम्रो बनाइदिने हो भने र अब हाम्रो युवाहरूले आफ्नो 100% दिएर दुःख गर्नुभयो भने विदेश गएर अर्काको देशमा गएर हामीले जतिसुकै पैसा कमाए पनि गर्ने भनेको विदेशमा गएर अर्काको गुलामी नै गर्ने हो। हजुरले विदेश गएर गर्ने दुःख नेपालमा 20 वर्ष दिनुभयो भने हजुरले धेरैजना मानिसहरूलाई रोजगारी दिन सक्नुहुन्छ। त्यो भएर नेपालमै बसेर दुःख गर्नुहोस् भन्न चाहन्छु सर।
0: उहाँ हुनुहुन्थ्यो छहारी कृषि तथा पशुपक्षी फार्मका सञ्चालकहरू मध्येका एक कविता दाहाल हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 10 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ पाण्डव सुनवार, हरिबहादुर रञ्जित, वासुदेव मुनाल र साथीहरूको स्वर हरिबहादुरको सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो सीताराम तासपुरिया र साथीहरूको स्वर रघुनाथ खड्काको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ राम थापा र कृष्ण गोपालको स्वर नितिजा आचार्यको संकलनमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ यज्ञ बहादुर गन्धर्वको स्वर तथा संकलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

सही जाँदा बैशाख लाग्दा सालको पात पोलाई जोरे खेनी माया लाग्छ यो बेलामा मलाई सम्झनाको ढुङ्गो टिपी नौ डाँडा कटौँला सारा दिनको फरक गरी म चिठी पठाउँला

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारी बारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह, गरिमा सोमनाथ पोर्तेल र पदम बहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकाले विधेयक पेश गरेको स्पष्ट पार्नुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकार बीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह, गरिमाले सोध्नु भएको प्रश्नको जवाब दिँदै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले सार्वजनिक यातायातमा हुने हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालाबजारी नियन्त्रण, स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपराह्न 1:15 बजे बस्नेछ। सर्वोच्च अदालतले नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। कङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रवाह भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौं नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्नु धेरै टाढाबाट काठमाडौँ धाउनु पर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता कुराहरूलाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुर्याउँछन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य, सहयोगी दुर्गा श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

0: गजल गंगा। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। तिमी थियौ र पुरा थियो यो जिन्दगी, तिमी थियौ र पुरा थियो जिन्दगी, तिमी थियौ र पुरा थियो यो जिन्दगी। तिमी गएपछि आधा झैँ भयो, तिमी गएपछि आधा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। दुःख पीडा अभावले तला थपिरहे, दुःख पीडा अभावले तला थपिरहे, सुख भनेको त भुइँतला झैँ भयो, सुख भनेको त भुइँतला झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। यो देशको एउटा बिरङ्गिन चित्र, यो देशको एउटा बिरङ्गिन चित्र, आँखामै बस्यो आँखा झैँ भयो, आँखामै बस्यो आँखा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। नछुन मिल्ने नसधैँ हेर्न मिल्ने, नछुन मिल्ने नसधैँ हेर्न मिल्ने, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, जिन्दगी बार्दलीको गमला झैँ भयो, जिन्दगी बार्दलीको गमला झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो।
1: गजलकार खेम बगरको यो गजल वाचनसँगै आजको गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैमा हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आजको गजल गङ्गा सञ्चालनका लागि पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट हुनुहुन्छ अनि म राम अविरल तपाईँसँगको सहयात्रामा छौँ। आजको यो गजल गङ्गालाई सुन्दर बनाउनका लागि, सभ्य बनाउनका लागि हामीसँग स्थायी घर अछाम अहिले नेपालगञ्जमा बस्दै आउनुभएका गजलकार खेम बगर आउनु भएको छ। खेम बगरले आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको हो। उहाँले वाचन गर्नुभएका गजलहरू यो बसाईमा प्रस्तुत हुनेछन् अनि सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउने प्रयास विगतका श्रृङ्खलामा जस्तै आज पनि गरिरहनेछौँ। कार्यक्रम आरम्भ गर्छौँ एउटा सुमधुर गजल सङ्गीतबाट जसमा काव्य आचार्यको स्वर रहेको छ, पूजा आराधनाको गजल रचना हो अनि सागर शरद अधिकारीको सङ्गीत हो। यो सुमधुर सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका

0: काव्य आचार्यको स्वर, पूजा आराधनाको रचना अनि सागर शरद अधिकारीको संगीत हामीले कार्यक्रम गजल गंगाको आरम्भमा प्रस्तुत गरिसकेका छौं। यी सुमधुर गजलका शेरहरूबाट सांगीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वास विश्वाससँगै अगाडि बढ्न चाहन्छौ। खेम बगर आउनु भएको छ, स्थायी घर अछाम हो, अहिले नेपाल गन्जनमा बसेर आफ्नो कर्म गरिराख्नु भएको छ। काम विशेषले काठमाडौँ आउनु भएको बेला रेडियो नेपालको स्टुडियोमा आउनुभयो खेम बगर। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी अगाडि गजलकार खेम बगरलाई प्रस्तुत गर्छौँ।
1: हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, आफू सुन्दर हुनुको महसुस गर्न सकेन। फुलहरूको हैसियत यस्तो पनि हुन्छ, फुलहरूको हैसियत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत यस्तो पनि हुन्छ।

0: यो आँखाको लत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ। दुनियाँका सारा खुसी लिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, उधारोमा पनि बिक्री भएन म, उधारोमा पनि बिक्री भएन म, र त तिम्रै दिलमा थन्किन पाए, र त तिम्रै दिलमा थन्किन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि तिम्रो शिरमा सजिन पाए, फेरि तिम्रो शिरमा सजिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, पाउजु बनेको छ जिन्दगी यो, पाउजु बनेको छ जिन्दगी यो, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, अन्धकारको जुनकेरी हुँ म, अन्धकारको जुनकेरी हुँ म, अँध्यारो आएपछि देखिन पाए, अँध्यारो आएपछि देखिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई सम्झिन पाए, वर्षौँपछि आफैलाई सम्झिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए। मलाई लागेको लत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कति क्रूप देख्यो होला ढुङ्गा, कति क्रूप देख्यो होला ढुङ्गा, ओहो सिसाको नफरत चान्चुने होइन, ओहो सिसाको नफरत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, पुतलीले दिएको खत चान्चुने होइन, पुतलीले दिएको खत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, घरि हराउने घरि मै सँगसँगै हिँड्ने, घरि हराउने घरि मै सँगसँगै हिँड्ने, मेरो छायाको हरकत चान्चुने होइन, मेरो छायाको हरकत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, तिमीसँगको मोहब्बत चान्चुने होइन, तिमीसँगको मोहब्बत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, ओहो बगरको विगत चान्चुने होइन, ओहो बगरको विगत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन,
1: बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल, रेडियो नेपालको तरङ्गमा कार्यक्रम गजल गङ्गा सुन्दै हुनुहुन्छ। यो हाम्रो राष्ट्रिय प्रसारण हो, हाम्रा मिडियम वेभका फ्रिक्वेन्सीहरूसँगै एफएम रेडियो स्टेसन अनि www.radionepalonline.com संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। लक्ष्मण विष्ट अनि राम अविरल तपाईँसँगको सहयात्रामा यहीँनिर आग्रह गर्छौँ। रात शमशान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको पनि ख्याल गर्नुहोला। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बिन्दु परियारको स्वर रहेको छ। गजलकार माधव निर्दोषको गजल रचना हो अनि सन्तोष श्रेष्ठको सङ्गीत हो। यस मधुर सङ्गीत हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: परियारको स्वर माधव निर्देशको रचना सन्तोष श्रेष्ठको सङ्गीत हामीले यहाँहरूको माझमा प्रस्तुत गर्यौँ। यो समयमा समय सान्दर्भिक भयो होला, मन कहीँ न कहीँ कतै न कतै दुखी राखेको थियो भने मलम पट्टी लगाउने काम गजलका सुरहरूले गरे होलान् यो विश्वास सँगाल्छौँ र आग्रह गर्छौँ। तपाईँ पनि गजलहरू लेखिराख्नु भएको छ, गजललाई माया गर्नुहुन्छ, गजललाई सम्मान गर्नुहुन्छ, गजलप्रति तपाईँको रुचि छ भनेदेखि र लेख्नु भएको छ भने gazalganga@gmail.com यसमा पठाउन सक्नुहुनेछ। अनि काठमाडौँ आउनु भएको छ भने सिधा सिधा रेडियो नेपालको स्टुडियोमा आउनुहोला अनि आफ्ना गजलहरू यसरी नै वाचन गर्नुहुनेछ र हामी तपाईँका गजलहरू रेडियोका तरङ्ग मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाजा हो। अहिलेका लागि फेरि गजलकार खेम बगरका गजलहरू सुन्छौँ कार्यक्रम गजल गङ्गा।
1: असर ओखतीका कति छन् कति, असर असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, मेरै जीवनमा आएर चम्कन्छ अरे, मेरै जीवनमा आएर चम्कन्छ अरे, चर्चा चादनीका कति छन् कति, चर्चा चादनीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, इच्छा प्रेयसीका कति छन् कति, इच्छा प्रेयसीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, काटमार गर्न थाले आफ्नै दाजुभाइ, काटमार गर्न थाले आफ्नै दाजुभाइ, बेफाइदा सम्पत्तिका कति छन् कति, बेफाइदा सम्पत्तिका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सधैँ तिम्रो शिरमा फुलिरहने, सधैँ तिम्रो शिरमा फुलिरहने, चाहना जिन्दगीका कति छन् कति, चाहना जिन्दगीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, पानीमै टडपी टडपी मर्यो माछा, पानीमै पानीमै टडपी टडपी मर्यो माछा, कहानी प्यासीका कति छन् कति, कहानी प्यासीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सुनाउन मन थियो बगरको कथा, सुनाउन मन थियो बगरको कथा, किस्सा नदीका कति छन् कति, किस्सा नदीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति। आँखामा देखिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, तिम्रो जस्तो हुनु पर्थ्यो बिर्सिने कला, तिम्रो तिम्रो जस्तो हुनु पर्थ्यो बिर्सिने कला, मात्र छु सम्झिन मैले जानेको, मात्र छु सम्झिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, अन्धकारको जुनकेरी हुँ म, अन्धकारको अन्धकारको जुनकेरी हुँ म, अँध्यारोमा दौडिन मैले जानेको, अँध्यारोमा दौडिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आइजाए नदी म सिकाउँछु तलाई, आइजाए नदी म सिकाउँछु तलाई, आइजाए नदी म सिकाउँछु तलाई, म बगर हुँ रित्तिन मैले जानेको, म बगर हुँ रित्तिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको। तिम्रो ओठमा फुलेका राता फुलहरूले, तिम्रो ओठमा फुलेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, फकिरको उपमा पाएका रहेछन्, फकिरको फकिरको उपमा पाएका रहेछन्, हामीले बाटोमा छोडेका राता फुलहरूले, हामीले बाटोमा छोडेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, आफै जलेका राता राता फुलहरूले, आफै जलेका राता राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, नाथे रङ उडेका राता फुलहरूले, नाथे रङ उडेका राता फुलहरूले बोक्छन् आगोका ज्वाला, राता फुलहरूले प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्। आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्। आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, हामीसँग हिँडेका राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, हामीसँग हिँडेका राता फुलहरूले मेरै जीवनमा आएर बस्छु भन्छन्, नाथे रङ उडेका राता फुलहरूले, सपनाहरूलाई काँडा बनाउने रहेछन्, आँखामा जमेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला, राता फुलहरूले अझैसम्म प्यास मेट्न पाएका छैनन्, बगरमा झरेका राता फुलहरूले, तिम्रो ओठमा फुलेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले।
0: खिम बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ, आभार व्यक्त गर्छौँ, धन्यवाद व्यक्त गर्छौँ। कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भएको छ। अछाम, अछामबाट नेपालगञ्ज, नेपालगञ्जबाट काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुभयो, आफ्ना गजलहरू गजल गङ्गाका लागि दिनुभयो, वाचन गरिदिनुभयो, कार्यक्रमको शोभा बढिरहेको छ। यो विश्वास हामीले लिएका छौँ, श्रोताहरूले आनन्द महसुस गर्नुभएको छ होला, आनन्द अनुभूत गर्नुभएको छ होला। सुनौ सुनौ लाग्ने खिम बगरका गजलहरू अझै बाँकी छन्। अहिलेका लागि निशा देसारको स्वर सुनाउँछौँ, डब्बु छेत्रीको रचना हो अनि ज्योति प्रकाशको सङ्गीत हो। यस मधुर सङ्गीत कार्यक्रम गजल गङ्गा सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: निशा देसारको स्वर, डब्बु छेत्रीको रचना र ज्योति प्रकाशको सङ्गीत सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्ना अनुभव आफ्ना अनुभूतिहरू पाउनुभयो होला। यसर्थमा स्रष्टाहरूप्रति हाम्रो समान सम्मान छ। अहिलेको लागि खेम बगरका गजलहरू फेरि सुन्छौँ। यो लहरमा अगाडिको गजल वाचन खेम बगरबाट।
1: आफूले आफैलाई धोका दिन्न भनेको, आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको। तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको। लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही। सायद बिर्सियो होला बिर्सिन्न भनेको, बिर्सियो होला बिर्सिन्न भनेको। अब जिन्दगी बनाउँछु भिन्न भनेको। आखिर त्यही छाया रहेछ जिन्दगी, आखिर त्यही छाया रहेछ जिन्दगी। उज्यालो आएपछि देखिन्न भनेको, उज्यालो आएपछि देखिन्न भनेको। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। फुल बिनाको गमला म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। के को हुकुम गर्छु म माथि, के को हुकुम गर्छु म माथि, के को हुकुम गर्छु म माथि। तिम्रो परछाया म होइन, तिम्रो परछाया म होइन, दुःखहरूको भितला म होइन। इन्द्रेणी झैँ फुलुन फुलहरू, इन्द्रेणी झैँ फुलुन फुलहरू, त्यो रङ्गिन बगैँचा म होइन, त्यो रङ्गिन बगैँचा म होइन। दुःखहरूको भितला म होइन, बन्न सकिएन बाको लौरो, बन्न सकिएन बाको लौरो। आमाको चस्मा म होइन, आमाको चस्मा म होइन, दुःखहरूको भितला म होइन। तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ। भित्ताको ऐना म होइन, भित्ताको ऐना म होइन। आफू सधैँ अन्धकारमा रहेर, आफू सधैँ अन्धकारमा रहेर, उज्यालो दिने चन्द्रमा म होइन, उज्यालो दिने चन्द्रमा म होइन। सधैँ यस्तै सोच्दो हो बगर, सधैँ यस्तै सोच्दो हो बगर, सुखको कथा म होइन। फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। मेरा त परछाया पनि थिए, मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको। फेरि मै हत्यारा पनि थिए, फेरि मै हत्यारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। जुनकै चर्चा छ यो बस्तीमा, जुनकै जुनकै चर्चा छ यो बस्तीमा, आकाशमा त तारा पनि थिए, आकाशमा त तारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे। म तिम्रो चस्मा पनि थिए, म तिम्रो चस्मा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मेरै छाया बनेर मैसँग हिँड्ने, मेरै छाया बनेर मैसँग हिँड्ने, इच्छा प्रेयसीका यस्ता पनि थिए, इच्छा प्रेयसीका यस्ता पनि थिए। सबैले फुलहरू चुप्न थाले, सबैले फुलहरू चुम्न थालेछन्, सबैले फुलहरू चुम्न थालेछन्। फुलको बोटमा काँडा पनि थिए, फुलको बोटमा काँडा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। छोरी हराएकै समाचार पढिरह्यो सधैँ, छोरी छोरी हराएकै समाचार पढिरह्यो सधैँ, छोरी हराएकै समाचार पढिरह्यो सधैँ। समाचारहरू ताजा पनि थिए, समाचारहरू ताजा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा। कोही आँखामै बेपत्ता पनि थिए, कोही आँखामै बेपत्ता पनि थिए, मेरा त पर्छाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए।
0: खेमबगरलाई धन्यवाद दिन्छौँ, आभार व्यक्त गर्छौँ। समय मिलेछ, समय अनुकूल भएछ, काठमाडौँ आउने जाने क्रममा रेडियो नेपालसम्म आएको बेला आफ्ना गजलहरू वाचन गरिदिनुभयो र फेरि आउँदा पनि सम्झिने होला गजल गङ्गालाई, यहीँनिर आभार व्यक्त गर्छौँ र धन्यवाद व्यक्त गर्छौँ। र अब छुट्टी नै लाग्दा अर्को सुमधुर गजल सङ्गीत सुनाउने नै छौँ। त्योभन्दा अगाडि सुनसान रात एकान्त समय आफन्तको याद, स्वाभाविक हो, आफ्नै ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। ग्यास स्टोभ अगेना चुलोमा कहीँ कतै आगोको फिलिङ्गो झिलिङ्गो हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। फेरि सम्झायौँ, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। घरमा ज्येष्ठ नागरिक हुन सक्नुहुन्छ, बालबच्चाहरू हुन सक्नुहुन्छ, उहाँहरूको विशेष ध्यान दिनुहोला। सम्झिनुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, सम्झिएर पुरा गरेर मस्तसँग निदाउनका लागि अनुरोध गर्यौँ र बाँकी रहेको समयका लागि रेणु विष्टको स्वर सुनाउँछौँ। लोकराज अधिकारीको रचना हो, महेश खड्काको सङ्गीत हो। यो सुमधुर गजल सङ्गीत तपाईँको लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित।

कामलो भोटिया दाइको बक्खु जुम्ली दाइको राडी कामलो भोटिया दाइको बक्खु साइज टक्कै सम्झ्या बेला

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 22 गते शुक्रबार, श्रावण कृष्ण पक्ष नवमी तिथि। तदनुसार अगस्त 7 तारिक सन् 2026 नेपाल सम्बत 1146 दिल्लागा नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, उत्तम पाण्डे, सहकर्मी नरहरि न्यौपाने, प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सदाझे आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देवश्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तर सम्वादको। 7 बजे समाचार, समाचार पछि केही स्वदेश गानहरू सुन्नुहुनेछ। 7:40 सुनाउँछौ बुझाउन कार्यक्रम। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि हाम्रो स्वास्थ्य कार्यक्रम सुनाउँछौ। 8:45 9 बजेको समयमा केही जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम समय सन्दर्भ। 10 बजे समाचार, समाचार पछि साहित्य संसार कार्यक्रम सुनाउँछौ। 10:40 11 बजेको समयमा केही आधुनिक गीतहरू सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 7 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, आहारस्तुपि सर्वस्य त्रिविधो भवति प्रियः यज्ञस्तपस् तथा दानम तेषां भेदम इमं श्रृणु। भोजन पनि सबैलाई आफ्नै प्रकृति अनुसार तीन प्रकारले प्रिय हुन्छ, त्यसै गरी यज्ञ तप र दान पनि तीन प्रकारका हुन्छन्। तिनका यी पृथक पृथक भेदलाई तिमीले जान। अध्यात्म जीवनको सर्वाङ्गीण विज्ञान हो। जीवनका हरेक गतिविधि, जीवनका हरेक क्रिया अध्यात्मका अङ्ग हुन्। मैले गर्ने कुनै पनि काम, मैले गर्ने कुनै पनि विचार र मैले राख्ने कुनै पनि भावले म भित्रको अन्तस्थलको खबर दिन्छु। जसरी भनिन्छ नि कि आँखामा एउटा मनुष्य अटाउँछ, यी आँखाले सबै कुरा दिन्छन्, सबै कुरा देखाउँछन्, भित्र लुकेको कुरा पनि देखाउँछन्, कसैको लाज पनि देखाउँछन्, कसैको हिम्मत पनि देखाउँछन्, कसैको गोप्यतालाई पनि गोप्यता रहन दिँदैनन् आँखाले, र कसैको सौन्दर्यलाई पुरै प्रकट गर्छन् यी आँखाले। ठिक त्यसै गरी व्यक्तिको जीवनका हरेक क्रियाले, उसका हरेक गतिविधिले व्यक्तिलाई देखाउँछ। अध्यात्म सर्वाङ्गीण विज्ञान भएको भएर अध्यात्मले के बुझेको छ भने व्यक्तिलाई हरेक प्रकारले हेर्नुपर्छ र प्रत्येक व्यक्तिले आफूलाई हेर्नुपर्छ, आफूलाई परगेल्नुपर्छ कि म कहाँ छु, म के हुँ। त्यो हेर्ने हजारौँ तरिकाहरू हुन्छन्। आफूलाई ठिकसँग चिन्नुपर्छ। आफूलाई ठिकसँग नचिनिकन अध्यात्ममा यात्रा नै हुँदैन अगाडि। म कस्तो छु, म कुन प्रकारको व्यक्ति हुँ, त्यसको स्पष्ट ज्ञान, त्यसको स्पष्ट बोध नभइकन म के बन्ने हो त्यसको खाका कहिले पनि आउँदैन। हामी संसारमा धेरै कुराहरू चिन्न खोज्दछौँ, जान्न खोज्दछौँ, बुझ्न खोज्दछ, तर आफैलाई बुझ्न कहिले पनि खोज्दैनौ। अरू त अरू मदिराको विषयमा पनि जुन शास्त्रहरू छन् ती शास्त्रहरू बडो आश्चर्य बनाउने प्रकारका छन्। त्यति धेरै गहिरोसँग मान्छेले मदिराको विषयमा खोज गरेको छ, यी बमहरूको विषयमा खोज गरेको छ, जहर विषहरूको विषयमा खोज गरेको छ, यौनका विषयमा कति खोजहरू छन्, अरू ग्रहहरूका विषयमा कति खोजहरू छन्। तर हामी कहाँ चुक्छौँ भने हामी आफूलाई नै खोज्नमा चाहिँ चुक्छौँ, आफूलाई चाहिँ खोज्दैनौँ। त्यसकारणले भगवद् गीताको यो अध्याय 17 व्यक्तिलाई खोज्न सिकाउँछ, म को हुँ, कहाँ छु, त्यो बुझ्न सिकाउँछ। आउनुहोस् यो श्लोकलाई अझै गहिरोसँग हेरौँ। भोजन पनि सबैलाई आफ्नै प्रकृति अनुसार तीन प्रकारले प्रिय हुन्छ, आहारस्तुपि सर्वस्य त्रिविधो भवति प्रियः। भोजनको प्रियता अनुसार तीन प्रकारका व्यक्ति हुन्छन्। मलाई कस्तो भोजन रुचिकर लाग्छ, कस्तो भोजन प्रिय हुन्छ, कस्तो भोजन म मन पराउँछु, त्यसले मेरो पुरै आध्यात्मिक जीवन चरित्र खोलेर स्पष्ट बनाइदिन्छ, पारदर्शी बनाइदिन्छ। मलाई तताउने कुरा मनपर्छ कि, वा खाएपछि मजाले निद्रा लाग्ने कुरा मनपर्छ, म भोजन गरेपछि शान्त हुनका लागि गर्छु कि भोजन दौडिनका लागि गर्छु कि भोजन निदाउनका लागि गर्छु? भोजन त उही नै हुनसक्छ, तर भोजन गर्ने व्यक्तिको प्रियता फरक हुन्छ। केही भेद त भोजनको आधारमा पनि छ, तर यी भेदहरू भोजनको भन्दा पनि, आहारको भन्दा पनि त्यो आहारीको विषयमा बढी छन्। भनेको आहार गर्ने व्यक्ति कस्तो छ। यदि मलाई तातो तातो कुरा मनपर्छ, त्यस्तो कुरा जुन खाएपछि खुब दौडिन रस लाग्छ, निद्रा हराउँछ र शान्ति पनि हराउँछ, भित्र एउटा दौड पैदा गर्छ, म राजसी प्रकारको व्यक्ति हुँ। यदि मलाई त्यस्तो भोजन प्रिय हुन्छ जुन भोजन खाएपछि मलाई एकदम टन्न भएको अनुभव होस्, पुरै भरिएको अनुभव होस्, मजाले निद्रा लागोस् वा मेरो निद्रामा सहयोगी बनोस्, त्यस्तो प्रकारको भोजन मलाई प्रिय छ भने म तामसी प्रकारको व्यक्ति हुँ। तर यदि मलाई त्यस्तो भोजन प्रिय छ जुन भोजन गरेपछि मेरो मनमा शान्ति बढ्छ, स्थिरता बढ्छ, जुन भोजन गरेपछि मलाई न दौडिन मन लाग्छ, न मजाले निदाउन सुत्न मन लाग्छ, बस त्यो भोजन गरेपछि मलाई शान्ति बढ्छ, आनन्द बढ्छ भने म सात्विकी प्रकारको व्यक्ति हुँ। त्यसकारणले अब अघिका सूत्रहरूमा आहार अथवा भोजन अनुसारको विवरण आउँछ। श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 8 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, आयुः सत्व बलारोग्य सुख प्रतिविवर्धनः रस्यः स्निग्धः स्थिरा हृद्यः आहारः सात्विक प्रियः। आयु बुद्धि बल आरोग्य सुख र प्रतिलाई बढाउने, रसयुक्त नरम र स्थिर रहने एवं स्वभावत मनलाई प्रिय आहार अर्थात् भोजन गर्ने पदार्थहरू सात्विक पुरुषलाई प्रिय हुन्छन्। सात्विक पुरुष जहिले सुकै भोजन गर्दा त्यो भोजनले मलाई के दिन्छ त्यसलाई ध्यानमा राखेर गर्छ। सात्विक व्यक्ति जे भेटे पनि भोजन गर्दैन, जति सुकै भोको होस्, जति सुकै ऊ भित्रको छुदा पाकेको होस् र पनि आफूभित्रको अनुशासन भङ्ग हुन दिँदैन सात्विक व्यक्तिले। सात्विक व्यक्ति त आफ्नो जीवनको मालिक बनेको व्यक्ति हो। त्यसकारणले यो श्लोक 8 सात्विक व्यक्तिका आहारको विषयमा चर्चा गर्छ र यसले चर्चा गर्दा पहिले के भन्छ, के कुरा बढ्ने आहार चाहिँ र ती आहारहरू कस्ता प्रकारका हुन्छन् त्यस्तो सात्विक व्यक्तिलाई प्रिय हुन्छ भनेर भन्छ। त पहिले लक्ष्यको कुरा गर्छ। हेर्नुहोस् यहाँ लक्ष्य के हो, सात्विक व्यक्तिले आफ्नो आयुलाई बढाउँछ, भोजन यस्तो गर्छ जुन भोजनले उसको आयु बढोस्। अर्को सत्व बढाउँ, सत्व भनेको भित्रको बुद्धि, गहिरो बुद्धि, विवेक बढ्ने त्यस्तो भोजन जुन भोजनले विवेक बढ्छ। अब जुन भोजनले आयु बढाउँछ कस्तो खाले भोजनले, जुनमा प्राण अत्यधिक हुन्छ। प्राण अत्यधिक केमा हुन्छ, ताजा तरकारी फलफुलहरूमा प्राण अत्यधिक हुन्छ, जो ताजा छ, जसको प्राण गइसकेको छ, यसमा अक्सिजन कन्टेन्ट अत्यन्तै उच्च हुन्छ, तिनले आयु बढाउँछन् र तिनले बुद्धि पनि बढाउँछन्, सत्व पनि बढाउँछ। उसले हेर्छ कि मेरो बुद्धि बढ्छ कि बढ्दैन। जस्तो सात्विक व्यक्ति कहिले पनि मांसाहारमा रुचि राख्दैन, किनभने मांसाहारमा के हुन्छ त भन्दा त्यो जुन पशु छ, जुन पशुको मांस मेरो शरीरमा आउँछ, त्यो पशुको विकसित डिएनए स्ट्रक्चर हुन्छ, उसका कोषहरू विकसित हुन्छन् फलफुलका भन्दा, वनस्पतिका भन्दा, र पशुहरूको स्मृति एकदमै स्थिर हुन्छ। त्यो पशु आफ्नो पुरानो स्मृतिबाट बाँधिएको हुन्छ, त्यही भएर त पशु भयो नि। अब त्यो पशुलाई मैले मारेर त्यसको मांस मैले सिधै शरीरमा हालेँ भने मेरो स्मृति के भयो, मेरो स्मृति र मेरो भित्रको कर्मबन्धन ठिक त्यो पशुको कर्मबन्धन ममा सर्यो। मेरो भित्री विवेक कहिले पनि बढ्दैन, बाहिरी बुद्धि बढ्ला, म चतुर होला तर मेरो सत्व कहिले पनि बढ्दैन। सात्विक व्यक्तिले यो हेर्छ हेर्छ। अर्को के छ? बल बढ्ने। बल भनेको के हो? यो मात्र शरीरको बल होइन, बल भनेको जीवनमा जुन चाहिने एक प्रकारको ऊर्जा हुन्छ नि, त्यो ऊर्जा, जीवन सञ्चालन गर्न चाहिने ऊर्जा कसरी बढ्छ त्यो हेर्छ, त्यस्तो प्रकारको भोजन गर्छ। आरोग्य बढ्ने, हेर्नुहोस् त कस्तो प्यारो छ। हाम्रा चौकामा, विशेष गरी सनातन धर्मावलम्बीका चौकामा प्रयोग गरिने अधिकांश मसलाहरू, अधिकांश तरकारीहरू यी औषधि हुन्। यिनले हाम्रो आरोग्यता बढ्छ। सात्विक व्यक्तिले आरोग्य बढाउने विचार गर्छ, सुख बढाउने विचार गर्छ र अन्तसको रुचि बढाउने। सुख त्यो भोजनले बढाउँछ जुन भोजनमा दुःख छैन आफूमा, र जुन भोजन मेरो शरीरमा आउँदा उसले दुःख अनुभव गरेको छैन। मैले कुनै पशुलाई मारेर त्यसको भोजन लिएँ भने, त्यसको मांस मैले लिएँ भने, त्यो मृत्युको बेलामा उसले जुन दुःख अनुभव गर्यो, त्यसपछि जुन मासु छिटो सड्छ, सड्ने प्रक्रियाले पुरै त्यो दुःख मभित्र छिर्छ, मभित्र प्रवेश गर्छ। सात्विक व्यक्ति त्यसकारणले यस्तो प्रकारको भोजनमा कहिले पनि रुचि राख्दैन। त यी लक्ष्य भए, श्लोकको पहिलो जुन वाक्यांश छ यो लक्ष्य हो। दोस्रो वाक्यांश के हो त? यी भोजनहरू कस्ता हुन्छ भन्दा रसयुक्त भोजन खान्छ। हामीलाई रस चाहिन्छ। राजसीले अत्यन्तै भुटेको, मरमसलायुक्त, अत्यन्तै रस कम भएको भोजन सेवन गर्छ, किनभने रस लिने बित्तिकै जीवन पनि रसपूर्ण हुन थाल्छ। अब ऊ दौडिन कुद्न खास उसमा रुचि हुँदैन धेरै, कसैलाई छकाउन, कुनै मकाङ्क्षा बोक्न त्यो व्यक्तिलाई पटक्कै रुचि हुँदैन। त्यस कारणले सात्विक व्यक्तिले रसयुक्त भोजन सेवन गर्छ। ऊ तरकारी पनि यसरी खान्छ कि त्यसमा बडो रस थप्छ उसले, सुक्खा खाँदैन, रसयुक्त खान्छ। स्निग्धा, स्निग्धा भनेको के हो? अलिकति नरम वा चिल्लो प्रकारको, राम्रो प्रकारको चिल्लो जुन हुन्छ, राम्रो प्रकारको घिउ जुन हुन्छ, त्यसको सेवन गर्छ। त्यसले के गर्छ त भन्दा, भित्रको सारा प्रणालीलाई जगाइदिन्छ। शुद्ध घिउ पर्यो शरीरमा भने सारा प्रणाली जाग्छन्। त्यस्तो प्रकारको भोजन, स्निग्ध भोजन सात्विक व्यक्तिलाई प्रिय हुन्छ। तेस्रो के छ? स्थिर। स्थिरा भनेको के हो? जुन भोजन चाहिँ मैले लिएपछि निकै बेरसम्म भोजन गर्ने अभिलाषा मनमा लाग्दैन, स्थिर रहन्छ। जुन मैले भोजन लिएँ अनि कुनै भोजन यस्ता हुन्छन् कि खाइसकेको एकछिनपछि तपाईँलाई फेरि त्यही भोजन गर्न मन लाग्छ। जस्तो तपाईँले आइसक्रिम खानुभयो, तपाईँलाई कतिखेर तपाईँको रुचि मर्छ, खायो अनि फेरि त्यही कुराको खोज हुन्छ, स्थिर हुँदैन। स्थिर रहने भोजन सात्विकलाई प्रिय हुन्छ। हृदया भनेको हृदयलाई अत्यन्तै राम्रो बनाउने, हृदयको भावसँग मिल्ने। हृदया शब्द यति महत्त्वपूर्ण हो कि मेरो भोजन कसैको अन्यायमा, कसैको अत्याचारमा, कसैको शोषणमा, कसैलाई ठगेर भ्रष्टाचार गरेर नआएको होस्, अनि बल्ल हृदया हुन्छ त्यो भोजन। अध्यात्मले मात्र भोजनको गुणवत्ता हेर्दैन, भोजन केले बनेको छ त्यो हेर्छ। किनभने भोजनको भित्री भाग जुन छ नि, भोजन जुन नियतले बनेको छ र आएको छ म कहाँ, त्यो नियत त्यो भोजनमा छिर्छ, त्यो नियत मेरो मन बन्छ। त्यो भोजनको पछाडिको नियत हेर्छ सात्विक व्यक्तिले।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

कृपालु अपर साधन बल भजहु युगल सरकार। आदरणीय श्रोताहरू, वेद शास्त्रको सार भन्नु नै मनोयोगका साथ भगवानको भक्ति गर्नु हो। यही मूल तत्व ज्ञानलाई नै शास्त्र वेदमा अनेक प्रकारले निरूपण गरिएको छ। अनेक प्रकारले निरूपण गर्नुको मतलब शास्त्र वेदले जीवात्मालाई भ्रमित तुल्याएका होइनन्, बरु स्पष्टसित एकमात्र भगवत प्राप्तिको मार्ग नै निर्देशन गरेका छन्। यो रहस्य माइक बुद्धिद्वारा आफै पढेर भेउ पाउन सकिन्न। यसको लागि स्वयं वेदले नै वास्तविक सन्तसित वेदको मर्म बुझ भनेर आज्ञा दिएको छ।

0: आदरणीय श्रोताहरू, राधा कृष्णका मिलित स्वरूप श्री गौराङ्ग देव चैतन्य महाप्रभु सदैव आफ्ना जनहरूलाई सिद्धान्त सुन्न एवं मनन गर्न आलस्य नगरहै। सिद्धान्त एक हतियार सरह हो, जसलाई साथमा राख्यो भने अज्ञानवश हुन जाने अपराधबाट जोगिन्छौँ भन्ने गर्नुहुन्थ्यो। तसर्थ आउनुहोस्, हामी पनि अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रतिपादित सिद्धान्तमा आधारित समन्वयात्मक दार्शनिक प्रवचन आदरणीय स्वामी श्री हरिदासजीबाट।
1: अहिलेसम्मको प्रवचनमा मैले यहाँहरूलाई सम्झाएँ कि मानव देह महत्त्वपूर्ण छ, यसको महत्त्व जानेर परम चरम लक्ष्य जान्नु छ एवं त्यो प्राप्ति हेतु प्रयत्न गर्नु छ। वेदद्वारा मैले सम्झाएँ मानव देह अमूल्य छ, वेदले किन भन्यो, वेद को हो इत्यादि प्रश्नको समाधान गर्दै मैले बताएँ, वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो। एवं यी जति पनि गीता भागवत रामायण छन् यी सब पनि वेद अन्तर्गत नै छन्, वेद सम्मत छन्, यी शास्त्र हुन्। यिनले पनि एक स्वरमा भने मानव देह महत्त्वपूर्ण छ। जन्मान्तर सहस्त्रैस्तु मनुष्यत्वं हि दुर्लभम्, महाभारत पनि भन्छ, न मानुषात् श्रेष्ठतरम्, मानुष शरीर समान श्रेष्ठ अरू कुनै शरीर छैन। त्यसैले मानव देहको मूल्य जान र यसद्वारा प्राप्त हुने लक्ष्य जान, प्रयत्न गर तुरन्त प्राप्ति हेतु, यो बताइयो। र साथमा यो बताइयो कि हामी मानव देह प्राप्त छ हामीलाई, तर हामी यसको मूल्य बुझ्दैनौँ। र यसको मूल्य के हो, देवताहरू समेत यो मानव देह चाहन्छन्, देवताहरू समेत सुरै रपि वाञ्छितम्, यति मूल्यवान छ यो मानव देह। देवताहरू किन चाहन्छन्, किनकि यो मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, यहाँसम्म कि स्वयं भगवानलाई पनि गुलाम बनाउन सक्छौँ, यतिसम्म क्षमता छ यो मानव देहमा। स्वर्गादिकमा देवताहरूलाई यो सुविधा छैन, त्यो सब भोगयोनी हो, भोगयोनी। तपाईँहरूले कमाएर राख्नुभयो, अब खाँदै खर्च गर्नुहुन्छ, सिद्धेपछि खतम। त्यसैले स्वर्गको सम्बन्धमा बताइयो, स्वर्ग हुँ स्वल्प अन्त दुःखदायी, स्वर्ग पनि दुःखदायी छ। त्यसैले त्यहाँका देवताहरू पनि मानव देह चाहन्छन्, ताकि यसमा आफ्नो लक्ष्य प्राप्ति होस्। तर यो देव दुर्लभ शरीर जुन छ, यसमा एक खतरा छ, भयानक खतरा मैले बताएँ, त्यो के हो, यो देह क्षणभङ्गुर छ, कुनै पनि बेला हामीबाट खोसिन सक्छ मानव देह, कुनै तिथि मितिको हामीलाई ज्ञान हुँदैन, तुरन्त छोड्नुपर्छ। त्यसैले क्षणभङ्गुरतालाई यादमा राखेर, पानीको बुलबुला समान छ, कुन बेला फुट्ने हो थाहा छैन, त्यसैले यो महत्त्वपूर्ण देहलाई तुरन्त आफ्नो लक्ष्य प्राप्ति हेतु लगाउनु छ। र भोलि भोलि भनी नभन, मैले बताएँ, आयु स्तम्भ मिवा साध्य, आयुलाई काट्दैछ कालले, कुनै पनि बेला समाप्त हुन सक्छ, भोलि नदेख्न सक्छौँ हामीले, भोलि के कुरा भरे नदेख्न सक्छौँ। त्यसैले यो क्षणभङ्गुरतालाई ध्यानमा राखेर हामी तमाम यो बनाउँछौँ, जब जानिसकेपछि पनि गरौँला गरौँला, बुढेसकालमा गरौँला, अहिले के हतार, यो सब भन्ने बानी छ। अरे बुढेसकालसम्म बाँच्नलाई तिमीले सर्टिफिकेट लिएर आछौ, बताऊ, अरे कोही 60 वर्षमा मर्छन्, कोही 40, कोही 20, कोही 10, कोही 2 वर्ष, 1 वर्ष, मरेरै जन्मिन्छन् कति। त्यसैले तिमीसँग सर्टिफिकेट छैन, बोली बोली नभन। कौमार आचरेत प्राज्ञो साक्ष एक भागवत। प्रह्लादजीले भने कुमार्य अवस्थामै गर, जुन अवस्था छ त्यही अवस्थामा सुरु गर, भोलि नभन, आजै गर, आजै। यो बताइयो किन, किनकि मृत्यु अवश्यम भावी छ, मृत्युबाट कोही बच्न सक्दैन। ठुल्ठुला राजा महाराजा इत्यादि धन आदिबाट बच्न सक्ने भए तमाम खर्च गर्थे, तर कोही बच्दैन, सबले संसार छोडेर जानै पर्छ, अवश्यम भावी छ। त्यसैले मृत्युलाई याद गर्दै तुरन्त लागि पर। यो बताइयो किनकि यो देहमा नै कर्म गर्ने अधिकार छ, कर्मान्वेवाधिकारस्ते। अर्जुन, यही योनिमा कर्म हुन सक्छ, अरू योनिमा हुँदैन, 84 लाख प्रकारको अन्य शरीरमा। ठिक, त यो मानव देहको लक्ष्य चाहिँ के हो? मैले बताएँ हामी के चाहन्छौँ। यद्यपि हामी धेरै चिज चाहन्छौँ, अलग अलग चिज चाहन्छौँ, त्यसैले अलग अलग कार्य गर्छौँ। कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर, कोही सफल व्यापारी, कोही नेता इत्यादि। तर मैले बताएँ कार्य अनेक भए तापनि, लक्ष्य अनेक देखिए तापनि, परम चरम लक्ष्य भने एकै हो, दुई हुन सक्दैन, एक नै। र त्यो एक के हो? त्यो एक हो सुख प्राप्ति। हरेक व्यक्ति सुख नै चाहन्छ, विश्वमा कोही त्यस्तो जीव छैन जो सुखको बदलामा दुख चाहोस्। फेरि एक प्रश्न उत्पन्न भयो, संसारमा त सब व्यक्तिहरू परिवार चाहन्छन्, पुत्र नभए पुत्र चाहन्छन्, पुत्री नभए पुत्री चाहन्छन्, धन नभए धन, पोस्ट इत्यादि चाहन्छन्, सुख चाहन्छौँ, यो त कसैले भन्दैन। त मैले यसको समाधान गरेँ वेदव्यासको भनाइ अनुसार, हो संसारमा व्यक्तिहरू यही पदार्थ चाहेको हामी देख्छौँ सुन्छौँ, तर वस्तुत त्यही वस्तु चाहँदैनन्। कोही धनकै लागि धन चाहँदैन, धनद्वारा अन्य सामग्रीद्वारा सुख चाहन्छ, त्यो माध्यम मात्र हो। सन्तान पनि त्यही कारण चाहन्छन् व्यक्तिहरू। हेर्नुहोस्, तपाईँहरू यो दावा गर्न सक्नुहुन्छ कि आजकलको छोराछोरीबाट हामीलाई के आशा छ? तैपनि हामी त आफ्नो कर्तव्य सम्झेर गर्छौँ, घरबार बेची बेची पनि पढाउँछौँ लेखाउँछौँ, आजकल त विदेश जाने फेसन छ, तिनीहरूले के गर्छन् हाम्रो लागि? यो त हामीले त निस्वार्थ गरेका छौँ, हामी तिनीहरूद्वारा सुखको आशा कहाँ गर्छौँ? तपाईँहरू यो भन्न सक्नुहुन्छ, तर होइन, तपाईँहरू सबको आशा छ। के आशा छ? हेर्नुहोस्, जिउँदोमा नभए पनि मरेपछिको आशा छ, त्यसैले गर्नुहुन्छ। तपाईँहरू छोरै प्रायः चाहनुहुन्छ नि, किन? यसकारण कि हामी मरेपछि कसैले हामीलाई छोस् नछोस्, रोस् नरोस्, तर छोरो परेर कर परेर आएपछि हामीलाई छोएर रुन्छ त्यसले। त्यसकारण जिउँदोमा नभए नि मरेपछि भए पनि हामीलाई छोएर रुने कोही हुन्छ, त्यस कारण तपाईँहरू गर्नुहुन्छ जीवनभर। त्यसैले नाम रह्यो छोरो, छोएर रुने भाव भएर, अरूलाई कर छैन। त हेर्नुहोस्, त्यहाँ छ, भले मृत्यु पछि होस् तर छ, तपाईँहरू सुख नै चाहनुहुन्छ त्योद्वारा। त हेर्नुहोस्, हर एक उद्देश्य कार्यको पछाडि सुख सुख सुख। त्यहाँनिर हर एक व्यक्ति सुख नै चाहन्छ, आस्तिक र नास्तिकको प्रश्न छैन, हर एक व्यक्ति सुख नै चाहन्छ, मैले सिद्ध गरे। नास्तिकहरू पनि, चारवाक सिद्धान्तको बारेमा बताएँ मैले तपाईँहरूलाई, यावत् जीवेत सुखम जीवेत, सुखै चाहन्छन् ती पनि। त सुख नै सबको लक्ष्य हो, तर त्यो सुख हामीले संसारमा प्राप्त गरेनौँ, धन प्राप्त गऱ्यौँ, परिवार प्राप्त गऱ्यौँ, मान्यौँ कि यो प्राप्त गरेपछि सुखी भइएला, तर भएनौँ। किन? किनकि यो संसारमा सुख छैन, केवल सुखको छाया छ। छाया मैले तपाईँहरूलाई बताएँ, यो संसारमा सुख छैन। जुन सुख हामीलाई अनुभव हुन्छ त्यो क्षणिक सुख सदा रहँदैन। आज केही नाफा भयो हामीलाई व्यापार गर्दा, भोलि घाटा हुन सक्छ, सधैँ रहँदैन त्यो सुख। तमाम प्रकारले मैले सिद्ध गरेँ र फेरि बताएँ सुखको परिभाषा के हो, आनन्दको परिभाषा के हो। नाल्पे सुखम अस्ति भूमैव सुखम, छन्दोग्य उपनिषद्को व्याख्या गर्दै बताए सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि सधैँ रहोस् अनन्त कालसम्म, फेरि हामीबाट नखोसियोस् त्यो सुख। र प्रतिक्षण वर्धमानम, प्रतिक्षण वृद्धि हुँदै जाओस्, त्यो हो सुख। तर संसारको सुख के छ? घटमान छ। हर प्रकारले मैले सिद्ध गरे, कोही व्यक्ति रसबरी भनेपछि हुरुक्कै हुने होस् या लालमोन दिनुहोस्, लालमोन खाना एक खाउन जेल मिठो भयो, दोस्रो दिनुहोस् मिठो भयो, मिठो त भयो तर कम भयो, कम सुख मिल्यो, तेस्रो अरू कम, चौथो पाँचौँ दसौँ बिसौँ खाला बढी चाहिँ बढी, त्यसपछि अरू खाऊ त उसलाई पुग्यो पुग्यो पुग्यो पुग्यो, अरे खाऊ खाऊ, अरे पुग्यो अब त बान्ता हुन लाग्यो। यानि कि त्यही चिजले दुःख दिन थाल्यो। यो संसारको वस्तु हो। तपाईँहरूको रात दिनको चिन्तन, विवाह गरेपछि पति प्राप्त भएपछि सुखी भइएला, दुई चार दिन लाग्यो छेडिक, त्यसपछि फेरि सबलाई अनुभव छ। पत्नी पाइएपछि सुखी भइएला, दुई चार दिन लाग्यो तर त्यसपछि, हर चिजमा यही हाल छ। त्यसैले संसारमा वास्तविक सुख छैन, मैले हर प्रकारले सिद्ध गरे यहाँ। तर हामी चाहन्छौँ वास्तविक सुख, जानी नजानी वास्तविक सुख चाहन्छौँ, तर हामीलाई थाहा छैन। हामी हिँडिरहेछौँ हिँडिरहेछौँ, एकछिन बस्या छैनौँ, तर लक्ष्यमा पुगेनौँ, घर पुगेनौँ, यो हाल छ हाम्रो। हामी वास्तविक सुख चाहन्छौँ तर वास्तविक सुख प्राप्ति भएन, अनादिकालदेखि यही हाल रह्यो। तर केहीले प्राप्त गरे, तुलसीदास, सुरदास, मीराबाई इत्यादिले, हामीले सकेनौँ त्यो सुख प्राप्त गर्न। त हामी सबको लक्ष्य सुख हो र त्यो सुख संसारमा छैन। त त्यसो भए कहाँ छ त्यो सुख? त्यो बारेमा मैले तपाईँहरूलाई सम्झाएँ वेदद्वारा। त्यो सुख हो भगवान, आनन्दो ब्रह्मेति व्यजानात, भगवान नै आनन्द हो, भगवान नै सुख हो। त्यसैले वेद ठोकुवा गरेर भन्छ, वेद के हो? भगवान स्वयं। रसो वै सह रसगम हेवायम लब्ध्वानन्दी भवति, अर्थात् भगवान आनन्द छ, आनन्दमय छ। त्यसैले भगवानलाई प्राप्त गरेर नै हामी सदाको लागि आनन्दमय सुखमय हुन्छौँ। त्यसपछि दुःख हामीमा हावी हुन सक्दैन सदाको लागि, ठिक। तर अहिलेसम्म हामी किन सुखी भएनौँ? हामीले भगवानलाई किन प्राप्त गर्न सकेनौँ? त मैले बताएँ, हामी भगवानलाई जान्दैनौँ त्यसैले। तर यहाँ एक प्रश्न उठ्न सक्थ्यो भोलि तपाईँहरूको मनमा, मैले आफै उठाइदिए कि हामी भगवानलाई किन जान्दैनौँ? हामी त भगवानलाई नजान्ने कहाँ, मान्दछौँ, एक स्टेप माथि छौँ, मान्दछौँ। त्यसैले त हामी तमाम पूजा पाठ धुप धुवार गर्छौँ, नजाने अब कसरी मान्यौँ? त्यसैले हामी मान्दछौँ, ढुङ्गालाई त मान्दछौँ हामी। तपाईँहरूको यो दावा हुन सक्थ्यो, तपाईँहरू सबले स्वीकार गर्नुभयो, हो हामी जान्दैनौँ। हर प्रकारले सिद्ध गरेँ मैले कि तपाईँहरू मान्न त परै जाओस्, भगवानलाई एक रौँ पनि जान्नुहुन्न। हर प्रकारले सिद्ध गर्दै साथमा मैले वेद शास्त्रद्वारा पनि सिद्ध गरे, सवेत्ति वेद्यम न च तस्यास्ति वेत्ता। स्वयं भगवान भन्छ, भगवानलाई कसैले जान्न सक्दैन। वेद गीता रामायण भागवत सबद्वारा सिद्ध गरे मैले, बाइबल आदिद्वारा पनि सिद्ध गरे, भगवानलाई कसैले जान्न सक्दैन। त फेरि त भगवानलाई जान्न नसक्नुको कारण पनि मैले बताइदिएँ। पछि तपाईँलाई तै पनि जान्न सकिन्थ्यो कि भन्ने लागोस् लाग्ला भनेर मैले त्यो पनि स्पष्ट गर्दै जो कि भगवानलाई जान्न नसक्नुको कारण वेदद्वारै सिद्ध गरे मैले। इन्द्रियभ्य परा हेर्ता अर्थे व्यश्च परम मन इत्यादि वेद मन्त्रद्वारा। इन्द्रियभन्दा माथि हाम्रो मन छ, मनभन्दा माथि हाम्रो बुद्धि छ, बुद्धिभन्दा माथि आत्मा छ, आत्माभन्दा माथि माया छ, मायाभन्दा माथि परमात्मा छ। जब हाम्रो इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्दैनौँ, जुन हाम्रो जान्ने साधनबाट, भने मायाभन्दा पर रहेको भगवान्लाई कसरी जान्न सक्छ? कमन सेन्सको कुरा हो, कसैले दावा गर्न सक्दैन कि भगवान्लाई हामी जान्न सक्छौँ। त इन्द्रिय मन बुद्धि तपाईँहरूको साधनको त्यहाँसम्म पहुँच छैन, प्रवेशै छैन। किन छैन? तमाम प्रकारले मैले सिद्ध गरे, भगवान दिव्य छ। दिव्यो यह मूर्त पुरुषः, मुण्डको उपनिषद् 2:1-2, भगवान दिव्य छ, हामी माइक छौँ, मायाको